0: सरकारमाथि संसदको डिजिटल लगाम शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
1: राष्ट्रिय वनमा राष्ट्रिय गौरवका आयोजना उद्योग निर्माण गर्दा उपयोग हुने जग्गा बापत जग्गा नै सुद भर्ना दिनुपर्ने बाध्यता अन्त्य गर्ने गरी सरकारले वन सम्बन्धी विधेयक तयार गरेको छ। वन ऐन 2076का विभिन्न प्रावधान थप र संशोधन गर्दै तयार गरिएको विधेयकमा आयोजना र उद्योगहरूको जग्गाको सट्टा रकम दिए पुग्ने व्यवस्था गरिएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले सार्वजनिक गरेको वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न भनेको विधेयकमा जग्गा व्यवस्थापन वृक्षारोपण र वन विकास कोषमा रकम गर्नुपर्ने प्रक्रियालाई सहज बनाउन प्रस्ताव गरिएको छ। प्रस्तावित विधेयक अनुसार अब उल्लेखित कामका लागि सम्बन्धित निकायले तोके अनुसारको राजस्व खातामा रकम तिरे पुग्नेछ। वन सम्बन्धी विधेयक वन क्षेत्र प्रयोग बापत जग्गा नै दिनुपर्ने बाध्यता हट्दै शीर्षकमा आर्थिक अभियानमा यो खबर छ।
0: किन लाग्छ विद्युतीय गाड़ीमा आगो? गोर्खापत्र खबर लेख्छ। केही दिन अघि सड़कमा गुड़िरहेको विद्युतीय कारमा आगो लागेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो। चितवनको भरतपुर महानगरपालिका 9 स्थित वसन्त चोकमा भदौ 26 गते बिहान भएको यस घटनामा कार धनी अमर पराजुलीको मृत्यु भयो। यसअघि पनि विद्युतीय गाड़ीमा आग लागेका घटना भइसकेका छन्। यसरी गुड़िरहेको विद्युतीय कारमा किन आगो लागिरहेको छ? यो प्रश्न विद्युतीय सवारी चालकलाई मात्रै होइन आम उपभोक्तालाई सोच्न र खोज्न बाध्य बनाइरहेको छ। भदौ 26 गते चितवनमा र साउन 5 गते किर्तिपुरमा दुईवटा कारमा आगो लाग्दा दुईजनाको ज्यान गएपछि समस्याको खोजी त हुन थालेको छ, तर के कारणले आगो लाग्यो भन्ने कुरा तथ्य सहित आइसकेको छैन। गुडिरहेको गाड़ीमा आगलागी हुनु एक अत्यन्तै जोखिमपूर्ण र आपतकालीन अवस्था मानिन्छ। विद्युतीय कारमा मुख्यत ब्याट्री मोटर र प्लगका कारणले आगो लाग्न सक्छ। साझा यातायातका प्राविधिक प्रमुख जनक रिसालले भन्नुभयो, मुख्य कुरा ब्याट्री 90% साना गाड़ीमा एसी मोटर हुन्छ। ब्याट्री मोटर र प्लग ताप्ने हुँदा तापक्रम सन्तुलनका लागि लिक्विड कुलर हुन्छ। चिसो बनाउने मेसिनले काम गरेन भने तापक्रम बढ़ेर आगो लाग्छ। हरेक गाड़ीमा आपतकालीन व्यवस्था हुन्छ, तर त्यसको प्रयोग सही ढंगले गर्न नजान्दा मान्छेको ज्यान जाने खतरा पनि हुन्छ। किन लाग्छ विद्युतीय गाड़ीमा आगो? गोर्खापत्रले छापेको खबर हो यो।
1: मुख्य पर्यटकीय सीजन शुरू हुँदै गर्दा लेहेन्दे खोलाबाट शुरू भई भुटेकोशी र त्रिशुलीमा आएको विनाशकारी बाढ़ीपछि नेपालका अधिकांश पर्यटकीय गन्तव्य खुला र सुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय बजारमा पुर्याउन नेपाल कलिङ अभियान अघि बढ़ाइएको छ। रसुवा नुवाकोट र धादिङका बाढ़ी प्रभावित क्षेत्रका तस्विर र विवरण अन्तर्राष्ट्रिय रूपमा फैलिएको सिंगो नेपाल नै प्रभावित भएको बुझाई बनेकाले त्यसलाई चिर्दै प्रभावित क्षेत्र बाहेकका प्रमुख पर्यटकीय गन्तव्यमा घुमफेर पदयात्रा तथा अन्य पर्यटकीय गतिविधि सामान्य रहेको सन्देश दिन नेपाल पर्यटन बोर्डले सेप्टेम्बर 1 अभियान शुरू गरेको हो। चालू सिजनका थप बुकिङ रद्द हुन नदिन र आगामी सिजनको बुकिङमा पर्ने असर कम गर्न निजी क्षेत्रका टूर तथा ट्राभल कम्पनीहरूले पनि यो अभियानलाई साथ दिन थालेका छन्। बाढ़ी प्रभावित सीमित क्षेत्र बाहेक नेपालका अधिकांश पर्यटकीय गन्तव्य खुला र सुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय बजारमा पुर्याउन कूटनीतिक नियोग मार्फत पहल शुरू गरिएको छ, जसमा निजी टूर तथा ट्राभल व्यवसायीको पनि साथ रहेको छ। मुख्य पर्यटकीय सीजन जोगाउन नेपाल कलिङ अभियान शीर्षकमा यो खबर छापिएको छ।

0: Special. LG ले ल्यायो नयाँ LG Essential Series. अब किफायती मूल्यमा refrigerator, washing machine, AC को complete range. 10 वर्षको warranty सहित 0% no cost EMI. नागरिकता भए पुग्छ. हरेक घरको खुशी घर घरमा LG. LG life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: नेपाली खबरमा अब भित्र पृष्ठका खबर. संघीय निजामती सेवा ऐनको मस्यौदामा प्रस्तावित 55-30 को व्यवस्था पास हुने नहुने अन्यल रहेका बेला लोकसेवा आयोगले बुधबारदेखि निजामती सेवामा आवेदन खुलाउने निर्णय गरेको छ. आयोग प्रवक्ता पुरूषोत्तम शर्माले आयोगले बुधबारदेखि आवेदन खुलाउने निर्णय गरेको बताउँदै बुधबार राजपत्रांकित प्रथम श्रेणी सहसचिवको विज्ञापन खुलाउने बताउनुभयो.
3: सरकारले विद्यालय तह कक्षा 1-12 को पाठ्यक्रम परिमार्जनको प्रक्रिया अघि बढ़ाएको छ. 2076 सरकारले विद्यालय तहमा नयाँ पाठ्यक्रम लागू गरेको थियो. त्यसलाई परिमार्जन गर्न विभिन्न तहमा काम भइरहेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ.
2: नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि 2082 दोस्रो संशोधन गर्दै जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार बन्न 15,00,000 रूपियाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ. नयाँ व्यवस्था अनुसार जेएनजी आन्दोलनमा शहीद भएका व्यक्तिका पति पत्नी छोरा छोरी बाबु वा आमाले शहीद परिवारका रूपमा त्यस्तो कर्जा प्राप्त गर्न सक्नेछन्.
3: उपत्यकाको बजारमा खाना पकाउने एलपी ग्याससँगै चिनीमा कालोबजारी हुन थालेको गुनासो आएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निगरानी बढ़ाएको छ. बजारमा चिनीको अभाव भएको र महँगो तिरे मात्रै पाइने भनेर गुनासो व्यापक बढ़ेपछि निगरानी बढ़ाउन थालिएको हो.
2: गण्डकी प्रदेशलाई पूर्ण विद्युतीकरण प्रदेश बनाउने अभियानमा संघीय सरकारले आवश्यक सम्पूर्ण सहयोग र सहजीकरण गर्ने भएको छ. सिंहदरबारमा मंगलबार ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ र गण्डकी प्रदेशका ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री फणेन्द्र देवकोटा बीच भएको भेटवार्तामा यस्तो सहमति जुटेको हो.
3: पृथ्वी राजमार्गको कृष्ण भीरबाट मंगलबार 4 एलपी ग्यास बुलेट र 25 भरिएका सिलिण्डर बोकेका ट्रक पार भएका छन्. कृष्ण भीरमा भदौ 14 गते यो राजमार्ग भाषिएपछि यातायात अवरूद्ध भएको थियो. नयाँ सड़क खोलेर 2 दिन अघि अत्यावश्यक सवारी साधन परीक्षणका रूपमा संचालन गरिए पनि मालवाहक सवारी साधन भने मंगलबार पहिलो पटक छाड़िएको हो.
2: नेपालमा घर जग्गा कारोबार 1 वर्षभित्र दोब्बरले बढ़ेको छ. नेपाल राष्ट्र ब्याङ्कको आर्थिक अनुसन्धान विभागले मंगलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा कारोबार रकममा उल्लेख्य वृद्धि भएको छ.
3: भदौ 10 गते भोटेको नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकहरूको उद्धार राहत तथा पुनर्स्थापनाका लागि गरिमा विकास बैंक र विकास बैंकमा कार्यरत कर्मचारी समेतको तर्फबाट 1,01,11,111 सहयोग गरेको छ.
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको कर्पोरेट शाखाबाट सन्ध्याकालीन काउन्टर सेवा संचालनमा आएको छ. कार्यालय समयका अतिरिक्त थप 1 घण्टाका लागि सन्ध्याकालीन काउन्टर सेवा संचालनमा ल्याइएको ब्याङ्कले जारी गरेको विज्ञप्तीमा उल्लेख छ.
3: लाभांश सिजन शुरू भएसँगै सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गर्न थालेका छन्. हालसम्म 20 कम्पनीले लाभांश वितरण प्रस्ताव सार्वजनिक गरेका छनृ

0: नेपालको एकमात्र डिटिएच सेवा दिस फोन
1: देशो खुशीको कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा

0: नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने मध्यावधि निर्वाचन अघि मेल इन मतदानमा प्रतिबन्ध लगाउने प्रयास तत्कालीन कार्यान्वयन गर्न नपाउने निर्णय गरेको छ।
2: अब खेल खबर। दिपेन्द्र सुंगरीको कप्तानीमा नेपालले जापानमा हुने एसियाली खेलकुदका लागि मंगलबार 15 सदस्यीय राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ। जापानको आइची नागोयामा विश्व एसियाडका केही खेल बुधबारै शुरू हुनेछ। औपचारिक उद्घाटन भने शनिबार हुनेछ।
1: अब विचार विश्लेषणको पालो। विपदपछिको कूटनीतिक अवसर शीर्षकमा शरद अधिकारीको विचार कान्तिपुर दैनिकमा छापिएको छ। प्रधानमन्त्रीले विश्वका सरकारहरूलाई मात्र होइन विश्वका शीर्ष 100 धनी व्यक्ति, विश्वका ठूला परोपकारी संस्था, बहुराष्ट्रीय कम्पनी, प्रविधि कम्पनी, विश्वविद्यालय र अन्तर्राष्ट्रिय वित्तीय संस्थालाई समेत रसुवा पुनर्वास र पुनर्निर्माण अभियानमा सहभागी हुन आह्वान गर्नुपर्छ। यो केवल चन्दा माग्ने अभियान हुनुहुँदैन, नयाँ नेपाल निर्माणको अभियान हुनुपर्दछ।
2: हस्त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: सुप्रभात काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 31 गते बुधबार, सन् 2026 सेप्टेम्बर 16 तारीक भदौ शुक्ल पक्षको पञ्चमी उपरान्त षष्ठी तिथि।
2: काया कैरन का साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको सुर्खेतको जागरण एफएम 90.8 मेगाहर्जलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटे कोशी बाढ़ीमा आफन्त बेपत्ता, राहत पाउन समेत कानूनको तगारो, विपद लगत्तै अन्तर्राष्ट्रिय सहायताको ओइरो।
0: कृष्णभीरमा भोलिसम्ममा दुईतर्फी नै गाड़ी चलाउन मिल्ने गरी अन्तिम तयारी, ग्यास बुलेट सिलिण्डर र ट्याङ्कर पार।
1: भोटे कोशी बाढ़ीले क्षति पुर्याएका जलविद्युत आयोजनाहरूको सुरक्षा मापदण्ड र पूर्व तयारीमा गम्भीर प्रश्न, संवेदनशील मानिने सुरुङ भित्र रहेकाहरूको स्पष्ट विवरण पनि नहुनु चरम लापरवाही।
3: अहिले त अनलाइन गर्ने छ त, सबै हाइड्रो पावरका हेड अफिस त काठमाडौँमा छन्, मान्छे जाने बित्तिकै सेन्ट्रल सर्भरमा नाम आउँछ नि, त्यो सुरुङ मापदण्ड चाहिँ कसैले पनि पालना गरे।
0: व्यापार प्रणाली कमजोर भए विश्वको जीडीपी 10

0: एसियन गेम्स का लागि 15 सदस्य नेपाली क्रिकेट टोली घोषणा।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: काया खैरनमा अब खबरको सिलसिला। भोटेकोशी बाढ़ीमा बेपत्ता भएकाहरू सकुशल भेटिने वा उनीहरूको शव समेत अब फेला पर्ने आश मारेका धेरैले कुशको शव बनाएर दाह संस्कार गर्दै अन्तिम संस्कार सकेका छन्। कतिपयले गर्दैछन्, तर विद्यमान कानूनका कारण स्थानीय तह अर्थात पालिकाले अहिले नै शव नभेटिएकाहरूलाई मृतक ठहर गरेर प्रमाण पत्र दिन सक्दैनन्। मुलुकी देवानी संहिता 2074 दफा 40 बेपत्ताका विषयमा मृत्यु मान्नुपर्ने समय अवधि तोकिएको छ। कुनै व्यक्ति बिना सूचना लगातार 12 वर्षदेखि बेपत्ता भए वा त्यस्तो व्यक्तिको सम्बन्धमा स्वाभाविक रूपमा जानकारी पाउने व्यक्तिले 12 वर्षदेखि कुनै जानकारी नपाएका र त्यस्तो व्यक्ति जीवित रहेको प्रमाण प्राप्त भएमा बाहेक त्यस्तो व्यक्तिको मृत्यु भएको मानिनेछ, दफा 40(1) भनिएको छ। यो व्यवस्थाका कारण कुनै पनि बेपत्ता व्यक्तिलाई 12 वर्षसम्म मृत घोषणा गर्न पाइँदैन। यो प्रावधानका कारण बाढ़ी पीड़ित परिवारले काज क्रिया खर्च, राहत, पेन्सन पट्टा, बीमा रकम लगायतमा दावी लिन पनि अप्ठ्यारो परेको छ। नामसारी लगायत काम पनि रोकिएको छ। रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव प्रसाद अर्यालले बेपत्ताको हकमा कानूनी प्रावधानकै कारण पालिकाले कुनै निर्णय गर्न नसकिरहेका बताउनु भएको छ। बाधा अर्चन फुकाउन भोटेकोशी बाढ़ी पीड़ित क्षेत्रका स्थानीय तहबाट सामूहिक निर्णय गरेर गृह मन्त्रालयलाई पत्र लेखेका थियौं। उहाँले भन्नुभयो, अस्ति सोमबार प्रधानमन्त्री, गृहमन्त्री र अन्य मन्त्री सहितलाई पनि यो समस्या

0: सुनाएका छौं। राहत, नामसारी, पेन्सन पट्टा, बीमा रकम लगायतमा समस्या भएपछि बाढ़ीग्रस्त पालिकाका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी, विपद व्यवस्थापन समितिले कानूनी अडचन फुकाउन आग्रहसहित संघ सरकारलाई अनुरोध गरेका छन्। बाढ़ीमा आफन्त बेपत्ता भए राहत पाउन समेत कानूनको तगारो शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: यसै गरी भोटे कोशीमा आएको भीषण बाढ़ी र पहिरो पछि सिर्जित आपतकालीन विपदमा नेपालले छिमेकी देश तथा अन्तर्राष्ट्रिय समुदायबाट उल्लेख्य परिमाणमा राहत तथा मानवीय सहायता प्राप्त गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार भदौ 25 गतेसम्म विभिन्न 13 देश तथा अन्तर्राष्ट्रिय संघ संस्थाबाट कुल 451 प्रकारका राहत सामग्री नेपाल आइपुग्यो। प्राप्त सामग्रीहरूमा जीवन रक्षक औषधि, अत्याधुनिक स्वास्थ्य उपकरण, खाद्यान्न, त्रिपाल, कम्बल, सरसफाईका किट र उद्धारका लागि प्रयोग हुने उच्च प्रविधि युक्त उपकरणहरू समावेश छन्। विपद पछिको परिस्थितिमा छिमेकी देश भारतले विशेष गरी स्वास्थ्य क्षेत्रलाई लक्षित गरी ठूलो परिमाणमा औषधीय सहायता उपलब्ध गराएको छ। भोटेकोशी विपदमा अन्तर्राष्ट्रिय सहायताको ओइरो शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
0: पृथ्वी राजमार्गको कृष्णभीरबाट हिजो 4 एलपी ग्यास बुलेट र 25 भरिएका सिलिण्डर बोकेका ट्रक पार भएका छन्। कृष्णभीरमा गएको भदौ 14 गते राजमार्ग भाँचिएपछि यातायात अवरूद्ध हुँदै आएको छ। नयाँ सड़क खोलेर 2 दिन अघि अत्यावश्यक गाड़ी परीक्षणका रूपमा सञ्चालन गरिए पनि मालवाहक गाड़ी भने हिजो पहिलो पटक छोड़िएको हो। भरिएको ग्यास बुलेट वैकल्पिक राजमार्गबाट यसअघि काठमाण्डु आइपुग्न नसक्दा काठमाण्डुमा ग्यास अभाव छ। प्रहरी परिसर चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलले राजमार्गमा बेलुका 4 बुलेट, ग्यासका सिलिण्डर भरिएका 25 ट्रक, 40 पेट्रोलियम पदार्थ भरिएको ट्याङ्करले कृष्णवीर पार गरेका जानकारी दिनुभयो। पृथ्वी राजमार्ग भोलि बिहिबारदेखि नियमित सञ्चालनमा ल्याउने गरी सड़क विभागले तयारी अन्तिम चरणमा पुर्याएको छ। कृष्णवीरबाट ग्यास बुलेट काठमाण्डु आउन लागेसँगै काठमाण्डुमा देखिएको ग्यासको अभाव क्रमशः कम हुँदै जाने अपेक्षा उद्योगीले गरेका छन्। कृष्णवीरमा आजसम्ममा ट्र्याकमा ग्राभेलको काम पूरा हुनेछ भने भोलिदेखि दुईतर्फी यातायात सञ्चालन हुने गरी तयारी भइरहेको छ। भदौ 10 बिहान आएको हिमबाढ़ीले कृष्णवीरको सुरक्षा पर्खालमा क्षति पुर्याएको थियो भने भदौ 14 गते आएको अर्को बाढ़ीले पर्खाल भत्काएपछि यातायात सेवा पूर्ण रूपमा अवरूद्ध बनेको थियो। त्यस लगत्तै पूर्वाधार विकास मन्त्रालयले सड़क विभाग र नेपाल जियो टेक्निकल सोसाइटीका प्राविधिकको सहयोगमा 4 दिनसम्म अध्ययन गरेको थियो। विज्ञहरूको सुझाव अनुसार 35 मिटर उचाइ र 20 मिटर भित्रसम्म पहाड़ खनेर ट्र्याक निर्माण गरिएको हो। यसमा प्राविधिक सहितका 50 निरन्तर दैनिक 12 16 घण्टासम्म काम गरिरहेका छन्। काम शुरू भएको 10 दिन अर्थात भदौ 28 गतेदेखि परीक्षणका रूपमा ग्यास बुलेट सहित केही गाड़ी सञ्चालन भइसकेको छ। त्यस यता बिहान र बेलुका अत्यावश्यक यातायात आवत जावत भइरहेको छ। आजको गोर्खापत्र दैनिकमा खबर छ।
1: जलवायु परिवर्तनले हिमाली जनजीवनमा पारेको असरबारे छलफल गर्न मुस्ताङमा देशभरका 2000 भन्दा बढ़ी जनप्रतिनिधि भेला भएका छन्। जिल्लाको घरपजोङ गाउँपालिकाको आयोजनामा देशभरका 431 पालिका र 41 जिल्ला समन्वय समितिमा नेतृत्व गरिरहेका जनप्रतिनिधि भेला भएका हुन्। सम्मेलनलाई सम्बोधन गर्दै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनले नेपालका हरेक क्षेत्रमा गम्भीर असर गरेको उल्लेख गर्दै अब अन्तर्राष्ट्रिय मंचमा सहायता र जोखिम न्यूनीकरणको मुद्दा उठाउने बताउनु भएको छ।
0: भोटेकोशी बाढ़ीबाट सिक्नुपर्ने पाठ बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: थोरै बचत, धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
3: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुशीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर शेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर 9 देखि 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: भर्ना खुल्यो।
7: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
8: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
7: फोन नम्बर 01-5670-924, 5670-925।
0: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीमा आफन्त बेपत्ता, राहत पाउन समेत कानूनको तगारो, विपद लगत्तै अन्तर्राष्ट्रिय सहायताको ओइरो, कृष्णवीरमा भोलिसम्ममा दुई तर्फिनी गाड़ी चलाउन मिल्ने गरी अन्तिम तयारी, ग्यास बुलेट सिलिण्डर र ट्याङ्कर पार, जलवायु परिवर्तनको असर बुझ्न जनप्रतिनिधि मुस्ताङमा लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी प्रसंग। भोटेकोशी बाढ़ीले पुर्याएको भौतिक क्षति मध्ये गम्भीर प्रभावित भएको एउटा क्षेत्र जलविद्युत हो। राष्ट्रिय विद्युत जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको प्रारम्भिक क्षति मूल्यांकन प्रतिवेदन अनुसार ऊर्जा क्षेत्रको कुल क्षति 1,51,04,00,000,000 रूपियाँ भन्दा धेरै छ। यो बाढ़ीले पुर्याएको कुल भौतिक र आर्थिक क्षतिको झण्डै 37% हो। यस्तै कुल विद्युत उत्पादन क्षमताको झण्डै 10% अर्थात 431 मेगावाट विद्युत राष्ट्रिय प्रसारणबाट बाहिरिएको छ। उच्च क्षतिका बीचमा पनि उठ्ने एउटा मुख्य सवाल हो, अरबौं लगानी गरेका ती आयोजनाहरूले आफ्नो सम्पत्ति, जनशक्तिको जीवन र त्यहाँका स्थानीय बासिन्दाको जीवन जोगाउन गर्नुपर्ने काम गरेका छन् कि छैनन्। थप जानकारी सहित साथी भोजेन्द्र बस्नेत।
9: जलविद्युत या जुनसुकै संरचनाको सुरुङ सुरक्षाको दृष्टिकोणबाट संवेदनशील हुन्छन्। त्यसैले त्यस्ता सुरुङमा कोही काम गर्न जाँदैछ भने उसको विवरण राखेर कहाँ कसरी काम गर्ने भन्ने जानकारी अध्यावधिक हुनुपर्छ। तर भोटेकोशी र त्रिशुलीको बाढ़ीले क्षति पुर्याएका जलविद्युत आयोजनाहरूले त्यस्तो विवरण घटनाको हप्तौंसम्म पनि सार्वजनिक गरेका छैनन्। राइट्स अफ नेचर अभियानमा संलग्न श्रवण शर्मा यो विषय निकै संवेदनशील रहेको बताउनुहुन्छ।
10: सुरुङमा पस्ने मान्छेलाई त्यो रेकर्ड नराखिकन सुरुङमा पसाउनु हुँदैन। सुरुङको कुन पोर्सनमा काम गर्छ, मुखबाट कति मिटरभित्र काम गर्छ त्यो लेखिएको हुनुपर्छ। उसले काम गर्ने बिन्दुबाट सुरुङको इमर्जेन्सी एक्जिट कहाँ छ त्यो कुरा त्यहाँ लेखिएको हुनुपर्छ र त्यहाँभित्र कम्युनिकेसन सिस्टम पनि डेभलप गरिएको हुनुपर्छ। त्यो रसुवाको बाढीमा एउटा दुःखद पक्ष चाहिँ सुरुङभित्र को मान्छे थियो पनि अहिलेसम्म थाहा छैन।
9: भोटेकोशी बाढी प्रलयकारी थियो जसले जलविद्युतका धेरै संरचना ध्वस्त हुँदा विवरणहरू पनि नष्ट भएका हुन सक्छन्। तर शर्मा यो कुरा मान्नुहुन्न।
10: अहिले त अनलाइन गर्ने छ त, सबै हाइड्रो पावरका हेड अफिस त काठमाडौँमा छन् त, जोड्न सकिन्थ्यो नि त। मान्छे जाने बित्तिकै सेन्ट्रल सर्भरमा नाम आउँथ्यो नि। त्यो सुरुङ मापदण्ड चाहिँ कसैले पनि पालना गराएको छैन। र अर्को त्यो सुरुङका इमर्जेन्सी एक्जिट थिए कि थिएनन्? थिए भने ती इमर्जेन्सी एक्जिट कतातिर थिए? त्यो नदीतिरै फर्काएका थिए कि इमर्जेन्सी एक्जिट? नदीको किनारतिर फर्काएका थिए कि अन्त फर्काएको थिए। यदि नदीको किनारतिर इमर्जेन्सी एक्जिट फर्काएको हो भने त नेपाल गभर्मेन्टका कम्प्लायन्सहरूको ठाडो उल्लंघन हो।
9: आयोजनाले आफ्नो जनशक्तिको सुरक्षा मात्र होइन, पूर्व चेतावनी प्रणालीको जडान र सञ्चालनबाट त्यहाँका स्थानीय बासिन्दाहरूलाई प्रकोप बारेमा पूर्व जानकारी दिनु पनि उनीहरूको कर्तव्य हो।
10: त्यो अर्ली वार्निङ सिस्टमका विषयमा किन हाइड्रो पावरहरूले कुरा गर्न सकेनन्? त्यो उनीहरूको जिम्मेवारी हो नि। उनीहरूले अर्ली वार्निङको सिस्टम डेभलप गर्नु पर्थ्यो, पर्दैन थियो? त्यत्रा हाइड्रो पावरले त्यो रिमोट सेन्सिङ इक्विपमेन्ट जडान गर्न सक्दैन थिए?
9: खोलाको किनारमा गरेको व्यवसायमा सुरक्षाका धेरै कुरा ख्याल गर्नुपर्छ। यस्तै जलविद्युत आयोजनाको सामाजिक उत्तरदायित्व पनि तोकिएको छ। त्यस्ता उत्तरदायित्व पूरा गराउन स्थानीय पालिकाहरूको भूमिका पनि महत्वपूर्ण हुन्छ। तर जलविद्युतको हब बनेको भोटेकोशी र त्रिशुली करिडोरमा त्यस्तो देखिएन।
10: त्यहाँका पालिकाहरूले गर्नुपर्ने कुरा चाहिँ के थियो भनेदेखि, त्यहाँको विपत्तिको अर्ली वार्निङ सिस्टम डेभलप गराउन पर्थ्यो हाइड्रो पावरबाट। अर्को, रिमोट सेन्सिङ गराउनु पर्थ्यो। तेस्रो कुरा, हाइड्रो पावरमा सामाजिक उत्तरदायित्व अन्तर्गतको जुन बजेट छ नि, त्यो बजेटले कम्युनिटी मोबिलाइज गरेको थियो भने स्वतन्त्र इन्भाइरोमेन्टलिस्टहरूलाई त्यो कुराको अध्ययन गराउँथे, हामीमाथि के आपत्ति आउन सक्छ भन्थ्यो। फ्रड भन्दा अगाडि पालिकाहरूले त्यहाँका नागरिकहरू प्रतिको सचेतता कुनै पनि प्रदर्शन गर्नै सकेका छैनन्। उनीहरू हाइड्रो पावरसँग मिलेका थिए होला या मिलेका छैनन् होला, त्यो लोकल सरकार हो नि। त्यो जुन डिग्रीमा नागरिकहरू प्रतिको उनीहरूमा सचेतता हुनु पर्थ्यो नि, त्यो सचेतता चाहिँ पालिकाहरूमा छँदै थिएन।
9: अहिले जलविद्युत आयोजना निर्माण भएका धेरै जसो नदी तथा खोलाहरू हिमालतर्फ मुहान भएका वा त्यस्ता जलाधारमा छन्। त्यसैले सबै आयोजनाहरूले प्रकोपको पूर्वानुमान एवं पूर्व चेतावनी प्रणालीको व्यवस्थापन सहित सुरक्षाका मापदण्डहरू पूरा गर्नुपर्छ। यसको नियमनको काम सरकारले गर्ने हो। सरकारले मापदण्ड बनाएको छ तर कार्यान्वयन भने कमजोर छ।
10: हाइड्रो पावरमा नि गभर्मेन्टले कम्प्लायन्सहरू चाहिँ बनाएको छ, यी कम्प्लायन्सहरू अनुपालना हुनुपर्छ, यी कुरा पूरा हुनुपर्छ भनेर बनाएको छ। तर एउटा खतरा के छ भनेदेखि, अनुगमन गर्न जो जान्छन् त्यो परियोजनाको कस्टमा अनुगमन गर्न जान्छन्। त्यो परियोजनाको कस्टमा अनुगमन गर्न गएपछि त्यो परियोजना चाहिँ त्यो अनुगमनमा हावी हुन्छ। त्यो परियोजनाको कस्टमा अनुगमन गर्ने कुरा चाहिँ त्यो रोकिनुपर्ने कुरा हो।
0: राइट्स अफ नेचर अभियानमा संलग्न श्रवण शर्मासँग भोटेकोशी बाढ़ीबाट सिक्नुपर्ने पाठ बारेमा गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। अब मौसम बारेको एउटा खबर, गैराती देशका धेरै जसो ठाउँमा हल्का पानी परे पनि गण्डकी र कोशी प्रदेशमा भने ठूलो पानी परेको छ। पछिल्लो 12 घण्टामा सङ्खुवा सभाको टाँसी गाउँमा सबैभन्दा धेरै 247 मिलिमिटरसम्म वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै तनहुँको थप्रेकमा 157 मिलिमिटर, स्याङ्जाको डण्डसवारामा 127 मिलिमिटर वर्षा मापन भएको छ। कास्की लमजुङ गोरखामा पनि 60 मिलिमिटर भन्दा धेरै पानी परेको छ। अहिले गण्डकी प्रदेशका केही ठाउँ, कोशी मधेश बागमती र कर्णाली प्रदेशका थोरै ठाउँ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको 1-2 ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। ती क्षेत्र आसपासमा थप वर्षा हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: बाढी र डुबानबाट बच्न के गर्ने?
11: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
6: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
11: बस्तीभित्र निश्चित ठाउँ खुला राखौं र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
6: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
11: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्सन।
2: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
3: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
2: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
2: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
3: इतिहास, गाथा र कथा, गाँठका कुरा।
2: गाँठका कुरा
3: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। सुनसरीको बराह क्षेत्र नगरपालिका छका अर्जुन चन्द्रवंशी 62 वर्ष पुग्नुभयो। जन्मेदेखि नै वहाँ श्रीलंका टापुमा बस्दै आउनुभएको छ, तर यस वर्ष सप्तकोशी नदी कटान गर्दै वहाँको घर नजिकै पुगेपछि बगाउला भन्ने चिन्ताले वहाँलाई सताउन थालेको छ। पुस्तौंदेखि खेती गर्दै आएको उर्वर भूमि छाडेर कहाँ जाने भन्ने प्रश्न पनि वहाँ सामु तेर्सिएको छ। यस वर्ष कोशीको कटान हेर्दै बस्यौं, चन्द्रवंशीले भन्नुभयो। बराह क्षेत्र 6 र 9 पर्ने श्रीलंका टापुतर्फ असारदेखि शुरू भएको कोशीको कटान अझै रोकिएको छैन। सप्तकोशीको कटानबाट जीवछी कुमारी महतोको परिवार पनि विस्थापित भएको छ। कोशीले खेतीयोग्य जमीन बगाएपछि वहाँ अहिले अर्काको जग्गामा बसिरहनु भएको छ। अर्जुन र जीवछी मात्र होइनन्, अरू धेरैजना त्यहाँबाट बसाई सर्ने योजनामा छन्। कोशीले निरन्तर कटान गर्न थालेपछि श्रीलंका टापुका सुखदेव कविरत, राधे कविरत, शनिचरण कविरत, बालीचरण कविरत र मनोज कविरतका परिवार त यस वर्ष सप्तकोशी पूर्व प्रकाशपुरमा बसाइ नै सरिसकेका छन्। श्रीलंका टापुका 10,000 जोखिममा शीर्षकको खबर नागरिकमा छ।
4: अब विदेशको खबर। विश्व व्यापार संगठन डब्ल्यूटीओले विश्वव्यापी व्यापार प्रणालीलाई आधुनिकीकरण गर्न नसके बलियो बहुपक्षीय प्रणालीको तुलनामा सन् 2050 विश्वको कुल ग्राहस्त उत्पादन जीडीपी 10% कम हुन सक्ने चेतावनी दिएको छ। डब्ल्यूटीओको सार्वजनिक विश्व व्यापार प्रतिवेदन सन् 2026 विश्व व्यापार प्रणालीका लागि निर्णायक मोड़मा व्यापार नीतिले दशकौं यताकै गम्भीर र निरन्तर चुनौती सामना गरिरहेको उल्लेख गरिएको छ। प्रतिवेदनमा विगतका 80 वर्षमा बहुपक्षीय व्यापार प्रणालीले हासिल गरेका उपलब्धि तथा वर्तमान चुनौतीको समीक्षा गरिएको समाचार संस्था सिन्वाले जनाएको छ। प्रतिवेदनले विश्व व्यापार प्रणालीको भविष्यका 3 सम्भावित परिदृश्य समेत प्रस्तुत गरेको छ। बलियो बहुपक्षीय प्रणाली कायम रहेमा आधारभूत प्रक्षेपणको तुलनामा सन् 2050 विश्वको जीडीपी 2.9% र निर्यात 17.9% बढ़न सक्ने अनुमान गरिएको छ। त्यसै गरी बहुपक्षीय व्यापार नियम कमजोर हुँदै भू राजनैतिक गुटमा आधारित व्यापारिक सहकार्य हुने अवस्थामा विश्वको जीडीपी 5.1% र निर्यात 18.6% घट्न सक्ने समेत प्रतिवेदनमा उल्लेख छ।
5: अब खेल खबर। जापानमा हुने एसियन गेम्सका लागि दिपेन्द्र सिंह ऐरीको कप्तानीमा 15 सदस्यीय नेपाली क्रिकेट टोलीको अन्तिम नामावली घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले हिजो ऐरीको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा ऐरीसँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भोर्तेल, ललित राजवंशी, गुलशन कुमार झा, इन्दन नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेयर मल्ल र कुशल मल्ल रहेका छन्। एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तान र आयोजक जापानसँग प्रतिस्पर्धा गर्नेछ। नेपाली टोलीको टीम लिडरमा पूर्व राष्ट्रिय क्रिकेट खेलाड़ी विनोद दास रहेका छन्। मुख्य प्रशिक्षकमा स्टुअर्ट ल रहेका छन्। नेपालले एसियन गेम्समा क्रिकेट मार्फत राम्रो प्रदर्शन गर्ने लक्ष्यसहित टोली तयार गरेको क्यानको दावी छ। खेल आउँदो असोज 3 देखि 18 गतेसम्म जापानको आइची नागोयामा आयोजना हुँदैछ।
4: अब केही खबर संक्षेपमा। इण्डियन आयल कर्पोरेशन आईओसीबाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढ़ेर आए पनि नेपाल आयल निगमले खुद्रा बिक्री मूल्य भने यथावत राख्ने निर्णय गरेको छ। भटेकोशी नदीमा आएको बाढ़ीका कारण सिर्जना भएको कठिन अवस्थालाई ध्यानमा राखेर निगम संचालक समितिको निर्णय अनुसार साबिकको मूल्य नै कायम राखिएको हो। मध्य पूर्वमा चलिरहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा भने पेट्रोलियम पदार्थको भावमा उतार चढ़ाव हुने गरेको छ।
5: आर्थिक वर्ष 2082-83 घर जग्गाको कारोबार बढ़ेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो कारोबार संख्या 1.84% घटेकोमा आर्थिक वर्ष 2082-83 4.74% बढ़ेको छ। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा घर जग्गा कारोबार मध्ये लिखित पारित अन्तर्गतको कारोबार संख्या 12.28% बढ़ेको हो। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा यस्तो कारोबार संख्या 15.45% बढ़ेको थियो।
4: र वर्तमान विश्व समाजलाई यति बेला दुई कुराले अत्यन्तै प्रभावित पारेको देखिन्छ, एआई र जलवायु परिवर्तन। यी दुईवटा कुराले अहिलेको विश्व समाजमा ठूलो परिवर्तन निम्त्याएको छ। जलवायु परिवर्तनको कारण विश्वभर बाढ़ी, पहिरो, खडेरी, हिमनदी पग्लिने र स्वास्थ्य संकट बढ़िरहेका बेला यसको जोखिम न्यूनीकरणका लागि एआईको प्रयोग बढ़दैछ। भू उपग्रहका तस्वीर, मौसमका तथ्याङ्क र विशाल डाटालाई क्षणभरमै विश्लेषण गरेर बाढ़ी पहिरोको पूर्व सूचना, हिमालको हिउँ पग्लिने डर, वन विनाश तथा कार्बन उत्सर्जनको निगरानी गर्न एआई प्रभावकारी देखिएको छ। तर नेपालमा भने ठूलो मात्रामा डाटा, आवश्यक पूर्वाधार र दक्ष जनशक्तिको अभावका कारण जलवायु तथा विपद व्यवस्थापनमा एआईको प्रयोग अझै प्रारम्भिक चरणमै सीमित छ। विश्वले फड्को मार्दा नेपालको छैन सुरसार, जलवायु संकटसँग जुझ्न एआईको सहारा शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। काया कैरनमा अब पालो उखानको।
5: नरुचेको गाँस नबज्ने मुरली।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: भोटेकोशी बाढ़ीमा आफन्त बेपत्ता, राहत पाउन समेत कानूनको तगारो, विपद लगत्तै अन्तर्राष्ट्रिय सहायताको ओइरो।
4: कृष्णभीरमा भोलिसम्ममा दुईतर्फी नै गाड़ी चलाउन मिल्ने गरी अन्तिम तयारी, ग्यास बुलेट सिलिण्डर र ट्याङ्कर पार।
5: भोटेकोशी बाढ़ीले क्षति पुर्याएका जलविद्युत योजनाहरूको सुरक्षा मापदण्ड र पूर्व तयारीमा गम्भीर प्रश्न, संवेदनशील मानिने सुरुङभित्र रहेकाहरूको स्पष्ट विवरण पनि नहुनु चरम लापरवाही।
4: व्यापार प्रणाली कमजोर भए विश्वको जीडीपी 10% घट्ने डब्ल्यूटीओको चेतावनी, निर्यात 17.9% बढ़न सक्ने प्रक्षेपण।
5: र जापानमा आयोजना हुने एसियन गेम्सका लागि 15 सदस्यीय नेपाली क्रिकेट टोली घोषणा।
4: र अन्त्यमा आजको कार्टुन चषक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। यो कार्टुन ग्यास अभाव र उद्योग मन्त्रीले हालै दिएको राजीनामासँग सम्बन्धित छ। यहाँ एकजना उपभोक्ता ग्यासको खाली सिलिण्डर बोकेर ग्यास लिनका लागि हिँड्दैछन्। उनलाई देखेपछि श्रीमतीले रोक्दै भन्दैछन्, नयाँ ग्यास आएन क्या, नयाँ मन्त्री मात्रै आहो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हर पल हर तपाईं सँगै।
2: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा संचालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 98626339 नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
3: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो। संखुवा सभा बहुमुखी क्याम्पस सैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. थप जानकारीको लागि सम्पर्क नम्बर 029570208, 98421-25969, 98420-52496, 98413-96686 र 98420-76778। संखुवा सभा बहुमुखी क्याम्पस सैनपुर, सैनपुर नगरपालिका 6, संखुवा सभा।
4: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
4: औ लु, समस्याको समाधान भनेकै म हो।
6: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यो के कुरामा पनि टेन्सन लिनु पर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
5: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: अब त्यहीबाट जानु
4: लाखे सल्लाह दिएको के पाक बोले। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 19 पोङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
3: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।
7: We
0: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि।
7: त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बजाउनको लागि उपहार पनि चाहियो नि, मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनाको लागि दिएका फोटोहरू खिचेर झुलाउनु पर्ने, झुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने।
0: अब चैनपुरतिरै जानु पर्ला।
7: ल, त्यतिको लागि चैनपुर जानुपर्छ।
0: हाम्रै माझी ओखरभट्टेमा सबै इलेक्ट्रोनिक्स एन्ड भिभो फोटो स्टुडियो छँदैछ नि,
7: सब थोक त्यहीबाट हुन्छ त।
0: हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स, स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
8: त्यति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
9: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो, माझी नगरपालिका चार, ओखरगोटे, सङ्खुवा सभा, मोबाइल 98421-93181 र 98-69-78-33-33।
0: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो।
10: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको

0: कहाँ लाग्नु भयो तपाईँहरू ट्रोलहरूको लाएर
1: विदेश जानु लाग्यो विदेश तपाईँहरू जस्तो युवा विदेश गएर देश कसरी बन्छ
0: यही कृषिसँग सम्बन्धित काम गर्न सकिँदैन यही बाख्रा पाल्न सकिन्छ गाई पाल्न सकिन्छ त्यो पैसा पैसा त यहीँ पनि कमाइन्छ नि
2: गाई त पाल्यो भने तिन वर्षसम्म तर के हेर्नु ब्याउँदै जान अब गरिब नहुँदो रहेछ विदेश जानु लाग्यो

0: मैलापाती हातपात गर्ने बात लाग्दैन
1: मलाई पुलिस थाना नलानु हजुर
2: अब यस्तो गर्दै गर्दै
1: गर्दैन

0: कान्छ तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ झिक्न जा ए अनि सुन त तल काकालाई भोलि हस्पिटल लाने रे गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछ तेरो काकी
1: ल ल आमा म तु गए तु आए
0: होइन आजै आइपुग्छस् र
1: कहाँ आमा त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि हामी कहाँ आईएमई वेस्टर्न युनियन हिमाल रेमिट सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाएको पैसा झिक्न र पठाउन सकिन्छ साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस् त्यति मात्र कहाँ हो र इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस् आशिष एन्ड ब्रदर्स प्राली चैनपुर छ शङ्खुवा सभा प्रोपाइटर आशिष साख्य टेलिफोन नम्बर 029-570-128 मोबाइल नम्बर 9852-45-741 बस्मेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर विवाहका लागि सटिङ सुटिङका साडीहरू मौकाको फाइदा उठाउनुहोस् आउनुहुनेछ जस्तो तपाईँको मनले माग्छ एकपटक आउनुहोस् आइरहनु लाग्छ तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय चैनपुर नगरपालिका छ टलिकम अगाडि प्रोपाइटर दिल्ली कुमार बस्नेत सम्पर्क नम्बर 9861-43-460
2: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ अपरेसन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार 2083 असोज 3 गते शनिबार 2083 असोज 17 गते शनिबार समय बिहान 10 बजेदेखि 12 बजेसम्म स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार फोन नम्बर 0295-75-267 मोबाइल नम्बर 9865-56-460 यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ
3: हातमा के पो बोकेर लग्यो गुटुङटुङ
4: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि
3: औ लु समस्याको समाधान भनेकै म हो
5: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
3: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्थ्यो झुसेले
4: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
5: लु अब त्यहीबाट जाने
3: लाखे सल्लाह लिएर के पाक्क बोलेको कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 19 फोङटिङमा किनेर ल्याएको रेडियो छ लु सुनौँ त

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै।
1: रेडियो अरुण टाइम चेक 7 AM
2: अहिले बिहानको 7 बज्यो। सुनौलो बिहानीको बसाई कार्यक्रम शुभ सन्देश मीडिया प्रेमी साथीहरूको प्रायोजनमा मात्र रेडियो अरुण 97.6 MHz को रेडियो तरंगमा तपाईहरूकै शुभकामनाको संगालो कार्यक्रम शुभ सन्देश। कार्यक्रम प्रायोजन गर्ने मीडिया प्रेमी साथीहरू आननीय श्रेष्ठ भोजपुर हाल सिन्धुली सागर घायल कुलुङ सालका श्रीछो गाउँपालिका 4 भोजपुर हाल रोमनिया भावना पुन मगर परशुराम नगरपालिका 2 बसौटी डडलदुरा हाल इन्डिया सानुमाया शेर्पा पाँच कफन नगरपालिका 8 चुङखुरुङ संखुवा सभाग हाल कुवेत मीडिया प्रेमी निमु शेर्पा पाँच कफन नगरपालिका 8 चुङखुरुङ संखुवा सभा पूर्वेली आकाश राई भोजपुर हाल मलेसिया सपना सासंखर माधी नगरपालिका 4 देवढुङ्गा संखुवा सभा जीवन थाबेन सभा पोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया अभागी राजकुमार भुजेल अरुण गाउँपालिका 3 स्याउली भोजपुर सुजाता यखा इलुङबाङ धर्मदेवी नगरपालिका 7 आँखी भुई संखुवा सभा हाल मोरङ लिम्बु विजय पाँच खबर नगरपालिका 1 कुसुवा संखुवा सभा हाल मलेसिया अनिता गदाल बराइली धर्मदेवी नगरपालिका 1 तेल्लोक संखुवा सभा सुरत राई तुम्छा पौवादुमा गाउँपालिका 5 भोजपुर हाल मलेसिया जुनिता चामलिङ राई फिदिम नगरपालिका 5 सरसुला केराबारी 5 थर हाल कुवेत बिरबल तामाङ साल्पा सिंहछो गाउँपालिका 4 भोजपुर रवि पहाड़ी मकवानपुर गाउँपालिका 2 राई गाउँ हेटौडा हाल मलेसिया गजेन्द्र राई साल्पा सिंहछो गाउँपालिका 4 भोजपुर अर्जुन यखा धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर र सुमिता यखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खरङ संखुवा।

हेलो हाई गुड मर्निङ अनि शुभ बिहानी कार्यक्रम शुभ सन्देशको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोता मनहरूलाई हार्दिक स्वागत गर्दै सदा चाहिँ आजको बसाईमा पनि म तपाईँकै साथी कार्यक्रम प्रस्तुता सुमिता कार्यक्रम शुभ सन्देशको साथमा उपस्थित भइसकेकी छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरूण शान्त 90.6 MHz रेडियो तरंगसँगै अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर हामीलाई संसारभरबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यसै गरी तपाईँले नेपाली पात्र हाम्रो पात्र मोबाइल एप्स र हाम्रो अफिसियल फेसबुक पेजबाट पनि तपाईँले प्रत्यक्ष रूपमा यति बेला हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसायलाई तपाईँले हप्ताको सातै दिन साथीभाइले नै कि बिहान 7 बजेदेखि 8 बजेसम्म सुन्दै आउनुभएको छ प्रत्येक दिन र यस कार्यक्रमलाई चाहिँ मिडिया प्रेमी मनहरूले प्रायोजन पनि गर्नुभएको छ। विशेष गरेर म व्यवसायमा हाम्रा जम्मा 20 जना मिडिया प्रेमी मनहरूलाई सम्झन चाहन्छु र विशेष मनैबाट धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। र बिहानीको समय छ, यति बेला साथीहरू के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, तपाईँहरू जहाँ हुनुहुन्छ जुन जुन अवस्थामा हुनुहुन्छ हामीलाई सुनेर साथ दिनुहोला भन्न चाहन्छु। र विशेष गरी कार्यक्रम शुभ सन्देशको बसाई तपाईँ प्रत्येक दिन सुन्दै आउनुभएको छ। यो बसाईमा हामी तपाईँहरूसँग जोडिन्छौं, तपाईँहरूसँग कुराकानी गर्नेछौं, तपाईँका विशेष शुभकामना सन्देश तपाईँहरूको विशेष शुभकामना सन्देशहरूलाई यो बसाईमा समेट्नेछौं। बिहानीको समय चाहिँ यति बेला कतिपय साथीहरू त ओछ्यानतिरै हुनुहुन्छ होला, कतिपय साथीहरू घाँस दाउरा गर्नको लागि बारीतिर जंगलतिर पुगिसक्नु भावला, कतिपय साथीहरू बाटोतिर यात्रा गर्दै हुनुहुन्छ होला, कतिपय साथीहरू घर आएसी काममा खाना पकाउन व्यस्त हुनुहुन्छ होला। तपाईँ जहाँ हुनुहुन्छ जुन जुन अवस्थामा हुनुहुन्छ हामीलाई वर्षक भए सुनेर साथ दिनुहोला अथवा सकेबाट फोन कल पनि गर्नुहोला भन्न चाहन्छु। एकदम बिहानीको बसाई छ र अब पनि तपाईँहरूको लागि भनेर छुट्याएको हाम्रो स्टुडियोको मोबाइल नम्बर 9840668623 को लाइन खुल्ला भइसकेको छ। तपाईँ सुन्दै हुनुहुन्छ भने व्यवसायमा फोन डायल गर्दै गर्नुहोला। 9840668623 को लाइन यो व्यवसायमा तपाईँले फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। र आज भने चाहिँ हामी बुधबारी बसाईमा छौँ र आज भने चाहिँ तपाईँहरू हामीसँग दुईवटा माध्यममा जोडिन सक्नुहुनेछ। तपाईँहरू आज जहाँ चाहिँ प्रवासमा हुनुहुन्छ प्रवासी मनहरूले हामीलाई यो बसाईमा वाट्सएप नम्बर मार्फत पनि तपाईँ जोडिन सक्नुहुनेछ। वाट्सएप नम्बर पनि खुल्ला छ 9840668623 को लाइन खुल्ला छ। तपाईँ जहाँ नेपालमा हुनुहुन्छ साथीहरू तपाईँहरू पनि यो बसाईमा आजको बसाईमा जोडिन पाउनुहुनेछ। तपाईँहरू जोडिँदाखेरि जहाँ चाहिँ तपाईँ यति बेला फ्रिक्वेन्सीबाट सुनिराख्नु भएको छ त्यहाँबाट चाहिँ तपाईँले हामीलाई फोन स्टुडियोको मोबाइल नम्बरमा फोन गर्नुहोला। जहाँ तपाईँ अनलाइनको माध्यमबाट सुन्नुहुन्छ त्यहाँबाट चाहिँ तपाईँहरूले वाट्सएप नम्बर 9840668623 को लाइन वाट्सएप नम्बर मार्फत तपाईँ हामीसँग जोडिन सक्नुहुनेछ। र त्यसै गरी तपाईँका विशेष शुभकामना सन्देशहरू तपाईँले लेख्नै पर्ने छन् भने पनि तपाईँले हाम्रो रेडियो अरूणको फेसबुक पेजबाट हामी लाइभमा छौँ, लाइभको कमेन्ट बक्सबाट पनि तपाईँ

0: आफ्ना विशेष शुभकामना सन्देशहरू व्यवसायमा तपाईँले लेखेर पठाउनुहोला, सके भए हामी तपाईँहरूको ती कमेन्टलाई पनि म वाचन गर्ने नै छु। र अब पनि चाहिँ कार्यक्रम शुभ सन्देश मार्फत साथीहरूले विशेष शुभकामना सन्देश दिनुपर्दाखेरि आज मिति 2083 साल भदौ महिनाको 31 गते जति पनि साथीहरूको जन्मदिन परेको छ, जन्मदिनको एकदमै धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। त्यसै गरी बिरामी हुनुहुन्छ भने शीघ्र स्वास्थ्य लाभको कामना, त्यसै गरी यात्रामा हुनुहुन्छ भने यात्रा सफलताको लागि विशेष शुभकामना, त्यसै गरी वैवाहिक जीवनमा बाधित हुनुहुन्छ, दाम्पत्य जीवनको पनि धेरै धेरै शुभकामना, नयाँ कामको थालनी गर्दै हुनुहुन्छ, कार्य सफलताको लागि पनि विशेष शुभकामना व्यक्त गर्न चाहन्छौ। परीक्षा लेख्दै हुनुहुन्छ तपाईँले, शैक्षिक सफलताको लागि पनि विशेष शुभकामना, र तपाईँ जहाँ जहाँ जुन जुन अवस्थामा हुनुहुन्छ तपाईँ यति बेला आफ्नो आफ्नो क्षेत्रमा रहेर काम कार्य गरिराख्नु भएको छ, तपाईँहरू सम्पूर्ण साथीलाई आफ्नो आफ्नो क्षेत्रको पनि शुभकामना व्यक्त गर्न चाहन्छौ रेडियो अरुणको तर्फबाट। र अब पनि तपाईँ फटाफट फोन डायल गर्दै गर्नुहोला, बिहानीको बसाइ छ यति बेला आउनुहोला, 9840668623 को लाइन खुल्ला छ, तपाईँहरू फोन गर्दै गर्नुहोला। र म पनि कार्यक्रमको आरम्भमा एकदमै मिठो देशभक्ति गीत राख्नेछु, देशभक्ति गीत पछि म तपाईँहरूसँग कुराकानी गर्नको लागि आउने नै छु। कार्यक्रम शुभ सन्देश सुन्दै रहनुहोला।
1: बिर्सने छैनौ कहिल्यै हाम्रो भाषा र भेष, बिर्सने छैनौ कहिल्यै हाम्रो भाषा र भेष, युगौ युगसम्म अङ्गाल्छौ हाम्रो देश, हाम्रो देश, हाम्रो देश।

0: हजुर, कार्यक्रमको आरम्भमा एकदमै मैले मिठो गीत राखेको थिएँ, हाम्रो देश एपी शेर्पाको आवाज भएको देशभक्ति गीतलाई मैले तपाईँहरूमा समय राखेको थिएँ र गीत पश्चातपूर्ण स्वागत छ। र अब भने तपाईँहरू फटाफट आउन सक्नुहुनेछ 9840668623 फोन लाइन खुल्ला छ। साथीहरू सुन्दै हुनुहुन्छ भने फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु र म यो साईमा ढिला गर्दिनँ है, अब तपाईँहरूसँगै म कुराकानी गर्नेछु। आजको लागि फर्स्ट टर्न लगे कलर साथी फोन लाइनमा हुनुहुन्छ, कहाँदेखिको हुनुहुन्छ म उहाँलाई अन्यर गरिहाल्छु, म उहाँलाई अन्यर गर्छु कहाँबाटको हुनुहुन्छ। हेलो नमस्ते। हजुर गुड मर्निङ, नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर खातबारी छ तल्लो पाङ्ठाबाट तिर्थराई भन्ने मान्छे बोल्दै हुनुहुन्छ। हजुर हजुर, अनि के छ तिर्थाजी बिहानीको बसाइ चाहिँ के गर्दै हुनुहुन्छ नि?
1: हजुर मेरो खबर एकदमै ठिकै छ, अहिलेको समयमा चाहिँ तपाईँहरूले सुन्नु पाएको छैन किनभने यता हाम्रोतिर अहिले लाइन छैन, त्यही भएर एउटा कार्यक्रम सुन्नु पाएको छैन भन्नुपर्छ।
0: ए भनेपछि अब तपाईँहरूकोतिर लाइन अहिले छैन त्यही भएर तपाईँहरूले आज हामीलाई सुन्न पाउनु भएको छैन, के गर्ने, यो लाइनले पनि समस्या दिन्छ, कहिले काहीँ त जान्छ आउँछ होइन?
1: हजुर एकदमै, हिजो पानी पनि परेको छैन, बेलुका 9 बजेदेखि गएको, अहिलेसम्म लाइन पनि आएको छैन, म त प्रयास फेरि पनि कार्यक्रमहरू सुन्ने गर्थेँ होइन, त्यही भएर कार्यक्रम हेर्दिनँ तर पनि कार्यक्रम पक्कै ल्याउनु भयो होला भनेर मैले सुनेर कल गरेको।
0: हजुर हजुर, बिहानीको कार्यक्रम त नियमित रूपमा आइरहेको हुन्छ होइन, प्राय यसो बिहानीको कार्यक्रम छोड्दैन, कहिले काहीँ भनौँ 11 बजेको र बेलुकाको चाहिँ छुट्ने गर्थ्यो तर बिहानीको चाहिँ छुट्दैन अब कहिले पनि।
1: हजुर त्यही भएर मैले एउटा गेस्ट गरेर होइन, अब नेट पनि चलाएको छैन अहिले, त्यही भएर मोबाइल चार्जिङ गरेको छ अनि सबै कार्यक्रम सुनाउनु नै भयो भनेर मैले कल गरेको, लागो गीत पनि गर्नुभयो पनि लागो।
0: हजुर हजुर, ल एकदमै खुसी लाग्यो मलाई पनि कुराकानी भयो तीर्थजी, अनि आउनुभयो व्यवसायमा, तपाईँको शुभकामना सन्देश तर्फै लागौ न त।
1: हुन्छ, मेरो बिहानीको सन्देश बताएर तपाईँलाई रेडियो हो इन्टरभ्यू चाहन्छु साथीभाइहरूलाई शुभकामना सन्देश राख्नु पर्दाखेरि सर हुनुहुन्छ सुरज राई हुनुहुन्छ, पूजा लोकाश्री, विद्यात्री मिनी शेर्पा, सानुमय शेर्पा, रिमा थामी, सपना तामाङ, चन्द्रमा तामाङ, रञ्जना बाई राई, विद्यात्री मेरा अनिता श्री शेर्पा, प्रिन्सिपल करिना अनि सुस्मिता नासिङ, स्वागत साथी चाहिँ धेरै हुनुहुन्छ, जस्तै मलाई तिर्छ भनेर हेर्नुहुन्छ र जस्तै जुन चाहिँ माध्यमबाट कार्यक्रम शुभ सन्देश सुन्दै हुनुहुन्छ सम्पूर्ण साथीहरूलाई आजको दिन शुभ रहोस् भन्दै हजुरको बताईबाट फिर जान चाहन्छु। हस्त नमस्ते, कमाइसे थियो।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला खातबारी छ तल्लो बान्ठाबाट तीर्थराई, उहाँसँग म छुट्यौँ, उहाँले पनि शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा, वाट्सएप नम्बरमा हुनुहुन्छ। हेलो नमस्ते। हजुर हजुर, राई पिके राई मलेसियाबाट बोल्दै हुनुहुन्छ, अब खबर खबर हाम्रो सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ, हामी सन्चै छौँ, आरामै छौँ भन्नुपर्छ है त।
2: ठिकै छ, सधैँभरि आराम कुशलै रहनु होला हाम्रो कामना गर्न
0: चाहन्छौँ। मौसम सैनगुडतिर आज बिहानैबाट धुमिरहेको छ, चिसो चिसो नै छ भन्नुपर्छ, अनि तपाईँको खबर खबर सुनाउनुहोस् न, के छ?
2: मेरो खबर एकदम ठिक छ, सुमिता सिस भन्नुपर्छ, अहिलेको समयमा ड्युटी गर्दै अडियो लाइभ मार्फत प्रोग्राम सुन्दैछु, फोन पनि गरेको, फोन पनि लाग्ने, एकदम खुसी छु भन्नुपर्छ। मौसमको कुरा गर्नुपर्दा चाहिँ यहाँ पनि धुमधुम छ, शीतल छ आजको दिनको चाहिँ भन्नुपर्छ, अरू सब ठिकठाक छ भन्नुपर्छ है त।
0: हजुर भनेपछि खबर सबै ठिकै छ, राम्रै छ, मौसम धुमधुम नै छ है। सधैँभरि यस्तै राम्रै रहनुहोला, प्रवासको ठाउँमा हुनुहुन्छ अनि आउनुभयो कार्यक्रम शुभ सन्देशको व्यवसायमा, विशेष गरी तपाईँको विशेष शुभकामना सन्देश तर्फ लागौ, कसको लागि?
2: हुन्छ, आजको दिनको शुभकामना सन्देश राख्नु पर्दा फर्स्ट अफ अल त यति मिठो प्रोग्राम चलाउनुहुन्छ सुनिता सिसको लागि शुभ दिनको कामना, आउने पाँच दिनहरू पनि शुभ शुभ बिताउनु होला भन्न चाहन्छु, साथै हाम्रो अरुण एफएम सुनिता सिंहलाई पनि सबै कामना गर्न चाहन्छु। मेरा केही मित्रहरूको नाम दिनु पर्दाखेरि मित्रहरू त धेरै हुनुहुन्छ, भोसुनतिर हुन्छ मिटे प्रेमी राई अनुसार बुनु, दुर्गा कटल, उमेश चामलिङ, मिटे प्रेमी राजेश राई, सिम्पल सरेना गुरुङ, राज खले मगर, त्यस्तै गरेर अपरिङतिरै हुनुहुन्छ उमेश चामलिङ, अनि नयाँ साथी हुनुहुन्छ हाम्रो सविता साथीलाई, सविता शेर्पा साथीलाई धेरै मिस गरेको छु भन्न चाहन्छु, र बहिनी हुनुहुन्छ केटिङतिर स्मारिका, धरानतिर हुनुहुन्छ सुरेन भाइ, नवीन भाइ लगायत मेरो नामसँग परिचित सम्पूर्ण साथीहरूलाई शुभ दिनको कामना
0: हजुर। नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला राई पिके राई, मोरङ केराबारी घर भइहाल मलेसियाबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटेँ, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर व्यवसायबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ, हेलो गुड मर्निङ, नमस्ते।
3: नमस्ते.
0: हजुर गुड मर्निङ नमस्ते. कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर भोजपुरबाट मिडिया प्रेमी राई अनिसा बोल्दै हुनुहुन्छ. के छ हाम्रो राई अनिसाजीको खबर खबर सुनाउनुहोस् न.
3: मेरो खबर खबर सबै ठिकै छ. सञ्चय भन्नुहोस् खबर के छ?
0: हजुर मेरो पनि समग्रमा एकदम ठिक छ, राम्रै छ भन्नुपर्छ है त राई अनिसाजी. हजुर ल हुन्छ अनि आउनुभयो कार्यक्रममा. व्यवसायमा तपाईँका विशेष शुभकामना सन्देश तर्फै लागौँ.
3: हुन्छ हजुरदेखि पनि साथमा बसेको भन्न चाहन्छु. बिरामी हुनुहुन्छ दाइराईको फलफल आफ्नो कुलाधंश गर्नु भन्न चाहन्छु. शुभनीको कामना व्यक्त गर्नु पर्दा चाहिँ हुन्छ दाइराई सुखेरै अचल्या साथी ठाडै समयमा सुशीला विश्वकर्मा शङ्कर सदन दाईको मुख्य
0: हजुर नमस्ते. टेक केयर बाई बाई. साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट मिडिया प्रेमी राई अनिसा, उहाँसँग म छुट्टै. उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नुभयो. यति बेला अर्कोजना मित्र हुनुहुन्छ. हेलो गुड मर्निङ नमस्ते. हजुर शिवारू नमस्कार गुड मर्निङ. कार्यक्रममा स्वागत छ. हजुर हस् हुन्छ. अनि कहाँबाट को बोल्नुभयो?
4: हजुर म सुमी लिम्बु तेह्रथुमबाट.
0: हजुर सुमी लिम्बु तेह्रथुमबाट बोल्दै हुनुहुन्छ है?
4: हजुर.
0: अनि के छ तपाईँको खबर खबर यति बेला के गर्दै हुनुहुन्छ?
4: मेरो खबर पनि ठिकै छ, घरेलु काममै व्यस्त छु भन्नुपर्छ. अनि तेह्रथुमको खबर सुनाउने भने घाम लागिरहेछ भन्नुपर्छ
0: है. हजुर भनेपछि खबर खबर सबै ठिकै छ, राम्रो छ. तेह्रथुमतिर मजाले घाम लागिरहेछ है? हजुर हजुर ल एकदमै राम्रो रहेछ मौसम. जे होस् यता मात्रै शङ्खुवा सभातिर मात्रै धुम्मा धुम्म भएको रहेछ भन्ने कुरा चाहिँ बुझ्यो अहिले आएर. हजुर ल हुन्छ नि आउनुभयो कार्यक्रममा सुमीजी. व्यवसायमा तपाईँका शुभकामना सन्देश कसको लागि?
4: शुभकामना सन्देश तपाईँलाई साथीलाई शुभ दिनको कामना गरे. आशिष महिने बस्ने ढकाल धर्मराज जन्मदिनको तयारीमा रहनुहुने
0: हजुर नमस्ते. टेक केयर बाई बाई. साथी हुनुहुन्थ्यो यति बेला सुमी लिम्बु तेह्रथुमबाट, उहाँसँग म छुटे. यति बेला व्हाट्सएप नम्बरमै अर्कोजना मित्र हुनुहुन्छ, म उहाँलाई पनि अन्य गरिहाल्छु. कहाँबाट को हुनुहुन्छ? हेलो गुड मर्निङ नमस्ते.
5: हेलो नमस्ते गुड मर्निङ.
0: हजुर नमस्ते गुड मर्निङ. कहाँबाट को बोल्नुभयो? हजुर निमा शेर्पा काठमाडौँबाट बोल्दै हुनुहुन्छ. अनि के छ हाम्रो निमाको खबर खबर सुनाउनुहोस्?
5: सबै ठिकै छ, राम्रै छ. यतातिर घाम लागिरहेछ मजाले. हस्पिटलतिर गएर रुमतिर जाँदैछु बाटोतिर.
0: हजुर भनेपछि खबर खबर सबै ठिकै छ, राम्रै छ, मजाले घाम लागिरहेको छ. हस्पिटल जानुभयो, अलिकति अस्वस्थ हुनुहुन्छ हो कि के तपाईँ?
5: त्यहाँ थोरै काम परेर गएको थिएँ अनि
0: ए हुन्छ ल राम्रोसँग जानु होला. कहिले काहीँ धाउनु पर्यो नि त होइन र? हजुर ल हुन्छ. अनि आउनुभयो कार्यक्रम शुभ सन्देशको व्यवसायमा, विशेष गरी तपाईँको शुभकामना सन्देशको कसको लागि राख्नुहुन्छ?
5: अनि त्यस्तो छ, जन्मदिन मनाउनु छ, त्यसलाई जन्मदिनको शुभकामना यात्रा गर्नु छ, त्यसलाई शुभयात्रा भन्न चाहन्छु. अब साथीहरू धेरै हुनुहुन्छ, अब
0: हजुर नमस्ते. टेक केयर बाई बाई. साथी हुनुहुन्थ्यो यति बेला निमा शेर्पा काठमाडौँबाट हामीसँग जोडिनु भएको थियो. उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर समयबाट छुटिसक्नु भएको छ. यति बेला व्हाट्सएप नम्बरमा एकजना मित्र हुनुहुन्छ, म उहाँलाई पनि लिइहाल्छु. हेलो नमस्ते. हेलो गुड मर्निङ नमस्ते. हजुर साथी हुनुहुन्थ्यो व्हाट्सएप नम्बरमा, उहाँसँग म छुट्टै, उहाँसँग मेरो कुराकानी हुन सकेन. यति बेला अर्कोजना मित्र हुनुहुन्छ, म उहाँलाई अन्य गर्छु फोन लाइन तर्फै. हेलो नमस्ते.
6: हजुर नमस्कार गुड मर्निङ.
0: हजुर नमस्कार गुड मर्निङ. कार्यक्रममा यहाँलाई स्वागत छ. कहाँबाट को बोल्नुभयो?
6: हजुर म इटारीबाट युवराज पोखरेल बोल्दैछु म्याडम.
0: हजुर इटारीबाट युवराज पोखरेल बोल्दै हुनुहुन्छ. अनि के छ युवराजको खबर खबर सुनाउनुहोस् न यति बेला बिहानीको बसाइ कता के गर्दै हुनुहुन्छ?
6: हजुर के गर्ने र अलिअलि शीतल भइरहेछ, आनन्द छ.
0: हजुर भनेपछि
6: हजुर हिजो बेलुका पनि यसो अरुण एफएम लाए दुई तिन चोटि गयो, गीत गाउनु पाइएन.
0: हजुर हजुर
6: बिहान पनि गरे लागेन, आज चाहिँ हजुर सिरी लेखेर छ.
0: हजुर हजुर एकदमै हिजो बिहान तपाईँसँग मेरो कुराकानी भएन, तर कहिलेकाहीँ यस्तै हो होइन, अब सधैँभरि आइराख्नु पनि पाइँदैन. पाइँदैन भन्नाले अब सधैँभरि पनि फोन कुनै कुनै समयमा लाग्दैन, कुनै कुनै बेलामा लाग्छ होइन. हजुर हजुर ला एकदमै आउनुभयो युवराजी अनि युवसाईमा तपाईँका शुभकामना सन्देशतर्फ लागौ न त।
6: हजुर शुभकामना गर्नुपर्दा सर्वप्रथम हजुर लगायत टेक्निसियन साथीलाई सधैँभरि फोन लागेर हामीले आदर प्रदान होस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। यसै गरी हजुरको भोजपुर देउराली बस्ने हाम्रा परम मित्र राजु कटवाल अनि रोजिना नेउपाने अनि के शङ्ख सभामा हुने मन कुमारी कान्छी थुलुङ शरद र तेह्रसम्म हुने हाम्रो सुनिल लिम्बू अनि मेरो घर परिवार सपरिवार छोरा बुहारी नाति नातिना शिव होस् भन्ने व्यक्त गर्दै बिदा चाहन्छु। हवस् नमस्कार।
0: हजुर नमस्ते टेकियर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला युवराज पोखरेल इटहरी भाटी हुनुहुन्थ्यो उहाँसँग म छुटे। व्हाट्सएप नम्बरमा कोही मित्र हुनुहुन्छ? हेलो नमस्ते।
7: हेलो नमस्ते।
0: हजुर गुड मर्निङ नमस्ते। कुन ठाउँबाट को बोल्नुभयो? हजुर किमालुङ भोजपुरबाट चामलिङ निर्मला। भनेपछि तपाईँ यति बेला फ्रिक्वेन्सीबाट सुन्दै हुनुहुन्छ है?
7: सुन्नु त फ्रिक्वेन्सीबाट सुनिरहेको छु। हाम्रोतिर नेटवर्कले कामै गर्दैन क्या, त्यही भएर वाइफाईमा कनेक्ट गरेर व्हाट्सएपमा कल गरेको भन्नुपर्छ है।
0: हजुर भनेपछि अब मैले तपाईँसँग कुरा गर्नु कि नगर्नु व्यवसायमा म नै दोधारमा परेँ होइन। तपाईँ अब जहाँ चाहिँ फ्रिक्वेन्सीबाट सुन्दै हुनुहुन्छ त्यहाँबाट चाहिँ साथीहरूको मैले वाट्सएप कल लिएको छैन होइन। जहाँ चाहिँ फ्रिक्वेन्सीभन्दा धेरै टाढाको साथी अनलाइनको माध्यमबाट सुन्नुहुन्छ उहाँको चाहिँ मैले कल लिइरहेको छु। अब के गरौँ त व्यवसायमा तपाईँसँग?
7: होइन हुन्छ, अब सुन्दा पनि भयो। हाम्रोतिर चाहिँ खासै नेटवर्कले कामै गर्दैन क्या,
0: आउने काम नगरेको हुनाले गर्दा। हजुर हुन्छ हुन्छ ल हुन्छ। यसचोटि चाहिँ अब तपाईँले आफ्नो शुभकामना राख्नु होला। अब अर्कोचोटि देखिन् चाहिँ अब होइन, अब तपाईँहरू त सधैँ नियमित रूपमा सुनिरहने श्रोता साथीहरू पनि हो, हुन त हो होइन। तर अब मैले योचोटि चाहिँ तपाईँले मैले छुट्टी दिएँ होइन। अब जे होस् आउनु भएको छ, दुःख गर्नुभयो व्यवसायमा। तपाईँको शुभकामना सन्देशतर्फ लागौँ न त अब।
7: होइन अब शुभकामना सन्देश राख्नुभन्दा पनि अब फर्मेट नै भएको जस्तो हुन्छ होला, सुट्छु नि ल अब।
0: हजुर त्यसो भने हुन्छ नि त, हामी सुर्ताउने त होइन। हजुर ल हुन्छ। साथी हुनुहुन्थ्यो यति बेला चामलिङ निर्मला भोजपुरबाट। के गर्ने साथीहरू, कहिलेकाहीँ अब ठ्याक्कै अब कार्यक्रमको फर्मेट भन्दा पनि हामी बाहिर नजाउँ, किनभने होइन अब सधैँभरि सुनिराख्ने साथीहरू हुनुहुन्छ होइन। सुनिराख्ने साथीहरू पनि कुनै कुनै बेला यसरी गरिराख्दाखेरि त होइन, अब साथीभाइहरूले अलिकति नराम्रो पनि सोच्नुहुन्छ। त्यही भएर पनि मैले उहाँसँग कुराकानी गरेँ, तर उहाँले कल लगाइसक्नु भएको थियो। मैले शुभकामना सन्देश राखेर जानुभन्दा नि उहाँ छुट्नु भयो, केही छैन। तपाईँ फ्रिक्वेन्सीबाट सुन्दै हुनुहुन्छ भने नम्बरमै फोन गर्न सक्नुहुन्छ होइन। कुनै कुनै ठाउँमा त एकदमै नेटवर्कको समस्या पनि हुन्छ, सबैतिर नेटवर्क एकै नासको चल्छ, चल्न सक्छ भन्ने कुरा पनि हुँदैन। कुनै ठाउँमा एनटिसीमा चल्ने, कुनै ठाउँमा एनसेल चल्ने होइन, कुनै ठाउँमा चाहिँ एनटिसी एनसेल पनि चल्न पनि निकै गाह्रो हुन्छ होइन। तपाईँले अब योचोटि चाहिँ तपाईँले म ठ्याक्कै जानकारी दिन सक्दिनँ। आउँदो बुधबार व्यवसायमा चाहिँ तपाईँले म ठ्याक्कै जानकारी होइन, अर्को एउटा तपाईँहरूमा फेरि पनि यो वाट्सएप कल सम्बन्धी नै म अर्को एउटा केही बधाईहरू लिएर आउनेछु। यति बेला कोही मित्र हुनुहुन्छ साथी, म उहाँलाई अन्यार गर्छु। हेलो नमस्ते।
8: हेलो नमस्ते। नमस्कार।
0: हजुर गुड मर्निङ। नमस्ते नमस्कार। कहाँबाट को बोल्नुभयो? हजुर अरुण पारी भोजपुरबाट वरुण चन्चाले बोल्दै हुनुहुन्छ। अनि वरुणजी यति बेला के गर्दै हुनुहुन्छ नि? हजुर अलैँची छोडाउँदै हुनुहुन्छ ल, एकदम राम्रोसँगले छोडाउनु होला है त। हजुर ल हुन्छ। अनि आउनुभयो कार्यक्रममा, शुभकामना सन्देश तर्फै लागौँ। कसको लागि?
8: विशेष गरी तपाईँलाई आजको दिन शुभ रहोस् अनि एकदम कार्य सफलताको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि त्यसै गरी भोलि जन्मदिन मनाउँदै हुनुहुन्छ हाम्रो एकदम पुरानो मिडिया प्रेमी साथी हाम्रो रचना लामाको छोरा, उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना बाबु भन्न चाहन्छु। अनि हाम्रो आशिष नयन, सुमी लिम्बू, ढकाल धर्मराज हुनुहुन्छ, रोमन मक्र तामाङ, पूर्वेली आकाश राई, सुनु सुमिता, सुनिता कुलुङ लगायत अब धेरै साथी हुनुहुन्छ। हाम्रो चामलिङ निर्मला पनि हुनुहुन्छ, अनि हाम्रो कृष्ण घिरिङ तामाङ अनि कृष्ण तामाङ लगायत सबै सबैलाई आज दिन एकदम शुभ रहोस्, कार्य सफलताको धेरै धेरै शुभकामना है भन्दै छुट्टिन्छु ल। बाई बाई।
0: हजुर नमस्ते टेकियर भाइ भाइ साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट वरुण चञ्चले राई, उहाँसँग म छुट्टै, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला फेसबुक कमेन्ट त धेरै नै छ, मैले आज आधी घण्टा बितिसक्दा पनि मैले कमेन्टलाई हेरिरहेको छैन। यति बेला म कमेन्ट तर्फै लाग्छु। राई सङसन हुनुहुन्छ, उहाँले जन्मदिनको शुभकामना प्यारी बहिनी निशा, नियसा साङसन अनि राजेश छोरा, अनि राजेश छोरालाई जन्मदिनको जन्मदिन धनशेर विपिन जिना प्रवीणलाई गेटोलसन अनि मेरो मम्मीलाई भन्नुभएको छ। त्यसै गरी लक्ष्मण मगर हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ नमस्ते शुभ बिहानी सुमिता मिस के छ खबर भन्नुभएको छ। मेरो खबर समग्रमा ठिकै छ भन्नुपर्छ। चिया नास्ता भइसक्यो भन्नुभएको छ, मेरो चिया नास्ता भएको छैन भन्नुपर्छ है त। अनि उहाँले लेख्नुभएको छ, म चाहिँ तिनजुरी मिडिया ग्रुपको मेम्बर लक्ष्मण मगर पाखरी बस्दै धनकुटा हाल मलेसियाबाट सुन्दैछु यो प्रोग्राम सबैमा शुभदिन भन्नुभएको छ। कला राई हुनुहुन्छ, उहाँले पनि मिस यु अल भन्नुभएको छ। स्वर्णिम राई हुनुहुन्छ, उहाँले गुड मर्निङ सिस म खोटाङबाट सुन्दैछु है भन्नुभएको छ। त्यसै गरी सञ्जीव राई हुनुहुन्छ, मिस यु अल मिस सञ्जीव चैनपुर दस माक्पा घर भइहाले यति बेला सात समुद्र पारेको देश युएबाट सुन्दैछु है भन्नुभएको छ। धर्मराज हुनुहुन्छ, ढकाल धर्मराज गुड मर्निङ नमस्ते हेभ अ नाइस डे अल भन्नुभएको छ। भावन मगर हुनुहुन्छ, उहाँले गुड मर्निङ म पनि सुन्दैछु है इन्डियाबाट मिस यु अल भन्नुभएको छ। भने रोमन मोक्तान तामाङले शुभ दिन सबैमा भन्नुभएको छ। राई पिके राई हुनुहुन्छ, उहाँले हाई गुड मर्निङ सुमिता सिस म पनि सुन्दैछु प्रोग्राम मलेसियाबाट मी राई पिके राई र मेरो नामसँग चित परिचित सबै सबै साथीहरूमा शुभ दिनको कामना व्यक्त गर्दै जान्छु है। नमस्ते टेक केयर बाई बाई भन्नुभएको छ। निशान यङहाङ हुनुहुन्छ, उहाँले गुड मर्निङ शुभ दिन सबैमा निशान यङहाङ सयपत्री मिडिया ग्रुप प्रवास नेपाल इलामाङ सिबुङबाट है भन्नुभएको छ। रमिला राई हुनुहुन्छ, उहाँले गुड मर्निङ नमस्ते मि रमिला राई फ्रम मोरङबाट सुन्दैछु हेभ अ ग्रेट डे अल भन्नुभएको छ। प्रकाशजङ छेत्री हुनुहुन्छ, उहाँले हेलो हाई गुड मर्निङ रोल्पाको माछा हाला भन्नुभएको छ। उहाँले इन्डिया कम्पनीबाट हेर्दै र सुन्दैछु सबै सबैमा शुभदिन है भन्नुभएको छ। लिम्बू विजयले गुड मर्निङ भन्नुभएको छ उहाँले। अनि गुड मर्निङ अल फ्रम शङ्खुवा सभा टप ट्याप ट्याप अल गाई सबैजनाले सेयर गरिदिनु होला र मिठो माई सम्झना भन्दै गएला भन्नुभएको छ। यति बेला कोही मित्र हुनुहुन्छ फोन लाइनमा? हेलो नमस्ते, हेलो गुड मर्निङ नमस्ते हजुर, फोन लाग्यो बोलिदिनुहोस् न। हजुर नमस्ते गुड मर्निङ, कहाँबाट को बोल्नुभयो? हजुर रेनिसा बोल्दै हुनुहुन्छ, कता बोलिनु भयो रेनिसा जी?
9: होइन कल पनि ट्राई गरिरहेको थिएँ अनि त्यो लाइभबाट प्रोग्राम पनि सुन्दै थिएँ कि अलि मेसो पाइन्छ।
0: हजुर ए लाइभबाट सुन्दा त अघि र पछि हुन्छ र होइन फोन रिसिभ भएको पत्तै पो हुँदैन त।
9: हजुर त्यही भएर अलि मेसो पाइन्छ।
0: हजुर हजुर ल, अनि के छ यति बेला के गर्दै हुनुहुन्छ नि?
9: अहिले त तपाईँले सुन्दै अनि त्यो खानाहरू पनि बनाउँदैछु भनौँ न।
0: हजुर भनेपछि प्रोग्राम सुन्दै खाना पनि बनाउँदै हुनुहुन्छ?
9: हजुर
0: हजुर ल, एकदमै खुसी लाग्यो, राम्रोसँग बनाउनु होला। आउनुभयो प्रोग्राममा पनि एकदम कुराकानी भयो, खुसी लाग्यो। अनि यो बसाई बस तपाईँको शुभकामना सन्देशको कसको लागि?
9: तपाईँले एकदम धेरै शुभदिनको कामना गरे अनि आज एकदमै जन्मदिन मनाइरहेको छ मेरो बहिनी आशाले एकदम जन्मदिनको अवसरमा धेरैभन्दा धेरै शुभकामना म निमा अन्जना बहिदीजीको साइडबाट अनि सबै सँगसँगै फ्यामिलीको साइडबाट एकदम जन्मदिनको धेरै शुभकामना भन्छु। अनि राजेश छोरालाई पनि जन्मदिनको धेरै शुभकामना। मेरो मम्मी त हुनुहुन्छ, मम्मीलाई चाहिँ एकदम गेट वेलकम भन्छु। अनि धनखेर सामले हुनुहुन्छ, विपिन किरणलाई पनि शुभ दिनको कामना गरे, प्रवीण जिना बाँकी एउटा मात्रै सुनेर बस्नु हुन्छ सबै साथीहरूले शुभ दिन है। बाई बाई।
0: हजुर नमस्ते टेक योर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला रेनिसा राई धनकुटाबाट हुनुहुन्थ्यो उहाँसँग म छुटे। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा, हेलो गुड मर्निङ नमस्ते।
10: हेलो गुड मर्निङ नमस्ते।
0: हजुर गुड मर्निङ नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर पासाङ शेर्पा किमालुङबाट। हजुर अनि के छ हाम्रो पासाङजीको खबर खबर यति बेला के गर्नु हुँदैछ? हजुर एकदमै चिया पिएर चाहिँ बसिराख्नु भएको छ। हजुर ल हुन्छ, अनि आउनुभयो प्रोग्राममा पासाङजी, व्यवसायमा तपाईँका शुभकामना सन्देश तर्फै लागौ।
10: रेडियोहरू सुनेर भन्नुभएको छ नि के? अनि जति पनि मलाई चिन्नुहुन्छ उहाँहरू सम्पूर्णहरूलाई आजको शुभरहोस् भन्दै।
0: हजुर नमस्ते टेकियोर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला पासाङ शेर्पा उहाँसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। र अब पनि कार्यक्रम म छोटोमा एक दुईवटा कमेन्ट दिन्छु, त्यहाँबाट म गीततर्फै लाग्नेछु। यति बेला मनकुमारी कान्छी कुलुङले लेख्नु भएको छ, गुड मर्निङ नमस्ते म पनि सुन्दैछु है भन्नुभएको छ। शङ्खुवा सभा तामको हाल खाँदबारीबाट भन्नुभएको छ रञ्जित राई हुनुहुन्छ, उहाँले पनि हेलो गुड मर्निङ नमस्ते शुभ बिहानी म इलामबाट सुन्दैछु है भन्नुभएको छ। त्यसै गरी यति बेला अनुराधा गुरुङ हुनुहुन्छ, उहाँले पनि गुड मर्निङ अल भन्नुभएको छ। मिलन घायल मुटोले हेलो गुड मर्निङ सिस्टर हेभ अ ग्रेट डे अल दोहा कतारबाट भन्नुभएको छ। हरपलको साथी समीक्षा शेर्पा हुनुहुन्छ, नमस्ते मी झापा घरवै हाल मलेसियाबाट समीक्षा शेर्पा हो, शुभ दिन दादा जीवन फावेन लगायत सबै साथीहरूको लागि भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई कमेन्टको लागि। र म पनि अब कार्यक्रममा फेरि पनि एकदमै मिठो गीत राख्नेछु। गीतपछि छोटो विश्राम रहनेछ, विश्रामपछि म फेरि फर्केर आउने नै छु। कार्यक्रम शुभ सन्देशको व्यवसायलाई सुन्दै रहनुहोला।

0: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826233964 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि।
2: त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बजाउनको लागि उपहार पनि चाहियो नि, मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनाको लागि बिहेका फोटोहरू खिचेर झुलाउनु पर्ने, झुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने।
1: अब चैनपुरतिरै जानु पर्ला।
3: ल, त्यतिको लागि चैनपुर जानुपर्छ। हाम्रै माझी ओखरभट्टेमा सबिन इलेक्ट्रोनिक्स एन्ड रिभर फोटो स्टुडियो छँदैछ नि,
2: टप टप त्यहीँबाट हुन्छ त।
3: हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स, स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
4: त्यति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
5: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो, माधी नगरपालिका चार, ओखरगोटे, सङ्खुवा सभा। मोबाइल 9841-93-181 र 9899-78-33-33।
2: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो।
6: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
7: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
6: औ लु, समस्याको समाधान भनेकै म हो,
8: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
6: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्छ झुसेले।
7: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
8: लु अब त्यहीबाट जाने
6: लाखे सल्लाह देखेर के पाक्क बोलेको, मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त, 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
9: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812-3772 र व्हाट्सएप नम्बर 9704-58-302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।
10: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
11: अन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थे, एक्लै गनगनाएर बसिरहेछस् त।
10: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
11: हे लाठी, यति कुरामा टेन्सन लिनुहुन्छ, शम्भु ट्रेड एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
10: धन्यवाद दादा, म अहिले नै गइहाले।
11: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट, प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, किरक डसना ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा। प्रोप्राइटर शम्भु कटवाल। सम्पर्क नम्बर 98415600।
12: खरङ सम्पर्क सञ्जीव कटवाल 98135448।
11: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय विनोद पोखरेल। सम्पर्क नम्बर 98400069।

0: हजुर, कार्यक्रम शुभ सन्देश शुभ समयमा राखिएको यो छोटो विश्राम पश्चात पूर्ण स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको ध्वनि रेडियो अरुण शान्त 90.6 MHz रेडियो तरंग सँगै। तपाईँले यति बेला अनलाइनमा हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट साथ सुनिराख्नु भएको छ। र विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसायलाई तपाईँले हप्ताको सातै दिन साथीभाइ यानिकै बिहान 7 बजेदेखि 8 बजेसम्म सुन्दै आउनुभएको छ। र विशेष गरी यो कार्यक्रममा तपाईँहरूको विशेष शुभकामना सन्देशहरू सङ्गाल्ने गर्दछौ। यदि सुन्दै हुनुहुन्छ भने आउनुहोला 98 40 68 68 23 को लाइन खुल्ला छ। आज भने चाहिँ हामी दुवै तीनवटा माध्यममा तपाईँसँग जोडिरहेको छौँ, फेसबुक लाइभ कमेन्ट बक्स, त्यसै गरी टेलिफोन त नभनौँ स्टुडियोको मोबाइल नम्बर वाट्सएप नम्बरबाट हामी जोडिरहेको छौँ। सुन्दै हुनुहुन्छ भने फोन डायल गर्दै गर्नुहोला 98 40 68 68 23 को लाइन खुल्ला छ। यति बेला कोही मित्र लाइनमा हुनुहुन्छ, म उहाँले अन्याय गर्छु। हेलो नमस्ते। हजुर गुड मर्निङ, नमस्ते। हजुर कहाँबाट को बोल्नुभयो? हेलो नमस्ते। हजुर गुड मर्निङ, नमस्ते, नमस्कार, कहाँबाट को बोल्नुभयो? हजुर बोल्दैछु कुवेतबाट, सुस्मिता नाचिरिङ, भोजपुर घर भइहाल कुवेतबाट बोल्दै हुनुहुन्छ है? हजुर हजुर ल। अनि के छ हाम्रो सुस्मिता नाचिरिङजीको खबर खबर सुनाउनुहोस्, त्यति बेला ड्युटीतिर हुनुहुन्छ कि रुमतिर हुनुहुन्छ?
1: मेरो खबर भन्नुभन्दाखेरि हल्काइ रुगा मार्कीले सताइराखेको छ, अहिले रुममै हो, राम्रो सुत्नु चाहिँ पर्ने हो। हेर न 5 बजिसक्यो, अन्त खै अलिक सन्चो पनि नभइरहला, निन्द्र लागेको छैन भन्नुपर्छ। हेर्नु न 5 बजिसक्यो।
0: हजुर हजुर, भनेपछि एकदमै अब अलिकति बिसन्चो पनि हुनुहुन्छ, फेरि साथमा निन्द्रा पनि लागेको छैन, एकदमै गाह्रो छ है तपाईँलाई?
1: हजुर हजुर नाना, अझ गाडी भइरहेको छ, त्यही भएर निवास गर्दैछु, त्यही ट्राई गरेको नि।
0: एकदमै कुराकानी भयो, खुसी लाग्यो। आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला होइन, अर्काको ठाउँमा हुनुहुन्छ, आफ्नो ख्याल गर्नुहोला, आफ्नो केयर गर्नुहोला। तपाईँले शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्छु है त। हजुर हजुर ल, हुन्छ। अनि आउनुभयो सुस्मिताजी कार्यक्रम शुभ सन्देशको व्यवसायमा, तपाईँको शुभकामना सन्देशको कसको लागि?
1: हुन्छ, मेरो शुभकामना राख्नु पर्दाखेरि चाहिँ फर्स्टमा आजको दिन तपाईँले शुभ दिन भन्न चाहन्छु। अनि त्यो सुखाटामतिर हुन्छ, सायद मङ्गल सुन्दै हुनुहुन्छ होला, मङ्गलबाट आजको दिन शुभ दिन भन्न चाहन्छु। अनि धेरै सम्झेको छु, म पनि आरामै छु भन्न चाहन्छु। अनि मरुङतिर हुनुहुन्छ नाना दुर्गा, अनि मेरो प्यारो छोरा युगल नाचिन, दुबैजी नाना र छोराजी बिमारी छ, उहाँहरू केटन छन्, चारो ठिक हुनुहोला नाना, अनि छोरा भन्न चाहन्छु, छोरा देवासीलाई पनि, अनि बहिनी सानो सरकमलाई पनि शुभ दिन भन्न चाहन्छु। र जति पनि मलाई सुस्मिता नाचिरिङ भनेर चिन्नुहुन्छ, आजको दिन शुभ दिन भन्न चाहन्छु ल। बाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सुस्मिता नाचिरिङ, भोजपुर घर भइहाल यति बेला कुवेतबाट हुनुहुन्थ्यो, उहाँसँग म छुट्यो। उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला कोही मित्र हुनुहुन्छ, हेलो गुड मर्निङ, नमस्ते। हजुर नमस्ते, गुड मर्निङ, जय मातृभूमि, जय मातृभूमि, कहाँबाट को बोल्नुभयो? हजुरको शुभनाम पाउन। हजुर काठमाडौँबाट एबिसी तात्पर्य आइपुग्नु भएको छ, अनि के छ हाम्रो एबिसीजीको खबर खबर? हजुर मेरो पनि खबर एकदम ठिकठाक छ, राम्रै छ भन्नुपर्छ है त एबिसीजी। हजुर हजुर पक्कै पनि, हामी समयले साथ दिएसम्म, समय मिलेसम्म त हामी ल्याउनको लागि छोड्दैनौ नि त।
2: हजुर हजुर, एकदमै धेरै खुसी लागिरहेको छ होइन, अब तपाईँले यो कार्यक्रम लिएर आउनु भएको छ, अनि प्लस एकदमै जो रेडियोको दुनियाँमा एउटा तपाईँको आवाज पनि सुन्न आउनु भनेको हाम्रो लागि धेरै खुसीको कुरा हो, अनि राम्रो छ तपाईँको प्रस्तुति होइन, अझ राम्रो गर्दै जानु होला, हजुरलाई शुभकामना व्यक्त गर्न
0: चाहन्छु। हस् धन्यवाद छ हजुरलाई, यति मिठो होइन सन्देश दिनु भइरहेछ। हुन्छ विशेषजी आउनुभयो व्यवसायमा, अनि तपाईँका शुभकामना सन्देश तर्फै लागौ, कसको लागि?
2: शुभकामना सन्देश राख्नु पर्दा सर्वप्रथम त हजुर प्लस हाम्रो रेडियो अरुण 97.6 मेगाहर्ट्ज इन्टरटेनमेन्टले कार्य सफलता प्लस शुभ दिनको कामना गर्न चाहन्छु। त्यसै गरी जन्मदिन मनाउनुहुने उता तापेजीतिर हुन्छ सानो बाबु हुनुहुन्छ प्रतीक राजवंशी बाबुलाई पनि जन्मदिनको धेरै धेरै शुभकामना। ह्याप्पी बर्थडे टु यु है, ज्ञानी बन्नु ठुलो मान्छे हुनु उन्नति प्रगतिको कामना गर्न चाहन्छु भने अनि क्षेत्रको शुभकामना सन्देश राख्नु पर्दा झपा सिंह अतिरेजी जीवन साथी जलसरी राजवंशी छोरा सङ्घ सर्गम अनि केटी राधिका राजवंशी लगायत अहिले रेडियो अरू सुनेर बस्नुहुने सम्पूर्ण साथीलाई शुभ दिनको कामना गर्दै हजुर समस्याहरू सुविधा हुन चाहन्छु।
0: हजुर नमस्ते, टेक्योर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला एबीसी ताजपडिया काठमाडौँबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्को जना मित्र हुनुहुन्छ फोन लाइनमै, म उहाँले पनि अन्य गरिहाल्छु। हेलो गुड मर्निङ, नमस्ते। हजुर नमस्ते, गुड मर्निङ, कहाँबाट को बोल्नुभयो? हजुर प्रवीण मगर काठमाडौँबाट बोल्दै हुनुहुन्छ, अनि के छ हाम्रो प्रवीणको खबर खबर सुनाउनुहोस् न। हजुर भनेपछि खबर सबै ठिकै छ, राम्रै छ, चिया खाँदै हुनुहुन्छ है? हजुर हजुर ल, एकदमै अब बिहान होइन मौसम त चिसो त भन्दा नि घाम लागिरहेछ भन्दै हुनुहुन्थ्यो निमाले होइन? हजुर ल हुन्छ, राम्रोसँगले चिया पिउनु होला। अनि के छ खबर खबर, सन्चै आरामै हुनुहुन्छ? हजुर ल, एकदमै आफ्नो ख्याल गर्नु होला, तपाईँलाई एकदम शीघ्र स्वास्थ्यको कामना व्यक्त गर्छु है त। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रम शुभ सन्देशको व्यवसायमा, तपाईँका शुभकामना सन्देशको कसको लागि?
3: हजुरलाई शुभ दिनको कामना गर्न चाहन्छु। जस्तै जन्मदिन मनाउने कमलालाई ढिलै भयो भने वान सेकेन्ड ह्याप्पी बर्थडे भन्न चाहन्छु कमलालाई, सानो कमलालाई। अनि त्यसै गरी अब यात्रा गर्दै हुनुहुन्छ कति साथीहरूलाई यात्रा सङ्घको शुभकामना, अनि अहिले समय बिरामी धेरैजना परिराख्नु भएको होला, जस्तोलाई मुक्तामा उहाँले जाने सबैजनालाई, अनि त्यही मासुनी दाजुना वरुण अनि दिदी माया सुगम अब धेरै धेरै हुनुहुन्छ सबैजनाको निम्ति शुभ रहोस् भन्ने बिदा हुन चाहन्छु। बाई
0: हजुर नमस्ते, टेकियर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला प्रवीण मगर भोजपुर गर्वैहाल काठमाडौँबाट हुनुहुन्थ्यो, प्रवीणजीसँग म छुटेँ, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते।
4: गुड मर्निङ नमस्ते।
0: हजुर गुड मर्निङ नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर बोल्दैछु भोजपुरबाट शान्ति लिम्बू, अनि के छ हाम्रो शान्ति लिम्बूको खबर खबर यति बेला के गर्दै हुनुहुन्छ नि? हजुर खबर ठिकै छ, राम्रै छ, खाना बनाउँदै हुनुहुन्छ है? हजुर ल, एकदमै मिठो बनाएर खानु होला है त। हजुर ल हुन्छ, इन्भाइटको लागि धन्यवाद छ, म कार्यक्रम सकाएपछि आउँछु नि त ल। ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, व्यवसायमा तपाईँका शुभकामना सन्देश तर्फै लगाऊ।
4: सबैभन्दा फर्स्ट अफ अल चाहिँ हजुरलाई नै आजको दिन शुभ रहोस् प्लस कार्यक्रमलाई धेरै धेरै शुभकामना भन्न चाहे। अनि त्यस पछाडि हाम्रो फ्यामिली निर्मला शेर्पालाई पनि कार्यक्रमलाई धेरै धेरै शुभकामना भन्न चाहे। अनि अहिलेको समय जति पनि साथीहरूले प्रोग्राम सुन्नुहुनेछ मलाई शान्ति दिनु भन्नु सुन्नुहुन्छ,
0: हजुर नमस्ते, टेक्योर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट शान्ति लिम्बू, उहाँसँग म छुटे, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला म तपाईँहरूको कमेन्ट तर्फ पनि लाग्छु, यति बेला समीक्षा शेर्पाको कमेन्ट पछि प्रकाशदाङ छेत्रीले दिदी छोटो समय शुभ सन्देश छोड्न मिल्छ कि सोध्न मिल्छ कि भन्नुभएको छ, एकदम मजाले मिल्छ, तपाईँको के सन्देश छ? अनिता नाखोकले गुड मर्निङ नमस्ते, भोजपुरबाट हो अनिता नाखोक, प्रोग्राम सुन्दैछु, सबैमा शुभ दिन भन्नुभएको छ। त्यसै गरी मिडिया प्रेमी निमु शेर्पा हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्कार दिदी, म पाँच खबर आठ सिङखुरुङबाट निमु शेर्पा हो, म पनि प्रोग्राम सुन्दैछु ल, मिस यु अल, बाई बाई भन्नुभएको छ। सौरभ केसीले पनि यति बेला गुड मर्निङ नमस्ते, बागसौर नगरपालिका आठको मान्छे हाल भारत गुजरातबाट सुन्दैछ है, शुभ दिन अल भन्नुभएको छ। सिर्जना तामाङले ह्याभ अ गुड डे अल भन्नुभएको छ भने कोयु मारे एनु, आम्मा हो नाम पनि यस्तो खतरा, कोयु मारे एनु, उहाँले हेलो गुड मर्निङ सेवा, म इट्स मी कोयु मारे एनु नाउ सुनसरीबाट है भन्नुभएको छ। ह्याप्पी बर्थडे टु यु साथीको उहाँले लेख्नु भएको छ। ह्याप्पी बर्थडे टु यु डियर सबिना राई, लङ लाइफको कामना एन्ड सबैमा शुभ दिन भन्नुभएको छ। कोही मित्र लाइनमा हुनुहुन्छ, हेलो गुड मर्निङ, नमस्ते।
5: हेलो गुड मर्निङ, नमस्कार।
0: हजुर गुड मर्निङ, नमस्कार, कार्यक्रममा स्वागत छ यहाँलाई।
5: धन्यवाद
0: हजुरलाई। हजुर हस् हुन्छ, धन्यवादै दिनुपर्छ र भन्या परि गइन त ल ठिक छ। अनि हजुरको शुभ नाम पाउन सकिन्छ या सकिन्न?
5: धर्मदेवी
0: नगरपालिका
5: चार
0: मामलिङ, धर्मदेवी नगरपालिका चार मामलिङबाट युनिसा तामाङ बोलेको भन्नु पर्यो है?
5: हजुर हजुर,
0: ए स्पष्ट रूपमा बुझाइदिनु भएको, म अब अलिकति बुझ्दिनँ अरे नि त।
5: हजुर हजुर
0: हजुर हजुर, एकदमै म बुझ्दिनँ। अनि के छ हाम्रो युनिसाको खबर, खबर सुनाउनुहोस् न, यो समयमा के गर्दै हुनुहुन्छ?
5: हजुर मेरो खबर सबै ठिकै छ, अहिलेको समय चाहिँ भर्खर घाँसोबाट आएर यसो प्रोग्राम सुनेको आइरहेको छ, लास्ट भने कल गर्दा गर्दा ट्राई गर्दा गर्दा लाग्यो भनौँ न, खुसी लागिरहेछ।
0: हजुर हजुर, एकदमै तपाईँ लकी हुनुहुँदो रहेछ, आज अन्तिममा आएर तपाईँको कल रिसिभ हुँदाखेरि एकदम लकी नै सोच्नु न होइन। अब योभन्दा उभो साथीहरूसँग त म पक्कै कुराकानी गर्न सक्दिनँ, समयको अभाव पनि यति बेला खड्किँदै गइसकेको छ, छोटो समय छ। अनि जे होस् आउनुभयो, अनि सन्चै आरामै हुनुहुन्छ होला? ल एकदम सधैँभरि त्यस्तै सन्चै रहने होला, तपाईँलाई जस्तो छ मलाई पनि त्यस्तै छ है त। हजुर हजुर, ल हुन्छ, समय मिलेअनुसार सुन्न सक्नुहुन्छ। अनि आउनुभयो यो व्यवसायमा, तपाईँका विशेष शुभकामना सन्देश तर्फै लागौँ है, कसको कसको लागि राख्नुहुन्छ?
5: हजुर मेरो शुभकामना सन्देश राख्नुभन्दा फर्स्टमा नै तपाईँलाई आज दिन शुभ रस तपाईँलाई धेरै धेरै शुभकामना भन्न चाहे। त्यस्तै गरी प्यारी साथीहरू दिल सराई भावन मगर जिन्दा तामाङ बहिनी, सपना तामाङ चौधरी, चन्द्रमा तामाङ बहिनी, जिमा तामी बहिनी, सुनिता कुलुङ, सानु कमला लगायत अब धेरैजना साथीहरू हुनुहुन्छ जसले मलाई युनिसा तामाङ भनेर चिन्नुहुन्छ, सबैजनालाई आजको दिन शुभ रस प्लस प्लस लगाएर धेरैजना साथीहरू।
0: हजुर नमस्ते, बाई बाई, साथी हुनुहुन्थ्यो युनिसा तामाङ, युनिसा मोक्तान तामाङ हुनुहुन्थ्यो शङ्खुवासभा मामलिङको साथी, उहाँसँग म छुटेँ, उहाँले पनि शुभकामना सन्देश राखेर यो समयबाट जुटिसक्नु भएको छ, के गर्ने साथीहरूले पनि मलाई हँसाउनुहुन्छ कुनै कुनै समयमा। यति बेला चन्द्रमा तामाङले हेलो गुड मर्निङ सुमिता भन्नुभएको छ, म पनि प्रोग्राम सुन्दैछु है, यता पाँच कपनबाट हो, मिस यु अल भन्नुभएको छ। शरण आले मगर हुनुहुन्छ, गुड मर्निङ अल भन्नुभएको छ। सुस्मिता नाचेङले गुड मर्निङ भन्नुभएको छ। रजिन्द्र राई हुनुहुन्छ, उहाँले ह्याभ अ ग्रेट डे अल भन्नुभएको छ। सुमन गुरुङले अल साथीहरूलाई मिस यु भन्नुभएको छ। अर्जुन याखा हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते, म धर्मेदेवी दुई तामाफोकबाट अर्जुन याखा हो, प्रोग्राम सुन्दैछु, सबैमा शुभ दिन भन्नुभएको छ। बसन्त श्रेष्ठ हुनुहुन्छ, बसन्तजीले पनि यति बेला हामीलाई लेख्नु भएको छ, उहाँको कमेन्टलाई म हेर्दैछु। यति बेला साथीले लेख्नु भएको छ, हेलो गुड मर्निङ नमस्ते, इट्स मी बसन्त श्रेष्ठ फ्रम ताप्लेजुङ सिद्धुवा पाँच लिम्बू लिम्बू वान लेख्नुभयो कि लिम्बु दिन मिस यु अल भन्नुभएको छ। उहाँले सन्तोष काफेले पनि मिस यु अल भन्नुभएको छ। राई राई त्रिबल राईबाट हेलो गुड मर्निङ, म पनि सुन्दैछु खोटाङबाट भन्नुभएको छ। जुनु दिवानी तिगेलाले पनि यति बेला गुड मर्निङ अल सबै सबै साथीहरूमा भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई कमेन्टको लागि। र लगभग अब भने मैले पनि कार्यक्रमबाट विदा मागेर जाने बेला भइसक्यो, यतिन्जेलसम्म हामीलाई जुन जुन माध्यमबाट सुनेर साथ दिनुभयो त्यसको लागि म विशेष धन्यवाद दिन चाहन्छु। र विशेष गरी यस कार्यक्रमलाई जुन जुन माध्यमबाट तपाईँले सुनेर साथ दिनुभयो विशेष धन्यवाद छ। त्यसै गरी यस कार्यक्रमलाई प्रायोजनमा जोडिएर साथ दिनुहुने होइन जम्मा हाम्रा 20 मिडिया प्रेमी मनहरूलाई पनि व्यवसायमा धन्यवाद दिन चाहन्छु। र आजको व्यवसायमा जति पनि साथीहरूको फोन लाग्यो फोन लागेन केही निराशा नहुनुहोला, तपाईँको फोन भोलिको दिनमा अवश्य लाग्नेछ, केही अन्यथा नगर्नुहोला भन्न चाहन्छु। र यस बसाईलाई होइन अब तपाईँले हामीलाई सुनेर साथ दिनुभयो धन्यवाद व्यक्त गर्दै गर्दै आजको बसाई कार्यक्रम शुभ सन्देशको बसाईबाट म फेरि पनि भोलिको बसाईमा आउने बाचा गर्दै गर्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तोता सुमिता याखा आजको बसाईबाट बिदा हुन्छु। हवस् त नमस्ते, तपाईँको बाँकी पल शुभ रहोस्।

0: रेडियो अरुण टाइम चेक
1: इट्स 8 AM
2: अहिले बिहानको 8 बज्यो।
3: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटलका विभिन्न प्लेटफर्ममा नेपाली बहस तपाईँहरू यतिखेर सुनिराख्नु भएको छ। त्यसै गरी फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने नेपाली बहस एकसाथ प्रसारण भइरहेको छ भने युट्युब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि हामी प्रत्यक्ष रूपमा आइरहेका छौं। आदरणीय श्रोता, धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसलाई काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 MHz पनि तपाईँहरू यतिखेर सुनिराख्नु भएको छ। ताना तानमा कंग्रेसमा नेता कार्यकर्ताहरू यतिखेर नेता कार्यकर्ताहरूलाई निकै ठूलो रस्साकस्सी परेको छ। निर्वाचन निवर्तमान सभापति शेरबहादुर देउवाले मंगलबार अपील जारी गर्दै असोज 3 गतेबाट हुने महाधिवेशनमा सहभागी नहुन भनेका छन्। देउवाको अपील आएको केही समयपछि सभापति गगन कुमार थापाले पार्टीका नेता तथा कार्यकर्तालाई 15 महाधिवेशनमा उत्साहपूर्ण रूपमा सहभागी हुन आह्वान गरेका छन् र नेपाली कंग्रेसभित्र अब कार्यकर्ता तितरभितर बन्ने परिस्थिति सिर्जना भएको छ। तर नेता कार्यकर्ताहरूले संस्थापन पक्षलाई नै रोज्नेतर्फ बढ़ी केन्द्रित भएको र ध्यान दिएको स्पष्ट रूपमा देखिएको छ। धेरै नेताहरू संस्थापन पक्षमा आउन थालिसकेका छन् र संस्थापन पक्ष अलिकति लचक पनि बनेको छ। कसरी देउबा पक्षबाट नेता कार्यकर्ताहरूलाई संस्थापनमा फर्काउन सकिन्छ भन्ने ढंगले पनि विश्लेषण यतिखेर भइ नै रहेका छन्। मुलुकै पुरानो दल नेपाली कंग्रेस औपचारिक रूपमा विभाजनको संहारमा पुगेकै बेला पार्टी का दुवै पक्षका नेता तथा कार्यकर्ताहरू आफ्नो पक्षमा पार्न सक्रिय देखिएका छन्। गत पुसमा भएको विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले पनि वैधता दिएपछि संस्थापन पक्ष 15 महाधिवेशनको तयारीमा जुटेको छ। आदरणीय श्रोता, उक्त पक्षले असोज 4 देखि वडा अधिवेशन शुरू गरेर 16 गतेबाट काठमाण्डुमा महाधिवेशन गर्ने निर्णय गरेको छ। तर इतर पक्षले मंगिरमा महाधिवेशन गर्ने तयारी थालेको छ। इतर पक्षले सोही अनुसार विभिन्न समिति गठनलाई समेत तीव्रता दिएको छ। अब के हुन्छ त कंग्रेसको भविष्य अझै अनिर्णित जस्तो देखिएको छ। तर कंग्रेस मोटामोटी विभाजनको डेलमा त पुगेको होइन। यस विषयमा पनि आजको नेपाली बहसमा हामी छलफल गर्दैछौ। बाढ़ीमा आफन्त बेपत्ता भए राहत पाउन समेत कानूनी तगारो परेको छ। राहत नामसारी पेन्सन पट्टा बीमा रकम लगायतका समस्या भएपछि बाढ़ीग्रस्त पालिकाका पदाधिकारी प्रमुख जिल्ला अधिकारी विपद व्यवस्थापन समितिले कानूनी अडचन फुकाउन आग्रहसहित संघ सरकारलाई अनुरोध समेत गरेका छन्। आदरणीय श्रोता, यो विपदको घड़ीमा कानून एउटा पाटो हो तर

0: आपतमा मलम बन्न सकिन्छ। यस विषयमा पनि सरकारले उदारताका साथ आफ्नो काम गर्नुपर्दछ, मध्यस्थताको भूमिका निर्वाह गर्नुपर्दछ भन्ने बहसलाई पनि हामी केन्द्रमा राख्न चाहन्छौ। बाढ़ी प्रभावितलाई लाग्दैन निद्रा, मनोसामाजिक परामर्शको खाँचो छ। बाढ़ीले घर जग्गा र सम्पत्तिसँगै सयौंका आफन्तहरू खोसेको छ। कसैलाई रातभर निद्रा लागेको छैन, कसैलाई अस्पतालबाट निस्किएपछि कहाँ जाने भन्ने चिन्ता छ। प्रभावितलाई राहतसँगै मनोसामाजिक सहाराको समेत खाँचो रहेका विषयहरू पनि सँगसँगै आएका छन्। आदरणीय श्रोता, सरकारमाथि संसदको डिजिटल लगाम, सांसदले उठाएका मुद्दा सिधै सम्बन्धित निकायमा जाने खालका विषयहरू पनि आएका छन्। सांसदहरूले शून्य समयमा, आकस्मिक समय र विशेष समयमा उठाएका विषयप्रति सम्बन्धित मन्त्रालय तथा निकाय जवाबदेही नभएको भनेर प्रश्न उठिरहेको बेला डिजिटल संसदको अवधारणा अगाडि बढ़ाएका विषयहरू पनि आएका छन्। अहिलेको पछिल्लो परिस्थितिमा नेपालको राजनीति चाहिँ अब कुन मोडमा, कुन मोडालिटीमा अगाडि बढ्छ भन्ने खालका विषयहरू छन्। पुराना राजनीतिक दलहरूभित्र आपसी रूपमा निकै ठूलो मतभेद र खिचालो छ। नेकपा एमालेभित्रको स्थिति पनि आज त्यही अवस्थामा पुगेको छ। भोटेपछि विपदमा अन्तर्राष्ट्रिय सहायताको वहिरो आएको छ। ड्रोनदेखि डिएनए परीक्षणका किटसम्म आएका छन् र भोटेपछि बारीमा अन्तर्राष्ट्रिय समुदायले देखाएको यो लचकता, यो तदारूकता, यो भावनाको चाहिँ सदैव नेपालीले कदर गर्नै पर्दछ। कदर गरेका पनि छन्। आपद विपदमा छिमेकी र विदेशी निकायहरूले देखाउने यो आत्मीयताले गर्दाखेरि अझ नेपाल बलियो भएर उभिनका निम्ति सहयोग पुगेको छ। आधुनिक श्रोता, एआई मान्छेकै नियन्त्रण बाहिर गयो भने के हुन्छ? विश्वमा एउटा नयाँ बहस समेत चर्चामा आएको छ। मानिसबाटै दुरूपयोगको खतरा पनि हुन सक्छ, नियन्त्रण गुमाउने डर पनि छ। विकास रोक्ने कि सुरक्षा थप्ने, यस विषयमा पनि छलफल भएको छ। सुपर इन्टेलिजेन्सको दौड़ आणविक हतियारसँग समेत यसलाई तुलना गर्ने गरिएको छ। यसको नियन्त्रण बाहिर जाँदाखेरि फेरि एउटा नकारात्मक समस्या पनि निम्तन सक्छ है भन्ने खालको विषयलाई पनि चर्चा र परिचर्चाका रूपमा यसलाई अगाडि बढ़ाएको छ। शेयर बजारमा सकारात्मक संकेत देखिएको छ। नीतिगत व्यवस्थापछि लगानीकर्ताहरूमा उत्साह त सहाएको छ, तर केही अझै पनि समस्याहरू छन्। केही समयका लागि शेयर बजारलाई चाहिँ सन्तुलित हिसाबले अगाडि बढ़ाउनका निम्ति पनि लगानीकर्ताहरू अगाडि बढ़ेको भन्ने खालका विषयहरू पनि जोड़िएर आएका छन्। आजको बसमा यस विषयमा पनि कुराकानी गर्छौ। र सामाजिक अभियन्ता, मेडिकल व्यवसाय, दुर्गा प्रसाई, पटक पटक धरपकड़मा पर्ने, छुट्ने र एयरपोर्टमा पनि केही दिन अघि भएको धरपकड़को विषयलाई लिएर पनि निकै ठूलो चर्चा परिचर्चा पनि भएको छ। यस विषयमा पनि आज हामी चर्चा गर्दैछौ। छोटो विश्रामले छौ, विश्रामपछि पुनः उपस्थित हुन्छ।
1: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
2: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नै किन्नु भनेको। फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
1: भाउजू, अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त।
2: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
1: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू। त्यहाँ त प्रभु मनी ट्रान्सफर, उल्लास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ। त्यति मात्रै कहाँ हो र, त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
2: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
1: ए पख्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
3: समिन ट्रेडर्स चैनपुर छ, संखुवा सभा, प्रोपराइटर मेघराज साख्य।
1: टेलिफोन नम्बर 029570123।
2: मोबाइल नम्बर 9841067622।
4: चाहना हेर न, गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है?
5: त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्?
6: के को खास खास कुछ चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो?
5: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइन त रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
6: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
7: हाम्रा सेवाहरू, नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
8: प्रोप्राइटर समीर विक प्लस रूपा विक। मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
7: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ, शङ्खुवा सभा, त्रिचोकबाट हिटिटोल जाने बाटो, दिलकुमारी भवन अगाडि।

0: नमस्कार, म गायक अनन्त घिमिरे। तपाईँ सुन्दै हुनुहुन्छ लेक बेसीको धुन, रेडियो अरुण, सधैँ सुन्नुहोस् है।
1: इन्टरनेट हामी नेपाली बसमा चर्चा परिचर्चा गरिरहेका छौं। देशको राजनीतिक, सामाजिक, आर्थिक, कूटनैतिक क्षेत्रका विषयमा परिचर्चा पनि गरिरहेका छौं। आदरणीय श्रोता, नेपाली बसमा विशेष गरी नेपाली कंग्रेसको विषय यतिखेर जोड़तोड़का साथ उठेको छ। नेपाली कंग्रेसमा संस्थापन र इतर भनेर तानातानमा परेका छन् कंग्रेसका नेता कार्यकर्ताहरू। संस्थापन पक्षको महाधिवेशनमा भाग नलिन देउवाले अपील गर्दै गर्दाखेरि संस्थापन पक्षले असोज 3 गतेबाट महाधिवेशनको प्रक्रियालाई आरम्भ गर्ने बताइसकेको छ। यतिखेर यसै विषयमा कुराकानी गर्नका निम्ति नेपाली कंग्रेसका रामरी खतिवडा हामीसँग हुनुहुन्छ। रामरीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: धेरै धेरै धन्यवाद सम्पूर्ण नेपाली तपाईँ श्रोताप्रति पनि मेरो एकदम शुभ बिहानी।
1: अब जे भए पनि कंग्रेस वारपारको परिस्थितिमा आइपुग्यो। विभाजन हुने वा चाहिँ संस्थापन छोडेर हिँड्ने र वा संस्थापनमा भित्रिने प्रक्रिया चाहिँ केही दिनबाट, एक सातादेखिबाट शुरूआत भयो होइन। अब यो नजिकै आउँदै गर्दाखेरि महाधिवेशनको मिति,
2: हामी चाहन्थ्यौं महाधिवेशन एकताको महाधिवेशन होस्। हाम्रो धेरै ठूलो प्रयास र प्रयत्न रह्यो एकताको महाधिवेशन गरौं, सबै साथीहरू समेटियौं, नेपाली कांग्रेसको हिजोको विरासतलाई नेपाली जनताको बीचमा लिएर जाउँ, पुरानालाई सम्मान गरौं, नयाँलाई आकर्षित गरौं, सबैको कांग्रेस बनाऊ, सबै अट्ने कांग्रेस हुन्छ यहाँ। कांग्रेसले लिएका नीतिहरू आस्तै जनताका पक्षमा छन्। यहाँ जेएनजी पुस्तादेखि प्रजातन्त्र सेनानी संघसम्म अट्ने गरी अहिले विधानमा हामीले सबै कुराहरू उल्लेख गरेका छौं। कोही पनि छुट्दैन, कसैको पनि अपमान हुँदैन। झन् नेपाली जनतालाई लोकतान्त्रिक पद्धतिमा विश्वास गराउने संविधान जारी गर्ने र नेपालको परिप्रेक्ष्यमा सबै पार्टीलाई, सबै हिजो कुनै व्यवस्था नमान्ने थिए, कुनै संविधान नमान्ने थिए, कुनै अवस्था नमान्ने थिए, सबैलाई एक ठाउँ ल्याउने भूमिका खेलेको पार्टीले पार्टीभित्र आन्तरिक रूपमा विवादित र विभाजित भएर दुईटा अधिवेशन नगरौं भन्ने हाम्रो धेरै ठूलो प्रयास र प्रयत्न रह्यो। अन्तिम समयसम्म पनि हामी यो रक्तो नभनिकन अहिले जुन नेपाली कांग्रेस गगन थापाको नेतृत्वमा भएको कंग्रेसले एकताको अधिवेशन गरौं, सबैलाई समेटेर जाउँ भन्ने प्रयास र प्रयत्न भयो। अर्को अधिवेशन नगरौं भन्ने हाम्रो चाहना थियो। अब हिजो पूर्व सभापतिको तर्फबाट एउटा वक्तव्य पनि आएको छ, तर हामी आग्रह गर्न चाहन्छौ कांग्रेसलाई अब विवादित र विवादित बनाउने बेला छैन। एकताको अधिवेशन एकताबद्ध बनाएर नेपाली जनताका अहिलेका ठूला समस्याहरू जुन छन्, अहिले राष्ट्रियतामाथि भएको प्रहार, लोकतन्त्रमाथि भएको प्रहार, कानूनी राज्यमाथि देखिएका अडचनहरू, त्यसपछि प्रजातान्त्रिक संस्कृत संस्कारमाथि देखिएका अप्ठ्यारा बादलहरू, यी समाप्त पार्न केवल कांग्रेसको एकता छ, सबै एक भएर जानुपर्छ भन्ने हाम्रो आग्रह हो। त्यसैले सबैलाई समेट्ने खालको
1: क्लियर लाइन भनेको चार तारे झण्डा र रुखमुनि सबै हटाउनुपर्छ भन्ने लाइन भयो। रामरी कतिवडाजी त्यहाँ चाहिँ पुगिसक्नुभयो, गइसक्नुभयो सानेपामा होइन?
2: त्यो पहिलेदेखिकै लाइन थियो नि, पुगो भन्ने कुरै भएन नि। हामी नेपाली मिलाउने त कोसिस गर्नुपर्छ नि सबै पार्टीका साथीहरूलाई, पार्टीका साथी मात्र होइन अन्य प्रजातन्त्रवादीलाई पनि ल्याएर कांग्रेस सबै पार्टीको मेरो पार्टीका रूपमा स्थापित गर्नुपर्छ। कहिलेकाहीँ मान्छेहरू सानातिना कुराबाट दिगदार पनि हुन्छन्, वाक्क पनि हुन्छन्, बाहिर पनि जान्छन्, तर ती साथीहरूलाई पनि एक ठाउँमा ल्याएर नेपालको प्रजातान्त्रिक पार्टी पहिलो फेरि र प्रिय जनताको बनाउन हामी लाग्नुपर्छ।
1: अब कति जति यताबाट संस्थापन इतर पक्षबाट के कति नेता कार्यकर्ताहरू कसको नेतृत्वमा कसरी चाहिँ संस्थापनतर्फ जाँदै हुनुहुन्छ इतर पक्षबाट?
2: होइन, त्यो यो पार्टी प्रवेशको कुरै होइन नि। धेरै साथीहरू पहिलेदेखि थिए, यसरी जाउँ भन्दाखेरि अब पार्टीका केही कुराहरू चाहिँ अझ सबैलाई, यो चाहिँ हाम्रो क्रियाशील सदस्यता रिन्यू गर्ने कुरा थियो, अध्यावधिक भन्ने कुरा थियो, रिन्यू गर्ने जजल्ले पुसमा 2082 साल पुसमै रिन्यू गर्नुभएको छ। सबैलाई नै रिन्यू गरिदिइसकेपछि त्यो अध्यावधिक पनि विस्तारित गर्दै जानु भने सबै कांग्रेसहरू ती खुलेर अट्ने अवस्था सिर्जना भइहाल्यो नि एउटा। दोस्रो के थियो भने 15 महाधिवेशन 14 महाधिवेशनका सबै केन्द्रीय सदस्यहरू स्वत तपाईँको हिजोकैलाई समावेश गर्ने जुन निर्णय गर्ने भन्ने थियो त्यो पनि भइसकेपछि त कोही यताउति भन्ने कुरै भएन नि।
1: तर अब अहिले चाहिँ निवर्तमान सभापति शेरबहादुर देउवाललाई एक्लै छोडिदिनु भयो होइन तपाईँहरूले सबै मिलेर?
2: सबै मिलेपछि त एक्लै छोडिँदै छोडिदिन्थ्यो नि,
1: होइन?
2: हामी सब पूर्व प्रधानमन्त्री नेपाली काङ्ग्रेसको पूर्व सभापतिज्यूलाई कमजोर बनेको देख्न पनि चाहदैन। प्रजातन्त्रको उहाँ पनि मेयर हो, नेपालको लोकतान्त्रिक आन्दोलन ठूलो योगदान गर्नुभएको छ, उहाँको अपमान गर्ने पनि हाम्रो चाहना छैन र म कसैलाई गाली गर्न पनि चाहन्न। अहिले फेरि हामीहरू एउटा संस्कार के छ भने एक ठाउँमा बस्ने अर्कोलाई गाली गर्ने, अर्कोमा बस्ने अर्कोलाई गाली गर्ने, यो पद्धति अन्त्य गर्नुपर्दछ। र पार्टीका साथीहरूको अपमान गरेर कसैको पनि इज्जत बढ्दैन, पार्टीको इज्जत बढ्दैन। एउटा साथी अरू कुरा केही गर्दैन, आफ्नै पार्टीका साथीलाई बिहानदेखि बालेर तारे हात लाएर सराप्छ, यो गलत प्रवृत्ति हो। राजनीतिमा यी कामहरू हामी सबैले अन्त्य गर्नुपर्छ। हामीले अर्काको सम्मान गर्न सिक्यौन भने तपाईँलाई फेरि तपाईँको सम्मान अरूले गर्दैन। त्यसैले म कसैलाई पनि अहिले हेर्नुहोस् धारे हात लाएर सराप्ने तथा नाम गाली गर्ने, हिजो सँगै प्रजातान्त्रिक आन्दोलनमा सँगै काम गर्दाखेरि सबभन्दा राम्रो हुने, अहिले एकछिन बाहिर बस्दाखेरि चाहिँ यो चाहिँ एकदम बेकुप हुने भन्ने प्रवृत्ति गलत हो।
1: तर अब कंग्रेसलाई चाहिँ जे भए पनि मिलाउन त सकिएन नि त, अब विभाजनको डिलमै त कंग्रेस गयो नि त, एउटा पक्ष एउटा किता त अब फरक पार्टी बनाएर अगाडि जाने भयो नि त।
2: कोसिस गरिरहेको हो, हेर्नुहोस् अब हेर्नुहोस् अन्तिमसम्म पनि हाम्रो प्रयत्न र आफूले गाली खाएर भए पनि यो चाहिँ काम पार्टीमा चाहिँ एकताको सन्देश दिउँ भन्ने हामीलाई इच्छा थियो। यस्ता कुरा गर्दा धेरै साथीहरूले गाली पनि गरे, फलानु दिशा नै यहाँ जाने त्यहाँ जाने आदि इत्यादि। यी सबैको चाहना के थियो भने पार्टीलाई एकताको पार्टी बनाउने। अबका हेर्नुहोस् यो 21औं शताब्दीको अहिले यो 22औं शताब्दी अब आउनै लागेको छ, अबको सबै च्यालेन्जलाई मेकअप गर्ने खालको लिडरसिप पनि त हुनु पर्यो नि, सबैले लिएर हिँड्न सक्ने क्षमता पनि हुनु पर्यो। अब हामी फेरि मैले कसैलाई अपमान गर्न सकेको होइन, उही पञ्चायतले मलाई कुटो खुट्टामा घाउ छ भोट नदिए पाप लाग्छ भनेर मात्र हुँदैन। अब तपाईँका कुरा जनताका बीचमा लान सक्नुपर्छ, जनताका कुरा आफूले सुन्न सक्नुपर्छ, सुनेका कुराहरू प्रस्तुति राम्रो गर्न सक्नुपर्छ। यी सबै कुरा क्षमता भएका साथीहरूलाई अगाडि बढाएर जाने हो।
1: अब देउबा पक्ष कमजोर हुँदै जाँदापछि गएपछि मात्रै उहाँहरूका विश्वास पात्रहरू गगनतिर लागेका हुन् कि यो राजनीतिक निष्ठा मान्ने कि अवसरवाद मान्ने भन्ने खालको पनि त विश्लेषण छ नि त अहिले बजार।
2: होइन, यो तपाईँहरूले पनि गर्ने विश्लेषण तपाईँहरूको विश्लेषण हो। हामी सबै नेपाली काङ्ग्रेसका विश्वासीलाई पात्र हौ। नेपाली काङ्ग्रेस कमजोर हुँदाखेरि विश्वासीलाई पात्रहरू डरा हुन्छन् भनेर कसैका पनि, काङ्ग्रेसलाई डरो बनाउन हामी लाग्ने हो, व्यक्तिलाई डरो बनाउन होइन।
1: अब अहिले चाहिँ अब नेपाली कंग्रेस डरो बन्ने, बलियो बन्ने, कंग्रेस एक ढिक्का भएर अगाडि बढ्ने, कंग्रेस चाहिँ राम्रो पार्टी बन्ने, लोकतान्त्रिक उन्नत पार्टी, सुदृढ पार्टी बन्ने कुरालाई अब कसरी चाहिँ कतिपयले के भन्नुभएको छ भने हिजो मिन विश्वकर्माजीहरूले पनि अब यता संस्थापन पक्षतिर नै आफ्ना गतिविधिहरू अगाडि बढाउने भन्नुभएको छ। अदालतको सर्वोच्च अदालतको निष्ठाको जुन त्यहाँ मुद्दा कायम छ त्यो मुद्दाको अन्तिम किनारा नलागुन्जेलसम्म चारतारे झण्डा र रूखको छारीमा बस्ने र त्यस पछाडि के हुन्छ त्यसपछि अर्को स्वविवेकको निर्णय गर्ने भन्ने खालले पनि कतिपय नेता कार्यकर्ताहरू अर्को पट्टि पनि लागेको छ।
2: अब एउटा कुरा त्यता पनि नजानु, सधैँ अदालत अदालत अदालत भनेर पनि भएन, राजनीतिक दललाई सधैँ अदालतमा लगेर झुन्ड्याइरहनु पनि हुँदैन, एउटा त्यसको पनि समय हुन्छ। अब अधिवेशन सम्पन्न भइसकेपछि अदालतको के निर्णय आउँछ भनेर अब सधैँ हुन्छ, पार्टीको अधिवेशन गर भनेर कानूनमा हामीले उल्लेख गरेका छौँ, संविधानमा उल्लेख गरेका छौँ, प्रत्येक 5 वर्ष र 6 महिना भनेर संविधानमा उल्लेख गरेका छौँ। अब अधिवेशन गरिसकेपछि पनि अदालतले यसो गर्ला र फेरि यता होला भन्ने कल्पनातिर जानु हुँदैन। हामी विचाराधीन हुन्छ, आउँदै गर्छ, पार्टी अगाडि बढ्दै जान्छ।
1: भनेपछि अब पार्टी अगाडि बढ्यो, कंग्रेस अगाडि बढ्यो, गगन थापाको नेतृत्व।
2: हजुर,
1: होइन शेरबहादुरजीलाई अब के भन्नुहुन्छ त्यसो भए?
2: फेरि तपाईँ फेरि अब यो को बहादुरजी को कुमारजी
1: तपाईँका पूर्व पार्टी सभापति पूर्व प्रधानमन्त्री
2: उहाँलाई सम्मान गर्छौ, नेपालको राजनीति उहाँको पनि ठूलो योगदान छ। हाम्रो आग्रह सबैलाई छ, गगन थापा अहिले सभापति हुनुभएको छ, उहाँलाई पनि पार्टी फुटेको पार्टी उहाँलाई पनि रहर छैन, विशेष महाधिवेशनले मात्रै पनि भएन, सबै साथीलाई समेट जाने उहाँसँग पनि च्यालेन्ज छ। 80 वर्षको उमेरमा फेरि पार्टी फुट्यो भने त्यसको कलङ्क मान्ने शेरबहादुरबाबु लिनुहुन्न भन्ने हामीलाई विश्वास छ, र पार्टी फुटाउने लाइनमा उहाँ पनि जानुहुन्न भन्ने, अन्तिम समयमा पार्टी एकताबद्ध बनाउन उहाँको पल रहनेछ भन्ने विश्वास लिएका छौँ।
1: पार्टी विभाजन हुने सम्भावना हो वा चाहिँ असन्तुष्टहरू चाहिँ बाहिरिने सम्भावना हो अहिलेको पछिल्लो गणित हेर्दाखेरि चाहिँ?
2: म त्यतातिर पनि भन्न, सबै साथी हामीलाई चाहिन्छ, अहिले कसै सात्विकताको राजनीति गर्न चाहन्न, काहीँ न काहीँ हामीले भन्ने गरेका छौँ, जत्रो सुकै ठूलो झगडा पनि हाम्रो कत्रो सानो मुलुक यदि सानो छ, काहीँ न काहीँ हाम्रो भेट भइरहन्छ, हामीले गरेका वचन, हामीले गरेका व्यवहार, हामीले गरेका कामले एउटाले अर्कोलाई सिधा रूपमा हेर्न नसक्ने अवस्था सिर्जना नहोस् कसैलाई पनि, त्यसैले म कसैको बारेमा पनि यो तितो टिप्पणी गर्न चाहन्न, चोइचेर गएको अथवा फलानु गएको यस्तो गएको पनि भन्न चाहन्न। सबैको चाहना काँग्रेस दल बनाउने लाग्नुपर्छ भन्ने मात्र हो,
1: होइन नेता कार्यकर्ताहरू त रन भुल्न पर्नु भएको छ नि त अहिले पनि, के गर्ने
2: रन भुल्न भनेको फेरि सुन्नु न सुन्नु, सबैलाई थाहा छ हिजो हामी चुनावमा गयौं, चुनाव बेला हामीले सबै साथीहरूले प्रयत्न र प्रयास गर्यौं, कहीँ थोरै भोटले हारो होला कहीँ धेरै भोटले हारो होला त्यो फरक विषय थियो, तर नेपाली काँग्रेसका साथीहरू सब एकताबद्ध भएर लागेका थिए। आज पनि रूख र चार तारे अहिले नेपाली काँग्रेसले गरेको अधिवेशनमा सब एकताबद्ध भएर लाग्नुपर्छ।
1: तर अहिले पूर्णबहादुर खड्का लगायतका नेताहरू पनि संस्थापन तर्फै फर्किनु भएको छ होइन, त्यसो भए
2: तपाईँलाई एउटा कुरा फेरि तपाईँ व्यक्ति व्यक्तिको नाउँ लिएर यी कुराहरू भयो होला, तर उहाँले पनि के भन्नुभयो भने म पार्टी फुटाउने लाइनमा जान्न, मेरो जसरी रुख र चार तारा भने त्यही ठाउँमा म रहन्छु, म अन्त जान्न भनेर प्रभात खड्काले पनि भन्नु,
1: समस्या पर्यो नि त डाक्टर शशाङ्क कोइरालालाई देउवाले अगाडि सारिसके पछाडि त के गर्ने उहाँको त, अनि यता आउनै पर्यो नि त होइन,
2: व्यक्ति व्यक्तिका कुरातिर नजानुहोस् न, अब फेरि त्यो फेरि घाउलाई नै कोट्याइरहने चलाइरहनेतिर नजानुहोस्, पार्टी एकता तपाईँहरूले पनि पहल गर्नुहोस्, नेपालको ठूलो प्रजातान्त्रिक पार्टी यसलाई एक बनाएर जनताका पक्षमा लिएर जानुहोस्, जनताका कुराहरू गर्न सक्ने पार्टी गरौँ निर्माण गरौँ, सधैँ झगडाको बाटोमा तपाईँ पनि नलाग्नुहोस् न, बेला बेला कोट्याई सोट्याई झगडा गराउने काम नगर्नु होला,
1: होइन हतारमा महाधिवेशन गर्नु पनि नियम विपरीत हो भन्नु भएको छ क्या देउवाजीले हिजो मात्रै, होइन हतार
2: होइन हतार हतार भनेको त टाइम तोकियो छ, हतार त कार्य समितिले धेरै पहिलादेखि सदस्यता हो, यो त एक वर्ष अगाडि नै पुसमै गरेको त्यो नवीकरण गरेका तिनै सदस्य साथीहरूलाई भोटर्स बनाएर जनताका बीचमा गएर कार्यकर्ताका बीचमा गएर 6753 ओडामा पुगेर 753 पालिकामा गएर 77 जिल्लाबाट प्रतिनिधिहरू 165 निर्वाचन क्षेत्र 330 प्रदेशबाटै सबैबाट निर्वाचित भएर आउँछन् नि, र अझ राम्रो हेर्नुहोस् यति राम्रो हाम्रो विधान छ, हामीले पुराना पुस्ताहरूलाई सम्झिन सेनानी हाम्रा प्रजातन्त्र सेनानी संघहरूलाई प्रत्येक ओडाबाट नै प्रतिनिधित्व गराउने गरी विधानमा उल्लेख गरेका छौं, नयाँ पुस्ताहरूलाई आकर्षित गर्न जे 30-35 वर्षका मुनिलाई प्रत्येक ओडाबाट नै ल्याउने गरेका छौं, दलित ल्याउँछौं, महिला ल्याउँछौं, जनजाति ल्याउँछौं, पिछाडिएको वर्ग ल्याउँछौं, अपाङ्ग ल्याउँछौं, यति राम्रो विधान हामीले निर्माण गरेका छौं, सबै अट्ने त छ त, पुराना पुस्तालाई पनि सम्मान हुन्छ, नयाँ पनि आकर्षित हुन्छन्, यसलाई अझ व्यवस्थित गरेर समेट जान सक्यो भने भोलि हाम्रो भविष्य अझ सुन्दर हुन्छ, मैले आज के पाएँ पाइन भन्ने त्यो नलाग्नुहोस्, सबैलाई यो वातावरण सिर्जना गर्ने काँग्रेस बनौ, यो खुसीको कुरा हो भनेर लाग्नुहोस् न,
1: होइन तपाईँलाई यहाँ चाहिँ धेरै अडियन्सहरूले धेरै शुभेच्छुकहरूले कंग्रेसकै नेता कार्यकर्ताहरूले हेरिरहनु भएको छ भन्नुभएको छ, दाई तपाईँ हिजो जुन ढंगले तपाईँले लिड गर्नुभयो नेतृत्व गर्नुभयो हामी त रणभुल्लमा पर्यो, अब के गर्ने कता जाने, अब यो त अलिक के भयो अहिले,
2: तपाईँले कहाँ भन्नुभयो, एउटा कुरा भनौँ, जुन दिन निर्वाचन आयोगमा गएका थियौं त्यस दिन पनि मेरो वचन त्यही छ, मैले ओखलडुङ्गामा यसचोटि चुनाव लडिन नलड्दै गर्दाखेरि त्यहाँका साथीहरूले तपाईँको रोल के हुन्छ भन्दा पनि त्यस दिन पनि मैले भनेको छु, अब यत्रो राजनीति जीवन गरिसक्यो, सबै रुख र चार तार जहाँ हुन्छ त्यही सहयोग गर्नुहोस् भनेर त्यहाँ पनि भनेको छ, रुखलाई नै गर्नुहोस् भनेर, नेपाली काँग्रेसमा केही कुराहरू सबैलाई एकताबद्ध बनाउन कोसिस गरियो, कोसिस सफल नभएपछि अन्त पार्टी फुटाएर जान सकिँदैन, नेपाली काँग्रेस रुख र चार तारा भएको अहिले गगन थापा सभापति भएको काँग्रेसकै नेतृत्वको अधिवेशनमा हामी जान्छौं,
1: अब यो फेरि उहाँहरूलाई चाहिँ एकीकृत गर्न सक्ने सम्भावना केही त्यस्तो देख्नु भएको छ क्रियाशील सदस्यतादेखि लिएर अन्य प्रक्रियाहरूमा?
2: अब हामीले धेरै ठूलो प्रयास र प्रयत्न सभापतिजीले पनि गर्नुभयो, हिजो पनि वक्तव्य निकाल्नु भएको छ, सबैको प्रयास जारी छ, धेरै साथीहरू अब हेर्नुहोस् रणभन्न पर बस्ने भएको पार्टी यस्तो अवस्था नहोस् भन्ने सबैको चाहना नै थियो, त्यसैले म सुरुदेखि मेरो त धारणा अलिक फरक भएको भनेको विशेष महाधिवेशन त्यो समयमा नगरेको भए हुन्थ्यो भन्ने मेरो धारणा थियो, त्यो पनि अब त्यो समाप्त भइसक्यो, विशेष महाधिवेशनले मात्रै पनि हुँदो रहेछ भनेर सभापतिजीले नै प्रयत्न गरेर सबैलाई समेटेर लाने जुन प्रयास गर्नुभएको छ यो सकारात्मक छ। सबैलाई समेटेर लगेको परिणाम भोलि पनि आओस् र काँग्रेस पहिलो र प्रिय भएर रहन सकोस्। अहिले राष्ट्रिय मुद्दाहरू अन्तर्राष्ट्रिय परिस्थितिहरू सामान्य गर्न अरू पार्टीहरूले सक्लान् जस्तो अवस्था अहिले पनि देखिएको छैन, त्यसका लागि फेरि काँग्रेसकै नेतृत्व आवश्यक छ। त्यसमा पनि यिनै साथीहरू समेटेर गएको नेतृत्वले सम्भव छ भन्ने हामीले लागेको छ।
1: तर कतिपय हिसाबले नेपाली कंग्रेसलाई चाहेर पनि विभाजन गर्न नचाहेका तपाईँ नेता कार्यकर्ताहरू अर्को पक्षले वा कसै तेस्रो पक्षले पनि त्यसमा रोल प्ले गरिदिइरहेको छ र यसलाई पार्टीलाई विभाजन गराउनका निम्ति केही तत्त्वहरू सक्रिय छन् भन्ने खालको आरोप पनि थियो, त्यो आरोप कतिको साँचो हो?
2: म हेर्नुहोस्, कुनै त्यस्ता संघ संस्था र सम्बन्ध सम्बन्धित व्यक्ति होइन। हाम्रो चाहना पार्टीलाई नै एकीकृत बनाउने र पहिलो बनाउने र प्रिय बनाउने हो। हामी कहाँबाट के थियो भन्ने कुरा हामीलाई थाहा छैन, कुन शक्ति लाग्यो भन्ने पनि जानकारी छैन, तर हामी चाहन्छौ अहिले पनि सबैले यत्रो वर्ष राजनीति गरेका नेताहरू हुनुहुन्छ, हामी भन्दा हाम्रो उमेर भन्दा बढी राजनीति गरेको नेतृत्ववर्ग हुनुहुन्छ, उहाँहरूले अहिलेको यो च्यालेन्जिङ परिस्थितिमा काँग्रेसलाई एक बनाएर जानका लागि आफैले अभिभावकीय भूमिका खेल्नुहुन्छ भन्ने विश्वास लिएको छु मैले चाहिँ। हेर्नुहोस्, अझै पनि अन्तिम समयमा मलाई विश्वास छ 3 गते हो र 4 गते वडा अधिवेशन हुन्छ, त्यो बेलासम्म सबै साथीहरू यो वडा अधिवेशनमा संलग्न भएर जाने विश्वास मैले चाहिँ लिएको छु।
1: भनेपछि क्रियाशीलता सदस्यता नवीकरणदेखि लिएर सबै प्रक्रियाहरू यथावत छ अहिले जतिखेर पनि सम्भावना छ त्यसको त होइन?
2: होइन, सबै गरिदिइसक्यो त केन्द्रीय कार्यालयले गरिसक्यो भनेर, यो हामीले त क्रियाशील पुसमा जुन हाम्रो कुरा थियो पुसमा रिन्यु गरेका सबैलाई गरिपाऊ भनेर त्यो सब अटोमेटिक हुने व्यवस्था भइसक्यो, त न्याय लिन चाहनेलाई पनि दिएकै छ। अब निर्वाचनको कार्यतालिका आएर सबै निर्वाचन अधिकृतहरू गाउँमा पुगेपछि आजदेखि त नाउँ थप्न पाइएन होला नि त।
1: अब त्यसो भए को को आउनुहुने भयो यतापट्टि के भन्न सकिन्छ ट्याक्कै अलिकति राम्रो हाई लेभलको, जस्तो रामरी खतिवडाजी लगायतका अन्य नेताहरू होइन, अब संस्थापनतिर चाहिँ को को हटाउनु हुने भयो सबैतिरबाट यता इतर पक्षबाट?
2: सबै पार्टीलाई डरो बनाउन भएर एक भएर लाग्छौ, यति ढुक्क हुनुहोस्।
1: होइन के त्यस्तो संख्या किन होइन, हिजो अब मिलाउन लागेको एउटा तपाईँहरूको टिम जो छ त्यो टिम सबै चाहिँ संस्थापनतर्फ र यो महाधिवेशनलाई सफल पार्नतिर उद्यत हुनुहुन्छ होइन?
2: हजुर हजुर, सबै साथीहरू लाग्नुहुन्छ भन्ने विश्वास छ।
1: र अब जाँदा जाँदै कंग्रेसमा अबको लोकतान्त्रिक पार्टी जसले पार्टीभित्रै विवाद समाधान गर्न सक्नुपर्ने थियो अदालतको सहारा लियो, हुन त अब यो कुरालाई अब तपाईँले भनिसक्नुभयो विगत नै भयो, अब यसलाई चाहिँ म धेरै कुट्याउन त चाहँदैन होइन। एउटा कुरा, कंग्रेसको पुरानो पुस्तालाई अझ भनौँ पूर्व प्रधानमन्त्रीज्यूहरूलाई पनि सकिएसम्म चाहिँ मिलाउन हरदम प्रयत्न, अझ त्यसमा युवा पुस्ताहरू पनि
2: अन्तिम अन्तिम समयसम्म रहन्छ। हाम्रो आग्रह र अनुरोध पनि छ, हामी सबैलाई सम्मान गर्छौँ, इज्जत गर्छौँ, प्रतिष्ठा गर्छौँ, गाली गर्दैनौँ, अपमान गर्दैनौँ कसैको पनि, तुच्छ वचन बोल्ने पनि हुँदैन, हामीले हिजोको इतिहासलाई पनि सम्झिन्छौँ। तर सबैले त्यही सम्झेर पार्टी एकताबद्ध भएर अगाडि बढ्न आग्रह र अनुरोध पनि गर्न चाहन्छु म। भोलि हेर्नुहोस्, पार्टीमा लागेका साथीहरू पार्टीलाई डरो नबनाइकन, तपाईँको आवाज डरो हुँदैन, तपाईँको भावनाहरू डरा हुँदैनन्, तपाईँको बलि वचन डरो हुँदैन, त्यसैले पहिलो काम हामी पार्टीलाई डरो बनाउन लागौँ भनेर सबैलाई अनुरोध पनि गर्न चाहन्छु।
1: हामी कहाँ एउटा लिस्ट आएको छ क्या, 5060 जना जति चाहिँ यतापट्टि फर्किनुभयो भनेर।
2: अब तपाईँको लिस्ट कति आयो? सम्पूर्ण नेपाली काँग्रेस जति एकै ठाउँ हुनुपर्छ है।
1: र तपाईँको अन्तिममा नेता कार्यकर्तालाई के छ भनाइ, शुभेच्छा शुभकामना?
2: मैले अघि नै भने, अब यो पार्टीका विवादका कुरा कोट्याएर नबसौं, सब एकताबद्ध गरेर महाधिवेशनमा जाउँ।
1: खास यहाँको महत्वपूर्ण समय र सुझावलाई धेरै धेरै धन्यवाद अमरिकालाई। नमस्कार, उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका नेता अमरिका थियो आदरणीय श्रोता। नेपाली बहसमा छोटो विश्राम छौ, विश्रामपछि
3: के कान्छ? तेरो दाजुले विदेशबाट आइएमईमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
4: ल ल आमा, म तु गए तु आए।
3: होइन, आजै आइपुग्छस् र?
4: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि। हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली चैनपुर छ शङ्खुवा सभा प्रोपाइटर आशिष साक्य टेलिफोन नम्बर 0295701128 मोबाइल नम्बर 9852045741

0: नमस्कार, म गायक अशोक मुखारुङ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेक बिचको धुन रेडियो अरुण।
1: यदि हाम्रो बेसमा गाउँपालिका महासंघकी अध्यक्ष लक्ष्मी पाण्डे हुनुहुन्छ। पाण्डेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। अब तपाईँहरूले चाहिँ यता मुस्ताङमा एउटा जलवायु सम्मेलन सम्बन्धीको जुन एउटा कार्यक्रमको आयोजना गर्नुभयो, नेपालले पनि निकै ठूलो समस्या बेहोर्नु परेको छ, होइन? यो समस्यालाई चाहिँ समाधान गर्नुपर्छ, त्यसमा नेपाल चाहिँ एकदमै चनाखो भएर अगाडि बढ्नुपर्छ, अन्तर्राष्ट्रिय समुदायमा पनि यसले चाहिँ आफ्नो भूमिका निर्वाह गर्नुपर्छ भन्ने खालले पनि त्यहाँ कुराकानी उठेको जस्तो पाइयो। यसको उद्देश्य उपाध्येयता चाहिँ के हो सुरुमा?
2: यसको मुख्य उद्देश्य भनेकै अब नेपालमा जलवायु परिवर्तनको कारणले नेपालले यस्ता ठूला महाविपत्तिहरू भोग्न नपरोस्, हाम्रो आफ्नो नेपालको मात्रै कारणले यस्तो भएको छैन, यो अन्तर्राष्ट्रिय जगतमा पनि यो कुरा उठोस्, नेपाललाई सबै निरीह बनाउने वातावरण सधैँ सिर्जना नहोस् भन्ने पनि सोच हो र हामीहरू सबै नागरिकले अब जलवायु परिवर्तनको बेलामा हामी गर्नुपर्ने व्यवहारहरू हाम्रा सबै अब यो अहिलेको यो जटिल परिस्थिति सिर्जना हुँदा मात्रै हामी पछुताउने होइन, सबै सचेत हुनुपर्छ भन्ने विषयमा यो चाहिँ जलवायु सम्मेलन 2083 घरपजोङ गाउँपालिकाले आयोजना गर्यो र देशैभरिका स्थानीय सरकारका प्रमुखहरूको त्यहाँ उपस्थिति छ, विज्ञहरूको उपस्थिति छ, संघ सरकार प्रदेश सरकारको पनि उपस्थिति भएर यो निकै गहकिलो र निकै महत्व बोकेको सम्मेलनको रूपमा यो सम्मेलनलाई लिएको छ।
1: अब त्यहाँ चाहिँ के विषयमा कुराकानी भएको छ? यो अन्तर्राष्ट्रिय समुदायमा पनि जलवायु सम्मेलन सम्बन्धी वा चाहिँ सरकारको ध्यानकर्षण वा संघ सरकारको ध्यानकर्षणका विषयहरूलाई चाहिँ कसरी जोड़ दिनु भएको थियो? किनभने प्रधानमन्त्री पनि संयुक्त राष्ट्र संघको महासभामा जाँदै हुनुहुन्छ, भाग लिनका निम्ति असोज 6 गते जस्तो लाग्छ मलाई, होइन? त्यहाँसम्म ध्यानकर्षण पुर्याउने काम भयो कि भएन?
2: एकदमै भएको छ, सबैले यो विषय उठाउनु भएको छ। संघीय मन्त्री को प्रमुख आतिथ्यता छ, कृषि वन तथा वातावरण मन्त्रीको चाहिँ प्रमुख आतिथ्यतामा यो सम्मेलनको उद्घाटन भएको छ र त्यहाँ निकै जोरदारका साथ अहिले भएका परिस्थितिहरू, अहिलेको यो यो हिमताल फुट्ने, हिम पहिरो जानेदेखि लिएर मधेसमा पानीका मुहानहरू सुक्नेदेखि हिमाल पहाड तराईका प्रकृतिहरू बिग्रिएका कुरादेखि हामी सुस्ताएर बस्न हुँदैन भन्ने विषयमा यो निकै जोरदारका साथ उठेको छ। साथै भोटे कोशीको अहिलेको महाविपत्तिको विषय पनि उठेको छ र अब बाँकी दिनहरूमा यस्तो विपत्ति आइलाग्छ कि भन्ने कुरामा चाहिँ हामी सबै सचेत हुनुपर्छ, सबैले यसलाई चाहिँ ध्यान दिनुपर्छ र यो चुनौतीको सामना गर्न नेपाल सधैँ यसको शिकार हुन सक्दैन। ठूला देशको बीचमा भएका औद्योगिक विकासले उकालो चढेका देशहरूसँगको यो चाहिँ प्रदूषण नेपालले बिहोरिरहन सक्दैन, नेपाल यसमा चाहिँ सधैँभरि दयाको पात्र बनेर पनि पस्न सक्दैन, यसमा चाहिँ यो चुनौतीलाई फेस गर्ने र यसमा चाहिँ निरीयता प्रकट गरेर बस्नु हुँदैन। अब अहिलेको युएनको महासभामा प्रधानमन्त्रीले यो चाहिँ नेपालमा सधैँ यी संकटहरू आइलाग्छन्, यसलाई चाहिँ विचाराको रूपमा लिने कुरा हामीलाई सह्य हुँदैन भन्ने विषय पनि उठेको छ। त्यसकारण यो कुरालाई चाहिँ जोरदारका साथ नेपाल सरकारमा पुर्याउने र सबै मिलेर तीनै तहको सरकार मिलेर अब चाहिँ यसको सामना गर्न तयार हुनुपर्छ भन्ने कुराहरूको पनि यहाँ निकै जोरदारका साथ उठेको छ र त्यहाँ विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नुभएको छ, प्यानल डिस्कसन भएको छ र सबै सुसूचित छन् र त्यहाँका मुस्ताङवासीहरूले यो काली नदीको किनारमा जुन किसिमको हिमालको काखमा भएको यो भेग फेरि पनि अर्को भोटेकोशीको रूप लिन्छ कि भन्ने सन्त्रासका कुराहरू पनि त्यहाँ उठेका छन् र त्यसको व्यवस्थापनको लागि अब सरकार साँच्चै नै यो यो यो स्थिति सिर्जना हुन नदिनको लागि अन्तर्राष्ट्रिय रूपमा यी कुराहरू उठाउनुपर्छ भन्ने विषय जोडका साथ उठेको छ।
1: प्रधानमन्त्रीज्यूले कुरा सुन्नुभएको छ, प्रधानमन्त्रीज्यूबाट त्यहाँ शुभकामना?
2: प्रधानमन्त्रीज्यूले त्यहाँ एउटा शुभकामना सन्देश पनि पठाउनु भएको छ, म त्यहाँ उपस्थित नभए पनि मेरो ध्यानाकर्षण भएको छ र यो कार्यक्रमको सफलताको शुभकामना भनेर उहाँले नि पठाउनु भएको छ र संघीय मन्त्री मार्फत यो सन्देश पुर्याउनलाई सबैको आवाज एउटै किसिमको आवाज थियो र यो यति ठूलो कार्यक्रम यति ठूलो सम्मेलन न हिजो भएको थियो न संघले गरेको थियो न प्रदेशले गरेको थियो र न स्थानीय तहहरूले आँट गरेका थिए यो भूतपूर्व भविष्यको कार्यक्रम यति ठूलो कार्यक्रम आयोजना गर्ने जुन हिम्मत गर्यो घरबजङ गाउँपालिकाले यो सबैको लागि एउटा शुभ सन्देश पनि हो र यहाँ सबैजना एकाकार भएर काम गर्नुपर्छ भन्ने कुराहरू उठेको छ र त्यहाँ पूर्व मेचीदेखि पश्चिम महाकालीका स्थानीय सरकारका प्रमुखहरू अत्यन्त सशक्तताका साथ त्यहाँ उपस्थिति जनाउनु भएको छ कि सबैतिरको यो चाहिँ अहिलेको यो विषय नै अति महत्वपूर्ण विषय भएको हुनाले पनि यो कुराहरूको लागि सबै तनाखो भएर त्यहाँ उपस्थित भएको छ एक हिसाबले जोमसोम राष्ट्रिय क्षेत्र बनेको छ र त्यहाँ उठेका विषयहरू धेरै महत्वपूर्ण विषयहरू पनि उठेका छन् यो समाधानको लागि राष्ट्रिय रूपमा मात्रै होइन अन्तर्राष्ट्रिय रूपमा यो जलवायु संकटको सामना गर्ने शक्ति अब नेपालले प्राप्त गर्नुपर्छ भन्ने कुराहरू
1: अब एउटा कुरा लक्ष्मीदेव पाण्डेजी अब तपाईँकै आफ्नै गाउँपालिका नवलपुरको होमसेकोट गाउँपालिका छ पेलेगा स्थित होइन यो धामी भीर जस्तो लाग्छ मलाई त्यहाँबाट निरन्तर घाँगी भीरबाट होइन निरन्तर बारूदको जस्तो गन्ध आउने धुवा निस्किरहेको तपाईँ पनि त्यहाँ अनुगमनका लागि गएको विषय त्यस पछाडि हामीले पनि यसलाई निरन्तर रूपमा त्यहाँको समाचार संचार माध्यममा पनि प्रसारण गरिरहेका छौँ र सुनि पनि रहेका छौँ त्यो स्थिति के हो त्यहाँ त्यहाँ किन चाहिँ यो कहिलेदेखि धुवा आयो योभन्दा अगाडि कहिले आएको थियो फेरि यो कहिले चाहिँ फेरि शुरूआत भयो होइन यो कस्तो खालको धुवा आइरहेको छ त्यसले कस्तो खालको असर पुर्याइरहेको छ
2: यो त्यो क्षेत्रमा भनौ न 16-17 वर्ष अगाडि भनौँ 20 वर्षको हाराहारीमा पनि त्यसरी त्यहाँका पाका पुराना मान्छेहरूले यहाँ धुवा पुत्तायो धुवा निस्कियो जमिन मुनिबाट धुवा निस्कियो भन्ने कुराहरू र त्यहाँ त्यहाँ यो यो चाहिँ अलिकति यसको संकेत के हो भन्ने कुराहरूको चर्चा चलेको थियो त्यो बिस्तारै त्यो ठाउँ छोडेर फेरि केही समय त्यहाँ धुवा पुत्ताउन छोडे तर त्यहाँको जमिन एकदमै त्यो आगो बोलेर कोइला जस्तो हुँदै त्यो भेग नै त्यसरी कोइला जस्तो कालो बगिरहेको छ र पहिरोहरू धेरै झरेको छ त्यहाँका रुखहरू सुकेका छन् यो यो परिवर्तन चाहिँ यसरी भइरहेको थियो तर यो वर्ष निकै लामो समय भइसक्यो सुरुवातमा भनौँ न माघ फागुनतिर पनि यहाँ चाहिँ संकेतहरू अलिकति धुवा पुत्ताएको संकेत देखिएको थियो तर यो जब बर्खा लायो बर्खा लागिसकेपछि निकै बेजोडका साथ पानी पर्दाखेरि यो धुवाको मुस्लोले त्यो त्यो भेग्दै त्यो डाँडै ढाकेर धुवा पुत्ताउने र त्यो जमिन वरिपरि एकदमै तातो हुने पानी पर्दा बढ्ने गर्दा गर्दा अहिले त आगोको ज्वाला नै निस्किएको छ अस्ति हामी केही दिन अगाडि हामी जिल्लाबाट सुरक्षा प्रमुखहरू सहित हामी पनि गयौं त्यहाँ नागरिकहरू यो धेरै आत्तिएका कारणले पनि यसको विषयमा चाहिँ अलिकति आवाज उठाउनुपर्छ भन्ने कुराहरू हामीले असारको सभामा नै हामीले यो निर्णय गरेर हामी मन्त्रालयमा खानी तथा भूगर्भ विभागमा हामीले पठाएका छौँ जिल्ला विपदमा पनि हामीले यो विषय बेजोडका साथ उठाएर निर्णय गरेर पठाएका छौँ र यो मिडियाहरूले निकै नै यसलाई चाहिँ कभर गरिदिनु पनि भएको छ र केही दिन अगाडि हामी त्यहाँ पुगेर हेर्दाखेरि त्यो धुवाको मात्रा एकदमै ठूलो भइसकेको र गाउँहरूमा वारिपारी ठूला ठूला गाउँहरू छन् त्यो गाउँमा धुवाले चाहिँ असर गरेको र त्यहाँका नागरिकहरूले चाहिँ यो यसले हामीलाई चाहिँ पक्कै पनि भोलि ठूलो क्षति हुन्छ या पहिरो आएर लैजान्छ या यो धुवाको कारणले हामीहरूलाई चाहिँ अरू संकट सिर्जना हुन्छ भन्ने कुराको निकै त्रास रात परेपछि हामी सुत्न सक्दैनौ पहिरोले लैजान्छ कि
1: के भन्नुहुन्छ त्यहाँ चाहिँ अर्थात यो खानी भूगर्भविदहरूसँग चाहिँ तपाईँको कन्सर्न रहेको के हुन सक्छ त्यो
2: पाका पुरानाहरूको भनाइ के छ भने त्यहाँ निकै 80 वर्ष पुगेको बुढाहरूसँग पनि हामीले राय लिएका छौँ त्यो ठाउँमा फलाम निस्कन्थ्यो त्यो फलामबाट हामीले हतियारहरू आफूलाई चाहिने कुटो कोदालो खुर्पा खुकुरीहरू निर्माण गरेको र मेरो घरमा चाहिँ अहिले पनि त्यही यहीँबाट निकालेको फलामबाट बनाएको खुकुरी छ भनेर उहाँले बोल्नु पनि भएको छ र त्योभन्दा त्यो अहिले धुवाँ पुताएको भन्दा केही तरपट्टि पूर्वपट्टिको भागमा यसरी चाहिँ फलामहरू निस्किएको भन्ने कुराहरू पनि हामीलाई सुनाउनु भएको छ र हुप्सेकोट गाउँपालिका वडा नम्बर 5 धौगाडी फलाम खानी आफैमा देशकै सबैभन्दा ठूलो फलाम खानीको रूपमा छ र त्यहाँ एउटा खानी गाउँ भन्ने नै छ। त्यो हिसाबले खानी प्रचुर मात्रामा खानी भएको तर त्यसको अनुसन्धान यसको अलिकति यसको चाहिँ वास्तविकता हेर्ने कुरामा चाहिँ ढिला सुस्ती भएकै कारणले एक त बस्तीको जोखिम अर्को कुरा चाहिँ त्यहाँ पानीका मुहान सुक्ने पहिरो जाने कारणले पनि बस्तीलाई जोखिम भएको कुराले चाहिँ निकै पिरलेको छ। बाहिर सुन्दाखेरि एकदमै ठूलो खानीको क्षेत्र भनेर पनि भनिन्छ तर त्यहाँका नागरिकहरूले यसको वास्तविकता थाहा नपाउँदा त्यसको आइएआइए भएर यसको एउटा यु हो भन्ने निर्कल त्यहाँको अनुसन्धान भूगर्भविदहरूले हेरिदिएर यसलाई चाहिँ डिक्लेयर गरिदियो भने नागरिकलाई एउटा एक किसिमको सन्त्रासबाट मुक्त पनि हुन्थे र अलिकति यसबाट साँच्चै नै खानी हो भने उपयोग गर्न सकिने वातावरण हो भने देशको त्यो सम्पत्तिको रूपमा लिन पनि सकिन्छ। त्यो कुरा पनि लुकेको हुनाले चाहिँ सबैलाई चाहिँ यसले चाहिँ सशंकित बनाएको छ र त्यो अलिकति भय सिर्जना भइरहेको कारणले पनि हामीले यसको छिटो खोजी गर्नु पर्यो भनेपछि हिजो मात्रै नेपाल सरकारले भूगर्भविदहरू पठाएको जानकारी मैले प्राप्त गरेको छु। हामी यहाँ मुस्ताङमा छौं, हामी फर्किँदै पनि छौं र त्यहाँको उहाँहरूले जसले विज्ञले हेरिसकेपछि त्यसका अनुसन्धानकर्ताहरूले हेरिसकेपछि बल्ल त्यहाँ यो चीज हो भन्ने कुरा भएपछि त्यो निर्कल भयो भने बल्ल त्यहाँका गाउँवासीहरूलाई चाहिँ यसले असर गाउँमा असर गर्दैन या गर्छ भने बस्तीको अर्को स्थानान्तरणको उपायहरू पनि खोज्नु पर्यो। हाम्रो लागि सबैभन्दा ठूलो नागरिक हो, नागरिकको सुरक्षा नागरिकको जीवन रक्षा गर्ने कुरो हाम्रो पहिलो प्राथमिकता हुन्छ। त्यस हिसाबले पनि यी कुराहरूको जानकारी भयो भने मात्रै हामी अगाडि बढ्न सक्छौ भन्ने कुरामा नै हामीले यसको हार गुहार गरेका छौँ। यसको चाहिँ छिटो अनुसन्धान भइदियोस् भन्ने कुरा पनि हामीले राखिरहेका छौँ र आज मात्रै उहाँहरू नवलपुरमा हुनुहुन्छ, आज त्यो खानी क्षेत्रमा जाने तयारी भएको छ र त्यसपछि यसको अनुसन्धान यसको चाहिँ त्यहाँको वास्तविकता पहिचान भएपछि त्यसले अर्को रूप लिएला भन्ने आशा चाहिँ हामी गरेका छौँ।
1: हस् लक्ष्मी पाण्डेजी, यहाँको महत्वपूर्ण समयका लागि धेरै धन्यवाद, नमस्कार।
2: धन्यवाद।
1: गाउँपालिका महासंघका अध्यक्ष लक्ष्मी पाण्डे आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित।
3: आया आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
4: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि?
3: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया।
4: ए लु जचाउन जानुपर्छ काका।
3: जान त जानु तर खोइ कहाँ पो जानु, राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
5: ल छ नि काका, 0.6 छेउ 1300 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
6: पुरानो ग्यास्ट्रिक अल्सर हर्स दिशाबाट रगत बग्ने छाल सम्बन्धी रोग चर्म रोग तिनी रोग टन्सिल बाथ हाट जोड्ने नसा नाक कान घाँटी दम पिना तल्लो पेट दुखेको महिनावारी गडबडी भएको बाजुबनको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै ईसीजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
7: प्रत्येक बिहीबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
6: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
7: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
5: प्रवास मेडिकल हल चैनपुर 7 0.13 लाइन, सम्पर्क नम्बर 029-570-292, फोन नम्बर 98-423-4549।
8: होइन छिटो निस्कन भनेको, ढिला भइसक्यो।
9: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
8: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ?
9: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
8: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु,
9: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि
8: अस्ति भन्नुपर्छ नि ल हिँड मनोकामना सुनसादी पसल
10: हजुर आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्
11: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्
12: मनोकामना सुनचाँदी पसल
7: चैनपुर छ त्रिचोक प्रोप्राइटर पदम रसाइली ममता रसाइली मोबाइल 9862 13 67 44 9815 38 77 75
13: कुटी खसीको मासु सती सालको अचानो भन्थे लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्लाबारी खर्कैको नारञ्जौबारी
14: नमस्कार म लोक गायक कमलीकान्त भेटुवाल तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेख बेसीको धुन।

0: यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेसको आन्तरिक मामिला जानकार विश्लेषक शंकर तिवारी हामीसँग प्रत्यक्ष रूपमा जोडिनु भएको छ। शंकरजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
1: धन्यवाद, नमस्कार, गुड मर्निङ श्यामजी।
0: अब नेपाली कंग्रेसको अवस्था अहिलेको ठ्याक्कै हेर्दाखेरि यो के भइरहेको छ? संस्थापन पक्षे संस्थापन इतर पक्षे तितर बितर भइरहेको जस्तो पो देखियो त माहौल हेर्दा।
1: नेपाली कांग्रेस विशेष महाधिवेशनपछि एउटा प्रगतिशील लोकतान्त्रिक र गणतान्त्रिक ट्र्याकमा आएको छ। त्यो कुरालाई सर्वोच्च अदालतले निर्वाचन आयोगले सदर गरेको छ र त्यसैको निरन्तरता स्वरूप र विशेष महाधिवेशनमा कमिटमेन्ट गरे अनुरूप र संवैधानिक प्रावधान अनुरूप पाँच वर्षभित्रमा महाधिवेशन गर्नुपर्नेमा यही असोजको 16 गतेबाट कंग्रेसको महाधिवेशन 15 मार्च शुरू हुँदैछ। कंग्रेस ठिकठाक दिशामा अगाडि बढेको छ,
0: तर कता जाने नेता कार्यकर्ताहरू निकै र नबुल्न पर्नु भएको छ। इतर पक्षबाट चाहिँ नेपाली कंग्रेसको संस्थापन पक्षतिर आउनेको वहिरो लागेको भन्ने खालका खबरहरू पनि सार्वजनिक भएका छन्। कंग्रेसलाई बलियो बनाउँदैछ कि कमजोर बनाउँदैछ अहिलेको पछिल्लो अवस्थाले समानान्तर गतिविधि र महाधिवेशन तोकिएको मितिका कारणले गर्दाखेरि?
1: नेपाली कांग्रेसलाई फुटाउन चाहने, इतिहासको गतमा बिलाउन चाहने तत्वले विशेष महाधिवेशनमा भाग लिएको थिएन। तर पनि विशेष महाधिवेशनबाट आएको निर्वाचित गगन थापा नेतृत्व कार्य समितिले निर्वाचनमा सबै पक्षलाई मिलाएर टिकट वितरण गरेको थियो। तर तिनै नेताहरू जो गगन थापाको नेतृत्व स्वीकार गरेर आम निर्वाचनमा सहभागी हुनुभयो र आम निर्वाचन परिणामपछि फेरि उहाँहरूले आफ्नो कुरा फेर्नुभयो, भाषा फेर्नुभयो, पार्टी एकता भन्दा विरोधी लाग्नुभयो, पार्टीलाई घात गरेको कुरा सगर्व उहाँले बोल्दै हिँड्नुभयो। त्यो सबै कुरालाई अवधान दिएर, त्यो सबै कुरालाई माफी र विस्मृतिको गर्तमा राखेर माफी दिएर अथवा पार्टीका साथीहरू जहाँ भए पनि हिजो एकै ठाउँमा काम गरेको साथीहरू मिलेर जानुपर्छ भनेर गगन थापाले उहाँहरूले जुन हामीले अहिले इतर पक्षमा तपाईँहरूले भन्ने गर्नुभएको छ त्यो पक्षलाई पनि उहाँहरूको मुख्य डिमाण्ड पुसमै यो 82 पुससम्म रिन्यू गरिएका नवीकरण गरिएका क्रियाशील सदस्यहरूले भाग लिन पाउनुपर्छ र 14 महाधिवेशनबाट निर्वाचित 79 सालमा निर्वाचित 14 महाधिवेशन केन्द्रीय सदस्यहरूलाई पनि केन्द्रीय सदस्य कायम गर्नुपर्छ उहाँहरूको दुईटा डिमाण्ड थियो। त्यो डिमाण्डलाई गगन थापाले पूरा गर्नुभएको छ। किनकि गगन थापाको कोर्टमा बल छ, उहाँले उदारतापूर्वक असन्तुष्ट पक्षका नेताहरूलाई साथीहरूलाई समेट्नुपर्छ भन्ने भूमिकाको पनि आवाज थियो, देशभरिका कार्यकर्ताको आवाज थियो र निर्वाचित नेतृत्वले त्यो मूल लहरमा नआएका साथीहरूलाई उदारतापूर्वक मूल भंगालोमा समाविष्ट गर्नुपर्छ आवाज थियो। त्यही आवाजलाई हृदयङ्गम गर्दै एक पाइला पछाडि सरेर भए पनि उहाँले त्यो आह्वान गर्नुभएको छ र अत्यन्त उत्साहपूर्वक हिजो शेरबहादुर दुवाको पछि लागेका, शेखर कोइरालाको पछि लागेका र पुनराज खड्काको पछि लागेका नेता साथीहरू अहिले ठूलो लहरका सहित हुल बाँधेर नेपाली कांग्रेसको मूल भंगालोमा सानेपातिर आइराख्नु भएको छ।
0: तर अब आइतराख्नु भएको छ, तर सबैलाई समेट्ने प्रयास चाहिँ नियथा त्यति राम्रो चाहिँ सक्सेस हुन सकेन। कंग्रेसलाई एक ढिक्का बनाएर बलियो बनाउन सक्ने प्रयत्नहरू चाहिँ व्यर्थ नै रहे होइन यो बीचमा।
1: त्यो प्रयत्नको अपार सफलता मिलेको छ र त्यो सफलताबाट कांग्रेसलाई इतिहासको सानो शक्ति बनाउने, कांग्रेसको विलय गराउन चाहने तत्व अत्यन्त हतोत्साही भएको अवस्था, किनकि शेरबहादुर देउवाको नेतृत्वमा 14 महाधिवेशनबाट निर्वाचित भएका बहुमत पदाधिकारीहरू अहिले गगन थापाको भंगालोमा उहाँ नेतृत्व स्वीकार गरेर 15 महाधिवेशनमा भाग लिनको लागि आइसक्नु भएको छ। केन्द्रीय सदस्य पनि अब एकाध दर्जन मात्रै शेरबहादुर देउवाको पक्षमा रहेको देखिन्छ। त्यही भएर हामीले अहिले नेपाली कांग्रेसका जुन यो भुलभुलैयामा लागेर लहलैमा लागेर शेरबहादुर देउवाले सिङ्गापुरबाट सबै मिलाएर आउनुभएको छ भन्ने लागेका साथीहरू पनि सबै साथीहरू कांग्रेसको मूल भंगालो के हो, कांग्रेसलाई यथास्थितिमा राख्ने हो कि यो फाइट गगन थापा र शेरबहादुर देउवाबीचको फाइट होइन, द्वन्द होइन, यो कांग्रेसलाई यथास्थितिमा राख्ने कि कांग्रेसलाई जेएनजी उथुल पुथुलपछि गणतन्त्र नेपालको सही अर्थको नेतृत्व प्रदान गर्न सक्ने शक्ति बनाउने कि नबनाउने भन्ने दुई तत्व दुई वैचारिक लाइनबीचको लडाई हो। त्यो लडाईमा यो कंग्रेसलाई सामयिक बनाउनुपर्छ, नवीकरण गर्नुपर्छ र कंग्रेसले जसरी नेपालका सबै क्रान्तिको लिड गर्यो त जेएनजी उथुल पुथुलपछि देशले सही दिशा र ट्र्याक लिन सकेको छैन। पन्ध्रौं महाधिवेशनबाट उत्साहपूर्ण र एकतापूर्ण रूपमा भाग लिएर देशलाई सही ट्र्याक दिनुपर्छ। कंग्रेसको देशका प्रति दायित्व छ, कंग्रेसका नेता र कार्यकर्ताहरूको देशका प्रति दायित्व छ। नेपाली कंग्रेस यो देशको लागि बनेको पार्टी हो र देशको लागि बनेको पार्टीमा कंग्रेसका कार्यकर्ता साथीहरूले लाग्नुपर्छ। त्यो मूल आह्वान समाविष्ट भएर कांग्रेस पार्टीलाई रिन्यू गरेर सिङ्गो देशलाई रिन्यू गर्नुपर्छ, गति दिनुपर्छ, दिशा दिनुपर्छ भनेर सबैजना एकताबद्ध भएर आइराख्नु भएको छ।
0: तर उता देउबा पक्षले त आश्विन असोज 3 गतेको नेपाली कंग्रेसको महाधिवेशनमा सहभागी नहुन भनेर बताइरहेछ नि त, होइन?
1: मलाई दुःख यो कुरामा लाग्छ कि देउवा पक्ष भनिएको पक्षलाई नेपालको निर्वाचन आयोगले चिन्दैन, सरकारले चिन्दैन, नेपालको संविधानले चिन्दैन। दोस्रो कुरा, उहाँ जुन आह्वान गर्नुभएको छ, शेरबहादुर देउवा जो दुई दुई पटक पार्टीको सभापति बन्नुभयो, 5 पटक प्रधानमन्त्री बन्नुभयो, शशांक कोइराला जो बीपी कोइरालाको कनिष्ठ सुपुत्र हुनुहुन्छ, उहाँहरूलाई कसैले अदालतमा मुद्दा हाल्यो भने मानहानिको मुद्दा लाग्छ। मानहानिको मुद्दा किन लाग्छ भन्दाखेरि त्यो उहाँहरूलाई पार्टीको वैधानिकता कसैले दिएको छैन, त्यो एउटा हुल हो, त्यो एउटा समूह मात्रै हो। र त्यो हुल र समूहले कांग्रेसको वैधानिक लोगो दिएको तत्त्वलाई बाहेक गरेर अधिवेशन आह्वान गर्न सक्दैन। म त्यो खतरा दिँदैछु कि उहाँहरूलाई चाहिँ त्यो के भन्दाखेरि उहाँहरूलाई अदालतको मानहानिको मुद्दा नलागोस् भन्ने म त्यतातर्फ म उहाँहरूलाई सचेत गराउन चाहन्छु।
0: ए भनेपछि अब देउबा पक्षले जति पनि कार्यक्रमका आयोजनाहरू गरिएको छन्, समानान्तर महाधिवेशनको पनि कार्यतालिका प्रस्तुत भएको छ, कंग्रेस फुटको अन्तिम दिशामा चाहिँ छ भन्ने कुरा क्लियर भयो होइन? त्यसो भए
1: हामीले तपाईँले फुटको कुरा गर्ने हो भने जुन मितिमा विशेष महाधिवेशन आह्वान भयो, यो नेपाली कांग्रेसका 56% कार्यकर्ताले हस्ताक्षर गरेर विशेष महाधिवेशनका लागि आह्वान गरे र त्यसलाई आह्वान गर्नु हुँदैन, भाग लिनु हुँदैन जब बहिष्कार गरियो, त्यति बेला नै यो कांग्रेस पार्टीलाई त्यो फुटको बीजारोपण गर्नुभएको थियो शेरबहादुर देउवाले। र उहाँले आफ्नो व्यक्तिगत दायित्व कंग्रेसका प्रति राष्ट्रिय दायित्व उहाँले फागुन 21 निर्वाचनमा भाग लिन छाडेर उहाँ जब पलायन हुनुभयो, त्यसबाट उहाँ कांग्रेसको नेता हुँ भन्न, यो देशको लोकतान्त्रिक नेता हुँ भन्ने हैसियत उहाँले गुमाउनु भएको हो। त्यो कुरा पनि उहाँले विचार गर्नुपर्छ, मनन गर्नुपर्छ।
0: तर फेरि फर्किनु भयो नि त देशमा, स्वागत राम्रै भयो पार्टीमा।
1: तपाईँ सबभन्दा महत्वपूर्ण कार्यमा, कांग्रेसको जीवनको सबभन्दा संकटपूर्ण निर्वाचनमा देशबाट भागेर आफ्ना वरिपरिका कार्यकर्ताहरूलाई मतदान नगर भनेर छाडेर हिँड्ने, अनि फेरि अहिले चाहिँ अलिकति सजिलो मौका आयो भनेर फेरि गुटबन्दी कुरा गर्ने, कांग्रेसको पूर्व सभापति नेतालाई त्यो कुरा भन्न सुहाउँछ? जो व्यक्ति कांग्रेसबाट सबभन्दा धेरै लाभान्वित भयो, बीपी कोइराला भन्दा लाभको पद लिने कुरामा, अनि त्यो व्यक्तिले गैरजिम्मेवार पूर्ण अभिव्यक्ति दिन सुहाउँछ? सुहाउँदैन त। हाम्रो उहाँका प्रति सम्मान छ, यति मात्रै उहाँ अझै पनि 16 गते खुला मञ्चमा शुरू हुने कांग्रेसको 15 महाधिवेशनमा उहाँलाई स्वागत छ। उहाँका बहुसंख्यक कार्यकर्ताहरू साथीहरू सबै आइसक्नु भएको छ, उहाँ पनि स्वर्गसम्म आउनुहुन्छ भन्ने कुरा म विश्वस्त छु।
0: आज यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। शंकर तिवारीजी नमस्कार।
1: धन्यवाद।
0: पाउन्थ्यो नेपाली कंग्रेसको आन्तरिक मामिला जानकार विश्लेषक शंकर तिवारी आदरणीय श्रोता। नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु। नमस्कार।

0: 试一试。
1: Rastakusan Kisan
2: A complete piping solutions

नै भदौ 14 त्रिशुली नदीको कटानले पर्खाल नै भत्काएपछि यातायात सेवा पूर्ण रूपमा अवरूद्ध भएको थियो। सड़क विभागका सिनियर डिभिजनल इन्जिनियर तथा नागढुङ्गा नौबिसे मुगलिन सड़क खण्डका आयोजना संयोजक सुरेश पौडेलका अनुसार बाढ़ीका कारण चरौंदी क्षेत्रको सड़क खण्डमा क्षति पुगेको थियो। त्यसले गर्दै पूर्वाधार विकास मन्त्रालयले आवश्यक अध्ययन गरेको थियो। मन्त्रालयले सड़क विभाग र नेपाल जियोटेक्निकल सोसाइटी एनजीएसको सहयोगमा 4 दिनसम्म स्थलगत प्राविधिक अध्ययन गरेको थियो। विज्ञहरूले कृष्णवीरको पहाड़ काटेर 250 मिटर लामो नयाँ ट्र्याक बनाउन पहिलो विकल्पका रूपमा सुझाव दिएका थिए। इन्जिनियर पौडेलका अनुसार प्राविधिक सहितका 50 जनाले निरन्तर दैनिक 12 देखि 16 घण्टासम्म काम गरिरहेका छन्। नयाँ ट्र्याक सञ्चालनमा आएपछि माथिबाट पहिरो हिलो लेदो खसेर सड़क अवरूद्ध हुन सक्ने जोखिमलाई कम गर्नका लागि पनि तयारी भइसकेको छ। माथिबाट पहिरो आएमा तत्कालै हटाउनका लागि आवश्यक उपकरणहरू तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ। कृष्णवीरको जोखिमलाई मध्यनजर गरी यो सड़क खण्डको वैकल्पिक मार्गका रूपमा बेनीघाट फिस्लिङसम्मको झण्डै 20 किलोमिटर खण्डमा ट्र्याक खोल्ने काम पनि अघि बढ़ेको छ। यो सड़कमा यात्रुवाहक गाड़ी वैकल्पिक रूपमा सञ्चालन गर्न मिल्ने गरी तयारी गरिएको छ। रसुवाको भोटेकोसी हुँदै त्रिशुली नदीमा

पराची पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 199, गोर्खामा 78, धादिङमा 72 र तनहुमा 38 छन्। उपचारका क्रममा काठमाण्डौमा 2 जनाको ज्यान गएको छ। बाँकीको पहिचानका लागि डीएनए परीक्षण लगायत प्रक्रिया अघि बढ़ाएको प्राधिकरणले जनाएको छ। बाढ़ीपछि 13,742 जनाको भने उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये विभिन्न 30 होल्डिङ सेन्टरमा राखिएका नागरिक मध्ये नुवाकोटमा 1,499, रसुवामा 825 र धादिङमा 94 जना रहेका छन्। यसै गरी विभिन्न 19 अस्पतालमा 343 जनाको उपचार गरिएकोमा 282 जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। सुरक्षा निकाय, पालिका तथा विभिन्न सरकारी र गैर सरकारी क्षेत्रबाट सम्पर्कविहीनको खोजी, घाइतेको उद्धार तथा उपचार र राहत व्यवस्था स्थापनका काम भइरहेका छन्। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोङसोममा हिजोदेखि शुरू भएको जलवायु सम्बन्धी राष्ट्रिय स्तरको सम्मेलनबाट घोषणा पत्र जारी गर्ने तयारी छ। सम्मेलन घरपजोङ घोषणा पत्र जारी गरी आज समापन गर्ने तयारी भइरहेको आयोजक घरपजोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले बताउनुभयो। जलवायु परिवर्तनले हिमाल पहाड़ र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घरपजोङ जलवायु परिवर्तन सम्मेलन आयोजना गरिएको हो। सम्मेलनमा देशभरका 430 भन्दा धेरै पालिकाका जनप्रतिनिधि सहभागी छन्। गएको भदौ 10 गते भोटे कोशीको बाढ़ीले जनधनको ठूलो क्षति गरेको अवस्थामा घरपजोङ जलवायु परिवर्तन सम्मेलन गरिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ। रासोपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान 11 बजे सिंहदरबारमा रहेको पार्टीको संसदीय दलको कार्यालयमा बस्नेछ। बैठक मुख्य गरी विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्च स्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा केन्द्रित हुनेछ। लामिछानेको आह्वानमा बस्न लागेको यो तेस्रो सर्वदलीय बैठक हो। यसअघि भदौ 10 र 16 गते पनि सर्वदलीय बैठक बसेको थियो। सर्लाहीको सिर्सियामा 2 मोटरसाइकल ठोकिँदा 2 ज्यान गएको छ, 2 घाइते भएका छन्। कविलासे नगरपालिका 7 सिर्सियाको मलंगवा नवलपुर सड़क खण्डमा मधेस प्रदेश 03033P7824 नम्बरको मोटरसाइकल र BR30AP1224 नम्बरको भारतीय मोटरसाइकल हिजो बेलुका ठोकिएका हुन्। दुर्घटनामा 7824 नम्बरको मोटरसाइकलका चालक सर्लाहीको गोडैता नगरपालिका 6 30 सुमित यादव र 1224 नम्बरको मोटरसाइकलका चालक सर्लाहीको कविलासी 8 26 पप्पू पासवानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिनुभएको छ। दुर्घटनापछि गम्भीर घाइते यादव र पासवानको उपचारका क्रममा प्रादेशिक अस्पताल मलंगोवामा ज्यान गएको हो। दुर्घटनामा घाइते भएका सुरेन्द्र पासवान र बब्लु कुमार पासवानको भने प्रादेशिक अस्पताल मलंगवामा प्राथमिक उपचारपछि थप उपचारका लागि जनकपुर पठाइएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्चाङभित्रका खबरसँगै अरू खबर बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।

0: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
1: सिधा कुरा प्रष्ट विचार हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज कोशी, बागमती र गण्डकी प्रदेशको एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। साथै मध्य प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही ठाउँ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँमा मध्यमसम्म पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती देशका धेरै जसो ठाउँमा हल्का पानी परे पनि गण्डकी र कोशी प्रदेशमा भने ठूलो पानी परेको थियो। पछिल्लो 12 घण्टामा सङ्खुवा सभाको तासी गाउँमा सबैभन्दा धेरै वर्षा मापन भएको छ। अबका केही दिन कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। मुगुको कालै क्षेत्र आसपास केन्द्रबिन्दु भएर गैराती र आज बिहान गरी दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गैराती 1:51 4.5 म्याग्निच्युडको भूकम्प गएको हो। यसै गरी आज बिहान 4:28 4.2 म्याग्निच्युडको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ। दुवै भूकम्पको केन्द्रबिन्दु कालै आसपास रहेको केन्द्रले जनाएको छ। 3 घण्टाभित्रै दुई पटक भूकम्पको धक्का महसुस गरिए पनि त्यसबाट भएको क्षतिबारे तत्काल कुनै विवरण प्राप्त भएको छैन। इण्डियन आयल कर्पोरेशन आईओसीबाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढ़ेर आए पनि नेपाल आयल निगमले खुद्रा बिक्री मूल्य भने यथावत राख्ने निर्णय गरेको छ। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण सृजना भएको कठिन अवस्थालाई ध्यानमा राखेर निगम संचालक समितिको निर्णय अनुसार साबिकको मूल्य नै कायम राखिएको हो। मध्य पूर्वमा चलिरहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा भने पेट्रोलियम पदार्थको भावमा उतार चढ़ाव हुने गरेको छ। आईओसीबाट प्राप्त पछिल्लो खरिद मूल्य अनुसार पेट्रोलमा प्रति लिटर 12.40 रूपियाँ र डिजेलमा प्रति लिटर 4.68 रूपियाँ बढ़ेर आएको छ। तर पेट्रोल, डिजेल तथा मर्ती तेलको खुद्रा बिक्री मूल्य साबिकै सरह पहिलो वर्गमा प्रति लिटर 197.50 रूपियाँ, दोस्रो वर्गमा 199 रूपियाँ र तेस्रो वर्गमा 200 रूपियाँ नै कायम छ। पहिलो वर्ग अन्तर्गत चार आली, विराटनगर, जनकपुर, अम्लेखगंज, भलबारी, नेपालगंज, धनगढ़ी र वीरगंज, दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दीपायल पर्छन्। खाना पकाउने ग्यासको भाव पनि प्रति सिलिण्डर 2060 रूपियाँ यथावत राखिएको निगमले जनाएको छ। अब विदेशको खबर। युरोपेली अन्तरिक्ष निकाय ईएसए ले जलवायु परिवर्तनको प्रभावलाई नजिकबाट अध्ययन गर्न दुईवटा उपग्रहलाई कक्षमा पठाएको छ। फ्रान्सेली गुयानाको कौरो अन्तरिक्ष केन्द्रबाट वेगा सी रकेट मार्फत फ्लेक्स र सेन्टिनेल 3C उपग्रह प्रक्षेपण गरिएको हो। प्रक्षेपणको झण्डै 2 घण्टापछि दुवै उपग्रहलाई सूर्यसँग समकालीन कक्षमा स्थापित गरिएको एएफपीले जनाएको छ। तीमध्ये एउटाले विशेष गरी वनस्पति जीवनमा ध्यान केन्द्रित गर्नेछ। फ्लेक्स उपग्रहले उष्ण लहर लगायत जलवायु परिवर्तनका कारण वनस्पतिमा पर्ने असर बारे तथ्याङ्क संकलन गर्नेछ। यसले प्रकाश संश्लेषणका क्रममा वनस्पतिले उत्सर्जन गर्ने रातो प्रकाशको सूक्ष्म चमकको निगरानी गरी वनस्पतिमा देखिने तनाव र वातावरणीय परिवर्तन बीचको सम्बन्ध अध्ययन गर्नेछ। युरोपेली संघको कोपरनिकस पृथ्वी अवलोकन कार्यक्रम अन्तर्गतको सेन्टिनेल 3C ले समुद्रको तापक्रम, छालको उचाई र समुद्री धाराका साथै जमीनको प्रयोग तथा भू आवरण सम्बन्धी तथ्याङ्क समेत संकलन गर्नेछ। प्राप्त तथ्याङ्कले समुद्री वातावरणमा भइरहेका परिवर्तन बुझ्न र कृषि उत्पादन अनुकूल बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। ईएसएको पृथ्वी अवलोकन कार्यक्रमकी निर्देशक सिमोनेटा चेलीले जलवायु परिवर्तनको चुनौती सामना गर्न यस्ता अन्तरिक्ष अभियान आवश्यक रहेको बताउनु भएको छ। उहाँका अनुसार उपग्रहबाट प्राप्त तथ्याङ्कले पृथ्वीमा भइरहेको वातावरणीय परिवर्तनको निरन्तर निगरानीमा महत्वपूर्ण सहयोग पुर्याउनेछ। अब खेल खबर। फिफाको निलम्बनमा परेको नेपाललाई बाहिर राखेर दक्षिण एसियाली फुटबल महासंघ साफले पुरूष च्याम्पियनशीपको खेल तालिका सार्वजनिक गरेको छ। साबिक विजेता भारतले साफ च्याम्पियनशीपको उद्घाटन खेलमा पाकिस्तानसँग खेल्नेछ। यो प्रतियोगिता बंगलादेशको राजधानी ढाकामा आउँदो नोभेम्बर 5 शुरू हुनेछ। उद्घाटन दिनको दोस्रो खेलमा आयोजक बंगलादेश र भूटान खेल्नेछन्। 6 टोली सहभागी प्रतियोगिताको समूह चरणमा 3 खेल हुनेछन्। हरेक दिन 2 खेल हुने भएका छन्। समूह एमा आयोजक बंगलादेश, भूटान र श्रीलंका तथा समूह बीमा भारत, पाकिस्तान र मालदिव्स रहेका छन्। नेपाल भने फिफाको निलम्बनमा रहेकाले अहिले समावेश गरिएको छैन। यद्यपि सेप्टेम्बर 30 तारीकभित्र नेपालको निलम्बन फुकुवा भएमा संशोधित खेल तालिका सार्वजनिक गरिने साफले जनाएको छ। चार भन्चाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नयाँ ट्रैक खोलेसँगै धादिङको कृष्णवीरबाट ग्यास बुलेट र ट्याङ्कर पार। आज बेलुकासम्म ग्राभेल सकेर भोलिदेखि दुईतर्फी गाड़ी चल्ने। भोटे कोशीको बाढ़ीपछि अझै 5179 जना सम्पर्क विहीन। अहिलेसम्म 1379 शव भेटिए। आज 22 दिन पनि खोज तथा उद्धार चल्दै। मुस्ताङमा चलिरहेको जलवायु सम्बन्धी सम्मेलनबाट घोषणा पत्र जारी गरिँदै संघ प्रदेश र पालिकाले साझा संकल्पका साथ अघि बढ़नुपर्नेमा जोड़। जलवायु निगरानीका लागि ईएसएद्वारा 2 उपग्रह प्रक्षेपण। एक उपग्रहले वनस्पतिमा पर्ने असर बारे तथ्याङ्क संकलन गर्ने। र साफ च्याम्पियनशीपमा नेपाल बाहेकको खेल तालिका सार्वजनिक।
2: NBL सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: को एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशी को कनेक्शन।
2: साली नदी को सीर,
3: मणि चूड को काख,
2: स्वच्छ सुंदर र स्निग्ध प्रकृति,
3: शांति र आनंद को अनुभूति,
2: भेड़भाड़ बाट टाड़ा,
3: शहर बाट नजिकै,
2: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946561 र 9841549481, वेबसाइट झुले.com.np।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्स्याङ भित्रका खबरमा तपाईलाई स्वागत छ। काठमाडौँको माइतीगर मण्डलामा महिनौदेखि राखिएका टेन्टहरू प्रहरीले हटाएको छ। टेन्ट टागेर बसेकाहरूलाई असुरक्षा र स्वास्थ्यमा समस्या आउने भन्दै सुरक्षाकर्मीले त्यहाँबाट टेन्ट हटाएका हुन्। रातमा टेन्ट टागेर बस्दा असुरक्षा हुने तथा स्वास्थ्यमा समेत समस्या हुन सक्ने भएकाले टेन्ट हटाइएको प्रहरीको भनाइ छ। माइतीघर मण्डलामा रातीमा बस्न रोक लगाए पनि दिउँसोमा गरिने कार्यक्रम तथा प्रदर्शनलाई भने कुनै रोक नलगाएको सम्बन्धित निकायले जनाएको छ। इन्द्रजात्रा अर्थात यन्याका लागि भक्तपुरबाट योशी अर्थात लिङ्गोका लागि रूख काटेर काठमाडौँको बोटाहिटी ल्याइएको छ। गएको भदौ 28 गते आइतबार मानन्दर समुदायका अगुवाहरू गुठी संस्थान लगायतको टोलीले वन यात्रामा गएर विशेष पूजा गरी योशीका लागि रूख काटेका थिए। उपत्यकाको प्रसिद्ध सांस्कृतिक पर्व इन्द्र जात्राका लागि भक्तपुर वा काभ्रेको जंगलबाट विधिपूर्वक काटेर ल्याइने काठको लिङ्गोलाई योशी भनिन्छ। यो लिङ्गोलाई काठमाडौँको हनुमान ढोका दरबार क्षेत्रमा रहेको काल भैरव र कागेश्वर महादेव मन्दिर अगाडि विशेष साइटमा ठडेन्छ। आउँदो असोज 7 गते लिङ्गो ठड्याएपछि मात्र काठमाडौँमा औपचारिक रूपमा इन्द्र जात्रा शुरू भएको मानिन्छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरले विपदका सामग्री राहत सामग्री हस्तान्तरण गरेको छ। उद्धार तथा खोजलाई प्रभावकारी बनाउन जिल्लाका सुरक्षा निकायलाई सामग्री हस्तान्तरण गरिएको हो। भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले सेफ्टी बेल्ट, फायर बल, इलेक्ट्रिकल कटर, आल्मुनियम भर्याङ, पेट्रोल कटर, मेगाफोन, फोल्डिङ स्ट्रेचर र सर्च लाइट लगायतका सामग्री उपलब्ध गराउनु भएको हो। प्रमुख जिल्ला अधिकारी खड्काले गृह मन्त्रालयबाट प्राप्त 9 लाख रूपियाँ बाट सामग्री खरिद गरिएको जानकारी दिनुभयो। र काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति भंग गर्ने लागू औषध तथा यौनजन्य गतिविधिका लागि दुरूचान गर्ने र बिचौलियाका रूपमा काम गर्ने 35 जना विरूद्ध मुद्दा दर्ता गरिएको छ। ठमेल क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटक र सर्वसाधारणलाई लागू औषध तथा यौनजन्य गतिविधिमा संलग्न हुन दुरूत्साहन गर्ने, दुःख हैरानी दिने तथा अभद्र व्यवहार गर्ने गरेको गुनासो बढ़ेपछि प्रहरीले विशेष निगरानी तथा कार्यवाही गरेको थियो। प्रहरी वृत्त लैन चौरबाट खटिएको टोलीले नियन्त्रणमा लिएका मध्ये प्रारम्भिक छानबिन तथा अनुसन्धान गर्दा 13 पुरूष र 22 महिलाको संलग्नता देखिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्स्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नयाँ ट्र्याक खोलेसँगै धादिङको कृष्णवीरबाट ग्यास बुलेट र ट्याङ्कर पार, आज बेलुकासम्म ग्राभेल सकेर भोलिदेखि दुईतर्फी गाड़ी चल्ने। काठमाडौँको माइतीघर मण्डलामा राखिएका टेन्टहरू हटाइयो, दिउँसोमा गरिने कार्यक्रम तथा प्रदर्शनलाई भने रोक नलगाएको प्रहरीको भनाई र इन्द्र जात्राका लागि लिङ्गो काटेर काठमाडौँको भोटाइटी ल्याइयो। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल तपाईं सँगै।
1: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
2: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
1: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
2: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 98174-77-118 र 98627-12-399। चैनपुर आँखा उपचार केन्द्र चैनपुर सङ्खुवा सभा।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संघवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संघवा सभाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साल साउन 29 गतेदेखि 2083 साल भाद्र 25 गते भित्र कार्यक्रम कार्यान्वयन एकाइ संघवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङ्लामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास लक्षित लाभग्राही 16-40 वर्ष उमेरसम्म भित्रका युवा कृषक वा कृषि उद्यमी, कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्लाभरि, कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु, कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए अनुसार लक्ष्य संख्या 19, बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया, प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रूपैयाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने। सञ्चालन हुने कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन, कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्लाभरि, लक्ष्य संख्या 2, बजेट रु 4,20,000, प्रस्तावको कुल लागतको बढ़ीमा 50%। निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू, कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूचित 2 निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा, कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको वेबसाइट www.pmamp.gov.np बाट प्राप्त गर्न सकिनेछ। आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू, नेपाली नागरिकताको प्रतिलिपि, कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि, उद्यम वा व्यवसाय दर्ता भएको भए सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू, स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि, सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र, थप जानकारीको लागि सम्पर्क नम्बर 029562855, 98520-58079, संखुवा सभा 029420249, 98520773-76, भोजपुर। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा।
4: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
4: औ लु, समस्याको समाधान भनेकै म हो।
6: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ जुसेले।
5: लुगोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: लु अब त्यहीबाट जाने
4: लाखै सल्लाह देखेर के पाक बोले। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1920 किनेरु ल्याएको रेडियो छ। लु सुनौँ त।
7: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला।
8: यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852154994, 9812367742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: गरेर कति हजार गरेर गयो एकछिन त बसौँ न।
1: उमेर
0: त नि हो, उमेर त हो, साह्रो हो। भोलिको दिन कसले देखा छ र?

0: कान्छ, तेरो दाजुले विदेशबाट आइएमईमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तु गए तु आए।
0: होइन, आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
2: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ, शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852045741।
3: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 देखि दिउँसो 3:30 सम्म सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 9862634964। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार। खुशीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 029575267, मोबाइल नम्बर 9865586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
4: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
0: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नै किन्नु भनेको। फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
4: भाउजू, अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त।
0: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
4: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू। त्यहाँ त प्रभु मनी ट्रान्सफर, उल्लास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। त्यति मात्रै कहाँ हो र, त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
0: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
4: ए पख्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। आज मन्त्री परिषद बैठक बस्दैछ। प्रधानमन्त्री वीरेन्द्र शाहले दिउँसोका लागि बैठक बोलाएको उहाँको सचिवालयले जनाएको छ। बैठक सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा अपरान्ह 4 बजे बस्नेछ। बैठकमा समसामयिक विषयमा छलफल हुने र आवश्यक निर्णय गरिने प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रवि लामिछानेले तेस्रो पटक सर्वदलीय बैठक बोलाउनु भएको छ। बुधबार बस्ने बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूलाई सहभागी हुन आग्रह गरिएको छ। राष्ट्रपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज बिहान 11 बजे राष्ट्रपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ। बैठकमा उच्च स्तरीय राजनीतिक संयन्त्र गठनको विषयमा छलफल हुने बताइएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा सर्वदलीय बैठकमा छलफल हुने समेत बताइएको छ। यसअघि लामिछानेले भदौ 10 र 16 गते पनि सर्वदलीय बैठक बोलाउनु भएको थियो। भदौ 10 गते बसेको पहिलो बैठकमा बाढ़ी प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित रहेर छलफल भएको थियो। सरकारले सुत्केरी विदाको अवधि बढ़ाउन लागेको छ। हाल आमालाई 90 दिन रहेको विदालाई बढ़ाएर 6 महिना पुर्याउन लागि हो। हाल बाबुलाई 15 दिन रहेको विदा बढ़ाएर 42 दिन पुर्याउन प्रस्ताव गरिएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमका अनुसार सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 संशोधन विधेयक तयार भएको छ। अब मन्त्री परिषद हुँदै संसदमा लैजाने तयारीमा मन्त्रालय छ। उनका अनुसार विधेयकमा आमालाई कम्तीमा 6 महिना तलबसहितको प्रसूति विदा र बुबालाई 42 दिनसम्म तलबसहितको प्रसूति स्याहार विदा प्रस्ताव गरिएको छ। सुरक्षित मातृत्व र अभिभावकत्वको सन्दर्भमा यो महत्वपूर्ण नीतिगत परिवर्तन भएको हो। मन्त्री गौतमले भन्नुभएको छ, व्यस्त जीवनमा कामको चाप र बदलिदो जीवनशैलीका कारण अधिकांश परिवार 1 वा 2 सन्तानमै सीमित भइरहेको सन्दर्भमा यस्तो प्रस्ताव गरिएको मन्त्रालयले जनाएको छ। बच्चा जन्माउनु आमासँग जोड़िएको प्राकृतिक प्रक्रिया भए पनि तर बच्चा हुर्काउनु आमाको मात्र जिम्मेवारी नभएर साझा दायित्व भएको समेत उनले बताएकी छन्। काठमाडौँको माइतीघर परिसरमा महिनौदेखि टेन्ट टागेर बसेकाहरूलाई प्रहरीले आज बिहानै हटाएको छ। रातको समयमा माइतीघरमा टेन्ट टागेर नबस्न प्रहरीले आग्रह गरेको नमान्नेहरू आज बिहानै हटाइएका हुन्। आज बिहानै माइतीघर मण्डलामा महिनौदेखि रोकिएका टेन्टहरू प्रहरीले हटाउँदै राति टेन्ट टागेर बस्दा सुरक्षा हुने तथा अवस्था स्वास्थ्यमा समेत समस्या हुन सक्ने भएकाले हटाइएको बताइएको छ। तर दिउँसो माइतीघरमा हुने कार्यक्रम तथा प्रदर्शनमा भने रोक नलगाइएको प्रहरीले जनाएको छ। माइतीघर परिसरमा धरना बसेकाहरूले अघिल्लो महिना राति एकजनाले आफैले आगो लगाएर आत्मदाहको प्रयास गरेको र अर्को एकजनाले पनि त्यस्तै गर्न खोजेको भन्दै राति माइतीघर परिसरमा उनीहरूलाई नबस्न भनिएको हो। हिजो प्रहरीले माइतीघर परिसरमा राति नबस्न माइकिङ गरेको थियो। मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान 2 पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान 1:51 बजे 4.5 म्याग्नेच्युडको पहिलो भूकम्प गएको हो। त्यस्तै आज बिहानै 4:28 मुगुकी कलाई ओरपर केन्द्रबिन्दु बनाएर 4.2 म्याग्नेच्युडको दोस्रो भूकम्प समेत महसुस गरिएको छ। यसअघि गत 26 गते जाजरकोट जिल्लाको कालचिनी ओरपर केन्द्रबिन्दु भई बिहान 9:08 बजे 4.1 म्याग्नेच्युडको भूकम्प गएको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: खल्ती वालेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। नेपाल चीन सीमा सुरक्षा अपराध नियन्त्रण तथा सीमावर्ती क्षेत्रका नागरिकको आवागमन सहजीकरणका विषयमा छलफल गर्न हुम्लाको टोली चीनको ताक्लाकोट पुगेको छ। हुम्लाका प्रमुख जिल्लाधिकारी भोलानाथ अगुडागाईको नेतृत्वमा सुरक्षा निकायका प्रमुख र जनप्रतिनिधि सहितको टोली स्थलमार्ग हुँदै चीनको पुराङ काउन्टी स्थित ताक्लाकोट पुगेको हो। पुराङ काउन्टीको स्थानीय प्रशासनको निमन्त्रणामा सीमा सुरक्षा सम्बन्धी अनौपचारिक छलफल कार्यक्रममा सहभागी हुन टोली ताक्लाकोट पुगेको प्रमुख जिल्लाधिकारी गुरागाईले बताएका छन्। चीनिया टोलीसँग छलफल जारी रहेको छ। छलफलमा नेपाल चीन सीमा क्षेत्रमा हुन सक्ने अपराध तथा अवैध गतिविधि नियन्त्रण, सीमा क्षेत्रमा शान्ति सुरक्षाको अवस्था, व्यापार सहजीकरण र सीमावर्ती हुम्लाका नागरिकको आवत जावत लगायतका विषयमा छलफल हुने जनाइएको छ। त्यसैगरी हुम्लाका सीमावर्ती नागरिकले पनि कैलाश मानसरोवर यात्रालाई सहज बनाउने विषयमा पनि चीनी अधिकारीसँग छलफल हुने बताइएको छ। सीमा क्षेत्रमा आपसी समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने तथा नियमित रूपमा सीमा सुरक्षा बैठक आयोजना गर्नुपर्ने विषयमा समेत नेपाली पक्षले धारणा राख्नेछ। पुगेको टोलीमा प्रमुख जिल्लाधिकारी गुरागाई, सशस्त्र प्रहरी बल नेपाल चेम्बर 44 गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक नन्दबहादुर साउत, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक शंकर खड्का, राष्ट्रिय अनुसन्धान प्रमुख मेघराज कडेल, नामखा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामा सहभागी छन्। टोली नामखा गाउँपालिकाको केन्द्र यालवाङ नाला लेक र हिल्सा हुँदै स्थलमार्गबाट ताक्लाकोट पुगेको हो। हिल्सा नाका र ताक्लाकोट बीच हुने नियमित आवत जावत तथा सीमावर्ती क्षेत्रमा देखिने सुरक्षा र प्रशासनिक विषयलाई छलफलले थप व्यवस्थित बनाउन सहयोग पुग्ने समेत अपेक्षा गरिएको छ। निर्वाचन आयोगले दल त्याग गरी अन्य दलमा प्रवेश गरेका दुई उपाध्यक्ष सहित 10 जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ। आयोगले सम्बन्धित स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेको सम्बन्धमा सूचना जारी गर्दै उनीहरूको पद रिक्त भएको जानकारी गराएको हो। राजनैतिक दल सम्बन्धी ऐन 2073 दफा 32 दफा 910 तथा राजनैतिक दल सम्बन्धी नियमावली 2074 नियम 22 बमोजिम दल त्याग गरेको लेखिएकाले सम्बन्धित तालिका तथा तहका निर्वाचित पद स्वत रिक्त भएको आयोजक आयोगले जनाएको छ। आयोगले सार्वजनिक गरेको विवरण अनुसार मध्य प्रदेशका 4, कोशी प्रदेशका 3, बागमती प्रदेशका 2 र सुदूरपश्चिम प्रदेशका 1 जनप्रतिनिधिको पद रिक्त भएको छ। मध्य प्रदेशमा धनुषाको शहीद नगर नगरपालिका वडा नम्बर 5 वडा अध्यक्ष तनुकलाल कुशियत, विद्या नगरपालिका वडा नम्बर 6 वडा अध्यक्ष जयराम मण्डल, कमल नगरपालिका वडा नम्बर 5 वडा अध्यक्ष शिवा पासवान र मिथिला नगरपालिका वडा नम्बर 2 वडा अध्यक्ष बिहारी महतो कोइरीको पद समेत रिक्त भएको आयोगले जनाएको छ। अवश्य काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यतिनै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल तपाईं सँगै।
1: चिलाउने, आँखाबाट पानी आइरहने, आँखा रातो हुने, निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ। त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच, उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 98626339 सम्पर्क राख्नुहोस्। नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
2: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू,

0: मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय चैनपुर नगरपालिका छ टेलिकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 98 6 21 43 460।
1: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि।
1: औ लु समस्याको समाधान भनेकै म हो,
3: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्छ झुसेले।
2: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: लु अब त्यहीँबाट जाने
1: लाखे सल्लाह देखेर के पाक्क बोलेको, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 1920 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
4: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98 5251 0094, 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97054 58 302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: नमस्कार, म गायक अशोक मुकारुङ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेक बिचको धुन रेडियो अरुण।
1: माउन्टेन ड्यू किन्नुहोस्।

नमस्कार, परिवर्तन सम्भव छ। रेडियो काठमाडौँ 92.1 द्वारा प्रसारित रेडियो काठमाडौँ नेटवर्क मार्फत देशभर आउने नेपाली लोक तथा दोहोरी गीत संगीतको यो कार्यक्रम इन्द्रणी। इन्द्रणीको साथमा म चन्द्रमणि, टेक्निकल सपोर्टमा काठमाडौँबाट ईशा धमला हुनुहुन्छ। अनि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न रेडियोबाट इन्द्रणी प्रसारणमा छ। सामाजिक सञ्जाल फेसबुक लाइभमा, टिकटक लाइभमा नेपाली पात्र हाम्रो पात्र लगायतका विभिन्न मोबाइल एप्लिकेशन मार्फत पनि यो व्यवसायलाई मजाले सुन्न र हेर्न सक्नुहुन्छ। अब तपाईँ जहाँ जहाँ हुनुहुन्छ, कति घरदेशमा हुनुहुन्छ, कति परदेशमा हुनुहुन्छ, अनि दुःख सुख र एक किसिमको अलिकति हामीलाई चाहिँ गाह्रो अवस्था जस्तो हुन्छ होइन, त्यो बेला गीत संगीत सुनेर आनन्द लिउँ, त्यहाँमाथि पनि आफ्ना पन दिने त्यो पनि दोहोरी गीत संगीतहरूको मजा लिउँ भन्न तपाईँ रेडियो कार्यक्रम इन्द्रणी सुन्नुहुन्छ। अब तपाईँ जहाँ जुन अवस्थामा रहेर भएर साथ दिइरहनु भएको छ, यहाँहरू सबैलाई नमन गर्न चाहन्छु। आजको यो व्यवसायलाई सूर्यज्योति लाइफ इन्सुरेन्सले प्रायोजन गरेको छ। सूर्यज्योति लाइफ इन्सुरेन्सलाई यहाँहरूले सम्झन सक्नुहुन्छ। सूर्यज्योति भन्ने बित्तिकै जीवन बीमाका लागि सम्झनै पर्ने नाम हो र तपाईँले सूर्यज्योतिलाई चाहिँ सम्झन सक्नुहुन्छ। जीवन भवितव्य छ, कुन बेला कहाँ के पर्छ अत्तो पत्तो छैन जीवनको, त्यसैले आज नै तपाईँले जीवनको बीमा गराएर राख्नुभयो भने तपाईँ र तपाईँका परिवार चाहिँ आर्थिक रूपमा सुरक्षित रहन सक्छन्। त्यसैले पनि हामीले तपाईँलाई यी जानकारीहरू गराइरहेका छौं र जीवन बीमाका लागि सूर्यज्योतिलाई सम्झनुहोला भन्दै आज हामी सुमधुर गीत संगीतहरूको साथमा रहन्छौ। कार्यक्रमको शुरूआतमै साह्रै सुमधुर गीतबाट हामीले इन्द्रणीको उठान गरिसकेका छौं र अझै पनि हामीसँग सुमधुर गीत संगीतका बानकीहरू रहनेछन्। साथमा केही कमेन्टहरू पनि हामी वाचन गर्छौं, कति टिकटकका हुन सक्छन्, कति फेसबुकका हुन सक्छन्, कति नेपाली पात्र हाम्रो पात्रमा आएका एसएमएसहरू हुन सक्छन्, कति इनबक्समा आएका हुन्छन् होइन, तिनीहरूलाई पनि हामी सम्बोधन गर्दै अगाडि बढ्ने प्रण यहाँलाई गर्दै हामी यतिखेर इन्द्रणीमा अर्को एउटा सुमधुर भाका प्रस्तुत गर्न लागिरहेका छौं। यतिखेर प्रस्तुत गर्दैछौ यो असाध्यै लोकप्रिय गीतलाई।

देशैभरका रेडियो स्टेशनबाट एकसाथ प्रसारणमा आएको यो कार्यक्रम इन्द्रेणीलाई सुनिरहनु भएको छ। दुर्गा केसीको लय र शब्दमा रहेको अनि खुमुन अधिकारी विष्णु माझीको सुमधुर आवाजमा सजिएको यो असाध्यै सुमधुर भाका विश्वास गर मनको मित्रमा यो गीत हामीले यहाँलाई सुनाइसकेका छौं। नेपाली लोकदोहोरीको क्षेत्रमा जब यी यस्ता खालका गीतहरूको आगमन भए त्यसपछि त्यो समय असाध्यै उर्वर बनेको थियो नेपाली लोक संगीतका लागि। बिस्तारै बिस्तारै लोक संगीतले अझ राम्रो फड्को मार्न थाल्यो र हिजोको दिनमा ग्रामीण बस्तीमा सुन्ने भन्ने गरेको यो गीतहरू आज शहर बजारका विभिन्न पार्टीहरूमा बज्न थालेका छन्। मेला र महोत्सवहरूमा दोहोरी गीतहरू भएन भने त्यसको रौनकता हुँदैन। अनि विभिन्न खालका चाडपर्व हुन्छन्, हाम्रा मौलिक संस्कृति हुन्छन्, ती बेला पनि हामी दोहोरी गीतहरू बिना चाहिँ एकदम असम्भव जस्तै हुन्छ मनाउन। होइन, हामीले उदाहरणका लागि भर्खरै मात्र गएको नारीहरूको महान पर्व हरितालिका तीजलाई नै हेर्यौं भने अधिकांश रूपमा मलाई लाग्छ लगभग 99% हारारीमा चाहिँ गीतहरू लोकदोहोरी गीत नै बजे, जसका कारण साँच्चीकै लोकदोहोरी विकासका लागि पनि एक किसिमको टेवा पुगेको चाहिँ हामीले विश्वास लिएका छौं। हामी इन्द्रणीको बसाईमा छौं, मेचीदेखि महाकालीसम्मका विभिन्न रेडियोबाट इन्द्रणी सुन्दै गर्दा तपाईँलाई कस्तो लाग्छ? सल्लाह सुझाव प्रतिक्रिया दिन नभुल्नुहोला, म यहाँहरूलाई चाहिँ यही भन्न चाहन्छु। अनि तपाईँले सुन्दै र हेर्दै गर्दा तपाईँका साथीभाइलाई पनि जानकारी गराउनुहोला इन्द्रणीको बारेमा, होइन, अनि नसुन्ने साथीहरूलाई सुन्नको लागि प्रेरित गर्नुहोला। अनि तपाईँ लाइभमा हेर्दै हुनुहुन्छ, भिडियोलाई सेयर गर्नुहोला, टिकटकमा हेर्दै हुनुहुन्छ सेयर गरिदिनुहोला, अनि त्यसपछि कमेन्टहरू गरिदिनुहोला। यति भयो भने चाहिँ पक्कै पनि इन्द्रणी सबैमा पुग्छ भन्ने एउटा विश्वास चाहिँ मैले लिएको छु। अब इन्द्रणीको बसाईमा केही कमेन्टहरू पनि पढ्छु। हामीलाई धेरै भन्दा धेरै साथीहरूले सुन्दै र हेर्दै हुनुहुन्छ। सुमित सुनवार किराँतले पनि नमस्कार दाई, के छ खबर, सन्चै हुनुहुन्छ? म चाहिँ काठमाडौँको जोडपाटीबाट सुमित सुनवार किराँत यो प्रोग्राम सुन्दैछु, धेरै मनपर्ने प्रोग्राम, भित्रको कार्यक्रम हो इन्द्रणी भन्नुभएको छ। हाम्रो सागरजीले मेस्यो अल भन्नुभएको छ, अनि पुनम सुनवारले पनि मिस्यू अल फ्रेण्ड भन्न लेख्नु भएको छ। कुमारी योङहाङ लावतीले पनि सम्झना सबैमा म पाँच थरबाट यो कार्यक्रम इन्द्रणी सुन्दैछु भन्नुभएको छ। गोपाल तिरुवाले पनि म पनि सुन्दैछु कालीकोटबाट मिस्यू अल भन्न लेख्नु भएको छ। नवीन मगरले पनि नमस्कार, म कैलालीको मुसरियाबाट हजुरलाई सुन्दैछु दादा भन्न लेख्नु भएको छ। कमल श्रेष्ठले पनि इन्द्रणीको श्रृंखला सुन्दै र हेर्दै हुनुहुन्छ। महेश कडेलले पनि डडेलधुरा जिल्लाको अजयमेरू पाँचबाट सुनिरहेको जानकारी हाम्रो महेश कडालले गराउनु भएको छ। अनि मनिषा रसाइलीले परिवर्तन सम्भव छ, म पनि आए इन्द्रणीमा, राम्रो कार्यक्रम, हाम्रो कार्यक्रम सुन्दैछौ हामी पनि रोल्पाबाट, मिठो सम्झना माया सबैलाई भनेर हाम्रो मनिषा रसाइलीले लेख्नु भएको छ। त्यसै गरी हरिसिंह राउतले पनि यतिखेर चाहिँ इन्डियाबाट सुन्दै हुनुहुन्छ, सुदूरपश्चिमको बैतडीको मेलौलीदेखि मेरो घर त्यहाँ हो, कार्यक्रम राम्रो लाग्छ, सधैँभरि सुन्छु, सदाको दिन चाहिँ आज पनि सुन्दैछु, वाउ रमाइलो भन्नुभएको छ। कृष्ण बुढा मगरले पनि प्युठानको मान्छे अहिले भने म चाहिँ चेन्नईबाट हजुरलाई सुन्दैछु भन्नुभएको छ। त्यसै गरी यतिखेर हामीलाई रमेश श्रेष्ठ हुनुहुन्छ जो चाहिँ काव्य म्युजिक प्रालीका हुनुहुन्छ, अनि उहाँका धेरै अवार्ड कार्यक्रमहरू, काव्य म्युजिक अवार्डहरू सम्पन्न गरिसक्नु भएको छ। केही समय अगाडि जनसांस्कृतिक महासंघको आयोजनामा जो आफै संयोजक भएर एउटा भव्य कार्यक्रम पनि रमेश श्रेष्ठले सम्पन्न गरिसक्नु भएको छ। असाध्यै शालीन बौद्धिक र नेपाली गीत संगीतलाई माया गर्ने निरन्तर रूपमा अगाडि बढ़िरहेका रमेश श्रेष्ठले पनि हामीलाई सुन्दै रहेको जानकारी प्राप्त भएको छ। प्यारो भाइ रमेशलाई पनि म धन्यवाद व्यक्त गर्न चाहन्छु। प्यारो भाइ नरेश बोहराले पनि इन्द्रणीको श्रृंखलालाई सुन्दै र हेर्दै गरेको जानकारी गराउनु भएको छ र म पनि सुन्दैछु, निकै राम्रो कार्यक्रम भन्नुभएको छ। र हाम्रो नरेश बोहरा चाहिँ बझाङको बुङ्गल रेडियो सेरोफेरो 90.2 MHz प्राविधिकमा बस्दै साथ दिइरहनु भएको छ। बाहिर हाम्रो ईशा प्राविधिक रूपमा साथ दिइरहनु भएको छ भने रेडियो सेरोफेरो बुङ्गल बझाङबाट चाहिँ हाम्रो नरेश बोहराले साथ दिइरहनु भएको छ। अनि मगर रत्नले पनि परिवर्तन सम्भव छ, मलेसियाबाट सुन्दैछु, मेरो नेपालको घर सल्यान हो दाजी भनेर लेख्नु भएको छ। नेपाली लोक संगीतलाई माया गर्ने मान्छे यहाँलाई पनि मन नमन गर्न चाहन्छु। त्यस्तै गरी अर्को साथी मेरो प्यारो मान्छे तिमी, नमस्कार सर, म यतिखेर शङ्खुवा सभाको चैनपुरबाट मेरो
मेरो प्यारो मान्छे तिमी यो नामबाट सुन्दै र हेर्दैछु भन्नुभएको छ। थालेश्वर खड्काले कर्नाटक राज्यको बेंगलोरबाट इन्द्रणी सुन्दै हो। नेपालको घर मेरो डडेलधुरा जिल्लाको आलिताल गाउँपालिका ओडा नम्बर एकमा पर्छ दाजै भनेर लेख्नु भएको छ। अनि यतिखेर चाहिँ हाम्रो जनार्दनले पनि घरमा बसेर कार्यक्रम सुन्दै रहेको जानकारी प्राप्त भएको छ। जनार्दनलाई पनि धन्यवाद दिन चाहन्छु। र अब भने हामी इन्द्रणीको बसाईमा राख्दैछौ अर्को गीतलाई। यतिखेर हामीले यो गीत पनि असाध्यै सुमधुर गीत हो, तपाईँले मन पराउनु भएको गीत हो, यो अमृत विश्वकर्माको गीत हो, अनि स्वरबद्ध गर्ने कलाकार राजु परियार विष्णु माझी हुनुहुन्छ। यतिखेर राख्दैछु एलिना म्युजिक सेन्टरको प्रस्तुतिमा।

सारै सारै सुमधुर गीतहरू प्रस्तुत भइरहेको यो कार्यक्रम इन्द्रणी जुन कार्यक्रम रेडियो काठमाडौँ 92.1 प्रसारित छ अनि देशका 120 भन्दा बढी रेडियो स्टेशनबाट लाइभ आउँछ। सामाजिक सञ्जाल फेसबुक टिकटक लगायत विभिन्न माध्यमबाट पनि हामी तपाईँसँग रहेका छौँ। साथी भन्छु दाइना भनल बोलको यो असाध्यै सुमधुर गीतलाई सुनाइसकेपछि म मेरा प्यारा प्यारा मनहरूलाई स्वागत गर्न चाहन्छु। सूर्यज्योति लाइफ इन्सुरेन्सद्वारा यस कार्यक्रम प्रायोजित रहेको छ। शान्ता प्लाजा ज्ञानेश्वर काठमाडौँमा मुख्य कार्यालय छ। देशैभर शाखा सञ्जाल रहेको सूर्यज्योति लाइफ इन्सुरेन्समा आज नै जीवनको बीमाको लागि यहाँहरूले सम्झन सक्नुहुन्छ। पटक पटक भनिरहेका छौं यो जीवन भवितव्य छ नि त मित्र हेर्नुहोस् त कुन बेला कहाँ के पर्छ, तर तपाईँले जीवनको बीमा गरेर राख्नुभयो भने तपाईँ र तपाईँका परिवार सुरक्षित रहनेछन् आर्थिक रूपमा। त्यसैले पनि हामीले यहाँलाई भनिरहेका छौं अनि जब दुःख पर्छ होइन सुख दुःखको गर्जोट आदि काम पनि यसले गर्छ। अहिले निश्चित रकम वार्षिक रूपमा तपाईँले अलिअलि त्यसको नियम अनुसार बुझाउँदै जानुहुन्छ, निश्चित वर्ष हुन्छ, त्यो वर्षपछि तपाईँले मजाले झ्याप्पै पैसा निकाल्न सक्नुहुन्छ, त्यो पनि सुविधा छ होइन। त्यसैले पनि यो जानकारी मैले गराइरहेको छु। हामीलाई धेरै भन्दा धेरै साथीहरूले इन्द्रले सुन्दै रहेको जानकारी भन्नुभएको छ। यतिखेर चाहिँ प्रेम विवशले पनि हामीलाई सुन्दै हुनुहुन्छ टिकटक लाइभमा अनि हाम्रो हेमन्त शर्माले पनि टिकटक लाइभ हेर्दै हुनुहुन्छ। सविता शाहले पनि गुड मर्निङ भन्नुभएको छ। महेन्द्र कार्कीले पनि कार्यक्रम सुन्दै र हेर्दै गर्दा सविता तामाङले फेरि पनि नमस्कार भन्नुभएको छ। कृष्ण मायाले पनि सबैलाई सम्झना, दुर्गा मगरले पनि सुन्दै हुनुहुन्छ अनि अर्को साथी हुनुहुन्छ डीपीजी यहाँलाई पनि सम्झना। यादव ढुङ्गेलले पनि कार्यक्रमलाई सुन्दै हुनुहुन्छ। सिर्जु कलेक्सनबाट सिर्जु अधिकारीले साथ दिइरहनु भएको छ। अर्को कोपिला सिंहले पनि सुन्दै हुनुहुन्छ। मन कुमारीले पनि सबैलाई सम्झना। हेमन्त दाई नमस्कार, म धर्म दुई कौचा सल्यानबाट इन्द्रणी सुन्दैछु भनेर लेख्नु भएको छ। भोजपुरको दिङलाबाट सुरेशले सम्झना गर्न चाहनु भएको छ। काठमाडौँको जोरपाटी नयाँ बस्ती विपुल चोकसँगै बाट हामीलाई शान्ता नेपाल सिग्देलले पनि कार्यक्रम सुन्दै र हेर्दै आज त चन्द्रमणिले ती मिठा मिठा गीत बजाउनु भयो, धन्यवाद भन्नुभएको छ, नमस्कार पनि भन्नुभएको छ। त्यसपछि सबिना पुन मगरले पनि कार्यक्रमलाई सुन्दै र हेर्दै हुनुहुन्छ। प्युठानको मान्छे कलाकार नेपाली गीत संगीतमा संघर्ष गरिरहनु भएको छ, यहाँलाई पनि नमन गर्न चाहन्छु। हेलो हेलो, खाना भयो मेरो भइसक्यो। दुर्गा पराजुरीले पनि इन्द्रणीको श्रृंखलालाई गौरीघाट काठमाडौँबाट सुन्दै र हेर्दै हरि शरणम भनेर लेख्नु भएको छ, यहाँलाई पनि म धन्यवाद दिन्छु। अनुमान छेत्रीले पनि दार्चुलाबाट इन्द्रणीको बसाईलाई सुन्ने मान्छे हुँ, अहिले नेपाल गन्ज छुदाई भनेर लेख्नु भएको छ। नमन भन्न चाहन्छु भनेर दुर्गाजीले लेख्नु भएको छ। अनि ज्ञानु मायाले पनि नमस्कार भन्नुभएको छ। गीता घिमिरे पन्थीले पनि सुन्दै हुनुहुन्छ। शम्भु छेत्री कटुवालले पनि नमस्ते म पनि सुन्दैछु। भोजपुरको घोरेटारदेखि मनपर्ने कार्यक्रम इन्द्रणी भन्नुभएको छ। शान्ताजीले सुपरनाच भन्नुभएको छ। मैले त नाचेको छैन है शान्ताजी, म त बोलिरहेको छु, कहाँ नाच्नु हौ। त्यसपछि अनिश मगरले पनि कार्यक्रमलाई सुन्दै हुनुहुन्छ। भक्त गुरूङ सुन्दै हुनुहुन्छ। राजु भाइले पनि कार्यक्रमलाई नयाँ बस्तीबाट सुन्दै हुनुहुन्छ। उत्तम सुवेदीले कार्यक्रम सुन्दै रहनु भएको छ। सबैलाई नमन छ, एसएमएस र कमेन्टहरू गर्दै रहनुहोला। यतिखेर इन्द्रणीमा राख्दैछु अर्को एउटा सुमधुर गीतलाई।

साँच्चीकै भन्नुपर्दा आधुनिक श्रोता इन्द्रणीको श्रृंखला सुन्दै गर्दा यति सुमधुर भाकाहरू गुन्जिरहेका छन्। तपाईँ त्यो बेला होइन सुन्नुभएका गीतहरू आज सुन्नुभयो, त्यसपछि त्यही बेलामा तपाईँ फर्कनुभयो होला जस्तो मलाई लाग्छ। हामी इन्द्रणीको बसाईमा छौं, निकै रमाइलो भइरहेछ। आवाज रोकियो भनेर हाम्रो सीता कुँवरले भन्नुभएको छ, मलाई त आवाज रोकिएको जस्तो त लाग्दैन, कहिले काहीँ त्यो हुन सक्छ। कमल सरले पनि हलो हलो नमस्कार भनेर लेख्नु भएको छ, अब बज्ने गीत सबैको लागि। बीबी राईले पनि गुड मर्निङ भन्नुभएको छ, जेनु बान्ताले पनि गुड मर्निङ चन्द्रमणि दाई भन्नुभएको छ, बादलभित्रको आशाले पनि म पनि सुन्दैछु धादिङबाट हाम्रो पात्रबाट है भन्नुभएको छ, थ्याङ्क यू भन्न चाहन्छु। अनिता थापाले पनि सुन्दै हुनुहुन्छ, गल्ती नगर ल कथा मेरो कटुवाल यो नामबाट हामीलाई धोलीखेलबाट कार्यक्रम सुन्दै रहेको जानकारी। विनोद जोशीले पनि बानेश्वर काठमाडौँबाट लाइभ हेर्दैछु भन्नुभएको छ, अनि हाम्रो करिना मगरले पनि भोजपुरको मान्छे कुवेतबाट अहिले साथ दिइरहेछु भन्नुभएको छ। उत्तम बोहराले सुन्दै हुनुहुन्छ, प्रेमराज दाहालले संखुवा सभाको माधीबाट सुन्दैछु भन्नुभएको छ, त्यसपछि इन्दिरा खड्काले पनि ओखलडुङ्गाबाट सुन्दैछु भनेर लेख्नु भएको छ। माधीबाट अरूण एफएम सुन्दै हो ल ठिक छ हाम्रो प्रेमजी मिस्टर अधिकारीले दामी गीत भन्नुभएको छ, अनि कुशल मम यो नामबाट पनि गुड मर्निङ भन्नुभएको छ। सुरेन्द्र खड्कादेखि लिएर शारदा तिमल सिन्हाले बानेश्वर काठमाडौँबाट इन्द्रणी सुन्दैछु हजुर भन्नुभएको छ। शिव प्रकाशले पनि हामीलाई सुन्दै हुनुहुन्छ, कमला डुम्रे इन्द्रणीमा आइपुग्नु भएको छ, अनि मिस्टर सेन्जालीले पनि गुड मर्निङ भन्नुभएको छ। यतिखेर हाम्रो सानीले पनि कार्यक्रमलाई सुन्दै र हेर्दै जोरपाटी नयाँ बस्तीबाट सानीलाई पनि थ्याङ्क यू भन्न चाहन्छु। सानी ल एकदम रमाइलो भइरहेछ, सानीले पनि सुन्दैछ। अनि हाम्रो मिस्टर सेन्जाली पछि करिना मगरले मेरो फेभरेट एफएम अनि आरजे हेर्न पाए दादालाई खुसी लाग्यो भन्नुभएको छ, हस् थ्याङ्क यू करिना। इन्द्रले सुन्दै रहनु होला, अम्बिकाले पनि हामीलाई सुन्दै हुनुहुन्छ, यहाँलाई पनि नमन छ, म पनि सुन्दैछु हस् तस्मुट हस् थ्याङ्क यू। अब चाहिँ भने हामी राख्दैछौ अर्को एउटा यस्तो राम्रो गीत छ तपाईँको लागि।

देशैभरका विभिन्न रेडियो स्टेशनबाट इन्द्रणीको श्रृंखला लाइभ सुनिरहनु भएको छ। हामीले फूलको डाली नुवाकोट घुम्न जाउँ यसपालि बोलको यो असाध्यै बहुचर्चित गीतलाई मैले सुनाए। यो गीत सर्वत्र बजारमा धेरै वर्ष अगाडि आएको फूलको डाली नाम दिएको छ। पार्वती कार्की, राम स्याङतान अनि कुमार लामाले गाउनु भएको छ र कुमार लामा र राम स्याङतानको पहिलो प्रस्तुति भनेर सांगीतिक बजारमा आएको थियो र यो गीतलाई हामीले रेडियो मार्फत तत्कालीन समयमा

सागरले पनि सबैलाई सम्झना गर्दै श्याम गोले तामाङले सम्झना गर्न चाहनु भएको छ। त्यस्तै गरी दाङघोराईबाट हामीलाई नियमित सुन्ने इन्द्रणीलाई माया गर्ने विमला पोखरेलले रेडियो मध्य पश्चिम मार्फत इन्द्रणीको बसाईलाई सुन्दै र हेर्दै गरेको जानकारी, मेरो नामसँग चिर परिचित रहनुभएका सबैलाई सम्झना भन्नुभएको छ। दीपक नेउपानेले पनि हामीलाई सुन्दै हुनुहुन्छ अनि हजुरहरूको प्यारी रुन्ची भनेर यतिखेर हामीलाई सुन्दै रहेको जानकारी भन्नुभएको छ। दुर्गा सापकोटा यतिखेर गोकर्णेश्वर नगरपालिका ओडा नम्बर 5 नारायणटार काठमाडौँबाट हामीलाई सुन्दै हुनुहुन्छ। नमस्कार नमस्कार, सुजन गौतमले नमस्कार अंकल भन्नुभएको छ, सुजन बाबुलाई पनि नमन छ। अनि यतिखेर चाहिँ हाम्रो चण्डिकाले पनि सुन्दै हुनुहुन्छ, रुद्रमान श्रेष्ठले पनि सुन्दै हुनुहुन्छ होइन, त्यसपछि मगर रत्नले पनि सुन्दै हुनुहुन्छ, यहाँलाई पनि नमन छ। एउटा गीत राख्छु यतिखेर, त्यसपछि प्रस्तुतिको बीचमा आउँछु कार्यक्रम इन्द्रणीलाई सुन्दै रहनुहोला।

देशैभरका रेडियो स्टेशनबाट एकसाथ प्रसारणमा रहेको इन्द्रणीको बसाईलाई सुन्दै हुनुहुन्छ। नेपाली लोक संगीतका साधक एकनारायण भण्डारी, जसको नाम लिँदा साँच्चीकै भन्नुपर्दा मित्र मलाई त यस्तो गर्व लाग्छ, सायद एकनारायण भण्डारी त्यो समयमा 60को दशकमा यो क्षेत्रमा नआइदिएको भए नेपाली लोक संगीतको अवस्था के हुन्थ्यो होला, हामीले यस्ता गीतहरू सुन्न पाउँथ्यौं कि पाउँथेनौं होला भन्ने जस्तो लाग्छ। हुन त कहिले कहीँ लाग्छ होइन, यो के भएर के हुँदैन भने जस्तै त्यो हिसाबले पनि चल्न त चल्छ तर भनेको जस्तो होला कि नहोला भन्ने कुरा हुन्छ। त्यो समयमा एकनारायण भण्डारीले यो संगीतबद्ध गर्नुभएका यो गीतलाई हामीले सुनायौं। पूर्णकला विशी र कुलेन्द्र विश्वकर्माको आवाज छ यो गीतमा। एकनारायण भण्डारीको शब्द र संगीत शेल्पा पोखरेल र दुर्गेश थापाले यो गीतमा अभिनय गर्नुभएको छ। विष्णु शर्माले सम्पादन, दुर्गा पौडेलले छायांकन अनि प्रकाश भट्टको निर्देशनमा यो गीत भिडियो तयार भएको हो। म्युजिक नेपाल मार्फत युट्युबमा आयो सितारा म्युजिक, यसको सर्वाधिकार यो जानकारी यहाँलाई गराउँछु। अब पछिल्लो समय धेरैले भन्नुहुन्छ एकनारायण भण्डारीका सृजना किन पहिलाको जस्तो आउन छोडे भन्नुहुन्छ। अलिकति व्यवसायिक हिसाबले पनि कम भएको चाहिँ हो, पक्कै पनि त्यो स्वीकार गर्नुपर्छ। गीत निकालो भनेको जस्तो व्यापार छैन, एउटा गीत निकाल्न 8-10 लाख रुपियाँ लाग्छ अनि एउटा गीतले 2-4 लाख भन्दा माथि कमाउँदैन, बाँकी पैसा खल्तीबाट हाल्नुपर्छ। यो कारणले पनि कलाकारलाई गीत गर्न अप्ठ्यारो भइरहेको छ। यसका लागि अब बेलैमा लोक संगीत बचाउनको लागि चाहिँ राज्य स्तरबाट केही सोच्नुपर्छ, सेन्सर कुराहरू आउनुपर्छ। त्यति भए पनि राम्रा सृजनाले बजार पाउँछन्, जस्ता पनि गीतहरू आउँदैनन् त्यो हिसाबले पनि एकनारायण भण्डारीहरूका गीतहरूले स्थान पाउँछन् भन्दै हुन त उहाँ

गीतहरू मिलिनका मिलिन जान्छन् नजानी होइन, तर पनि गीत चाहिँ जान्छन् त धेरै आउँदैन, केही मात्रामा आउँछ र ती गीतहरूले वर्चस्व त जमाइनिहाल्छ। अब हामी कार्यक्रमको अन्त्यतिर छौं। सूर्य ज्योति लाइफ इन्सुरेन्सलाई विशेष आभार छ कार्यक्रमलाई प्रायोजन गरिएकोमा। टेक्निकल सपोर्टको लागि काठमाडौँबाट ईशा, देशैभरका रेडियोलाई धन्यवाद दिँदै, सुनेर साथ दिने, हेरेर साथ दिने यहाँहरू सबैलाई नमन गर्दै अब छुट्टिन्छु। अनि आज चाहिँ विशेष दिन पनि छ हाम्रो लागि, आज हाम्रो बाबु युनेस्को जन्मदिन। अब जाँदा जाँदै आफ्नो कुरा पनि गरौं। आज भाद्र 31 गते युनेस जन्मिएको दिन हो र युनेस गौतम प्यारो छोरालाई म जन्मदिनको अवसरमा अनगिन्ती शुभकामना व्यक्त गर्न चाहन्छु र उनको दिदी युनाले अस्ट्रेलियाबाट बिहानै हामी सँगै हुँदाखेरि भाइलाई शुभकामना दिइसकेकी छिन्। अनि दिदीहरू कविता, त्यसपछि भारती, पेकु, पोर्णिका, राबीले पनि धेरै धेरै सम्झना भनेका छन् है। हाम्रो बाबुलाई चाहिँ हाम्रो तर्फबाट धेरै धेरै शुभकामना भन्दै इन्द्रणीको बसाईबाट विदा भए। यहाँको पल्स शुभ रहोस्, परिवर्तन सम्भव छ। नमस्कार।

भोटेकोशी त्रिशुली नदी प्रणालीमा आएको बाढ़ीबाट ऊर्जा क्षेत्रमा ठूलो क्षति पुगेको तथा अझै पनि ठूलो संख्यामा मानिस सम्पर्क विहीन रहेको अवस्थामा खोज तथा उद्धार कार्यमा प्रभावकारी समन्वय हुनुपर्ने जिम्मेवारी मन्त्रालय सामु छ। साथै क्षतिग्रस्त ऊर्जा संरचनाको पुनर्स्थापना, विद्युत आपूर्ति नियमित तथा व्यवस्थित गर्ने, प्रभावित निजी ऊर्जा उद्यमीलाई आवश्यक सहजीकरण गर्ने, विपदपछिको पुनर्निर्माण तथा पुनरुत्थानका कामलाई तीव्रता दिनुपर्ने भएकाले मन्त्री श्रेष्ठले विदेश भ्रमण स्थगित गर्ने निर्णय लिनुभएको हो। मन्त्री श्रेष्ठलाई दक्षिण कोरियाको राजधानी सियोलमा सेप्टेम्बर 15 17 तारीकसम्म आयोजना भएको ग्लोबल इन्फ्रास्ट्रक्चर कोअपरेशन कन्फरेन्स 2026 मुख्य वक्ताका रूपमा सहभागी हुन आमन्त्रण गरिएको थियो। भ्रमणमा मन्त्री श्रेष्ठसँगै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घाय कुमार श्रेष्ठ लगायतको टोली सहभागी हुने गरी मन्त्री परिषदले साउन 13 गते भ्रमण स्वीकृत गरेको थियो। कानून न्याय तथा संशोधन मामिला मन्त्री सुविता गौतमले महिलालाई 6 महिनाको तलब सेटको सुत्केरी विदा दिने गरी कानून संशोधन तयारी भएको बताउनु भएको छ। आज सामाजिक सञ्जाल फेसबुकमा जानकारी दिँदै उहाँले सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 संशोधन गरी तयारी गरिएको बताउनु भएको हो। मन्त्री गौतमका अनुसार 6 महिनाको तलबी विदा आमालाई र बाबुलाई 42 दिनसम्मको सुत्केरी स्याहार विदा दिने गरी कानूनी संशोधनको तयारी गरिएको हो। उहाँले दिएको जानकारी अनुसार मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 संशोधन मस्यौदा बनिसकेको छ। अब मस्यौदा मन्त्री परिषद हुँदै संसदमा दर्ता तयारी गरिने समेत जानकारी दिनुभएको छ। मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 सालमा बनेको ऐन हो। यो ऐन अन्तर्गत सुत्केरी महिलाले सुत्केरी अघि र पछिको समय गरी 98 दिनसम्मको विदा पाउने व्यवस्था रहेको छ भने सुत्केरी स्याहारको लागि 15 दिनसम्मको विदा बाबुले पाउने व्यवस्था ऐनमा गरिएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाकी नेत्री रंजिता श्रेष्ठले पति रेशम चौधरी विरूद्ध कानूनी बाटो रोजेको बताएकी छन्। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै श्रेष्ठले आफ्नो छोरा अधिकार र आत्मसम्मानका लागि कानूनी प्रक्रियामा अघि बढ़ेको स्पष्ट पारेकी हुन्। लामो समय मौन बसे पनि अब आफूले कानूनी बाटो रोजेको उनले बताएकी छन्। लामो समयको मौनतापछि मैले कानूनी बाटो रोजेको छु, यो प्रतिशोध होइन, कसैलाई अपमान गर्ने अभियान पनि होइन, उनले सामाजिक सञ्जालमा लेखेकी छन्। आफूले भोगेको विषयलाई प्रमाणसहित सम्बन्धित निकाय समक्ष राख्न आफ्नो अधिकार भएको उनको भनाई छ। सामाजिक सञ्जालमा भावुक स्टाटस लेख्दै रंजिताले सम्बन्धको मर्यादा, परिवारको सम्मान र आफ्नै संस्कारका कारण धेरै वर्ष मौनता रोजेको बताएकी छन्। विशेष गरी आफ्नो छोराले बुवाको माया, साथ, समय र जिम्मेवारी पाउनुपर्ने उमेरमा त्यसको अभाव महसुस गर्दा आफूलाई पीड़ा भएको उनले उल्लेख गरेकी छन्। आइतबार राति जाजरकोटको नरघाट नगरपालिका 1 र 2 बीचमा पर्ने बौलाहा खोलामा आएको बाढ़ीले भूकम्प पीड़ितका 8 भन्दा बढ़ी अस्थायी टहरा बगायो। पशु चौपाएदेखि अस्थायी टहरामा रहेका पसलका सामान पनि बगाएर लग्यो। मानवीय क्षति नभए पनि भूकम्पबाट पीड़ामा रहेका नागरिकलाई बाढ़ीले झन पीड़ा थप्यो। भूकम्पले घर भत्काएको थियो, बाढ़ीले अस्थायी टहरा नै बगाइदियो। गत 27 गते जाजरकोटकै भेरी नगरपालिका 2 रिसाङ बस्तीमा ठूलो पहिरो आयो। 13 घर परिवार पूर्ण रूपमा प्रभावित भए, 4 जनाले ज्यान गुमाए भने 10 जना घाइते भए। एकै प्रतिनिधिमूलक घटना मात्रै हुन्। यो वर्ष साउनदेखि भदौ 30 गतेसम्म कर्णालीमा 157 विपदका घटना घटेका छन्, जसमा धेरैजसो पहिरोका छन्। प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार यी घटनामा परि 10 जनाले ज्यान गुमाएका छन् भने 26 जना घाइते, 2 जना बेपत्ता र 121 पशु चौपाएको मृत्यु भएको छ। 224 घर तथा भौतिक संरचनामा क्षति हुँदा 51,46,900 रूपियाँ आर्थिक क्षतिको मूल्याङ्कन भएको छ। जाजरकोटको रिसाङ र बौलाहा खोलाको बाढ़ीबाट भएको क्षतिको आर्थिक मूल्याङ्कन भएको छैन। कर्णाली विपद जोखिमको हिसाबले उच्च जोखिममा रहेको प्रदेश हो। 10 जिल्ला मध्ये कर्णाली सुर्खेत बाहेकका जिल्लाहरू पहिरोको उच्च जोखिममा पर्दछन् भने सुर्खेतमा बाढ़ीको जोखिम हुन्छ। यद्यपि कर्णाली भेरी नदी तथा दर्जनौ खोलानाला भएकाले अन्य जिल्लाहरूमा पनि बढ़ी जोखिम पनि उत्तिकै रहन्छ। राष्ट्र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कर्णालीमा पहिरो, बाढ़ी, चट्याङ जस्ता 3 विपदको जोखिम उच्च छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास, आईएमई गरौँ,
2: आईएमई गरौँ, आईएमई गरौँ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब बाँकी खबर। नेपाल तिलगंगा आँखा प्रतिष्ठानभित्र आर्थिक अपसरण भएको र सामाजिक सुरक्षाको माग गर्दा शिक्षकहरूमाथि श्रम शोषण तथा गैर कानूनी निष्कासन गरिएको भन्दै प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिमा उजुरी दर्ता भएको छ। प्रतिष्ठान अन्तर्गत संचालित शैक्षिक कार्यक्रममा 2072 सालदेखि निरन्तर प्राध्यापन गर्दै आएका आलोक पौडेल, तेजप्रसाद तिमल सिन्हा, जय विष्णु प्रधान, लाल बहादुर कार्की, ध्रुव पौडेल, नारायण घिमिरे, भरत घिमिरे, हरिहर चापागाई र प्रवीण कुमार यादव सहित 9 शिक्षकहरूले सामूहिक रूपमा समितिमा उक्त निवेदन दर्ता गराएका हुन्। उजुरीमा प्रतिष्ठान मार्फतका आँखा कार्यक्रम, अन्धोपन निवारण संघ, आई बैंक, शैक्षिक कार्यक्रमबाट प्राप्त हुने सम्पूर्ण आमदानी तिलगंगा होल्डिङ नामक निजी कम्पनी खड़ा गरी सही कम्पनीमा सारेर वार्षिक करोड़ रूपियाँ अपसरण गरिएको आरोप लगाइएको छ। विदेशी दात्री निकाय, नेपाल सरकार र अन्य सरकारी निकायबाट प्राप्त सहयोग तथा गैर सरकारी संस्थाका नाफामूलक कारोबारलाई निजी कम्पनी मार्फत संचालक र उच्च व्यवस्थापन तहले दुरूपयोग गरेको दावी गरिएको छ। संस्थालाई तेज कोली फाउण्डेशन बेलायत, भिजन तिब्बत क्योर अमेरिका, कोल एण्ड रुइट फाउण्डेशन नेपाल, न्यू भिजन सिंगापुर अपरेशन लगायतले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको विवरण निवेदनमा खुलाइएको छ। उजुरीकर्ताहरूले दावी गरे अनुसार तिलगंगा होल्डिङ आन्तरिक राजस्व कार्यालय 32 पुतलीमा र नेपाल आँखा कार्यक्रम ठूला करदाता कार्यालयमा दर्ता गरेको पाइएको छ। यस संस्थाको नेतृत्व डाक्टर सन्दुकृत र व्यवसायी सुहर्द घिमिरेले गर्दै आएका छन्। यसबाहेक तेस्रो मुलुकको सहयोग लिएर तिब्बत, नेपाल चीन सीमा र संवेदनशील मानिएका क्षेत्रहरूमा आँखा शिविर चलाइएको, नेपालबाट टर्कीमा दुब्बत्ती निर्यात जस्ता व्यावसायिक गतिविधि गरिएको र समाज कल्याण परिषदबाट धेरै थोरै स्वीकृति लिएर धेरै गतिविधि चलाइएको विषयमा समेत उजुरी गरिएको छ। त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगरको परिसर पूर्व 23 ठूला मसलाका रूख थिए। मूल गेटदेखि उत्तरतर्फ रहेका ती रूख जोखिममुक्त रहेको भन्दै निलाम बिक्री गरी कटान शुरू गरेपछि केही वातावरण अभियन्ता र विद्यार्थीहरूले विरोध गरेका छन्। यता क्याम्पस प्रशासन र काठ व्यवसायीले भने सबै कानूनी प्रक्रिया पूरा गरेर गरिएको कटानमा अवरोध पुर्याइएको भन्दै आपत्ति जनाएका छन्। विवादको शुरूआत 2082 चैत 25 गतेबाट भएको हो। क्याम्पस नजिकका स्थानीय बासिन्दाले हावाहुरीको याममा पुरानो र सुक्खा रोग ढालेर मानवीय तथा भौतिक क्षति पुग्न सक्ने जोखिम औल्याउँदै जिल्ला प्रशासन कार्यालय मोरङ र क्याम्पस प्रमुखलाई निवेदन दिएका थिए। सोही निवेदनका आधारमा जिल्ला प्रशासन कार्यालयले 2083 वैशाख 25 गते आवश्यक कार्यवाहीका लागि डिभिजन वन कार्यालय मोरङलाई पत्र लेख्दै बुधार्थ क्याम्पसलाई पठाएको थियो। त्यसपछि क्याम्पस प्रमुखले प्राध्यापक संघ, कर्मचारी संघ र सबै पदाधिकारीसँग परामर्श गरी वैशाख 23 गते क्याम्पसले 5 सदस्य कार्यकारी समितिबाट रोग व्यवस्थापन गर्ने निर्णय गरेको थियो। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिने 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: अरुण
1: 97.6 MHz
0: हरपल
1: तपाईँसँगै
2: हरेक दिन साथी पनि आउँछरीको इस टाइम गाउँ शहर देश विदेश ठाउँछरीको इस टाइम अब म्यासेज तपाईँकै रोजाई तपाईँकै देश विदेशसम्म तपाईँको सन्देश शुभकामना र डेडिकेसन पुर्याउने काम अब हामी गर्नेछौ कार्यक्रम रिक्वेस्ट टाइमबाट रेडियो अरुण 97.6 MHz रेडियो तरङ्गबाट हप्ताको सातै दिन बिहान 11 बजेको नेपाली खबर पछि 12 बजेसम्म सुन्न नभुल्नुहोला।

0: कार्यक्रम प्रायोजन गर्ने मिडिया प्रेमी साथीहरू निशान योङहाङ माङसिबुङ गाउँपालिका तीन इलाम
1: सुस्मिता नाछिरिङ सालपा सिलिछो तीन चौकी डाँडा भोजपुर हाल कुवेत
0: विश्वजित जिमी धर्मदेवी नगरपालिका दुई तामाफोक सङ्खुवा सभा हाल कतार
1: जीवन थाबेन सभा पोखरी गाउँपालिका चार सङ्खुवा सभा हाल मलेसिया
0: सपना शासङ्खर माझी नगरपालिका चार देवढुङ्गा सङ्खुवा सभा
1: हिमाल चामलिङ राई सभा पोखरी गाउँपालिका दुई ज्यामिरे सङ्खुवा सभा हाल मलेसिया
0: शुक्रराज याखा कैनपुर नगरपालिका दस खरान सङ्खुवा सभा
1: सानु सरगम राई बेलका नगरपालिका छ उदयपुर
0: सुजन कुलुङ राई सिरिचुङ गाउँपालिका एक बेसिन्दा सङ्खुवा सभा हाल कतार
1: बिल कुमारी रुम्बाङसा सभा पोखरी गाउँपालिका दुई ज्यामिरे सङ्खुवा सभा
0: अर्जुन याखा धर्मदेवी नगरपालिका दुई तामाफोक सङ्खुवा सभा
1: सम्झना रुम्बाङसा सभा पोखरी गाउँपालिका दुई ज्यामिरे सङ्खुवा सभा
0: शरद याखा धर्मदेवी नगरपालिका छ सङ्खुवा सभा हाल काठमाडौँ
1: देवराज राई चैनपुर नगरपालिका दस लेवारिङ सङ्खुवा सभा हाल काठमाडौँ
0: निरुषा खालिङ राई चैनपुर नगरपालिका नौ भित्रे सङ्खुवा सभा
1: मदन लिङ्खा धर्मदेवी नगरपालिका नौ मूलगाउँ सङ्खुवा सभा हाल कतार
0: मिडिया प्रेमी निमु शेर्पा पाँच रोपन नगरपालिका आठ सुङखुरुङ सङ्खुवा सभा
1: भूपेन्द्र तामाङ सभा पोखरी गाउँपालिका तीन सङ्खुवा सभा हाल युएई
0: सुरज राई तुम्सा ओवादुम्बा गाउँपालिका पाँच भोजपुर हाल मलेसिया
1: किशोर कोही राई केपिलासरी गाउँपालिका सुन्देल खोटाङ हाल काठमाडौँ
0: सुजता जिमी धर्मदेवी नगरपालिका सात अमरुवा सङ्खुवा सभा हाल हङकङ
1: सिम्पल ललित बल भोजपुर नगरपालिका एक भामराङ भोजपुर हाल साउदी
0: शर्मिला राई खाँदारे नगरपालिका चार गैरीपाङमा सङ्खुवा सभा हाल कुबेत
1: अविरल घरती मगर चयन माथी गाउँपालिका पाँच भावाङ रोल्पा हाल कतार
0: कल्पना साम्पाङ भोजपुर हाल काठमाडौँ
1: प्रणित याखा धर्मदेवी नगरपालिका दुई तामाफोक खोलापारी सङ्खुवा सभा
0: समीक्षा जोशी तुम्बेवा गाउँपालिका दुई मौवा पाँच थर
1: प्रदीप राई सैनपुर नगरपालिका दस खराङ सङ्खुवा सभा हाल युके
0: सन्दीप याखा धर्मदेवी नगरपालिका दुई तामाफोक सङ्खुवा सभा
1: सुमिता याखा लिम्बुखिम सैनपुर नगरपालिका दस खराङ सङ्खुवा सभा
0: र बागमतीको ज्वाई राई हेटौडा उपमहानगरपालिका सोह्र हाल काठमाडौँ।

हाई गुड मर्निङ अनि नमस्कार। कार्यक्रम रिक्वेस्ट टाइमको बर्खाईमा बसिरहनु भएका तपाईँ सम्पूर्ण श्रोतामालाई हार्दिक स्वागत गर्दै आजको बसाईमा पनि सदा झैं म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा कार्यक्रम रिक्वेस्ट टाइमको साथमा उपस्थित भइसकेकी छु। हजुर, लेक बिर्सीको धुन रेडियोहरू 97.6 मेगाहर्जको रेडियो तरंगसँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाटै केही साथ सुनिरहनु भएको छ। सजिलोको लागि हाम्रो रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुन्दै हुनुहुन्छ र तपाईँले यो रेडियोलाई अनि रेडियोको हरेक कार्यक्रमलाई चाहिँ तपाईँले मोबाइल एप्लिकेशनहरूबाट पनि सुन्न सक्नुहुन्छ। मोबाइल एप्लिकेशनहरू नेपाली पात्र अलिफेम नेपाली रेडियो अनि हाम्रो पात्र नेपाली मोबाइल चाहिँ एप्लिकेशनबाट चाहिँ तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ। आशा गर्छु यो समय तपाईँले हामीलाई भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ र विशेष गरी यो कार्यक्रमलाई चाहिँ मीडिया प्रेमी साथीहरूले प्रायोजन गरेर हामीसँग सहकार्यमा जोड़िनु भएको छ। सो उहाँहरूप्रति हार्दिक आभार पनि व्यक्त गर्न चाहन्छु। तपाईँ पनि आफ्ना सम्झना सन्देशहरू पठाउन चाहँदै हुनुहुन्छ भने हामीलाई मेसेज पठाउन सक्नुहुन्छ। मेसेज पठाउनको लागि रेडियोको अफिसियल फेसबुक पेज नेपालीबाट रहेको छ रेडियो अरूण 97.6 मेगाहर्ज भनेर तपाईँले सर्च गर्नुभयो भने हाम्रो अफिसियल फेसबुक पेज भेट्न सक्नुहुन्छ। जुन पेजमा प्रोग्राम स्टार्ट हुँदै गर्दा एउटा स्ट्याटस पोस्ट गरेका छौं, सोही स्ट्याटसको कमेन्ट बक्सबाट फटाफट आफ्ना मेसेजहरू पठाउनुहोला भन्न चाहन्छु र तपाईँका सम्झना सन्देशहरूसँगै तपाईँलाई मन परेका कुनै पनि नेपाली गीत संगीत छ सुन्न चाहनुहुन्छ भने तपाईँलाई मन परेको नेपाली गीत संगीतलाई रोजाइमा पार्न सक्नुहुन्छ। पृष्ठ रूपमा गीतको बोल अनि गायक र गायिकाको नाम अझ सम्भव हुन्छ र तपाईँलाई चाहिँ लिंक पठाउन आउँछ भने गीतको लिंक पठाउनुहोला। तपाईँको रोजाइका त्यस्तो मधुर गीत संगीतहरू यो स्थान यो बसाईमा स्थान दिनेछु राख्नेछु भन्दै तपाईँकोतिर के छ खबर कस्तो छ के गर्दै हुनुहुन्छ मौसम कस्तो छ होइन यी कुराहरू मार्फत तपाईँहरूसँग चाहिँ यी कुराहरूको दोहोरो कुराकानी गरेर जानकारी लिन त सक्दिन तर पनि तपाईँले मेसेज पठाउनु गर्दा आफ्नो बारेमा अनि तपाईँको गाउँठाउँको बारेमा पनि जानकारी गराएर पठाउनुहुने नै छ यही अपेक्षा गर्दै। जयन्तपुरतिरको मौसम आज शीतल शीतल छ होइन तपाईँको के छ कसो छ तपाईँको म्यासेज हेरेपछि वाचन गरेपछि मैले थाहा पाउने नै छु। यही भन्दै अब म तपाईँकै सम्झना सन्देशतर्फ लाग्न चाहन्छु। आजको लागि पहिलो म्यासेजको रूपमा सानो कमलाजीले म्यासेज पठाउनु भएको छ। उहाँले लेख्नुहुन्छ, हेलो क्युटिसिस गुड मर्निङ है, म सानो कमला जयन्तपुर भन्ज्याङबाट सुन्दैछु प्रोग्राम। मिस गर्नुपर्दा जस्ट फर यू अनि मेरो घर परिवारमा मम्मी बाबा छोरी अनुष्का एन्टलिसमा भाइ दीपक सञ्जीवी भाइ निमा शेर्पा त्यसै गरेर बुनु मनिषा पोया प्रवीण मगर नाना सुनु सुनिता राई अनि बुनु सुनिता कुलुङ जुना लिम्बू रोमन मुक्तान तामाङ सपना तामाङ युनिसा तामाङ सरु छेत्री आशिष नयन बस्नेत कृष्ण तामाङ त्यसै गरेर दाई पूर्वेली आकाश राई अनि दाई ढकाल धर्मराज सचिन नेवाहाङ वरूण चञ्चली राई त्यसै गरेर चामलिङ निर्मला सुशीला विश्वकर्मा राजविरही काइला भाउजू प्रार्थना निरौला भगवती निरौला चन्द्रमाया तामाङ रिमा थामे चामलिङ निर्मला सोनिम शेर्पा लगायत सम्पूर्णमा मिठो सम्झना भन्दै बाई बाई भन्नुभएको छ। ओके, धेरै धेरै धन्यवाद सानो कमलाजीलाई म्यासेजको लागि। त्यसै गरेर अर्को साथी हुनुहुन्छ शिशिर चञ्चले, शिशिरजीले पनि मिस यु अल भन्ने सबैलाई सम्झिनु भएको छ। अर्को मित्र अस्मी सोताङ हुनुहुन्छ, अस्मीजीले हेलो हाई सेवा सिस्टर, म मीडियालाई माया गर्ने साथी अस्मी सोताङ खाँदबारीबाट हो अनि साथीहरू सम्झिनु पर्दा हजुरलाई मिठो सम्झना माया छ अनि छोरी इच्छा लिम्बू मुटु सानो शशिका किराती प्यारी सोनिम शेर्पा क्युटी मुना घिसिङ त्यसै गरेर दिल्सा राई माइलो सुनिता कुलुङ प्यारी सुमिता लिम्बू खिमियाखा अनि प्यारी आँचल योजन सम्झिने सरु छेत्री राजबिरिगी त्यसै गरेर भाइ शिशिर चञ्चले भदा माधव ढुङ्गेल आशिष नयन बस्नेत वरूण चञ्चले राई लिम्बू विजय सुस्मिता नाछिरिङ नकाल धर्मराज कृष्ण तामाङ आकाश राई नाना भूमिका राई नाना सुनु सुनिता राई बहिनी रिमा थामी दादाहरू जनक र जानी मगर ठुल्दाई श्रीराम दाहाल रत्नबहादुर थापा हजारमान राई सपना तामाङ मोक्तान लभ स्टार सन्तोष छेत्री शरणाले मगर सन्तोष काफले सुजन थापा रञ्जित राई सन्देश कुलुङ अनि मीडिया प्रेमी निमु शेर्पा दिल दुखेरिया अनमोल छेत्री सागर गिरी समीर सहयोग
केही किराती समीर शंकर एण्ड अल माई फ्रेण्डको लागि भन्नुभएको छ। ओके, थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि। अर्को साथी रूपेश रायमाझी छेत्री हुनुहुन्छ, उहाँले एउटा गीतको लिङ्क पठाउनु भएको छ। सम्झना छ सबैमा सुनिरहेको छ भोजपुर गर्वै हाल बहरेनदेखि हो भनेर लेख्नुहुन्छ। हस्, तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। त्यसै गरेर कमल श्रेष्ठले मिस यु अल फ्रम तिनजुरे मिडिया ग्रुपको सदस्य तीरथमको फेदाबाट कमल श्रेष्ठ हो भन्नुभएको छ। हस, यहाँलाई पनि धेरै धेरै धन्यवाद भन्छु। अनुसा माङफाङ हुनुहुन्छ, अनुसाजीले मिस यु अल भन्ने सबैलाई सम्झिनु भएको छ। ओके, तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्दै अब पनि कार्यक्रममा तपाईँको लागि साथीले रोजाइमा पार्नुभएको यो निकै नै मिठो गीत राख्न चाहन्छु। यो गीतलाई आज हामीलाई चाहिँ रोजाइमा पार्नुभएको छ रूपेश रायमाझीजीले। सो उहाँकै रोजाइमा यो सुमधुर गीत राख्न चाहन्छु, मखमली पछ्यौरीले सानो पुरानो अनि निकै मिठो गीत भएको छ, सुन्दै रहनुहोस्।

हजुर, मक्खम अल्ली पछ्यौरीले सानो मुहार छोपेको यो निकै नै मिठो गीत तपाईँको निम्ति प्रस्तुत गरी नेपाली फिल्म मुगलानबाट लिएको गीत थियो। साथीले रोजाइमा पार्नुभयो, तसर्थ तपाईँको निम्ति यो सुमधुर गीत मैले राखिसकेकी छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ। यो बसाईमा तपाईँले पठाउनु भएका तपाईँका सम्झना सन्देशहरूलाई मैले वाचन गरिरहेकी छु। धेरै साथीहरूले आफ्नो सम्झना सन्देशहरू पठाइरहनु भएको छ भने कति साथीहरू त नयाँ हुनुहुन्छ होला, आज कार्यक्रमलाई पहिलो पटक सुन्ने अवसर पाइरहनु भएको होला। कति साथीहरूले कार्यक्रमलाई सुन्दै आए तापनि कसरी सहभागिता जनाउने भन्ने थाहा नभएको साथीहरू पनि हुन सक्नुहुन्छ। तपाईँले हामीलाई मेसेज पठाउन सक्नुहुन्छ, जसको निम्ति रेडियोको अफिसियल फेसबुक पेजमा जोडिनुपर्छ। हाम्रो पेजको नाम रहेको छ नेपालीबाट रेडियो अरूण 97.6 MHz भनेर तपाईँले नेपालीबाट सर्च गर्नुभयो भने हाम्रो अफिसियल फेसबुक पेज भेट्न सक्नुहुन्छ। पेजमा नयाँ हुने साथीहरू जोडिनुहोस्, पेजलाई लाइक गर्नुहोस्, फलो गर्नुहोस् र त्यहाँ प्रोग्राम स्टार्ट हुँदै गर्दा एउटा स्टाटस पोस्ट गरेका छौं, सोही स्टाटसको कमेन्ट बक्सबाट फटाफट आफ्ना मेसेजहरू पठाउन सक्नुहुन्छ। तपाईँका ती मेसेजहरूलाई वाचन गर्छु अनि तपाईँकै रोजाएका सुमधुर गीत संगीतहरू तपाईँलाई नै सुनाउनेछु। भन्दै अब बाँकी साथीहरूका सम्झना सन्देशतर्फ लाग्न चाहन्छु। यति बेला अर्जुन याखाले लेख्नु भएको छ, दर्शन सेवा हजुर, मैता धर्मदेवी दुई तामाफोकबाट अर्जुन याखा हो। सम्झना छ साथीहरू, मीडिया प्रेमी राई अनिसा, रोज छेत्री, हर्बल रोशनी, अंशिता मल्ल, ठकुरी छेत्री अनि एलिसा बान्तवा राई, एड्रिन जिमी, ललित जिमी एण्ड अल माई फ्रेन्ड्सलाई भन्नुभएको छ। थ्याङ्क यू सो मच अर्जुनजी मेसेजको लागि। अर्को साथी हुनुहुन्छ लिम्बू उमङ्ग कुरुङबाङ, मिस यू अल भन्नुभएको छ। सुमिला शेर्पाले नमस्ते भन्नुहुन्छ, यहाँलाई पनि नमस्ते। अर्को साथी सन्ध्या लिम्बू हुनुहुन्छ, मिस यू अल भनेर मेसेज गर्नु भएको छ भने निशान योङहाङले लेख्नु भएको छ, उहाँले एउटा गीतको लिङ्क पठाउनुहुन्छ। गुड मर्निङ सेवाहरू, नमस्कार, मिल्छ भने यो सङ्ग प्ले गरिदिनुहोस् न है। बजने सङ्ग सबैको लागि मिठो सम्झना गर्दै समर्पण गर्न चाहिँ निशान योङहाङ सयपत्री मीडिया ग्रुप प्रवास नेपाल इलाम माङसेबुङबाट सुन्दैछु भन्नुभएको छ। हस्त, तपाईँलाई धेरै धेरै धन्यवाद छ निशानजी। अर्को साथी सरोज छेत्री हुनुहुन्छ, हेलो नमस्ते हजुर, इट्स मी सरस्वती पोखरेल फ्रम बटवल। भोलि जन्मदिन मनाउने मेरो प्यारो छोरा संगम छेत्रीलाई जन्मदिनको अग्रिम शुभकामना अनि अल साथीहरूलाई शुभदिन है भन्नुभएको छ। हुन्छ, तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ। त्यसै गरेर अर्को मित्र पूर्वेली सरोज लिम्बु हुनुहुन्छ, सरोजजीले हेलो हजुर नमस्ते, के छ खबर, सन्चै हुनुहुन्छ? म चाहिँ तेह्रथुमको इसिबु घरमै हाल सात समुद्र पारेको देश मलेसियाबाट सिलसिला मिडिया ग्रुप नेपाल प्रवासको मेम्बर सरोज लिम्बु हो। अब बस्ने गीत सुनाउनु पर्दा साथीहरू हुनुहुन्छ श्री प्रयासी अङबुहाङ लिम्बु, मिलन रिजाल, त्यसै गरेर किराती अञ्जना, रञ्जना बाहिङ राई, मनिषा बान्तवा, सुनिता सम्बाहम्फे लिम्बु, भागी रोशन तामाङ, मुना बस्नेत, प्रतीक्षा चामलिङ राई, त्यसै गरेर मनिषा छेत्री अनि सन्जु शेर्पा, सन्जु दिलदुखिरिया, सुमिता याखा लिम्बुखिन, विमला नेचाली राई, गीत चामलिङ राई, पूर्वेली आकाश राई, राईनी राजकला, लिम्बुनी निशा लिम्बु, भाइ सुवर्ण राई, राजन खतिवडा, सुस्मिता फागु लिम्बु अनि सरिता सेवाहाङ लिम्बु, जिन दिवानी टिगेला, प्रिया बान्तवा राई, पूर्वेली खुशी ममता पोया, मिडिया प्रेमी निमु शेर्पा, निश्चल राई, युगिनी निखाङ लिम्बु, प्रवीण कुरुङबाङ अनि सबिन शेर्पा, पुष्पा राई, संघर्ष बेगा लिम्बु लगायत सबैजना यस ग्रुपमा आबद्ध रहनुहुने र अन्य साथीहरूलाई गीत सुनेर रमाइलो गर्नुहोला है भन्दै बाई बाई भन्नुभएको छ। ओके सरोजी, यहाँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। एल्सना कुलुङ राई हुनुहुन्छ, हेलो क्युट नाना सेवा, गुड मर्निङ भन्नुभएको छ। गुड मर्निङ, मि एल्सना कुलुङ राई भोजपुरबाट, मिस्यु सन्जु याखा, सलिमा नाथिरिङ, मीडिया प्रेमी निमु शेर्पा, सुनिता राई नखोक बान्तवा, त्यसै गरेर दिल दुखिरिया, रिमा थामी, जीवन फाबेन, अन्जान थुलुङ, सरनाले मगर, एस रावत अनि सम्झना रोम्बाङसा, निरुता चामलिङ राई अनि रोनिसा राई, पवित्रा बमचन तामाङ, रञ्जित राई, पवित्रा राई लगायत सम्पूर्णको लागि भन्नुभएको छ। यशोधन राईले हेलो गुड मर्निङ फ्रम सिरिचोङ भन्नुभएको छ। थ्याङ्क यू सो मच यशोधनजी। अर्को साथी हुनुहुन्छ मीडिया प्रेमी राई अनिसा, उहाँले लेख्नु भएको छ, नमस्ते, मी भोजपुरबाट, मीडिया प्रेमी राई अनिसा, अपकमिङ सङ डेडिकेट टु माई फ्रेन्ड्स चामलिङ नकुल, अर्जुन याखा अनि दाई राई, पीके संखुवा सभा, राई तमोछा, तीर्थ राई, अमन ओके अमन माङमु लिम्बु भनेर लेख्नु भएको छ, डियर मोटु इस्मी राई, मीडिया प्रेमी राजेश राई अनि बसन्त श्रेष्ठ, पुष्पाञ्जली राई, सत्यकला इसारा, पूर्ण तामाङ, मीना चामलिङ, अस्मिता बान्तवा राई, सिम्पल सरिना गुरूङ अनि रविहाङ राई, सुदेश खत्री, त्यसै गरेर लेख्नु भएको छ उहाँले, पूर्वेली खुशी ममता पोया, सुशीला विश्वकर्मा, सरनाले मगर, हरफल रोशनी, गगन तेरथुमी,
राई समूहलाई यो स्थान माया शेर्पा दुर्गा कटुवाल लगायत धेरै साथीहरूको नाम लेख्नु भएको छ। ओके अनिसाजीलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु मेसेजको लागि। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ। यो बसाईमा तपाईँकै सम्झना सन्देशहरूलाई बोलिरहेकी छु। अबको 12 बजेसम्म तपाईँसँग रहन्छु, तपाईँका सम्झना सन्देशहरू बोल्छु अनि तपाईँकै रुचाएका सुमधुर गीत संगीतहरू तपाईँलाई नै सुनाउँछु। अहिले भने अर्को एउटा मिठो गीत सुन्ने बेला भइसकेको छ, सो यो गीत राख्न चाहन्छु। निशन योङहाङ जिल्ली रुजाईमा पार्नु भएको छ हेलो कान्छी हाई हाई बोलको निकै नै मिठो पूर्वेली भाका हो। तपाईँको निम्ति राख्छु सुनिता थेगिन र कृष्ण भक्त राईको आवाजमा सजिएको यो मिठो गीत सुन्दै रहनुहोस्।

0: छिटो निस्कन भनेको, ढिला भइसक्यो।
1: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
0: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
1: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
0: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
1: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
0: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल।
2: हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
3: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
4: मनोकामना सुनचाँदी पसल,
5: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862-13-67-44, 9815-38-77-75।
6: हातमा के पो बोकेर लग्यो हौ गुटुङटुङ,
7: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि।
6: औ लु, समस्याको समाधान भनेकै म हो,
8: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
6: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
7: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
8: अब त्यहीबाट जाने
6: लाखै सल्लाह दिएको के पाक बोले, कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त, 19 किनेरु ल्याएको रेडियो छ, लु सुनौँ त।
9: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852-51-094, 9812-36-77-42 र व्हाट्सएप नम्बर 9704-58-302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी नेपाल।
10: चाहना हेर न, गरगहनाले त बेहुलीलाई कस्तो सुहाएको छ है,
11: त्यही त कस्तो डिजाइनदार गरगहना कहाँ बनाएछन्,
12: के को खासका सुसिस चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो।
11: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनदार रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
12: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
4: हाम्रा सेवाहरू, नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
5: प्रोप्राइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
4: सुप्रिन्सा सुनचाँदी पसल, चैनपुर छ शङ्खुवासभा, त्रिचोकबाट हिटिटोल जाने बाटो, दिलकुमारी भवन अगाडि।

वेलकम ब्याक आफ्टर सर्ट कमर्सियल ब्रेक कार्यक्रम रिक्वेस्ट टाइम पुमसाई तपाई सुनिरहनु भएको छ। लेक बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। अनि त्यसै गरेर सजिलोको लागि हाम्रो पात्र मोबाइल एप्लिकेशन नेपाली पात्रो अलिफएम नेपाली रेडियो लगायतका मोबाइल एप्लिकेशनबाट सुनिरहनु भएको छ। तपाई जहाँ जहाँ हुनुहुन्छ यो समय हामी सँगै नै रहनु भएको छ यही अपेक्षा लिएकी छु। अनि धेरै साथीहरूले यो कार्यक्रममा सहभागिता पनि जनाउँदै आइरहनु भएको छ। आजको अवसरमा पनि धेरै साथीहरूले आफ्ना मेसेजहरू पठाउनु भएको छ अनि मनपर्ने गीत संगीतहरूलाई रोजाइमा पारिरहनु भएको छ। तपाईँका रोजाइका गीत संगीतहरू तपाईँकै निम्ति सुनाइरहेकी छु अनि तपाईँको सम्झना सन्देशहरूलाई मैले बोलिरहेकी छु। म फेरि पनि ढिला नगरिकन तपाईँकै बाँकी सम्झना सन्देशतर्फ नै लाग्न चाहन्छु। यति बेला हामीलाई मेसेज पठाउनु भएको छ सरला राईले लेख्नुहुन्छ, हाई हाई नमस्ते, इट्स मी 300 मिटर ग्रुप प्रवास नेपाल ग्रुपको मेम्बर सरला राई अल द वे फ्रम भोजपुर। अपकमिङ सङ सुस्मिता राई, मिसिङ रेबर्ट, कमल श्रेष्ठ, सिमला चिम्छे राई, मनोज खड्का, मेनुका मुखिया, सुजन कार्की, त्यसै गरेर लेख्नु भएको छ उहाँले राजकुमार भुजेल अनि राजकुमार अधिकारी, देशन फोम्बो लिम्बु, किराती माया अनिल, त्यसै गरेर उषा किरण मुस्कान बान्तवा एण्ड अल माई फ्रेन्ड्सको लागि भनेर मेसेज छोड्नु भएको छ। तपाईँलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। अनि अर्को साथी हुनुहुन्छ सिमला चिम्छे राई, उहाँले हेलो गुड मर्निङ भन्नुभएको छ। मर्निङ मी सिमला राई फ्रम धरान, अपकमिङ सङ जस्ट फर यू एन्ड सुजन कार्की, दाई अरुण नदी खत्री, सरला राई, सुस्मिता राई, मगर्ने क्वीन एन्ड टु अल माई फ्रेन्ड्स, इन्जोय दिस सङ, थ्याङ्क यू भनेर लेख्नु भएको छ। हस् थ्याङ्क यू सो मच मेसेजको निम्ति तपाईँलाई। रिमा थामीले मिस यू अल भन्दै सबैलाई सम्झना गर्नुभएको छ, सो थ्याङ्क यू सो मच तपाईँलाई। अर्को साथी आकाश राई हुनुहुन्छ, हेलो हजुर नमस्ते, विथ मी पूर्वेली आकाश राई फ्रम धरान, अपकमिङ सङ डेडिकेट भूमिका राई, कमला मुखिया, निमा शेर्पा, आशिष नयन बस्नेत, रोमन मुक्तान तामाङ, राईनी राजकला, पूजा योङहाङ, सुनिता कुलुङ राई, चाङलिङ निर्मला राई, अश्विनी सोताङ, सुनिम शेर्पा, कमला वनिम लिम्बु, मीडिया प्रेमी निर्मला वनिम, सूरज राई तुम्सा, सानु कमला, योगिनी मिहाङ लिम्बु, फुची यामकला फुची एण्ड अल माई फ्रेन्ड्सको लागि भनेर लेख्नु भएको छ। त्यसै गरेर आदित्य राई हुनुहुन्छ, उहाँले हेलो सिस गुड मर्निङ, म काठमाडौँबाट प्रोग्राम सुन्दैछु मजाले, घाम लागिरहेछ भन्नुभयो, त्यता चैनपुरतिरको मौसम कस्तो छ भन्नुभयो, यता बाहिर आज त्यति मजाले चाहिँ घाम छैन तर मन्द मन्द छ, हल्का धुम्म भए जस्तो पनि छ, मौसम आज ठिकै नै छ यता। अनि आज धेरै समयपछि एउटा गीत रोजेको छु, बजाइदिनु न ल भन्नुभएको छ। गीतको बोल घिन्ताङ घिन्ताङ मादलो मिलन नेवार एन्ड द भोइस अफ क्रिड्स सिजन 5 को चाहिँ उहाँले त्यति बेला गाइएको यो गीतलाई चाहिँ उहाँले चाहिँ सुन्ने चाहना राख्नु भएको छ। ओके धेरै धेरै धन्यवाद छ आदित्यजी मेसेजको लागि। अर्को साथी हुनुहुन्छ मनकुमारी कान्छी कोलुङ, गुड मर्निङ खानदानीबाट, मनकुमारी कान्छी कोलुङ हो, मिस्टर वालमा फ्रेन्ड्स भन्नुभएको छ। कमला वनिम लिम्बुली, प्लिज प्लिज प्लिज आज मलाई स्वरूप राज आचार्यको आवाजमा रहेको गीत भविष्य र भाग्य भन्ने गीत बजाइदिनु न ल भन्नुभएको छ। हेलो नमस्ते सुवारो, म सयपत्र मिडिया ग्रुपको मेम्बर कमला वनिम लिम्बु ताप्लेजुङ गर्दै हल्कुविदबाट हो, विशेष गरी प्यारी आमालाई धेरै धेरै माया र सम्झना छ। अनि मेरो आत्मीय साथीहरू हुनुहुन्छ निर्मला वनिम, सन्देश गुरूङ, खुसी यामुना विष्ट, अतितञ्जन राई, कुमार प्रजा, छेम निर्दोष, अनि लक्ष्मी राई, लक्ष्मी छेत्री, रमेश साम्पाङ, ढकाल धर्मराज, बसन्त श्रेष्ठ, नम्रता शेर्पा, पूर्वेली आकाश राई, सुरज राई तुम्छा, हर्बल रोशनी, विष्णु खनाल, मुना मुखिया, अरेन भण्डारी, देवमान देवान, हजारमान राई, घायल अविरमन सुनुमार, एबीसी तासुरिया, अनि शुक्रराज रसाइली, विपिन रुम्धानी, अलका बान्तवा, अन्तिम प्रोग्राम सुनेर बस्नुहुने सबैमा मिठो माया सहित बसङ्गीत सुनाउन चाहन्छु। बाई बाई भन्नुभएको छ, थ्याङ्क यू सो मच तपाईँलाई। अर्को साथी हुनुहुन्छ हामीलाई डिकी शेर्पाले पनि सुनिरहनु भएको छ, उहाँले चाहिँ सबैलाई सम्झेको छु मिस वालमा फ्रेन्ड्स भन्नुभएको छ, सो थ्याङ्क यू सो मच डिकीजी। अर्को साथी हुनुहुन्छ सन्तोष काफले, हेलो क्युट दिदी नमस्ते, म सन्तोष काफले प्रभासदेखि हो, साथीहरू मिस गर्नुपर्दा पुष्पाञ्जली राई, अश्विनी सोताङ, राजविरही काइला, राजमाया कुलुङ, अनि त्यसै गरेर कुपिला स्याङतान, अनि कल्पना तामाङ, अनुराधा गुरूङ, त्यसै गरेर साइली सोनिया कुलुङ, अञ्जली श्रेष्ठ, राई अनिता, नानु निर्मला शाह, शिशिर चञ्चली, लिम्बु विजय, अनि एल्सना कुलुङ राई, आकाश राई, सन्ध्या राई, चञ्चली कुलुङ शर्मिला, हिमा राई, वरूण चञ्चली राई, सरू छेत्री, चन्द्रकला तामाङ, छिना गुरूङ, शर्मिला कुलुङ, त्यसै गरेर सुरज श्रेष्ठ, सुस्मिता नाचरिङ, अनि सृजना गुरूङ,
लगायत सम्पूर्णको लागि भनेर उहाँले मेसेज छोड्नु भएको छ। तपाईँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि त्यसै गरेर अर्को साथी सरिता माङफाङ राई छिमेकमा हुनुहुन्छ, मिस्यु दे राई दे भनेर लेख्नुभयो। निम्मा शेर्पाले नमस्कार हजुर भन्नुभएको छ, ल है नमस्कार तपाईँलाई। भने अर्को साथी लिम्बू विजय हुनुहुन्छ, विजयजीले मिस्यु अल माई फ्रेन्ड फ्रम शङ्खुवा सभा भन्नुहुन्छ। अनि त्यसै गरेर विनिता दाहाल सुवेदीले हेलो दी के छ खबर, विनिता दाहाल धनकुटाबाट हो, आज मलाई जता हेरे पनि हजुर पूर्वी रमाइलो सँग राखिदिनु न ल भन्नुभएको रहेछ। अनि सुनाउनु पर्दा चाहिँ खुशबू सुवेदी, लोचना सुवेदी, त्यसै गरेर लुकिन सुवेदी, सुषमा दाहाल, विमला दाहाल, जुमा दाहाल, कुमार दाहाल, त्यसै गरेर लेख्नु भएको छ उहाँले, तुलसा खड्का, जानुका तापाङ्गाई भण्डारी, भूमिका भण्डारी, दुर्गा कटवाल, अनि डम्बरी ढुङ्गाना, त्यसै गरेर विष्णु खनाल, सुकराज शुक्रराज रसाइली, निर्दोष अनि हर्बल रोशनी लगायत सबैको लागि भन्नुहुन्छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुन्दै हुनुहुन्छ। यो बसाईमा अब भने तपाईँको लागि साथीले रोजाइमा पार्नु भएको यो गीत राख्न चाहन्छु। यो गीत पश्चात फेरि बाँकी साथीहरूका सम्झना सन्देश र वाचन गर्नको निम्ति फर्केर आउनेछु। अहिले भने आदित्य राईले रोजाइमा पार्नु भएको यो गीत सुन्दै रहनुहोस्।

घिन्दाङ मादलु यो निकै मिठो गीत तपाईँको निम्ति प्रस्तुत गरे. यो गीतलाई चाहिँ आज आदित्य राईले रोजाइमा पार्नुभयो. तसर्थ यो मिठो गीत तपाईँले सुनि नै सक्नु भएको छ. विशेष गरी मिलन नेवार त्यसै गरेर द भोइस किड सिजन फाइभको चाहिँ टप सिक्सको चाहिँ टिमले नै गाउनु भएको यो गीत उहाँले रोजाइमा पार्नुभयो. तसर्थ तपाईँको निम्ति सुनाइसकेकी छु. अब पनि कार्यक्रमको आखिरी खण्डमा छ, समय पनि थोरै छ. बाँकी समयमा बाँकी साथीहरूको सम्झना सन्देशहरूलाई मैले बोल्नु छ. सो ढिला नगरिकन बाँकी साथीहरूका सम्झना सन्देशतर्फ लाग्न चाहन्छु. यति बेला हजारमान राईले हेलो मिस यु अल मी हजारमान राई फ्रम उदयपुर राइट नाउ यु यही भनेर लेख्नु भएको छ. धेरै धेरै धन्यवाद छ तपाईँलाई. अर्को मित्र मेरो प्यारो मान्छे तिमी फेसबुक आइडी भएको मित्रले हेलो हाई गुड मर्निङ हजुर नमस्ते नमस्कार हजुर इट्स मी मेरो प्यारो मान्छे तिमी फ्रम शङ्खुवा सभा चैनपुर तीनबाट हो. सम्झिनु पर्दा चाहिँ तपाईँलाई र रेडियो अरुण 97.6 MHz शुभकामना छ भन्नुभएको छ. अनि मेरो साथीहरूलाई सम्झिनु पर्दा चाहिँ संघर्ष शेर्पा मिडिया प्रेमी निमु शेर्पा छेम निर्दोष छेम जुनिता चामलिङ राई निरुता चामलिङ राई सन्तोष काफले मिडिया प्रेमी निरन मगर अनि निरुषा खालिङ राई जीवन फाविन कुमार प्रजाकुल अनि त्यसै गरेर कुसुम रिजाल पोया साङमो एसपी लिम्बू रोसा भोटिया ताप्लेजुङ अनि जुन तामाङ चन्द्रकला योङजुन तामाङ लगायत सम्पूर्णको लागि भन्नुभएको छ.

भन्नुभएको रहेछ अपकमिङ सङ डियर फ्रेन्ड बुद्ध ओके बुद्ध बेगा त्यसै गरी नवीन तामाङ अनि दाई वीरेन्द्र लामा वीरेन्द्र शरणाले मगर बेस्ट सुदीप बान्तवा त्यसै गरी राज घले मगर राई पिके राई संगीत सुब्बा सुरज राई तुम्सा पूर्वेली आकाश राई राजप्रेह काइला मात्रिका बस्ने तीर्थ राई हरफल रोस्ने कुमारी यङखाङ अनि लावती शुक्रराज लगायत सम्पूर्णको लागि भन्दै धेरै साथीहरूको नाम लेखी पठाउनु भएको छ चन्द्रमायाजीले मिस यू अल माइ फ्रेन्ड्स भन्नुभयो अञ्जुली श्रेष्ठले सबैमा मिठो सम्झना सुन्दैछु पाँच खपनदेखि भन्नुभएको छ भने स्वर्णिम राईले सबैलाई सम्झना गर्नुभएको छ जुनिता चामलिङ राईले मिस यू अल माइ फ्रेन्ड्स भन्नुहुन्छ मिसिङ रेवतले नमस्कार अब बस्ने गीत ओके एक्सन राई त्यसै गरेर कृतिका बिहानी अनुष्का सरला राई एलिक्स लिम्बू गीता लिम्बू प्रीति राई स्मृति लिम्बू अल्का बान्तव समीक्षा जोशी अनि सुस्मिता राई अनिसा लिम्बू अलिसा लिम्बू त्यसै गरेर छत्र ग्याम्पू सरिता राई निर्मला वनिम लगायत सबैको लागि भन्नुभएको छ अन्त्यमा समीक्षा जोशीले नमस्कार रमा दिज्यू पाँचबाट समय निवार हो बस्ने गीत निर्दोष छेम जुन दिवानी तिगेला रिमा थामी कुमारी योङखाङ लाओती मिसिङ रेवत अनि संगीत सुब्बा श्री अङ्गुहाङ लिम्बू जीवन सुन्दास त्यसै गरेर गोमा लिम्बू अनि स्मृति कुगे नाम्बा प्रेम कुमार खड्का लगायत सम्पूर्णको लागि भन्नुभएको छ ओके थ्याङ्क यू सो मच समीक्षाजी मेसेजको लागि तपाईँलाई भन्दै अब भने मैले कार्यक्रमलाई त्यहीतिर बिट मार्नुपर्छ किनभने समयले पनि त नेटवर्क खट्नै लागिसकेको छ सो तीन जेलसम्म सुनेर साथ दिने तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु अनि विशेष गरी यो कार्यक्रमलाई प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनुहुने तपाईँ सम्पूर्ण मीडिया प्रेमी मनहरूप्रति हार्दिक आभार व्यक्त गर्दै गर्दै कार्यक्रमबाट छुटिएर जाँदै गर्दा साथीले रोजाइमा पार्नुभएको यो निकै नै मिठो गीत तपाईँको निम्ति छोड्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तुतारामा बिदा चाहन्छु हवस् त नमस्कार तपाईँको बाँकी पल शुभ रहोस्।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हर पल हर तपाईं सँगै
2: रेडियो अरुण टाइम चेक
3: इट्स 2:00 PM
4: अहिले मध्याह्नको 12 बज्यो
5: सुत्केरी विदा 6 महिना बनाउने सरकारको तयारी बुवालाई पनि 42 दिन स्याहार विदाको प्रस्ताव गरिएको गौतमको भनाई मनाङका इम्तालको जोखिममा मस्याङली नदी करिडोर भोटेकोशीको बाढ़ीबाट पूर्व तयारीका लागि पाठ सिक्नुपर्नेमा जोड़ एआई क्षेत्रको दबावले विश्व शेयर बजार प्रभावित शेयर बिक्री गर्न अर्को वर्षसम्म कुर्नुपर्ने ओपन एआईको धारणा र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालले आज जापानसँग खेल्दै नेपाल खबरमा अब पूरा खबर राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेको आह्वानमा अहिले सर्वदलीय बैठक बसिरहेको छ बैठक सिंहदरबारमा बसिरहेको रासपाको संसदीय दलको कार्यालयमा बसेको छ बैठक मुख्य गरी विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा केन्द्रित रहेको रासपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो लामिछानेको आह्वानमा बसेको यो तेस्रो सर्वदलीय बैठक हो यसअघि भदौ 10 र 16 गते पनि सर्वदलीय बैठक बसेको थियो बैठकमा भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रको अवस्था खोजी तथा उद्धार कार्यलाई प्रभावकारी कसरी बनाउने लगायतका विषयमा केन्द्रित रहेको थियो साथै बैठकले बाढ़ी प्रभावितको उद्धार र व्यवस्थापनका लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो त्यस्तै भदौ 16 बसेको अर्को सर्वदलीय बैठकमा दलहरूबाट तेस्रो तहका नेताहरू सहभागी भएका थिए यो बैठकबाट विपदको दिगो समाधान र पूर्व तयारीका सम्बन्धमा 10 बुँदे साझा संकल्प पारित गरिएको थियो सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 संशोधन गर्न बनेको विधेयक तयार भई मन्त्री प्रसाद हुँदै संसदमा लैजाने तयारी भएको छ कानून मन्त्री सोभिता गौतमका अनुसार संशोधन विधेयकमा आमालाई कम्तीमा 6 महिना र बुवालाई 42 दिनसम्म तलबसहितको विदा दिने प्रस्ताव गरिएको छ आज बिहान सामाजिक सञ्जाल मार्फत उहाँले व्यस्त जीवनमा कामको चाप र बदलिन्दो जीवनशैलीका कारण अधिकांश परिवार एक वा दुई सन्तानमै सीमित भइरहेको बताउनु भएको छ अभिभावकलाई आफ्नो नवजात शिशु र परिवारका लागि पर्याप्त समय दिनु राज्यको जिम्मेवारी भएको उहाँले उल्लेख गर्नुभएको छ मन्त्री गौतमले लेख्नु भएको छ बच्चा जन्माउनु आमासँग जोडिएको प्राकृतिक प्रक्रिया हो तर बच्चा हुर्काउनु आमाको मात्र जिम्मेवारी होइन मनाङका इम्तालमा देखिएको जोखिमले मस्याङदी नदी आसपासको तल्लो तटीय क्षेत्रको सुरक्षाबारे चासो बढ़ाएको छ भोटेकोशीमा आएको बाढ़ीले नेपालका हिमतालको जोखिम र प्रभावलाई बेलैमा अध्ययन गरी आवश्यक पूर्व तयारीका लागि पाठ सिकाएको छ मनाङ क्षेत्रका हिमताल फुटेर अचानक ठूलो बाढ़ी आएमा त्यसको प्रभाव मस्याङदी नदी हुँदै तल्लो तटीय क्षेत्रमा पर्न सक्ने भएकाले जोखिमको अध्ययन नियमित अनुगमन पूर्व सूचना र विपद परिचय कार्यको तयारी आवश्यक देखिन्छ मनाङको नासो गाउँपालिका 2 रहेको डोना थुलागी हिमताललाई विगतदेखि नै सम्भावित जोखिमयुक्त हिमतालका रूपमा पहिचान गरिएको छ सन् 2017 गरिएको सर्वेक्षणले तालको अधिकतम गहिराई 67 मिटर रहेको देखाएको थियो ती अध्ययन केही वर्ष अघिका भएकाले अहिले तालको क्षेत्रफल पानीको मात्रा हिमनदीको अवस्था तथा ताल वरपरको भौगोलिक संरचनामा के कस्तो परिवर्तन आएको छ भन्ने विषय पुनः अध्ययन गर्नुपर्ने आवश्यकता बढ़ेर गएको छ विगतमा पहिचान गरिएको जोखिम अहिले कस्तो अवस्थामा छ भन्नेबारे थप अध्ययन आवश्यक रहेको सम्बन्धित पालिका र हिमताल विज्ञले बताएका छन् नासो गाउँपालिका 2 वडाध्यक्ष रवि गुरूङ अनुसार डोना हिमतालको आकार विगतको तुलनामा परिवर्तन हुँदै गएको र विस्तार भइरहेको छ मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले डोना हिमताल जोखिमयुक्त अवस्थामा रहेको र यसको जोखिम न्यूनीकरणका लागि थप अध्ययन तथा पहल आवश्यक रहेको बताउनुभयो हिमताल बारेका जानकार सुदन विकास महर्जनले डोना हिमतालको अहिलेको अवस्था बढ़ेको वा घटेको बारेमा स्थलगत अध्ययन नगरी यकिन भन्न नसकिने अवस्था रहेको धारणा व्यक्त गर्नुभयो यस्तै हिमतालको जोखिम विगतदेखि नै रहेको र यस्ता तालको नियमित अनुगमन आवश्यक रहेको उहाँले बताउनुभयो मर्स्याङदी नदी मनाङबाट लमजुङ हुँदै गोर्खा र तनहु पार गरी त्रिशुली नदीमा मिसिन्छ त्यसैले डोना हिमतालबाट उत्पन्न हुन सक्ने ठूलो बाढ़ीको जोखिमलाई मनाङमा मात्र सीमित नराखी मस्याङदी नदीको तल्लो तटीय क्षेत्रसम्म जोडेर हेर्नुपर्ने देखिएको छ आज काठमाडौँ उपत्यका सहित 20 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम स्तरको जोखिम रहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यका सहित दोलखा, सिन्धुपाल्चोक, काप्रेप्लाञ्चोक, गोर्खा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, ताब्लेजुङ, सङ्खुवासभा, भोजपुर, म्याग्दी, हुम्ला, बजाङ, बाजुरा र आसपास जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना छ।

उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा दल त्याग गर्ने दुई

0: विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
0: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
1: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एटिएनजेलाई हामीले रासोपाका सभापति लामी छानीको आह्वानमा सर्वदलीय बैठक चल्दै सुत्केरीलाई 6 महिना र बुवालाई 42 दिन तलब सहितको प्रसूति विदाको प्रस्ताव लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने 2 उपाध्यक्ष सहित 10 पालिकाका निर्वाचित जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ। आयोगले सम्बन्धित पालिकाका निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेको सम्बन्धमा आज सूचना प्रकाशन गरी 10 जनप्रतिनिधिको पद रिक्त रहेको जानकारी दिएको हो। आयोगका अनुसार मध्य प्रदेशका 4, कोशी प्रदेशका 3, बागमती प्रदेशका 2 र सुदूरपश्चिम प्रदेशका 1 जनप्रतिनिधिको पद रिक्त भएको हो। आयोगले राजनीतिक दल सम्बन्धी नियमावली 2074 नियम 32 उपनियम 2 बमोजिम सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशन गरेको जनाएको छ। हिजो र अस्ति घटेको सुन चाँदीको भाउ आज बढ़ेको छ। सुन आज तोलामा 1,700 रूपियाँले बढ़ेर तोलाको 3,01,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। तीजको दिन अस्ति सोमबार र हिजो मंगलबार सुन चाँदीको भाउ घटेको थियो, त्यस्तै आज पनि चाँदीको भाउ पनि घटेको छ। आज चाँदी तोलामा 85 रूपियाँले बढ़ेर तोलाको 4,685 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदी हिजो तोलामा 20 रूपियाँले घटेर तोलाको 4,600 रूपियाँमा कारोबार भएको थियो। अब विदेशको खबर। आर्टिफिशियल इन्टेलिजेन्स एआई सम्बन्धी कम्पनीको शेयर मूल्यमा आएको गिरावटसँगै विश्वभरका प्रमुख शेयर बजारमा पनि दबाव देखिएको छ। युरोपमा फ्रान्सको सीएससी, जर्मनीको डीएक्स र बेलायतको एफटीएस यी 0.8% घटेको छ। अमेरिकी शेयर बजारमा पनि गिरावटको संकेत देखिएको छ। ओपनएआईमा ठूलो लगानी रहेको जापानी कम्पनी सफ्ट बैंक ग्रुपको शेयर भने टोकियोमा 7.5% बढ़ेको छ। एआई क्षेत्रमा देखिएको बजार दबाव। ओपनएआईका प्रमुख कार्यकारी अधिकृत सीईओ साम अल्टम्यानको पछिल्लो टिप्पणीपछि थप बढ़ेको हो। उहाँले फर्च्यून पत्रिकालाई दिएको अन्तर्वार्तामा ओपनएआईले वाल स्ट्रीममा शेयर बिक्री गर्न अर्को वर्षसम्म कुर्नुपर्ने बताउनु भएको थियो। यसले सफ्ट बैंक तथा ओपनएआईका अन्य प्रारम्भिक लगानीकर्ताको ठूलो मात्रामा नगद प्राप्त गर्ने सम्भावित अवसरमा ढिलाइ हुने देखिएको छ। एआई उद्योगका केही अगुवाले यसको विकासको गति मानव सुरक्षालाई ध्यानमा राख्दै केही सुस्त बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्। अब खेल खबर। 20 संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज आयोजक जापानसँग खेल्दैछ। नेपाल र जापान बीचको खेल दिउँसो 4 बजे कोमाकी पार्क एरिनामा शुरू हुनेछ। प्रतियोगितामा नेपाल समूह एमा छ। नेपालले समूह चरणमा इण्डोनेसियासँग पनि खेल्नेछ। सन् 2023 चीनको हाङजाउमा भएको 19 एसियाली खेल

यही क्षेत्रको दबावले विश्व शेयर बजार प्रभावित शेयर बिक्री गर्न अर्को वर्ष कुट्नुपर्ने ओपनएआईको धारणा र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालले आज जापानसँग खेल्दै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

हासिल गरेको थियो। बनाउने सरकारको तयारी, बुवालाई पनि 42 दिन सियार विदा। मनाङका हिमतालको जोखिममा मस्याङ्गे नदी करिडोर, भोटेकोशी बाढीबाट पूर्व तयारीका लागि पाठ सिक्नु पर्नेमा जोड।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल तपाईं सँगै। आदरणीय श्रोता महानुभावहरू, निर्धारित प्रसारण तालिका अनुसार रेडियो अरुणको नियमित प्रसारण अहिलेलाई यही समाप्त भएको छ। आजको प्रसारणभरि हामीसँग जोडिनु भएकोमा यहाँहरूलाई हार्दिक धन्यवाद। हामी पुनः साँझ 5 बजे ताजा समाचार, विविध जानकारी, मनोरञ्जनपूर्ण प्रस्तुति र उत्कृष्ट नेपाली गीत संगीतका साथमा उपस्थित हुनेछौं। तबसम्मका लागि हामी बिदा चाहन्छौ। सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस्। तपाईँको बाँकी पल सुखद बितोस्। नमस्कार।

प्रिय श्रोता महानुभावहरू नमस्कार, शुभ सन्ध्या। यो हो रेडियो अरुण। निर्धारित समय तालिका अनुसार हामी फेरि एकपटक तपाईँहरू माझ उपस्थित भएका छौं। दिनभरिका कामकाजपछि अहिलेको यो सन्ध्यालाई अझ जानकारीमूलक, मनोरञ्जनपूर्ण र स्मरणीय बनाउन हामीले ताजा समाचार, समसामयिक जानकारी, रोचक प्रस्तुतिका साथमा उत्कृष्ट नेपाली गीत संगीत लिएर आएका छौं। आफ्नो परिवार, साथीभाइ र प्रियजनसँग रमाउँदै रातिको 9 बजेसम्म हामीलाई पूर्ण रूपमा सुनेर साथ दिनुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छौं।

नेपाली रेडियो नेटवर्कको साँझ 5 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। रसुवा स्थित चिलीमे जलविद्युत आयोजनाको सुरुङभित्र 3 सब फेला परेको छ। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार खोजीको क्रममा आज दिउँसो 3 सब फेला परेका हुन्। फेला परेका सब मध्ये 2 सबको उद्धार गरी बाहिर निकालिएको छ भने 1 सब बाहिर निकाल्ने कार्य जारी छ। गत 10 भदौमा आएको भोटे कोशी बाढ़ीपछि विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र मान्छे फँसेको आशंकामा खोजी तथा उद्धार जारी छ। उक्त बाढ़ीले त्यहाँका 11 जलविद्युत आयोजनामा क्षति पुर्याएको छ। प्रतिनिधि सभाको कृषि तथा प्राकृतिक स्रोत समितिले जलवायु न्यायका लागि नेपालले अवलम्बन गर्नुपर्ने पहलमा सरकारलाई 11 बुँदे सुझाव दिएको छ। समितिले जलवायु वित्तमा प्रत्यक्ष पहुँच, सरलीकृत स्वीकृति प्रक्रिया र तुर्त संयन्त्रका लागि विशेष व्यवस्था गर्न अन्तर्राष्ट्रिय समुदायसँग अनुरोध गर्न सुझाव दिएको छ। समितिले हिमाली जोखिम, कृषि क्षति र पूर्व सूचना प्रणालीका लागि नेपाल, चीन, भारत र भूटान बीच तथ्याङ्क साझेदारी र सहकार्य बढ़ाउन भनेको छ। समितिका सभापति अशोक कुमार चौधरीका अनुसार जलवायु जन्य विपदका कारण कृषि तथा प्राकृतिक स्रोतमा परेको असर र जलवायु अनुकूल तथा जलवायु न्यायबारे विज्ञसँग राय लिइएको छ। समितिमा भएको छलफल र विज्ञबाट प्राप्त रायका आधारमा सरकारलाई सुझाव दिइएको हो। मन्त्री परिषद बैठक अहिले जारी छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बैठक बसिरहेको हो। अहिले बैठक बसिरहेको प्रधानमन्त्री बालन शाहको सचिवालयले जानकारी दिएको छ। सरकारले 1 असोजदेखि लागू हुने गरी सार्वजनिक सवारी साधनको दर्ता खुला गरेको छ। यातायात व्यवस्था विभागका अनुसार अहिलेका लागि काठमाडौँ उपत्यका बाहिर मात्र दर्ता हुने गरी विद्युतीय सवारी साधन ईभीलाई प्राथमिकता दिई सवारी दर्ता खुला गरिएको हो। काठमाडौँ उपत्यका भित्रका हकमा भने स्कूल बस र सट्टा भर्ना गर्न चाहने सवारी साधनका हकमा मात्रै सार्वजनिक सवारी साधन दर्ता खुलेको छ। विभागले सबै प्रदेश सरकारलाई सोही अनुसार सवारी साधन दर्ता गर्न सूचित गरेको छ। सरकारले 7 जेठ 2083 लागू हुने गरी दर्ता रोकेको थियो। दर्ता किन रोकिएको हो र के निष्कर्षमा पुगेर खुला गरियो भन्नेमा स्वयं विभागका अधिकारी मौन रहेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास, आईएमई गरौं।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पोनले विपदका समयमा उद्धार तथा राहत व्यवस्थापनमा एआई को प्रयोगदेखि ड्रोन उत्पादनसम्मको तयारी भइरहेको बताउनु भएको छ। आज बसेको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा उहाँले यस्तो जानकारी दिनुभएको हो। कृत्रिम बुद्धिमत्ता, एआई र भू उपग्रह प्रविधिमा आधारित पूर्व चेतावनी प्रणाली विकास गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो। विपद सम्बन्धी अवस्थाको वास्तविक समयमै निगरानी र पूर्वानुमान गर्न सकिने सिचुएशन रूम निर्माण गर्ने विषयमा छलफल भएको उहाँले जानकारी दिनुभएको छ। यसका साथै नेपालमै भारी क्षमताका ड्रोन उत्पादन गर्ने लक्ष्य राखिएको छ। विपद उद्धार र व्यवस्थापनमा ड्रोन र रोबोटिक्सको उपयोगिता देखेकाले नेपालमै ड्रोन उत्पादन गर्ने सम्भावनाबारे पनि मन्त्रालयले काम अगाडि बढ़ाएको छ। डेढ़ वर्षअघि जनकपुरको दुई होटलमा 19 दिन बन्दक बनाएर बालिका बलात्कार प्रकरणका मुख्य अभियुक्त ताहिर रायनपुर पक्षका लागि कारागार चलान भएका छन्। घटना 20 लाखमा मिलाउन दवाब दिएको आरोप लागेका धनौजी गाउँपालिका पाँचका वडाध्यक्ष याकुब कवारी भने 1,00,000 रूपियाँ धरौटीमा छुटेका छन्। 23 वर्षीय रायनलाई 26 पदौमा धनौषा जिल्ला अदालतले पूर्वपक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय धनौषाले जनाएको छ। गत आर्थिक वर्ष 82-83 संघीय सरकारले प्रदेश र स्थानीय तहलाई राजस्व बाँडफाँड मार्फत 71,12,25,00,000 रूपियाँ हस्तान्तरण गरेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले 4,74,15,00,000,000 रूपियाँ संघीय विभाग्य कोषमा जम्मा भएको र त्यसको बाँडफाँड सिफारिश गरेको हो। अवस्था अहिलेको लागि नेपाली खबर यही सकिन्छ। 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल हर तपाईं सँगै
2: लोकगीत लोक भाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू मित्र आले महोत्तरी हाल मलेसिया,
3: विजय लिम्बू 5.1 कुशवा हाल मलेसिया,
2: सोनिम शेर्पा सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा,
3: राज बिराही काइला इटहरी सुनसरी हाल मलेसिया,
2: सरस्वता पोखरेल सैना मैना नगरपालिका 6 बुटवल,
3: जीवन फाबेल सभा पोखरी गाउँपालिका 4 शङ्खुवासभा हाल मलेसिया,
2: सुनिता कुलुङ सिलिचुङ गाउँपालिका 2 बाला शङ्खुवासभा,
3: सूरज राई तुन्छा पौवादुम्मा गाउँपालिका 5 भोजपुर हाल मलेसिया,
2: जुनी साम्पाङ राई टेम्के मयुङ गाउँपालिका 1 रिमसिम भोजपुर हाल कुवेत,
3: अनिश टेम्बे लिम्बू सभा पोखरी गाउँपालिका 4 शङ्खुवासभा हाल मलेसिया,
2: जुनिता चामलिङ राई फिदिम नगरपालिका 5 सरसिउला केराबारी 5 थर हाल कुवेत,
3: कृष्ण तामाङ 5 खपन नगरपालिका 6 वाना हाल साउदी अरब,
2: रवि पहरी हेटौडा मकवानपुर गाउँपालिका 2 राई गाउँ हाल मलेसिया,
3: साइली सुनिया कोलम मकालु गाउँपालिका 6 शङ्खुवासभा,
2: सुस्केरा जीवन सुन्दास तुम्बेवा गाउँपालिका 2 नेवार गाउँ 5 थर हाल कुवेत,
3: सपना तामाङ मोक्तान 5 खपन नगरपालिका 7 वावन शङ्खुवासभा,
2: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर,
3: विस्कल चेवाली कान्छा खाम्बाडी नगरपालिका 2 शङ्खुवासभा फिलहाल साउदी अरब,
2: युनिसब लोन तामाङ धर्मदेवी नगरपालिका 4 मामलिङ शङ्खुवासभा,
3: सुजन कुलुङ राई सिलिचुङ 1 बेसिन्दा शङ्खुवासभा हाल कतार,
2: सुमिता याखाल लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ शङ्खुवासभा,
3: गिल्सराई देउमाई नगरपालिका 1 पिला

नमस्कार नमस्कार नमस्कार अनि हार्दिक सांगीतिक लोक अभिवादन कार्यक्रम लोक सुतारीको बर्खाईमा बसिरहनुभएका तपाईँ सम्पूर्ण सम्पूर्ण लोकपारखी मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै आजको बसाईमा पनि सदाझै म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा कार्यक्रम लोक सुतारीको साथमा उपस्थित भइसकेकी छु। हजुर, लेक बीसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंगसँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाटै केही साथ सुनिरहनु भएको छ। सजिलोको लागि हाम्रो पात्र मोबाइल एप्लिकेशन नेपाली पात्र एलएफएम नेपाली रेडियो मोबाइल एप्लिकेशनहरूबाट हामीलाई तपाईँले सुनिरहनु भएको छ अनि फेसबुकमा प्रत्यक्ष रूपमा लाइभमा छौ, लाइभबाट पनि हामीलाई यो समयमा सुनेर साथ दिइरहनु भएको छ। आशा गर्छु तपाईँ जहाँ हुनुहुन्छ यो समय हामी सँगै नै रहेर हामीलाई तपाईँले भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ। विशेष गरी यो कार्यक्रम लोक सुतारी आउने गर्दछ हप्ताको छ दिन फरक बार अनि फरक बसाएको साथमा। आज भने म तपाईँसँग बुधबारे बसाईमा छु। यो बुधबारको दिन के गर्छौ त भन्ने कुरा हाम्रा नियमित श्रोता साथीहरूलाई त अवश्य पनि थाहा छँदै नै छ। विशेष गरी बुधबारको दिनमा भने धेरैभन्दा धेरै मिठा भाकाहरू तपाईँको निम्ति सुनाउनेछु अनि तपाईँले चाहिँ आज फोन कल मार्फत नभई फेसबुक लाइभ मार्फत सहभागिता जनाउन सक्नुहुन्छ। तपाईँ कहाँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, तपाईँको गाउँठाउँतिरको खबर खबर के छ, कसरी कसरी सुनिरहनु भएको छ होइन, तपाईँले लाइभको कमेन्ट बक्सबाट सहभागिता जनाउनुहोस्, आफ्ना मेसेजहरू पठाउनुहोस्, कहाँबाट सुनिरहनु भएको छ तपाईँलाई त्यहाँबाट मैले लिने कोसिस गर्नेछु अनि तपाईँको लागि धेरैभन्दा धेरै भाकाहरू सुनाउँछु। विशेष गरेर नेपाली मौलिक भाकाहरू होइन, विभिन्न किसिमका भाकाहरू हुन्छन्, तीमध्येबाट अझै टिपिकल भाका पुराना भाकाहरू चाहिँ तपाईँको निम्ति सुनाउने कोसिस गर्छु अनि तपाईँले फेसबुक लाइभको कमेन्ट बक्स मार्फत चाहिँ कुनै पनि भाका सुन्ने चाह व्यक्त गर्नुभयो भने त्यहाँबाट तपाईँले रोजाइमा पार्नुभएका भाकाहरू पनि यो बसाईमा समयले साथ दिएसम्म स्थान दिनेछु, तपाईँको लागि राख्नेछु, सुनाउनेछु। यो कार्यक्रमलाई मीडिया प्रेमी साथीहरूले प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनु भएको छ। कहाँ कहाँबाट सुनिरहनु भएको छ तपाईँ हामी

हजुर, आँखाकी नानी हौ भन्दिन तिमीलाई प्यासो मेट्ने पानी हौ। यो साँच्चैकै सुमधुर भाका तपाईँको लागि कार्यक्रमको आरम्भमा सुनाई विमल डाँगी र सुशीला कटेलको आवाज सधैँकै मिठो भाका तपाईँले सुनिसक्नुभयो।

र पक्कै पनि यो भाग तपाईँले मन पराउनु भयो नै होला। अब तपाईँका सम्झना सन्देशहरूलाई मैले फेसबुक लाइभ मार्फत कमेन्ट बक्सबाट लिनेछु भने अन्य थुप्रै भाकाहरू तपाईँको लागि सुनाउनेछु। कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ तपाईँको त्यो मेसेजहरूको प्रतीक्षामा छु। यति बेला हामीलाई फेसबुक लाइभ मार्फत सम्झना रूम्बाङसाले सुनिरहनु भएको छ। गेटुल सन प्यारी आमालाई भनेर लेख्नु भएको रहेछ। त्यसै गरेर अर्को साथी सुस्मिता नाछिरिङ हुनुहुन्छ। हाई सेवा नाना सुस्मिता नाछिरिङ, सुन्दैछु ल मिठो माया सबैमा सबै साथीहरूलाई भन्नुभएको छ भने मेनुका गुङमा तामाङ हुनुहुन्छ, उहाँले सबैलाई सम्झिनु भएको छ। अनि पेमा किङ हुनुहुन्छ, हेलो नमस्ते हजुर, म पनि सुन्दैछु है, घर खलडुङ्गा भई हाल चाहिँ हिमाल पारीको देश मुस्ताङबाट सुन्दैछु है भन्नुभएको छ। हस् यहाँलाई धेरै धेरै धन्यवाद छ। अनि अर्को साथी हुनुहुन्छ विक्रम शंकर, विक्रमजीले पनि कार्यक्रम सुनिरहनु भएको छ, सबैलाई सम्झना गर्नुभएको छ, तपाईँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। त्यसै गरेर अर्को मित्र लिम्बू विजय हुनुहुन्छ, लोक सांगीतिक अभिवादन र मामिस विथ मी लिम्बू विजय फ्रम शंखुवा सभा अपकमिङ सङ डेडिकेट अल अफ यू भन्नुभएको छ। हुन्छ तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ। राई राई राई फेसबुक आइडी भएको साथीले पनि सबैलाई सम्झना गरे है भनेर म्यासेज छोड्नु भएको छ, यहाँलाई पनि विशेष धन्यवाद भन्न चाहन्छु। अनि त्यसै गरेर अर्को मित्र भावना मगर हुनुहुन्छ, भावनाजीले पनि हेलो सिस म पनि सुन्दैछु है, इण्डियाबाट हो, सबैलाई सम्झेको छु भन्नुभयो। जनक र जाली मगरले पनि सबैलाई सम्झेको छु भनेर लेख्नुहुन्छ, यहाँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। कार्यक्रम लोक चौतारीको बसाई तपाईँ सुनिरहनु भएको छ, यो बसाईमा तपाईँको लागि थुप्रै भाकाहरू सुनाउनेछु। अब पनि अर्को मिठो भाका तपाईँको लागि राख्न चाहन्छु, हिमाल सेतै छ बोलको भाका हो, विमल राज छेत्री र विष्णु माझीको आवाज सजिएको यो मिठो भाका सुन्दै रहनुहोस्।

हिमाल त्यतै छ, हाँस्ने बोल्ने हजारौं भए नि यो मन त्यतै छ। साँच्चीको यो समुद्र भाका तपाईँकै निम्ति मैले प्रस्तुत गरे। विमल राज छेत्री त्यसै गरेर विष्णु माझीको आवाजमा रहेको यो भाका तपाईँले भर्खरै सुन्नुभयो। कार्यक्रम लोक चौतारीको बसाई तपाईँ सुनिरहनु भएको छ र यो बसाईमा तपाईँको लागि आज मैले थुप्रै लोक भाकाहरू सुनाउनेछु। अबको छ बजेसम्म तपाईँसँग रहँदै गर्दा तपाईँको लागि मिठा मिठा भाकाहरू लिइरहेकी छु। जुन भाका तपाईँको निम्ति सुनाउँछु त्यो भाका सुनेर तपाईँले भरपूर मात्रामा मनोरञ्जन प्राप्त गर्नुहुने नै छ, किनभने अब दिनभरिको थकान मेटाउँदै गर्दा यो साँझ पख तपाईँको ज्यानले आराम खोजिरहेको हुन्छ। तपाईँको ज्यान थकित भइरहेको अवस्थामा मिठो लोक भाका सुन्दै गर्दा तपाईँलाई पनि थोरै ज्यानमा पनि होइन केही आराम भएको अनुभूति होस् न होइन। यी भाकाहरू सुन्दै गर्दा विशेष गरी यो लोक भाकाहरू जति सुने पनि उति सुनौ सुनौ जस्तो लाग्ने किसिमका हुन्छन्। ती भाकाहरू यो साँझ पख धेरै ले चाहिँ लोक भाका सुन्ने चाह व्यक्त गर्नुहुन्छ। तसर्थ आजको यो बुधबारे बसाईमा भने तपाईँको निम्ति धेरै भन्दा धेरै भाकाहरू मैले सुनाउँदै आइरहेकी छु। फेरि पनि ढिला नगरिकन तपाईँको लागि अर्को एउटा सुमधुर भाका राख्न चाहन्छु। यो भाका पश्चात फेरि पनि म तपाईँका लागि अन्य थुप्रै भाकाहरू सुनाउनको निम्ति फर्केर आउनेछु। तपाईँले फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ यदि भने फेसबुक लाइभको कमेन्ट बक्स खुल्ला छ, कहाँ कहाँबाट सुनिरहनु भएको छ कमेन्ट बक्सबाट आफ्ना मेसेजहरू पठाउनुहोस्, त्यहाँबाट तपाईँलाई समेट्ने कोसिस गर्नेछु। अहिले भने अर्को मिठो पूर्वेली भाका तपाईँको निम्ति राख्छु, खगेन्द्र याक्सो अनि सुनिता सुब्बाको आवाजमा रहेको यो मिठो भाका सुन्दै रहनुहोस्।

हजुर, यो निकै नै मिठो भाका तपाईँको निम्ति मैले कार्यक्रममा प्रस्तुत गरे। कार्यक्रम लोक चौतारीको बसाई तपाईँ सुनिरहनु भएको छ र यो बसाईमा तपाईँको लागि थुप्रै भाकाहरू आज मैले सुनाइरहेकी छु। अबको छ बजेसम्म तपाईँसँग नै रहन्छु, तपाईँको लागि थुप्रै भाकाहरू सुनाउनेछु। तपाईँ कहाँ कहाँ हुनुहुन्छ, कसरी कसरी सुन्दै हुनुहुन्छ, तपाईँसँग मैले प्रत्यक्ष रूपमा जोडिएर भाकाकुसारी गर्न नपाए तापनि तपाईँले हामीलाई फेसबुक लाइभ मार्फत सुनेर साथ दिइरहनु भएको छ। फेसबुक लाइभ मार्फत धेरै साथीहरूले सहभागिता जनाइरहनु भएको छ। यति बेला विजय राईले पनि गुड इभिनिङ टू अल भनेर मेसेज पठाउनु भएको छ। शिशिर सन्तले सबैलाई सम्झेको छु भन्नुभयो। राई काली हुनुहुन्छ, उहाँले पनि सबैलाई सम्झिनु भएको छ। सानुमाय शेर्पाले हेलो ब्युटिफुल दिदी नमस्ते सुन्दैछु कुवेतबाट। ओके घर पाँच कवन हो सबै, ओके घर पाँच कवन हो सबैमा मिठो माया सम्झना छ भन्नु भएको छ। त्यसै गरेर पवन संग्रौला छेत्री हुनुहुन्छ, पवनजीले हेलो म पनि सुन्दैछु तेह्रथुम जिल्लाको सुङनाम नगरपालिका छ मंगलबारेदेखि। अब बस्ने लोक भाका सुनाउनु पर्दा सुनिता अनुजा अनि त्यसै गरेर भाइ सन्तोष संग्रौला प्लस शर्मिला कार्की अनि मामु बाबा लगेत सबैको लागि भनेर लेख्नु भएको छ। स्वर्णिम राईले सबैलाई सम्झिनुभयो। सुरज राई तुम्सा हुनुहुन्छ, सम्झना सबै सबैमा भन्नुभएको छ, यहाँलाई पनि विशेष धन्यवाद छ। प्रदीप खालिङ राईले हेलो बहिनी सेवा, म चैनपुर दश खराङ माक्पा गर्दै हाल काठमाडौँबाट प्रोग्राम लाइभबाट मजाले सुन्दैछु है, र जति पनि अरूण एफएम सुनेर बस्नुहुने र मलाई प्रदीप खालिङ भनेर चिन्नुहुने सबै सबैमा मिठो सम्झना भन्दै छुटिन्छु, बाई बाई भन्नुभएको छ। हजुरलाई धेरै धेरै धन्यवाद छ। दाई हजुरले पनि सुनेर साथ दिनुभएको छ। अर्को मित्र हुनुहुन्छ लक्ष्मण मगर, उहाँले गुड इभिनिङ नमस्कार हजुर र मामिस के छ खबर भन्नुभएको छ। मेरो खबर एकदमै राम्रो छ, म चाहिँ 30 मिडिया ग्रुपको मेम्बर लक्ष्मण मगर पाखरे बास्तै धनकोटा हाल मलेसियाबाट हो। साथमा मेरा साथीहरू गीता मगर देवबासकोटा भावना चामलिङ लगायत सबैलाई सम्झेको छु भनेर लेख्नुहुन्छ। निर्मला राईले कमिङ सङ अल माई फ्रेन्ड्सको लागि है भन्नुहुन्छ। राई कान्छीले पनि आहा अमेजिङ सङ भनेर लेख्नु भएको छ, मैले पनि सुन्दैछु काठमाडौँबाट हो, सबैमा माया छ भन्नुभयो। हस् तपाईँलाई विशेष धन्यवाद छ। निश्चल राईले पनि नमस्कार हजुर सुन्दैछु ओखलढुङ्गाबाट, निश्चल राई हो सबैलाई सम्झे है भन्नुभएको छ। अनि मुस्कान सुमिन कला बराइलीले सबैलाई सम्झिनुहुन्छ, निमा शेर्पाले मिस यु अल काठमाडौँबाट सुन्दैछु भन्नुभएको छ। हस् तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु र अब भने तपाईँको लागि अर्को एउटा मिठो भाका नै सुनाउँछु। डाँडै फुर्की सल्लो बुलको भाका रहेको छ विष्णु माझी अनि कुलेन्द्र बिकको आवाज सुनेको यो भाका यति बेला तपाईँको निम्ति रहन्छ। यो भाका बसात फेरि फर्केर आउनेछु, सुनिरहनुहोला, हाम्रै साथमा रहनुहोस्। कार्यक्रममा आज थुप्रै भाकाहरू तपाईँको लागि सुनाउनेछु, अहिले भने यो मिठो भाका तपाईँको लागि

0: जान्छ?
1: तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा।
0: ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछ तेरो काकी।
2: ल ल आमा, म तू गए तू आए।
0: होइन, आजै आइपुग्छस् र?
2: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
3: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ, शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852045741।
4: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
4: औ लु, समस्याको समाधान भनेकै म हो।
6: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
5: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: लु अब त्यहीबाट जाने।
4: लाखे सल्लै बेगर के क्वाक बोलेको, कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। नाइटिङ बोङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
7: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।
8: होइन छिटो निस्कन भनेको, ढिला भइसक्यो।
9: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
8: हे तेरी, तिमी नै भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ?
9: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
8: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
9: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
8: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
10: साथै दुई नम्बर सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा 12 राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
3: मनोकामना सुनचाँदी पसल, चैनपुर छ, त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862137744, 9815387775।
11: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
8: अन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थे, एक्लै गनगनाएर बसिरहेछस् त।
11: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
8: हे लाठी, यति कुरामा टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
11: धन्यवाद दादा, म अहिले नै गइहाले।
8: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट, प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार,
12: तिरक डसना ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा। प्रोप्राइटर शम्भु कटवाल। सम्पर्क नम्बर 98415600।
13: खरङ सम्पर्क सञ्जीव कटवाल 98135448।
12: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय विनोद पोखरेल। सम्पर्क नम्बर 98400069720।

हजुर, कार्यक्रम लोक चौतारीको बसाईमा राखिएको यो छोटो विश्राम पश्चात यहाँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। कार्यक्रम लोक चौतारीको बसाई तपाई सुनिरहनु भएको छ लेख विषयको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ भने रेडियोको अफिसियल फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा लाइभ मार्फत सुन्दै हुनुहुन्छ। धेरै साथीहरूले फेसबुक लाइभ मार्फत सुनेर साथ दिनुभएको छ, सहभागिता जनाउनु भएको छ। यति बेला अम्बिका मगरले पनि हेलो सेवा गुड आफ्टरनून नाना हजुरको खबर के छ, खाना खानुभयो त भन्नुभएको छ। खबर एकदमै ठिक छ, मेरो खाना चाहिँ बाँकी छ। अनि लेख्नुहुन्छ इट्स मी अम्बिका मगर फ्रम उदयपुर राइट नाउ युएई, प्रोग्राम सुन्दैछु फेसबुक लाइभबाट, सबै साथीहरूलाई सम्झेको छु भन्नुहुन्छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद छ। त्यसै गरेर चन्द्रमाया तामाङले म पनि सुन्दैछु पाँच कबनबाट, चन्द्रमाया तामाङ हो भनेर लेख्नु भएको छ। तुलाराम बेनुले हेलो दिदी गुड आफ्टरनून म पनि सुन्दैछु तामकोबाट, बेनु राई हो सबैलाई सम्झेको छु भन्नुभएको छ। सुषमा छेत्री थामे हुनुहुन्छ, सुषमाजीले दर्शन नमस्ते दिदी म पनि बुटवलबाट सुन्दैछु ल सबैलाई सम्झेको छु भन्नुभएको छ। रञ्जना बाहिङ राईले पानी परेर बिजुक छ हौ हाम्रोतिर त सबैलाई सम्झेको छु है भन्नुभएको छ। टेकु छेत्रीले पनि कार्यक्रम सुनिरहनु भएको छ। अन्जान अनिताले गुड इभिनिङ भन्नुभएको छ भने कमला लिम्बुले हेलो श्री साफलेजुङबाट है बेसहारा कमला लिम्बु मिस यू अल माई फ्रेन्ड्स भन्नुभएको छ। राजकालीकोटेले हाई गुड इभिनिङ मि झापानी हिरो राजकालीकोटे बिर्तामोर झापा जस्ट नाउ युएई अपकमिङ सङ डेडिकेट टु अल माई फ्रेन्ड्स भनेर लेख्नुहुन्छ। त्यसै गरेर सरी छेत्रीले हेलो नमस्ते रमाजी सन्ध्याकालीन अभिवादन सुन्दैछु है म पनि बुटवालबाट सरस्वती पोखरेल हो, भोलि जन्मदिन मनाउने मेरो मुटुको टुक्रा प्यारो छोरा संगम छेत्रीलाई जन्मदिनको अग्रिम शुभकामना मिस यू अल भनेर लेख्नु भएको छ। तपाईँलाई धेरै धेरै धन्यवाद छ। मीडिया प्रेमी निमु शेर्पाले हेलो गुड इभिनिङ नमस्कार दिदी म पनि पाँच खबन आठ चुङखुरुङबाट निमु शेर्पा हो, कार्यक्रम सुन्दैछु सबैलाई सम्झेको छु है भन्नुहुन्छ। हस् तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। म पनि कार्यक्रममा अर्को एउटा मिठो काठे भाका राख्न चाहन्छु। यो भाका पान मिठो चुनामा भोग भाका रहेको छ, यो चाहिँ अलि पुरानो मिठो काठे भाका हो, सुन्दै रहनुहोस्।

हजुर, यो निकै नै सुन्दर भएको अवस्था तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। कार्यक्रम लोक चौधारीको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ र यो व्यवसायमा भर्खरै तपाईँको लागि पान मिठो चुनामा हरि थापा, त्यसै गरेर घमेश दुलाल अनि इन्दिरा गुरूङ र सीता थापाको आवाज रहेको पान मिठो चुनामा बुल्गो भाग राखे कार्यक्रम लोक चौधारी आज यो बुधबार व्यवसायमा छौ। आजको व्यवसायमा थुप्रै भाकाहरू तपाईँको लागि सुनाइरहेकी छु। छ बज्नै लागिसकेको छ, छ बजेसम्म तपाईँको लागि अन्य केही भाकाहरू पनि सुनाउनेछु। तपाईँ जहाँ हुनुहुन्छ हामी सँगै हुनुहुन्छ, हामीलाई साथ दिइरहनु भएको छ, मैले यही अपेक्षा गरेकी छु। फेरि पनि म फेसबुक लाइभमा प्राप्त मेन सेसनतर्फ लाग्न चाहन्छु। यति बेला हामीलाई सत्यकला इशारले पनि कार्यक्रम सुनिरहनु भएको छ, राई सफल आयुषले रमिला राईलाई मिस यू भनेर लेख्नु भएको छ, त्यसै गरेर कुलुम नरजितले हेलो दिदी नमस्ते नमस्कार है, अनि सेवा म चाहिँ इण्डियाको जयपुरबाट सुन्दैछु है भन्नुभएको रहेछ। अरूण एफएमलाई बिर्सेको छैन है भन्नुभयो, कहिले काहीँ बिजी भएको कारणले गर्दा सुन्न पाउँदिन, तर पनि अरूण एफएम होल इन्टायर टिमलाई मेरो मनमा सजाएर राखेको छु है भन्नुभएको छ। हस्, यहाँलाई धेरै धेरै धन्यवाद छ नरजितजी। तपाईँ इण्डियामा हुनुहुँदो रहेछ तर पनि हामीलाई यति धेरै माया देखाउनु भएको छ, माया गर्नुहुन्छ। अर्को साथी करण खड्का हुनुहुन्छ, करणजीले पनि हेलो दिदी नमस्कार, के छ खबर, म करण हो, नौमुले गाउँपालिका छदेखि हो, हाल चाहिँ भारतको बेङ्गलोरबाट हो भन्नुभएको छ, कार्यक्रम सुनिरहेको छु, घरमा आमा बुबु र मेरी सानो निर्मलालाई सम्झेको छु र पुष्करलाई पनि सम्झना छ भन्दै छुटे है भन्नुभयो, तपाईँलाई धन्यवाद छ। सिम्पल सरिनाले पनि हेलो हाई नमस्ते, के छ खबर, म मोरङको कानी पोखरीबाट सिम्पल सरिना गुरुङ हो, अपकमिङ सङ डियर फ्रेन्ड भा अघि बुद्ध बेगा, त्यसै गरी नवीन तामाङ, दाई दाई वीरेन्द्र लामा लगायत सबैलाई भनेर धेरै साथीहरूको नाम लेख्नु भएको छ। अर्को साथी सन्देश कुलुङ हुनुहुन्छ, सबै नमस्ते माया छ भनेर लेख्नुभयो, तपाईँलाई धन्यवाद छ। अनि अर्को साथी हुनुहुन्छ सरिता रुम्बा, सरिताजीले म पनि हेर्दैछु है दिदी भन्नुभयो, तपाईँलाई धन्यवाद छ। अनि लभ शक्ति माङफा हाङ हुनुहुन्छ, हेलो हाई नमस्ते भन्नुभएको छ, तपाईँलाई धन्यवाद छ। त्यसै गरी त संगीत सुब्बाले पनि हेलो नमस्ते सबैजनालाई है सम्झना छ भन्नुभएको छ, तपाईँलाई पनि विशेष धन्यवाद भन्छु। अब भने चाहिँ कार्यक्रमलाई मैले यतैतिर बेट मार्नुपर्छ जस्तो छ, किनभने आजको कार्यक्रमको निर्धारित समयले पनि नेटवर्क काट्नै लागिसकेको छ। तसर्थ यतिन्जेलसम्म हामीलाई सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोता मन विशेष गरी लोकपारखी मनहरूप्रति हार्दिक आभार अनि विशेष धन्यवाद भन्न चाहन्छु। र यो कार्यक्रमलाई प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनुहुने तपाईँ सम्पूर्ण मीडिया प्रेमी मनहरूप्रति हार्दिक आभार व्यक्त गर्दै गर्दै आजको बसाईमा जति पनि श्रेष्ठा सर्जकहरूको भाग प्रस्तुत गरी सम्पूर्ण श्रेष्ठा सर्जकहरूप्रति हार्दिक नमन व्यक्त गर्दै गर्दै जाँदा जाँदै फेरि पनि अर्को एउटा सुमधुर भाग तपाईँको लागि छोड्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा आजको बसाईबाट बिदा चाहन्छु। हवस् त, नमस्कार, शुभ संध्या।

0: नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सिजीमे जलविद्युत आयोजनाको सुरुङमा पाँचवटा सब फेला खोजी चल्दै बाढ़ी प्रभावितको पुनस्थापना र पुननिर्माणको अनुगमनका लागि संसदीय विशेष समिति गठन गर्ने सर्वदलीय निर्णय।
0: डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन शुरू। नेपालको संसदीय इतिहासको सबै डाटा डिजिटलाइज गर्ने प्रयासमा रहेको सभामुख अरियालको भन्याए।
1: बैंकको ब्याज दर घट्ने क्रम असोजमा पनि रोकिएन। व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै प्रभु बैंकमा 4.55% ब्याज पाइने। कर्जा लगानी नबढेपछि बैंकमा पैसा थुप्रिने क्रम बढ्दै।
0: युद्धका कारण क्षतिग्रस्त गाजाको भवन भत्किँदा कम्तीमा 20 जनाको ज्यान गयो। भग्नावशेष मुनि 70 देखि 100 जना मानिस फसेका अनुमान।
1: र एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोली जापानसँग पराजित।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा। सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। 7 दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। रसुवाको चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र 5 वटा शव फेला परेका छन्। सेनाका अनुसार सुरुङको अन्तिम किनारासम्म खोजी गर्दा 30 शव भेटिएका हुन्। फेला परेका शवको पहिचान तथा अन्य विवरण खुल्न बाँकी रहेको नेपाली सेनाले जनाएको छ। भदौ 10 गते भोटे कोशी हुँदै आएको बाढ़ीपछि विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र मान्छे फँसेको आशंकामा खोजी तथा उद्धार चलिरहेको छ। यसैबीच प्रधानमन्त्री वीरेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोर्डेनले शिष्टाचार वार्ता गर्नुभएको छ। भेटमा प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण भोटेकोशी बाढ़ी जस्ता विपदको सामना गर्नु परेको उल्लेख गर्दै जोखिम न्यूनीकरणका लागि विश्वव्यापी सहकार्यमा जोड़ दिनुभयो। भेटका क्रममा कार्यवाहक राजदूत बोल्डिनले रसुवामा आएको बाढ़ीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै यस कठिन घड़ीमा राहत पुनस्थापना र पुननिर्माणका प्रयासमा आवश्यक सहयोग गर्न अमेरिकी सरकार तत्पर रहेको प्रतिबद्धता समेत जनाउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
1: यसैबीच सर्वदलीय बैठकले भोटेकोशी बाढ़ीबाट प्रभावितको पुनस्थापना र खेतीको पुननिर्माणको अनुबन्ध गर्नका लागि संसदीय विशेष समिति गठन गर्ने निर्णय गरेको छ। सत्तारूढ़ दल रासोपाका सभापति रवि लामिछानेले बोलाउनु भएको सर्वदलीय बैठकले 1 हप्ताभित्र संसदीय विशेष समिति गठन गर्न सभामुखलाई अनुरोध गर्ने निर्णय भएको कांग्रेस सभापति गगन थापाले बताउनुभयो। संसदको नियमावलीको व्यवस्था अनुसार विशेष समितिले काम गर्नेछ। बाढ़ीपछिको खोज, उद्धार, राहत पुनस्थापना र पुननिर्माणको अनुगमन गर्नका लागि यस्तो समिति गठन गर्ने निर्णय भएको थापाले बताउनु भएको छ। यस्तै बैठकले राज्यसभा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनैतिक संयन्त्र निर्माण गर्ने पनि निर्णय गरेको छ। यो संयन्त्रमा संसदभित्र र बाहिर रहेका प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, राप्रपा, जनमत र जसपा नेपाल समावेश हुनेछन्। दलहरूले भदौ 10 गते भोटेपछि हुँदै आएको बाढ़ीको नामाकरण गर्न सरकारलाई आग्रह गर्ने भएका छन्।
0: यसैबीच सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक कारण खोज्न 7 सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जल नीति तथा सुशासन विज्ञ देवेश बेलवासीको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा जलविद डाक्टर नरेन्द्र मानुषाकिय, ग्लेसियोलोजिस्ट डाक्टर रिजन भक्त कायस्थ, रिमोट सेन्सिङ विशेषज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठ, भूगर्भविद डाक्टर मेघराज धिताल, जलविद्युत पूर्वाधार विज्ञ डाक्टर हरि पण्डित र विपद जोखिम न्यूनीकरण विज्ञ अनिल पोखरेल सदस्य रहनु भएको छ। प्रारम्भिक अध्ययनबाट बाढ़ीको मुख्य उत्पत्ति, भौतिक प्रक्रिया र तल्लो क्षेत्रमा फैलिएको वैज्ञानिक प्रमाण पर्याप्त नभेटेपछि मन्त्रालयले विस्तृत अनुसन्धान गराउन लागेको मन्त्रालयले जनाएको छ। समितिले हिमाली भू जोखिम, श्रृंखलाबद्ध विपद र जलवायु परिवर्तन को सम्भावित भूमिकाबारे अध्ययन गर्नेछ। विज्ञ टोलीले ड्रोन तथा सेटेलाइट प्रविधिको प्रयोग गर्दै उद्गम स्थल र तटीय क्षेत्रको स्थलगत अनुगमन गर्ने मन्त्रालयले जनाएको छ। तीन चरणमा सम्पन्न हुने यस अध्ययनका लागि समितिलाई दुई महिनाको समय दिएको छ। प्रतिवेदनका आधारमा घटनाको वैज्ञानिक प्रकृति स्पष्ट पारेर बाढ़ीलाई उपयुक्त वैज्ञानिक नाम समेत दिइने मन्त्रालयले जनाएको छ।
1: त्रिशुली नदीको बाढ़ीले कटान गरेपछि भाँसिएको पृथ्वी राजमार्गको कृष्णभीरमा खोलेको नयाँ ट्र्याकमा भोलि बिहान 6 बजेदेखि दुईतर्फी नै गाड़ी सञ्चालन हुने भएको छ। यही भदौ 14 गते सड़क भाँसिएर पूर्ण रूपमा अवरूद्ध भएको राजमार्गमा नजिकैको ढिस्को काटेर नयाँ ट्र्याक तयार पारिएको हो। नागढुङ्गा मुगलिन सड़क योजनाका अनुसार आज बेलुकासम्म ग्राभेल र नाले निर्माणको काम सकिनेछ भने राति सहज रूपमा गाड़ी चलाउन बेनीघाट रोडाङ गाउँपालिकाले फ्लड लाइट जडान गर्दैछ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले आज बेलुकासम्मको प्रगतिको समीक्षा गरी रोकिएका गाड़ीलाई आजै पार गराइने र भोलि बिहानदेखि दुवैतर्फ बाटो खुल्ला हुने जानकारी दिनुभयो। कृष्णवीरमा सड़क अवरूद्ध हुँदा काठमाडौँ उपत्यकामा एलपी ग्यास लगायतका अत्यावश्यक वस्तुको अभाव देखिन थालेको थियो। अब सड़क सञ्चालनसँगै नारायणगढ मुगलिन खण्डको तुइन खोलामा चलिरहेको पहिरो रोकथामको काम तत्काल रोकेर रोकिएका गाड़ीलाई गन्तव्यतर्फ पठाइनेछ।
0: संघीय संसद सचिवालयले संसदीय काम कार्यवाहीलाई प्रविधि मैत्री र कागज रहित बनाउने उद्देश्यले डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन शुरू गरेको छ। आज आयोजित एक कार्यक्रमका बीच रामुख डोलप्रसाद अरियाल र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले संयुक्त रूपमा यो प्रणालीको शुभारम्भ गर्नुभएको हो। संसदको काम कार्यवाहीलाई थप छिटो व्यवस्थित र प्रभावकारी बनाउन शुरू गरेको यस प्रणालीमा सूचना र सरकारी बिजनेस डिजिटल माध्यमबाट आदान प्रदान गरिनेछ। यस प्लेटफर्ममा विधेयकको डिजिटल दर्ता, सांसदको विद्युतीय हाजिरी, समितिका बैठक व्यवस्थापन र बहसका सब दृश्य अभिलेख राखिनेछ। साथै नागरिकले सार्वजनिक प्लेटफर्म पोर्टल मार्फत विधेयकमा सुझाव वा संशोधन पठाउन सक्नेछन् भने सांसदका लागि मोबाइल एपको व्यवस्था गरिएको छ। एआई प्रविधिको प्रयोग गरी विधेयकको सारांश निकाल्न सकिने यस प्रणालीको डेटा सुरक्षा सरकारी डेटा सेन्टर मार्फत मिलाएको सचिवालयले जनाएको छ। शुभारम्भ कार्यक्रममा बोल्दै सभामुख डोलप्रसाद अरियालले नेपालको सम्पूर्ण संसदीय इतिहासलाई डिजिटलाइज गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। आउँदो 500 वर्षपछि समेत नेपालको संसदीय इतिहास अध्ययन गर्न सकिने गरी डिजिटल अभिलेख तयार पार्ने दीर्घकालीन लक्ष्य राखेको भन्दै उहाँले संसदका अडियो र भिडियो सामग्री पनि सुरक्षित राख्ने बताउनुभयो।

0: व्यवस्था प्रस्ताव गरेको हो।
1: नेपाली कांग्रेसको 15 महाधिवेशनमा झण्डै 7,000 प्रतिनिधि सहभागी हुने भएका छन्। असोज 16 19 गतेसम्म सञ्चालन हुने महाधिवेशन बारे आज आयोजित पत्रकार सम्मेलनमा पार्टीको निर्वाचन समितिले यस्तो जानकारी गराएको हो। निर्वाचन समितिका सदस्य राजु नेपालका अनुसार रसुवा, नुवाकोट र धादिङ बाहेक देशभर कांग्रेसका 8,70,000 क्रियाशील सदस्य पुगेका छन्। चुनावलाई व्यवस्थित र पारदर्शी बनाउन ओडा तहसम्मै झण्डै 9,000 निर्वाचन अधिकृतहरू खटाएको कांग्रेसले जनाएको छ। 3 जिल्ला बाहेक बाँकी 74 जिल्लामा आजदेखि निर्वाचनका सामग्री र प्रक्रिया अघि बढ़ाउने काम शुरू भइसकेको छ। यस महाधिवेशनले ओडादेखि केन्द्रसम्म गरी देशभरबाट 3.5 लाख भन्दा बढ़ी निर्वाचित नेतृत्व चयन गर्नेछ, जस अन्तर्गत ओडा समितिमा मात्रै 2,96,000 भन्दा बढ़ी प्रतिनिधि निर्वाचित हुनेछन्। यस पटकको महाधिवेशनलाई चुस्त, प्रविधि मैत्री र भव्य लोकतान्त्रिक अभ्यासको रूपमा सम्पन्न गर्ने कांग्रेसले बताएको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा भोटेकोशी बाढ़ीले धादिङमा पुर्याएको क्षतिबारेको जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले चिरिने जलविद्युत आयोजनाको सुरुमा 5 सर्फेला थप खोजी चल्दै बाढ़ी प्रभावितको पुनर्स्थापना र पुननिर्माणको अनुगमनका लागि संसदीय विशेष समिति गठन गर्ने सर्वदलीय निर्णय, भोटेकोशी बाढ़ीको वैज्ञानिक अध्ययनका लागि समिति गठन, धादिङको कृष्णवीरको सड़क भोलि बिहानदेखि दुईतर्फी चल्ने, डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण संचालन शुरू, नेपालको संसदीय इतिहासको सबै डाटा डिजिटलाइज गर्ने प्रयासमा रहेको सभामुख अर्यालको भनाई लगायतका खबर।
0: नेपाल दर्पणमा अब बाँकी प्रसंग। भदौ 10 गतेको भोटेकोशी बाढ़ीले धादिङका 4 गाउँपालिकाहरूमा पनि ठूलो क्षति पुर्याएको छ। नदी किनारमा रहेका बस्ती, सड़क, पुल र सार्वजनिक संरचनाहरू प्रभावित भएपछि स्थानीय प्रशासन तथा सम्बन्धित निकायहरू राहत उद्धार र क्षति मूल्याङ्कनमा खटिरहेका छन्। थप जानकारी सहित साथी महेश केवाली।
4: धादिङको गजुरी गाउँपालिकामा भोटेकोशी बाढ़ीमा 2 ज्यान गएको छ, 5 बेपत्ता छन्। गाउँपालिका भरि 359 घरधुरी बाढ़ीबाट प्रभावित भएका छन्। प्रभावितहरू 56 परिवार होल्डिङ सेन्टरमा छन्। अरू प्रभावितहरू आफ्नै घर अगाडि त्रिपाल टागेर बसिरहेका छन्। मलेखु र परेवाटार क्षेत्रमा कटान भई सड़क अवरूद्ध बनेको थियो, जहाँ अहिले डाइभर्जन बनाएर यातायात सञ्चालन गरिएको छ। त्रिशुली नदी र अन्य खोलामा रहेका 3 पक्की पुलहरू पूर्ण रूपमा बगेका छन्। अहिलेको मुख्य चुनौती भनेको प्रभावितहरूको पुनर्स्थापना र पुननिर्माण हो। गाउँपालिकाका विपद व्यवस्थापन शाखा प्रमुख एकेन्द्र नेपाल।
5: मलेखुको यो धादिङको लाइफ लाइन जोड्ने पुल डाटा अनुसार धादिङ जाने पुरै खोलाको पनि अब यो सडकको जग्गा हो ओइलानी, होइन त्यो अधिकांश यो हाइवेको ओइलानी जग्गा होइन, टावर बनाएर बस्यो पूर्जावाला लगभग 11 घर पनि हुनुहुन्छ अरे होइन। पूर्जाबाहेकको घरहरूमा चाहिँ अब पुनर्वास र पुनर्निर्माण अनि गर्ने कि नगर्ने भन्ने नै हो चुनौती।
4: रसुवा बाढीका कारण गल्छी गाउँपालिकामा हालसम्म 10 बेपत्ता रहेकामा 2 ज्यान गएको पुष्टि भएको छ। 337 परिवार प्रभावित भएका छन्। 84 घर पूर्ण रूपमा क्षति भएका छन्। 2 विद्यालय, 2 स्वास्थ्य संस्था प्रभावित भएका छन्। सड़क पूर्वाधारमा झण्डै 700-800 मिटर बाटो क्षतिग्रस्त भएको छ। 11 झोलुङ्गी पुल र 4 पक्की पुल गरी 15 पुल भत्किएका छन्। कृषि क्षेत्रमा 145 किसानको 417 रोपनी जग्गा पुरिएको छ। हाल सबै विस्थापित परिवार आआफ्नो ठाउँमा फर्किसकेका छन्। बाढ़ी आएको ठाउँमा दिगो बसोबास उपयुक्त नभए पनि मानिसहरू पुरानै ठाउँमा बसिरहेका छन्। अब पुननिर्माण तथा पुनर्स्थापनाका कार्यक्रम अगाडि बढ़ाइने पालिकाको योजना छ। गल्छी गाउँपालिकाका विपद व्यवस्थापन प्रमुख रामप्रसाद गेवाली।

0: आफ्नो आफ्नो ठाउँमा फर्किसक्नु भयो। हाम्रो तयारी अब हाम्रो सहयोगी संस्थाहरू धेरै आउनु भएको थियो, 75-80 जना संस्था हुनुहुन्छ। अब हामी क्लस्टरको हिसाबले उहाँहरूलाई कुन कुन क्षेत्रमा को कोले हेर्ने भनेर अब हामी त्यसको लागि हामी होमवर्क गर्दैछौँ। खानेपानीतिर हेर्नेले खानेपानी, स्वास्थ्यतिर हेर्नेले स्वास्थ्य, अनि बाल बालिका, ज्येष्ठ नागरिक अनि अपाङ्ग, त्यसलाई चाहिँ हामीले फोकस गरेर अब हामी अगाडि बढ्ने भनेर दोस्रो फेजमा गर्छौँ सर।
1: धादिङकै सिद्धलेख गाउँपालिकामा 2 जनाको ज्यान गएको छ, 3 जना बेपत्ता छन्। अभिभावक गुमाउने बाल बालिका 2 जना छन्। 2 घर परिवार विस्थापित छन्। उनीहरू पालिकाले वितरण गरेको टेन्टमा बसिरहेका छन्। पालिकाको मुख्य राजमार्ग संघको सम्पर्क नै विच्छेद भएको छ। राजमार्गसँग जोडिने 3 वटा पक्की पुल पूर्ण रूपमा बगेका छन् भने 9 वटा झोलुङ्गे पुलहरू आंशिक वा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। तत्कालको आवश्यकतामा खाने पानी नै प्रमुख समस्याको रूपमा देखिएको छ। सिद्धलेख गाउँपालिकाका सूचना अधिकारी आशिष रिमाल,
2: हामीले डिस्ट्रिब्युट गर्छौँ, त्यो चाहिँ मोटर पम्पहरू सबै बगाएको भन्ने, पुरेको बोरिङहरू थुन्निएको भन्ने छ, सबै प्राविधिकहरूले हेरेर गर्नगरेको छ।
1: बेनीघाट रुराङ गाउँपालिकामा पनि क्षति भएको छ, 11 जना बेपत्ता छन्। 6 वटा झोलुङ्गे पुल पूर्ण र 3 वटा आंशिक क्षतिग्रस्त भएका छन्। खानेपानी तथा सिंचाई क्षेत्रमा सामुदायिक तथा व्यक्तिगत गरी 33 वटा लिफ्ट खानेपानी योजना र 3 वटा लिफ्ट सिंचाई योजना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। 42 वटा पशु चौपाया बगेका छन्। साथै झण्डै 200 रोपनी कृषि बाली योग्य जग्गामा क्षति तथा कटान भएको छ। बेनीघाट रोराङ गाउँपालिकाका सूचना अधिकारी परशुराम घिमिरे,
3: हामी कहाँ अलि बढी समस्या भनेको तटबन्धन हो, तल्लो लाइनका खानेपानी आयोजनाहरू सबै क्षति भएको थिए। खानेपानीको लागि चाहिँ हामीले विभिन्न जातीय निकायहरूलाई जिम्मानी लगाएको छौँ, अनि अर्को चाहिँ हाम्रो पुलहरू गएका छन्। सबै पुलहरूको कारणले गर्दाखेरि बाल बालिकाको पढाइ चाहिँ प्रभावित भएको छ क्या धेरै, त्यो चाहिँ हाम्रो अर्को समस्या हो।
4: यसरी सरकारले बाढ़ीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा व्यवसायीलाई विद्युत सेवामा तत्काल राहत दिने घोषणा गरेको छ। विपदका बेला प्रभावित नागरिकलाई राज्यको तर्फबाट राहतको अनुभूति दिलाउने उद्देश्यले विद्युत सेवामा सहुलियत दिन लागेको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ। नेपाल विद्युत प्राधिकरण संचालक समितिको बैठकले भोटेकोशी नदीमा आएको बाढ़ीबाट क्षति पुगेका ग्राहकका हकमा भदौ महिनादेखिको न्यूनतम विद्युत बिलिङ नगर्ने निर्णय गरेको छ। साथै क्षतिग्रस्त घर, व्यवसाय तथा उद्योग लगायतका ग्राहकको विद्युत मिटरको लगत कट्टा समेत गरिने भएको छ। विद्युत मिटरको लगत कट्टा गरेका प्रभावित ग्राहकले पुनः विद्युत सेवा लिन नयाँ मिटर माग गरेमा प्राधिकरणले निशुल्क उपलब्ध गराउने निर्णय भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ।
5: वाणिज्य बैंकहरूले निषेध पर्दालाई दिने औसत ब्याजदर असोजका लागि थप घटेको छ। बैंकमा लगानी योग्य रकम थुप्रिएपछि लामो समयदेखि हरेक महिना घटिरहेको ब्याजदर असोजका लागि थप घटेको हो। सञ्चालनमा रहेका 20 वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निषेधको औसत अधिकतम ब्याजदर 0.046% बिन्दुले घटेको छ। भदौमा 4.13% रहेको औसत ब्याजदर असोजमा 4.08% झरेको छ। 20 मध्ये 4 वटा बैंकले दर घटाएका छन्। कुमारी, नबिल, एभरेस्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ब्याजदर घटाए हुन्, बाँकी 16 वटाको स्थिति छ। लामो समयदेखि बैंकहरूसँग कर्जा लगानी योग्य रकम उच्च भएपछि ब्याजदर घटिरहेको छ। अहिले बैंकहरूसँग झण्डै 15 खर्ब रूपियाँ भन्दा धेरै कर्जा दिन मिल्ने रकम रहेको छ।
4: राष्ट्र बैंक ऐन 2058 संशोधित विधेयक अर्थ समितिबाट पारित भएको छ। आज बसेको अर्थ समितिको 30 औं बैठकले प्रतिवेदन पारित गर्ने निर्णय गरेको अर्थ समितिका सभापति डाक्टर कृष्णहरि बुढाथोकीले जानकारी दिनुभयो। उहाँका अनुसार केही असहमतिका बीच प्रतिवेदनलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो। ले संशोधन गरेका विषयमा केही सदस्यहरूको व्यक्तिगत रूपमा असहमति भए पनि उहाँहरूले पारितका लागि सहमति दिनुभएको बुढाथोकीको भनाइ छ। अर्थ समितिले विधेयकमा गवर्नर लगायत संचालकको कार्यकाल घटाउने, बैंक तथा वित्तीय संस्थामा 0.5% भन्दा बढ़ी शेयर स्वामित्व रहेको व्यक्ति गवर्नर तथा संचालक बन्न नपाउने, साउन 1 गते मौद्रिक नीति ल्याउनु पर्ने, बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत गवर्नर बन्न पाउने तर 2 वर्षको कुलिङ पीरियड राखिने, सरकारले राष्ट्र बैंकलाई निर्देशन दिन सक्ने लगायत गरेको छ। समितिबाट पारित भएको संशोधित प्रतिवेदन प्रतिनिधि सभामा पेश गरिनेछ।
5: सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणालीमा उच्च सुरक्षा जोखिम देखिएकाले केही समयको लागि बोलपत्रदाताले हुलाक मार्फत बोलपत्र दाखिला गर्न सक्ने जनाएको छ। कार्यालयले आज सार्वजनिक सूचना निकालेर विद्युतीय खरिद प्रणाली सञ्चालनमा नआउन्जेलसम्म भूलपत्रदाता स्वयं उपस्थित भई प्रतिनिधि मार्फत वा हुलाक वा कुरियर मार्फत भूलपत्र बुझाउन सकिने जनाएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयको यही भदौ 30 गतेको सचिव स्तरीय निर्णय अनुसार विद्युतीय खरिद प्रणाली सञ्चालनमा नआउन्जेलसम्म हुलाक मार्फत भूलपत्र दाखिला गर्ने व्यवस्था भएकाले हुलाक मार्फत भूलपत्र कागजात प्राप्त गर्ने हुलाक मार्फत कानून बमोजिम तोकिएको समयसीमाभित्र कार्यालयमा दाखिला गर्न सक्ने व्यवस्था मिलाएको सूचनामा भनिएको छ।
4: शेयर बजार 3 कारोबार दिनपछि घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 21.19 अंकले घटेर 2612.42 बिन्दुमा झरेको छ। पूँजी बजार सुधारका लागि 21 बुधे कार्योजना घोषणा भएपछि हिजो बढ़ेको नेप्से आज घटेको हो। आज सबै समूहको उपसूचक घटेकामा जलविद्युत र जीवन बीमा समूह 1% भन्दा धेरैले ओह्रालो लागेको छ। आज नेप्सेसँगै कारोबार र कम्पनी घटेको छ। हिजो 8.29 अर्ब कारोबार भएकामा आज 350 कम्पनीको 1,51,00,000 हिट्टा शेयर 5.38 अर्ब रूपियाँमा किनबेच भएको छ।
5: यसैबीच मन्त्री परिषद बैठकले शेयर कारोबारमा पूँजीगत लाभ कर घटाएको छ। आज बसेको मन्त्री परिषद बैठकले अल्पकालीन अवधिको धितोपत्र कारोबारमा 5% र दीर्घकालीन अवधिको कारोबारमा नाफाको 3.5% पूँजीगत लाभ कर कायम गर्ने निर्णय गरेको हो। नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएका निकायको हितको निसर्गबाट प्राप्त भएका लाभ धितोपत्र विनिमय बजारको कार्य गर्ने निकायले प्राकृतिक व्यक्तिको हकमा 365 दिनभन्दा बढ़ी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको 3.5% र 365 वा त्योभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको 5% अग्रिम कर कायम गर्ने बैठकको निर्णयमा भनिएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: कृषि मन्त्रसँग
7: बाढीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।

0: को एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशी को कनेक्शन।
2: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
3: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
2: बाढीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशनमा उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। ओखलढुङ्गाको माने भन्ज्याङ गाउँपालिका वडा नम्बर 9 भिरबाट ट्र्याक्टर खस्दा दुईजनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार ढुङ्गा बोकेको ट्र्याक्टर सड़कबाट झण्डै 100 मिटर तल खस्दा माने भन्ज्याङ गाउँपालिका 8 20 वर्षीय नवीन पुलामी र 62 वर्षीय छविलाल तिमिल सिन्हाको घटनास्थलमै ज्यान गएको हो। ट्र्याक्टर चालक सहित 3 भने सकुशल छन्।
5: यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक गाड़ीको निश्चित सीमा तोकेर दर्ता खुल्ला गरेको छ। विभागले भदौ 30 गते सातवटै प्रदेशका पूर्वाधारसँग सम्बन्धित मन्त्रालयलाई पत्रचार गरी असोज 1 लागू हुने गरी दर्ता खुल्ला गरेको हो। काठमाडौँ उपत्यका बाहिर मात्र दर्ता हुने तथा दर्तामा विद्युतीय सार्वजनिक यात्रुवाहक गाड़ीलाई प्राथमिकता दिइने विभागको भनाइ छ। यसअघि विभागले नेपालमा पैठारी हुने सार्वजनिक गाड़ीको दर्ता अर्को सूचना जारी नभएसम्मका लागि रोका गरेकोमा गएको साउन 18 गते 1 जारी गर्दै मालवाहक गाड़ीको दर्ता खुल्ला गरेको थियो।
6: पाठ्यक्रम विकास केन्द्रले गरेको छलफलका क्रममा पाठ्यक्रममा नैतिक शिक्षा, एआई, कोडिङ, जलवायु परिवर्तन र उद्यमशीलताका विषय समेट्नुपर्ने सुझाव प्राप्त भएको छ। केन्द्रका अनुसार विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि देशभरबाट संकलित सुझावका आधारमा यस्तो माग आएको हो। केन्द्रले 7 प्रदेशका 28 जिल्ला र 46 केन्द्रमा पुगेर विद्यार्थी, शिक्षक, अभिभावक तथा पालिका गरी 25,000 भन्दा बढ़ी सरकारवालासँग प्रत्यक्ष अन्तर्क्रिया गरेको थियो। सरकारवालाहरूले शिक्षालाई व्यावहारिक नदेखि बुक फ्री डे र ब्याग लेस डे जस्ता अभ्यासलाई प्रभावकारी रूपमा अघि बढ़ाउनु पर्नेमा जोड़ दिएका छन्। साथै शिक्षकको पेशागत विकास र मूल्यांकन प्रणालीमा सुधारको माग समेत गरिएको छ। केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीका अनुसार संकलित सुझाव विज्ञहरूले तयार पारेका 12 थेमेटिक पेपर र अनुसन्धानका निष्कर्षका आधारमा पाठ्यक्रम अध्यावधिक गरिनेछ।
5: संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेश भएको छ। विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकाले पेश गर्नुभएको प्रतिवेदनमा विधेयकका 45 मध्ये 24 दफा संशोधन गर्दै पशु स्वास्थ्य सुरक्षा र किसानको राहतलाई प्राथमिकता दिइएको छ। संशोधन विधेयक अनुसार अब बाध्यात्मक परिस्थिति नआएसम्म वा आवश्यक प्रक्रिया पूरा नगरी शंकाकै आधारमा पशु मार्न पाइने छैन। रोग नियन्त्रणका क्रममा पशु वा पशुजन्य पदार्थ नष्ट गर्नु परेमा धनीलाई राहत र क्षतिपूर्ति दिन छुट्टै क्षतिपूर्ति तथा राहत कोषको व्यवस्था गरेको रोकाले बताउनुभयो। उहाँका अनुसार यस्तो राहत वितरणमा विपन्न, असहाय, एकल महिला र सीमान्तकृत समुदायलाई विशेष प्राथमिकता दिइनेछ। विधेयकमा राष्ट्रिय कार्ययोजना निर्माण, वन्यजन्तुका महामारीको सघन निगरानी र तहगत समन्वयको प्रावधान राखिएको छ। साथै रोग नियन्त्रणका लागि बढ़ीमा 11 सदस्यीय भेटनरी द्रुत प्रतिकारी टोली गठन गर्ने र खटिने कर्मचारीको अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था समेत गरेको सभापति रोकाले बताउनुभयो।
6: सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु नाछिरिङ राई विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उपाध्यक्ष राई र उनका छोरा सुनिल नाछिरिङ राई विरूद्ध आज आरोप पत्र दायर गरेको हो। उनीहरूमाथि आर्थिक वर्ष 2080-81 सञ्चालन भएको 90 दिने ढाका सिलाई बुनाई तालिममा प्रशिक्षकको काम दिलाए बापत 45,000 रूपियाँ घुस लिएको आरोप छ। उपाध्यक्ष राईले घुस रकम आफ्ना छोरा सुनिलको बैंक खाताको क्यूआर कोड मार्फत पठाउन लगाएको अख्तियारको अनुसन्धानबाट खुलेको छ। आमा छोराको मिलेमतमा घुस लिएको र दिलाएको पुष्टि भएपछि आयोगले दुवैजनालाई 45,000 रूपियाँ बिगो कायम गर्दै कैद र जरिवानाको माग दावी सहित विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको जनाएको छ।
5: नेपाल दर्पणमा अब विदेशका खबर। गाजामा युद्धका कारण क्षतिग्रस्त एउटा भवन भत्किँदा 5 बालबालिका सहित कम्तीमा 20 जनाको ज्यान गएको छ। गाजा सहरको ताल अल हावा क्षेत्रमा रहेको छतले भवनको भग्नावशेषमा अहिले उद्धार कार्य चलिरहेको बीबीसीले जनाएको छ। भवन असुरक्षित रहेको चेतावनीका बीच त्यहाँ झण्डै 10 परिवार बस्दै आएका थिए। नागरिक सुरक्षा निकायका निर्देशक रायद अल दहसानले भग्नावशेष मुनिबाट आवाज सुनेकाले मानिसहरू जीवितै फेला पार्ने आशा अझै बाँकी रहेको बताउनु भएको छ। आश्रयका सीमित विकल्पहरूका कारण मानिसहरू क्षतिग्रस्त भवनलाई सुरक्षित ठानेर त्यहाँ सर्न बाध्य भएका उहाँको भनाइ छ। संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम यूएनडीपीको गाजामा रहेको कार्यालयका प्रमुख आलेसान्द्रो मार्सिकका अनुसार क्षतिग्रस्त भवनको भग्नावशेष मुनि 70-100 मानिस फँसेका अनुमान छ। उहाँले गाजाभरि युद्धका कारण क्षतिग्रस्त भएका अरू झण्डै 400 भवन ढल्ने उच्च जोखिममा रहेका चेतावनी दिनुभएको छ।
6: यस्तै जापानमा 100 वर्ष वा त्योभन्दा धेरै उमेरका मानिसहरूको संख्या पहिलो पटक 1,00,000 नागेको छ। जापानमा अहिले 1,07,677 100 वर्ष वा त्योभन्दा धेरै उमेरका व्यक्तिहरू रहेका त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। यसमा 88% महिला छन्। स्वास्थ्य मन्त्री केनिचिरो उएनोले चिकित्सा र प्रविधिमा भएको प्रगतिको उल्लेख गर्दै यति धेरै मानिसहरू लामो स्वस्थ र सक्रिय जीवन बिताइरहेकामा आफू खुशी भएको बताउनु भएको छ। तर उहाँले दिगो सामाजिक सुरक्षा प्रणाली कायम राख्न देशले सामना गरिरहेको चुनौती बारे भने सचेत गराउनु भएको छ। विशेषज्ञहरू जापानीहरूको लामो आयुको श्रेय स्वस्थ खानपान र सक्रिय जीवनशैली लगायत विभिन्न कारकहरूलाई दिन्छन्। वृद्धवृद्धहरू पनि नियमित रूपमा हिँड्छन्, सार्वजनिक गाड़ी प्रयोग गर्छन्, साइकल चलाउँछन् र स्ट्रेचिङ गर्छन्।
5: नेपाल दर्पणमा अब खेल खबर। एसियाली खेलकुद अन्तर्गत महिला भलिबलको पहिलो खेलमा नेपाल आयोजक जापानसँग पराजित भएको छ। कोमाकी शहरमा रहेको पार्क एरिनामा भएको आजको खेलमा नेपाल जापानसँग 3-0 सोझो सेटमा पराजित भयो। जापानले पहिलो सेट 25-8, दोस्रो सेट 25-12 र तेस्रो सेट 25-11 जित्यो। समूह एमा रहेको नेपालले अब भोलि इण्डोनेसियासँग खेल्नेछ। यो खेल भोलि दिउँसो 4:05 शुरू हुनेछ। प्रतियोगितामा 4 समूहमा 14 टोली सहभागी छन्। समूह ए र बीमा 3-3 र समूह सी र डीमा 4-4 टोली रहेका छन्। हरेक समूहका शीर्ष 2 टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
6: खेलिमा जलविद्युत आयोजनाको सुरुङमा 5 सब फेला, खोजी चल्दै बाढ़ी प्रभावितको पुनस्थापना र पुननिर्माणको अनुगमनका लागि संसदीय विशेष समिति गठन गर्ने सर्वदलीय निर्णय।
5: डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन शुरू, नेपालको संसदीय इतिहासको सबै डाटा डिजिटलाइज गर्ने प्रयासमा रहेको सभामुख अरियालको भनाई।
6: बैंकको ब्याज दर घट्ने क्रम असोजमा पनि रोकिएन, व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै प्रभु बैंकमा 4.5% ब्याज पाइने, कर्जा लगानी नबढेपछि बैंकमा पैसा तोपिने क्रम बढ्दै।
5: युद्धका कारण क्षतिग्रस्त गाजाको भवन भत्किँदा कम्तीमा 20 ज्यान गयो। भग्नावशेष मुनि 70-100 मानिस फँसेका अनुमान।
6: र एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोली जापानसँग पराजित।
5: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भजनेर बस्ने पनि बिदा हुन्छौ। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौं।

0: अरू
1: 97.6 MHz
2: होइन छिटो निस्कन भनेको ढिला भइसक्यो
3: जान्न म त हजुर मात्रै जानुहोस् साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन् म भने चाहिँ यस्तो गहना लगाएर के जानु
2: हे तेरी तिमीले भन न त तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ
3: पहिले किनिदिन्छु भन्नु न अनि मात्र भन्छु
2: भन न त भन किनिदिन्छु क्या किनिदिन्छु
3: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि
2: अस्ति भन्नुपर्छ नि होइन मनोकामना सुनसादी पसल
4: हजुर आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्
5: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्
6: मनोकामना सुनचाँदी पसल
7: चैनपुर छ त्रिचोक प्रोप्राइटर पदम रसाइली ममता रसाइली मोबाइल 98 63 44 98 15 38 77 75
8: गाउँ विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाइगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर छको मिति 2083 साल भाद्र 22 गते बसेको संचालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाइगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तबसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तबसिल बमोजिमको स्थान र समयमा एकाइगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाइगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ
9: 15 एकाइगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
8: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
9: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
8: आर्थिक वर्ष 2082-83 को वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा
9: आर्थिक वर्ष 2083-84 को लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
8: संचालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा
9: आर्थिक वर्ष 2082-83 को शेयर लाभांश तथा संरक्षित पूँजी कोष फिर्ता सम्बन्धमा
8: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा
9: शेयर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा
8: वार्षिक कार्य योजना 2083-84 को अनुमोदन सम्बन्धमा
9: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा
8: एकाइ प्रतिनिधि छनौट सम्बन्धमा र विविध एकाइगत साधारण सभाका कार्यक्रम स्थान र मिति एकाइ नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8, 9, 10 र 11 मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुणथान चैनपुर नगरपालिका 8 संखुवा सभा
9: एकाइ नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1, 2, 3, 4, 5 मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभा हल पोखरी बजार चैनपुर नगरपालिका 4 संखुवा सभा
8: एकाइ नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
9: एकाइ नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
8: एकाइ प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा सम्बन्धित वडाहरूका शेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ थप जानकारीको लागि सम्पर्क नम्बर 98525-191-029-570-191 98422-93-88 र 98525-53-54 गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 संखुवा सभा
3: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9862633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
0: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
1: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
0: औ लु, समस्याको समाधान भनेकै म हो।
10: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
0: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।

भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। संखुवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance. एक्स्ट्रा क्लासेस इन कम्प्लिकेटेड सब्जेक्ट। थप जानकारीको लागि सम्पर्क नम्बर 029570208, 98421-25969, 98420-52496, 98413-96686 र 98420-76778। संखुवा सभा बहुमुखी क्याम्पस चैनपुर, चैनपुर नगरपालिका 6, संखुवा सभा।

साँझ 7 बजेको अरुण खबरमा रमाको नमस्कार। अरुण खबरको शुरूमा मुख्य खबरका शीर्षकहरू। आमालाई 6 महिना र बुबालाई 42 दिन तलब सहितको प्रसूति विदाको प्रस्ताव। सोलुखुम्बुको सोताङ गाउँपालिका उपाध्यक्ष विरूद्ध भ्रष्टाचार मुद्दा दायर। प्रधानमन्त्री शाह र अमेरिकी कार्यवाहक राजदूत बोल्डिन बीच भेटवार्ता। युद्धका कारण क्षतिग्रस्त भवन भत्किँदा गाजामा कम्तीमा 20 जनाको ज्यान गयो। र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलका नेपाली महिला भलिबल टोली जापानसँग सोझो सेटमा पराजित। अरूण खबर 97.6 मेगाहर्जमा कोशी प्रदेशका विभिन्न भूभागमा प्रत्यक्ष रूपमा सुन्न सकिन्छ भने अनलाइनमा www.radioarun.com.np साथै सजिलोको लागि हाम्रो पात्रो मोबाइल एप्लिकेशन नेपाली पात्रो अलिफएम नेपाली रेडियो मोबाइल एप्लिकेशन सँगै रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुन्न सकिन्छ। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 संशोधन गर्न बनेको विधेयक तयार भई मन्त्री परिषद हुँदै संसदमा लैजाने तयारी भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमका अनुसार संशोधन विधेयकमा आमालाई कम्तीमा 6 महिना र बुबालाई 42 दिनसम्म तलब सहितको विदा दिने प्रस्ताव गरिएको छ। आज बुधबार सामाजिक सञ्जाल मार्फत उहाँले व्यस्त जीवनमा कामको च्याप र बदलिदो जीवनशैलीका कारण अधिकांश परिवार एक वा दुई सन्तानमै सीमित भइरहेको बताउनु भएको छ। अभिभावकलाई आफ्नो नवजात शिशु र परिवारका लागि पर्याप्त समय दिनु राज्यको जिम्मेवारी भएको उहाँले उल्लेख गर्नुभएको छ। मन्त्री गौतमले लेख्नु भएको छ, बच्चा जन्माउनु आमासँग जोड़िएको प्राकृतिक प्रक्रिया हो, तर बच्चा हुर्काउनु आमाको मात्र जिम्मेवारी होइन। सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अञ्जु नाछिरिङ राई विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उपाध्यक्ष राई र उनका छोरा सुनिल नाछिरिङ राई विरूद्ध आज विशेष अदालतमा आरोप पत्र दायर गरेको हो। उनीहरूमाथि आर्थिक वर्ष 2080/81 सञ्चालन भएको ढाका सिलाई बुनाई सम्बन्धी 90 दिने तालिममा प्रशिक्षकको काम दिलाए बापत 45,000 रूपियाँ घुस लिएको आरोप छ। उपाध्यक्ष राईले घुस रकम आफ्ना छोरा सुनिलको बैंक खाताको क्यूआर कोड मार्फत पठाउन लगाएको अख्तियारको अनुसन्धानबाट खुलेको छ। आमा छोराकै मिलेमतोमा घुस लिएको र दिलाएको पुष्टि भएपछि आयोगले दुवैजनालाई 45,000 रूपियाँ बिगो कायम गर्दै कैद र जरिवानाको माग दावी सहित मुद्दा दायर गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सिंहदरबारमा आज भएको भेटमा प्रधानमन्त्री शाहले विपदको यस घड़ीमा अमेरिकी सरकारले देखाएको ऐक्यबद्धता र सहयोगप्रति आभार प्रकट गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। जलवायु परिवर्तनका कारण यस्ता विपदको सामना गर्नुपरेको उल्लेख गर्दै उहाँले जोखिम न्यूनीकरणका लागि विश्वव्यापी सहकार्यमा जोड़ दिनुभयो। प्रधानमन्त्रीले नेपालको पर्यटन क्षेत्रको सम्भावनाबारे चर्चा गर्दै अमेरिकी लगानीलाई नेपालले सधैँ स्वागत गर्ने बताउनुभयो। भेटका क्रममा कार्यवाहक राजदूत बोल्डिनले रसुवामा आएको बाढ़ीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै यस कठिन घड़ीमा राहत पुनर्स्थापना र पुननिर्माणका प्रयासमा आवश्यक सहयोग गर्न अमेरिकी सरकार तत्पर रहेको प्रतिबद्धता समेत जनाउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। रसुवाको चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र 5 वटा सब फेला परेको छ। नेपाली सेनाका अनुसार सुरुङको अन्तिम किनारासम्म खोजी गर्दा 30 सब भेटिएका हुन्। फेला परेका सबको पहिचान तथा अन्य विवरण खुल्न बाँकी रहेको सेनाले जनाएको छ। भदौ 10 गते भोटेकोसी हुँदै आएको बाढ़ीपछि विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र मान्छे फँसेको आशंकामा खोजी तथा उद्धार चलिरहेको छ। शेयर बजार 3 कारोबार दिनपछि घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 21.19 अंकले घटेर 2612.42 बिन्दुमा झरेको छ। पूँजी बजार सुधार लागि 21 बुधे कार्ययोजना घोषणा भएपछि हिजो बढ़ेको नेप्से आज घटेको हो। आज सबैसम्मको उपसूचक घटेकोमा जलविद्युत र जीवन बीमा समूह 1% भन्दा धेरैले ओह्रालो लागेको छ। आज 225 कम्पनीको शेयर घटेकोमा 42
घटाएको बढ़ेको छ। यस्तै 12 कम्पनीको शेयर भने घटबट भएको छैन। आज एनएमबी हाइब्रिड फ्रन्ट एकको शेयर 7.73% घटेको छ। समग्रमा बजार ओह्रालो लागेको दिन नारायण विकास बैंकको शेयर 6.37% बढ़ेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि घटेको छ। हिजो 8.29 अर्ब कारोबार भएकोमा आज 350 कम्पनीको 1,51,00,000 किता शेयर 5.38 अर्ब रूपियाँमा किनबेच भएको छ। अरूण खबरमा अब एउटा अन्तर्राष्ट्रिय खबर। गाँजापट्टीमा युद्धका कारण क्षतिग्रस्त एउटा भवन भत्किँदा 5 बाल बालिका सहित कम्तीमा 20 ज्यान गएको बीबीसीले जनाएको छ। गाँजा शहरको ताल अल हावा क्षेत्रमा रहेको छतले भवनको भग्नावशेषमा अहिले उद्धार कार्य चलिरहेको छ। भवन असुरक्षित रहेको चेतावनीका बावजूद त्यहाँ झण्डै 10 परिवार बस्दै आएका स्थानीयवासीले बताएका खबरमा उल्लेख छ। नागरिक सुरक्षा निकायका निर्देशक रायत अल दहसानले भग्नावशेष मुनिबाट आवाज सुनिएकाले मानिसहरूलाई जीवितै फेला पार्ने आशा अझै बाँकी रहेको गाँजामा रहेको संचार माध्यमले बताएको छ। आश्रयका सीमित विकल्पहरूका कारण मानिसहरू क्षतिग्रस्त भवनलाई सुरक्षित ठानेर त्यहाँ सर्न बाध्य भएका उहाँको भनाई छ। संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको गाँजामा रहेको कार्यालयका प्रमुख आलेसान्द्रो म्राकिजका अनुसार क्षतिग्रस्त भवनको भग्नावशेष मुनि 70-100 मानिस फँसेका अनुमान छ। उहाँले गाँजाभरि युद्धका कारण क्षतिग्रस्त भएकाहरू झण्डै 400 भवन ढल्ने उच्च जोखिममा रहेका चेतावनी दिनुभएको छ। संयुक्त राष्ट्र संघ अनुसार इजरायल र हमास बीचको युद्धका क्रममा गाँजामा रहेका कुल संरचना मध्ये झण्डै 80% ध्वस्त वा क्षतिग्रस्त भएका छन्। प्रतिवेदनका अनुसार यस क्षेत्रको कुल जनसंख्याको झण्डै 90% अर्थात 19,00,000 भन्दा धेरै मानिस विस्थापित भएका छन्, जसमध्ये धेरै जसो पटक पटक विस्थापित भएका छन् र तीमध्ये 12,00,000 मानिस अहिले पाल वा अस्थायी आश्रयस्थलमा बसिरहेका छन्।

अन्तर्गत महिला भलिबलको पहिलो खेलमा नेपाल आयोजक जापानसँग पराजित भएको छ। कोमाकी शहरमा रहेको पार्क एरिनामा आज भएको खेलमा नेपाल जापानसँग 3-0 सोझो सेटमा पराजित भयो। जापानले पहिलो सेट 25-8, दोस्रो सेट 25-12 र तेस्रो सेट 25-11 जित्यो। समूह एमा रहेको नेपालले अब भोलि इण्डोनेसियासँग खेल्नेछ। यो खेल भोलि दिउँसो 4:05 शुरू हुनेछ। प्रतियोगितामा चारवटा समूहमा 14 टोली सहभागी छन्। समूह ए र बीमा 3-3 र समूह सी र डीमा 4-4 टोली छन्। हरेक समूहका शीर्ष दुई टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। जापानको नागोयामा भइरहेको 20 संस्करणको एसियाली खेलकुदको औपचारिक शुरूआत हुन 3 दिन बाँकी रहे पनि लामो समयसम्म चल्ने केही खेलका लीग चरणको खेल भने शुरू भइसकेको छ। 21 खेलमा सहभागिता जनाएको नेपालको खेल आजदेखि शुरू भएको हो। एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीको यो दोस्रो सहभागिता हो। गएको संस्करणमा नेपाल पहिलो पटक सहभागी भएको थियो। अरूण खबरको अन्त्यमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। आमालाई 6 महिना र बुबालाई 42 दिन तलब सहितको प्रसूति विदाको प्रस्ताव। सोलुखुम्बुको सोताङ गाउँपालिका उपाध्यक्ष विरूद्ध भ्रष्टाचार मुद्दा दायर। प्रधानमन्त्री शाह र अमेरिकी कार्यवाहक राजदूत बोल्डिन बीच भेटवार्ता। युद्धका कारण क्षतिग्रस्त भवन भत्किँदा गाजामा कम्तीमा 20 जनाको ज्यान गयो। र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलका नेपाली महिला भलिबल टोली जापानसँग सोझो सेटमा पराजित। अरुण खबर अहिलेलाई यति नै। अन्य नयाँ खबरका साथमा भोलि साँझ 7 बजे पुनः उपस्थित हुने नै छु। रेडियो अरुण सुन्दै रहनुहोस्। र म बिदा हुन्छु। नमस्कार।

0: विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाइ गत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 मिति 2083 साल भाद्र 22 गते बसेको संचालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाइ गत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तबसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तबसिल बमोजिमको स्थान र समयमा एकाइगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाइगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
1: 15 एकाइगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
0: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
1: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
0: आर्थिक वर्ष 2082-83 को वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा
1: आर्थिक वर्ष 2083-84 को लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
0: संचालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा
1: आर्थिक वर्ष 2082-83 को शेयर लाभांश तथा संरक्षित पूँजी कोष फिर्ता सम्बन्धमा
0: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा
1: शेयर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा
0: वार्षिक कार्य योजना 2083-84 को अनुमोदन सम्बन्धमा
1: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा
0: एकाइ प्रतिनिधि छनौट सम्बन्धमा
1: र विविध
0: एकाइगत साधारण सभाका कार्यक्रम स्थान र मिति एकाइ नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8, 9, 10 र 11 मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुन्थान चैनपुर नगरपालिका 8 संखुवा सभा
1: एकाइ नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1, 2, 3, 4, 5 मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभा हल पोखरी बजार।

0: चैनपुर नगरपालिका 4 सङ्खुवा सभा
1: एकाइ नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 सङ्खुवा सभा
0: एकाइ नम्बर 4 चैनपुर नगरपालिका वडा नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 सङ्खुवा सभा
1: एकाइ प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 सङ्खुवा सभा सम्बन्धित ओडाहरूका चेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ थप जानकारीको लागि सम्पर्क नम्बर 98525311 029570191 98422938 र 98525531354 गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 सङ्खुवा सभा
2: के कान्छ तेरो दाजुले विदेशबाट आइएनमा पैसा पठाएछ लिख्न जा
3: ए अनि सुन त तल काकालाई भोलि हस्पिटल लाने रे
2: गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है
3: खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछ तेरो काकी
4: ल ल आमा म तु गए तु आए
3: होइन आजै आइपुग्छस् र
4: कहाँ आमा त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि
5: हामी कहाँ आइएमई वेस्टर्न युनियन हिमाल रेमिट सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस् त्यति मात्र कहाँ हो र इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस् आशिष एन्ड ब्रदर्स प्याली चैनपुर 6 सङ्खुवा सभा प्रोप्राइटर आशिष साख्य टेलिफोन नम्बर 029570128 मोबाइल नम्बर 98525445741
6: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर विवाहका लागि सटिङ सुटिङका साडीहरू मौकाको फाइदा उठाउनुहोस् आउनुहुनेछ जस्तो तपाईँको मनले माग्छ एकपटक आउनुहोस् आइरहनु लाग्छ तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय चैनपुर नगरपालिका 6 टलिकम अगाडि प्रोप्राइटर दिल्ली कुमार बस्नेत सम्पर्क नम्बर 98621443460
7: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ
8: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि
7: औ लु समस्याको समाधान भनेकै म हो
9: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
7: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्थ्यो झुसेले
8: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
9: लु अब त्यहीबाट जाने
7: लाखे सल्लै बेगर के क्वाक बोलेको कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 1920 किनेरू ल्याएको रेडियो छ लु सुनौँ त
10: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98525514 98126772 र व्हाट्सएप नम्बर 97054358302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल

0: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरह लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ टेलिकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 98 6 21 43 460।
1: लाउरेहरू हातमा के पो बोकेर लग्यो हो गुटुङ टुङ,
2: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि।
1: औ लु समस्याको समाधान भनेकै म हो,
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्छ झुसेले।
2: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: लु अब त्यहीँबाट जाने
1: लाखै सल्लाह बेगर के पाक्क बोलेको, मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त, 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
4: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98 5251 094, 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97 054 58 302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
5: आया आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
6: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि,
5: पेट दुखेर उठ्नै सकिरहेको छैन भने। आया
6: ए लु जचाउन जानु पर्छ काका।
5: जान त जानु तर खोइ कहाँ पो जानु, राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
7: ल छ नि काका, 0 छेउ 300 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
4: पुरानो ग्यास्ट्रिक अल्सर हर्स दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग तिनी रोग टन्सिल बाथ हाट जोड्नी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुखेको महिनावारी गडबडी भएको बाजुबनको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै ईसीजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपद मूल्यमा बिक्री गरिन्छ।
8: प्रत्येक बिहिबार र शुक्रबार बिहान 7 बेलुकी 7 फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपिडी सेवा भिडियो एक्सरे गर्भवती जाँच तथा प्याथोलोजी सेवा
4: 24 फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 एमबीबीएस सेवा पनि उपलब्ध छ।
8: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
7: प्रवास मेडिकल हल चैनपुर 7 0 13 लाइन, सम्पर्क नम्बर 029 5 72 292, फोन नम्बर 98 4 23 45 19।
9: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 दिउँसो 3:30 सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 98 62 63 39 64। नवदृष्टि स्वस्थ आँखा सुन्दर संसार।
10: लै लै माया लै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्ला बारी खर्कैको नारायण जोबारी।
11: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल। तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेख बेसीको धुन रेडियो।

0: तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
1: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
0: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
1: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 9814771118 र 9867212300। चैनपुर आँखा उपचार केन्द्र, चैनपुर सङ्खुवा सभा।
2: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
3: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: लु अब त्यहीबाट जाने
2: लाखे सल्लाह बेगर के पाक्क बोलेको। मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 19 फोङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
5: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812367742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
6: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कता पनि किन्नु छ।
7: अन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थे एक्लै गनगनाएर बसिरहेछस् त।
6: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
7: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
6: धन्यवाद दादा, म अहिले नै गइहाले।
7: जेन्स तथा लेडिज ओरिजिनल भेस्ट, प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, सिरक, डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रतबन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा। प्रोप्राइटर शम्भु कटवाल। सम्पर्क नम्बर 9841150600।
6: खराङ सम्पर्क सञ्जीव कटवाल 9916348440।
7: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल। सम्पर्क नम्बर 9840069।

0: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि।
1: त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बजाउनको लागि उपहार पनि चाहियो नि, मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनको लागि बिहेका फोटोहरू खिचेर झुलाउनु पर्ने, झुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने।
0: अब चैनपुरतिरै जानु पर्ला। ल, त्यतिको लागि चैनपुर जानुपर्छ। हाम्रै माझी ओखर भट्टेमा सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो छँदैछ नि, सब थोक त्यहीबाट हुन्छ त। हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, घडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटो कपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाण पत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स, स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
2: त्यति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।

0: क्षितिज पारीबाट एउटा सन्देश घरदेशीलाई, मिठो सम्झना मेरो मुटु परदेशीलाई, क्षितिज पारीबाट एउटा सन्देश घरदेशीलाई, यादहरू कति कति क्षितिज पारीबाट, यादहरू कति कति क्षितिज पारीबाट, ज्यान यता मन उता गाह्रो रहेछ परदेशीलाई, क्षितिज पारीबाट एउटा सन्देश घरदेशीलाई। प्रिय मन, अब तपाईँलाई हामी कार्यक्रम क्षितिज पारीको बसाई मार्फत तपाईँको आफन्तीसम्म जोड्नेछौ, अनि तपाईँले पुग्नुहुनेछ धित मरुन्जेल, तपाईँका मनका छालहरू रेडियो अरुणको तरंगमा हरेक साताको आइतबार, बुधबार र शुक्रबार राति मीडिया प्रेमी मनहरूको संयोजनमा कार्यक्रम क्षितिज पारी। रेडियो कार्यक्रम क्षितिज पारीलाई प्रायोजन गर्ने साथीहरू छविलाल राई, महौले साइला, चैनपुर नगरपालिका 9 किरा चौक भित्रे शंखुवा सभा,
1: सपना साथङखर, मादी नगरपालिका 4 देवढुङ्गा शंखुवा सभा,
0: जीवन फावेन, सभा पोखरी गाउँपालिका 4 शंखुवा सभा हाल मलेसिया,
1: युनिसा तामाङ, धर्मदेवी नगरपालिका 4 मामलिङ शंखुवा सभा,
0: निशान युङहाङ, माङ्सेबुङ गाउँपालिका 3 इलाम,
1: ठुल्दाई श्रीराम दाहाल, चैनपुर नगरपालिका 11 लोहाकोट शंखुवा सभा,
0: राजबिरही काइला, इटहरी सुनसरी हाल मलेसिया,
1: निरुषा खालिङ राई, चैनपुर नगरपालिका 9 भित्रे शंखुवा सभा,
0: देवराज राई, चैनपुर नगरपालिका 10 लेवारिङ शंखुवा सभा हाल काठमाडौँ,
1: हिमाल चामलिङ राई, सभा पोखरी गाउँपालिका 2 ज्यामिरे शंखुवा सभा हाल मलेसिया,
0: सुजन कुलुङ राई, सिलिचोङ 1 बैसिन्दा शंखुवा सभा हाल कतार,
1: जुनिता चामलिङ राई, फिदिम नगरपालिका 5 सरसिउला केराबारी 5 थर हाल कुवेत,
0: विजय लिम्बू, 5 खपन नगरपालिका 1 कुशुवा शंखुवा सभा हाल मलेसिया,
1: सन्तोष यखा, चैनपुर नगरपालिका 11 लोहाकोट शंखुवा सभा हाल कुवेत,
0: प्रदेशी ललित बल, भोजपुर 1 भांगरांग भोजपुर हाल साउदी अरब,
1: विश्वजीत जिमी, धर्मदेवी नगरपालिका 2 तामाफोक शंखुवा सभा हाल कतार,
0: नवीन गुरुङ, 5 खपन नगरपालिका 9 शंखुवा सभा हाल मलेसिया,
1: शुक्रराज यखा, चैनपुर नगरपालिका 10 खराङ शंखुवा सभा,
0: गजेन्द्र जिमी, चैनपुर नगरपालिका 11 लोहाकोट शंखुवा सभा,
1: सन्तोष काफले, सडानन्द नगरपालिका 8 दिङला भोजपुर,
0: सुरज राई तुम्सा, पोवादुम्मा गाउँपालिका 5 भोजपुर हाल मलेसिया,
1: र सुमिता याखा लिम्बुखिम, चैनपुर नगरपालिका 10 खराङ शंखुवा सभा।

घरिघरि सपनीमा आइरहन्छौ, घरिघरि सपनीमा आइरहन्छौ, किन मलाई यसरी सताइरहन्छौ, घरिघरि सपनीमा आइरहन्छौ। तिम्रो घरमा अन्नहरू वतन भएको होला, तिम्रो घरमा अन्नहरू वतन भएको होला, बेला बेला मेरो मुटु खाइरहन्छौ, घरिघरि सपनीमा आइरहन्छौ, किन मलाई यसरी हर पल सताइरहन्छौ, घरिघरि सपनीमा आइरहन्छौ। प्रियमन, हार्दिक हार्दिक स्वागत अनि न्यान रात्रिकालीन सांगीतिक अभिवादन। कार्यक्रम चेतिस बारीको पर्खाइमा बस्नुभएका तपाईँ सबै सबै मनमुटुहरूलाई आज पनि उसरी नै हार्दिक हार्दिक नमन गर्दै गर्दै म तपाईँकै आफन्ती दुर्गा यति बेला तपाईसँग कार्यक्रम चेतिस बारीको व्यवसायमा रेडियो अरूणको आँगनी मार्फत म हाजिर भएको छु। तपाईँ सबै सबै मनमुटुहरूलाई उसरी नै आज पनि म हार्दिक हार्दिक नमन गर्न चाहन्छु।

0: हुन्छ, साथ दिन सक्नुहुन्छ भने सँगसँगै रेडियो अरुणको वेबसाइट www.radioarun.com.np त्यसै गरी हाम्रो पात्रो मोबाइल एप्स त्यसै गरी नेपाली एफएम नेपाली पात्रोबाट पनि नेपाली एफएम त्यहाँबाट तपाईँले मजाले कार्यक्रमलाई सहज रूपमा सुन्न सक्नुहुन्छ, साथ दिन सक्नुहुन्छ। सँगसँगै अल नेपाली रेडियो एफएम भन्ने एउटा एप्लिकेशन छ, त्यहाँबाट पनि तपाईँले सहज रूपमा कार्यक्रमलाई सुन्न सक्नुहुन्छ। सँगसँगै रेडियो अरुणको आधिकारिक फेसबुक पेज पनि रहेको छ, तपाईँलाई जानकारी नै छ, सर्वविदितै छ। रेडियो अरुण 97.6 MHz तपाईँले चाहिँ सर्च गर्नुभएको खण्डमा सहज रूपमा कार्यक्रमलाई त्यताबाट पनि तपाईँले हेर्न र सुन्न सक्नुहुन्छ। तपाईँ सबै साथीहरूलाई म फेरि पनि उसरी नै स्वागत भन्दै भन्दै अब ढिला नगरिकन यो यात्रामा तपाईँलाई अब तपाईँका आफन्तीसँग साथीभाइ इष्टमित्रहरूसँग म जोड्छु। यो भदौको अन्तिम बसाई आज, यो भदौरे झरी एकदम धेरै परिरहेको छ, यो झरीले के गर्ने हो, अझै कति भनौ न जनधनको क्षति गर्ने हो। वास्तवमै यसपालि नेपालले अत्यन्तै धेरै जनधनको क्षति बिहोर्नु पर्यो, त्यो पीडा चाहिँ तपाईँ हामीसँग अहिले पनि एकदम आलै छ, त्यो घाउहरू निको हुन पाएका छैनन् अझै पनि। पक्कै पनि तपाईँ सचेत रहनुहोला, सजग रहनुहोला, पानी निरन्तर परिरहेको छ यतातिर, तपाईँको बस्तीतिर कस्तो छ। अब यो यात्रामा तपाईँसँगै कुराकानी गर्छु। 9840 68 68 23 यो नम्बर हो तपाईँको लागि जो स्वदेशभित्रै हुनुहुन्छ। सँगसँगै तपाईँ जो यति बेला प्रवासबाट कार्यक्रमलाई साथ दिइरहनु भएको छ, नेपालभन्दा बाहिरबाट कार्यक्रमलाई साथ दिइरहनु भएको छ भने तपाईँले नम्बर चाहिँ उयो 9840 68 68 23 त्यसमा तपाईँले चाहिँ वाट्सएपमा कल गर्नु पर्यो, इन्टरनेटको प्रयोग गरेर तपाईँ त्यताबाट आउनु पर्यो र तपाईँसँग म कुराकानी गर्छु। यो रात्रिकालीन प्रहरमा है अब धेरै कुरा गर्नु छ, मिठा गीत सङ्गीतहरू पनि प्रस्तुत गर्नु छ, सुनाउनु छ तपाईँलाई। म ढिला गर्दिनँ, अब यो यात्रामा साथीहरूसँगै कुराकानी गर्छु। साथीहरू आइरहनु भएको छ, मैले मोबाइलको स्क्रिनहरूमा देखिरहेको छु, दुईवटा मोबाइल अगाडि छन्, त्यो भएर मैले मोबाइलहरू भने यति बेला वाट्सएप कल लिन्छु, त्यसपछि फेरि पालै पालो म यता स्वदेशको कल लिन्छु गर्दै यो यात्रामा तपाईँसँग जोडिन्छु। हुनुहुन्छ साथी, स्वागत गरौँ। हेलो, रात्रिकालीन दर्शन नमस्ते सेवारो, को बोल्दै हुनुहुन्छ? विजयजी बोल्दै हुनुहुन्छ है? लिम्बु विजय बोलिरहनु भएको छ यो यात्रामा, अनि लिम्बु विजयको खबर के छ सुनाउनुहोस् न।
1: मेरो खबर एकदमै ठिकै छ सर, अहिलेसम्म खाना खाएर फेसबुक लाइभबाट प्रोग्राम सुन्दै बसिरहेको छु भन्नुपर्छ है, अवस्थामा
0: चाहिँ कार्यक्रम सुन्दै बसिरहनु भएको छ। अब प्रवासमा हुनुहुन्छ, समुद्र पारीबाट यो यात्रालाई साथ दिइरहनु भएको छ, एकदम धेरै हामीलाई साथ दिइरहनुहुन्छ तपाईँहरू, यसमै हामी चाहिँ एकदमै फुरुङ्ग छौँ, मख छौँ होइन विजयजी? ल विजयजी, अब यो यात्रामा जोडिनु भयो, आराम कुशलै हुनुहुन्छ, अब प्रवासबाट यो यात्रालाई साथ दिँदै गर्दा तपाईँका आफन्त घर परिवार होइन साथीभाइ इष्टमित्रहरूले तपाईँलाई सम्झै हुनुहुन्छ त्यति बेला, अब उहाँहरूलाई सम्झने होला, केही सम्झनाका भनौँ न लहरहरू यहाँले छोड्ने होला अब।
1: राख्नुपर्छ सर्वप्रथम त रेडियो अरुण हो, निकाल केन्द्र गए तपाईँ मिठो भोइसमा जति हाम्रो दुर्गा सरलाई विशेष सम्झना गुड नाइट भन्न चाहन्छु। अनि सर्वसभा पाठवन मेरो परिवार पञ्च जनहरू पनि मिठोमा सम्झना आराम कसैलाई गरेको जानकारी हुन चाहन्छु, र केही साथीहरूको नाम लिनु पर्दाखेरि चाहिँ छोरा निशालीको भारतीजीलाई पनि गुड नाइट भन्न चाहन्छु, अनि हाम्रो राजुराई काङ्ग अनि सानमय शेर्पालाई पनि गुड नाइट भन्न चाहन्छु, अनि शिशिर सञ्चले हाम्रो सुरज राई गाउँ सामन्त तामाई अनि जीवन भावेन हुनुहुन्छ, अनि जनिता सामुदाय सुन शेर्पा साई रम्या गुरुङ राजा राई अनि हाम्रो फुल्ने श्रीरङ्गा सर पनि गुड नाइट मेरो सबै शुभकामना हुन चाहन्छु, अनि सरस्वत पोखरेल अब लगायत अब धेरैजना साथीहरू हुनुहुन्छ है, जसको नाम सुनेको छ उहाँहरूलाई विशेष विशेष गरी त्यही गरी सम्झिरहेको छु भन्दै म जयपुर बस्न दिन चाहन्छु। नमस्ते सेवाहरू बाबा,
0: नमस्कार छुट्टी हौ। यो यात्रामा मलेसियाबाट साथी हुनुहुन्थ्यो विजय लिम्बु, घर चाहिँ उहाँको शङ्खुवासा भएको पाँच कपन हो,

0: छिमेकी पालिकाबाट उहाँ चाहिँ यति बेला प्रवासमा हुनुहुन्छ, सम्झनुभयो सबै आफन्तीहरूलाई, सम्झनुभयो नाम लिन नसकेका आफन्तीहरूलाई झन्नै धेरै सम्झिनुभयो र यो यात्राबाट छुटेर गइसक्नु भएको छ फोनलाइनबाट भनौँ न। र यति बेला अर्को एकजना साथी आउनु भएको छ, म उहाँलाई स्वागत गर्छु। हेलो, रात्रिकालीन नमस्कार, को आउनुभयो, कहाँबाट? सपना तामाङ बोल्दै हुनुहुन्छ पाँच खपनबाट है? पाँच खपनबाट सपनाजी, के छ खबर खबर तपाईँको, सुनाउनुहोस्। एकदमै मेरो पनि ठिकै छ भन्नु पर्यो सपनाजी, पानी पर्याप्त छैन आज, कस्तो छ अवस्था त्यहाँको? पानी पर्दैछ अलिअलि, सिमसिम पानी पर्दैछ है? ल ठिक छ सपनाजी, यो रात्रिकालीन प्रहरमा कार्यक्रम क्षतिजबारीको व्यवसायमा जोडिनु हो। अब तपाईँका आफन्त साथीभाइ इष्टमित्रहरूसँग पक्कै पनि भेटघाट छैन होला, उहाँहरूलाई सम्झने होला होइन? हुन्छ, तपाईँका सम्झना सन्देशहरू राख्न सक्नुहुन्छ।
1: फर्स्टमा त हजुरलाई गाई त रेडियो युनिट लाइन नै मिठो माया मिठो सम्झना अनि गुड नाइट शुभ सपन पनि भन्न चाहे। हुन्छ, अनि हाम्रो प्यारो दिदी हुनुहुन्छ।

0: नमस्कार सुट्यौ साथी हुनुहुन्थ्यो सपना तामाङ घर उहाँको पाँच खपन सम्झनुभयो सबै साथीहरूलाई यो यात्राबाट र फोन लाइनबाट बाहिरिसक्नु भएको छ। हामी यति बेला क्षितिज पारीको वर्षायमा रहँदै गर्दा धेरैभन्दा धेरै साथीभाइहरूसँग जोडिने जमर्कोमा छौँ र यति बेला साथीलाई स्वागत गर्छु। हेलो हेलो हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ? भोजपुरबाट उर्मिला राई बोल्दै हुनुहुन्छ। उर्मिला जी के छ खबर तपाईँको, सुनाउनुहोस् न। एकदमै हामी लगायत चाहिँ चैनपुरतिरको होइन एकदमै ठिकठाक छ, शङ्खुवासोभातिरको ठिकठाकै छ, पानी परिरहेछ अलि बढी नै होइन। ठिक छ, आउनु हो, खुसी लाग्यो। अब उर्मिला जीले साथीभाइ इष्टमित्रहरूलाई सम्झनुहोस् ल। तपाईँले अब तपाईँका सम्झना सन्देशहरू राख्न सक्नुहुन्छ। नमस्कार जुट्यौँ साथी हुनुहुन्थ्यो उर्मिला राई भोजपुर उहाँको घर फोन गर्नुभयो, सबैलाई सम्झनुभयो र यो यात्राबाट छुटेर गइसक्नु भएको छ। म फेरि पनि अर्को एकजना साथीसँग कुरा गर्छु, ब्याक टु ब्याक यो यात्रामा अर्को एकजना साथी जोडिनु भएको छ। हेलो हजुर, रात्रिकाली नमस्कार, को बोल्दै हुनुहुन्छ? सुरजी बोल्दै हुनुहुन्छ मलेसियाबाट है, के छ सुरजीको खबर खबर, आराम कुशल हुनुहुन्छ? कार्यक्रमको साथमा हुनुहुन्छ, ड्युटीमा पनि हुनुहुन्छ है, अनि के छ नयाँ नौलो तपाईँको खबर खबर सुनाउनुहोस् न।
1: सबै पुरानै अवस्थामा छु, तर यहाँनिर केही दिन भयो पानी नपरेको, गर्मी गर्मी भइरहेको छ,
0: पानी परेको छैन, गर्मी गर्मी छ यता नेपालतिर, चाहिँ एकदम धेरै पानी परेको छ अहिले। अनि ल ठिक छ, अब यो यात्रामा तपाईँ जोडिनुभयो, तपाईँको खबर खबर सबै ठिकठाकै छ, आराम कुशलै हुनुहुन्छ, अनि तपाईँले चाहिँ अब तपाईँका सम्झना सन्देशहरू राख्न सक्नुहुन्छ यो यात्रामा।
1: आजको अवसरमा मेरो सम्झनाको सन्देशहरू राख्नुपर्दा कस्मो हजुर लगायत रेडियो इन्डिया टिमलाई नै धेरै धेरै सम्झना अनि शुभरात्री भन्न चाहन्छु। त्यस्तै गरेर भोजपुरको पौतुङमातिर हुनुहुन्छ मेरो घर परिवार लगायत सम्पूर्ण आफन्तजनहरूमा आरामदायी आरामको कामना गर्दै गुड नाइट शुभ छ पनि भन्न चाहन्छु। भने केही साथीहरूको नाम भर्खरै मलेसियाबाट कल गरेर जानुहुने लिम्बु विजय सरलाई विशेष सम्झना छ, है सर सम्झना सहित गुड नाइट पनि भन्न चाहन्छु। भने युक्ता राई हुनुहुन्छ, रमन तामाङ, योगेन निम्याङ लिम्बु, आभागी छिरिङ योन्जन, रञ्जित राई, दियोग राई, राजवि राई, काइला कुर्किया राई सर हुनुहुन्छ, भने राजघाती मगर र भाइजी तिन रुम्दानी अनि कृष्ण तामाङ हुनुहुन्छ, अनु शेर्पा, अस्मित कुटाङ, राज कला कुलुङ, अनु सदीक्षित राई, सानुमाया शेर्पा, वलिङ लिम्बु, ईश्वरी म्याङ, प्रतिमा स्पर्शी, अनिता नकक, सुनिता कुलुङ, सरस्वत पुष्पाञ्जली राई, सुस्मिता नाछिरिङ, नाना भूमिका राई, युनिका बस्नेत, सुमित्र पाखिन तामलिङ राई, सुनिम शेर्पा, रिमा थानी, सपना तामाङ मक्तान, सुनी भुजेल, सन्देह थोमा, करिना मगर अनुष्का शेर्पा साइन सोनिया गुरुङ अनमोल छेत्री दिल्लो क्रिया चामलिङ निर्मला र करिना गुरुङ अन्त्यमा मिडिया प्रेमी राय अनि सर लगायत मलाई सुरज राय तुम छ भनेर चिन्नुहुने सबै सबैले भन्दै हजुरको भाषाबाट तिमी मुकाय अवस्थ नमस्ते
0: शुभरात्री. नमस्कार शुभरात्री. साथी हुनुहुन्थ्यो सुरज राय तुम्सा. घर उहाँको चाहिँ भोजपुर हो. यति बेला चाहिँ मलेसियाबाट व्यवसायमा जोडिनु भयो, कुराकानी गऱ्यौँ, सबैलाई सम्झनु भयो र छुटेर गइसक्नु भएको छ. तपाईँ 9840668623 लाइन हुँदै यो यात्रामा जोडिन सक्नुहुन्छ. वाट्सएपमा कल गर्नुहोला. बाहिर विदेशतिर रहनुहुने साथीहरूले, स्वदेशतिर रहने साथीहरूले सिधै सम्पर्क गर्नुहोला. नम्बर उही हो र यति बेला स्वागत गर्छु साथीलाई. हेलो
2: हेलो गुड इभिनिङ. रात्रिकालीन अभिवादन.
0: हजुर रात्रिकालीन अभिवादन. गुड इभिनिङ. को बोल्दै हुनुहुन्छ, कहाँबाट?
2: ओइ त हो, म मोरङतिर गरे घर भइहाल परवास मलेसियाबाट. राई टिका राई भन्नुपर्छ. के छ हजुरको खबर लगायत हाम्रो अरुण इन्टरटेकको खानापिना भइसक्यो हजुर?
0: एकदमै खानपिन भइसक्यो, खानपिन भइसक्यो. खबर खबर ठिकठाक छ हाम्रो है. एकदमै तपाईँहरूले चाहिँ कामना गरिसके पश्चात होइन, एकदमै ठिकठाक त भइहाल्छ. आराम कुशल रहिहाल्छौँ है.
2: ठिक छ, सधैँभरि आराम कुशलै रहनु होला. यस्तै यस्तै शुभकामना सुन्न पाइसक्दा खुसी लाग्छ भन्न चाहन्छु है
0: हजुर. ल ठिक छ. अनि तपाईँ अब यो यात्रामा जोडिँदै गर्दा तपाईँका सम्झना सन्देशहरू राख्न सक्नुहुन्छ?
2: हुन्छ. रात्रिकालीन शुभकामना सन्देश राख्नु पर्दा त तपाईँले यति मिठो प्रोग्राम चलाउनुहुन्छ दुर्गाको लागि भन्न चाहन्छु र हाम्रो तिमीलाई रात्रिकालीन शुभकामना सन्देश दिन चाहन्छु. र केही साथीहरूको नाम दिनु पर्दाखेरि भोजपुरतिर हुनुहुन्छ राई बोल्नु मिठो प्रेम राई अनि त्यस्तै गरेर तपाईँतिर हुनुहुन्छ दुर्गा पट्टर, उमेश चामलिङ, सन्त शेर्पा अनि के प्रेमी राजेश राई अनि पाँचर घर भइहाल्नु मेटिर हुनुहुन्छ दुर्गा चामलिङ, सिम्पल सरिना गुरुङ, राजकाले मगर, दिजु सानो याम्पो, दिदो याम्पो, भावना चामलिङ, रमला राई, नम्रता राई, मिना चामलिङ, बहिनी स्मारिका लगायत मेरो घर फ्यामिलीलाई पनि म आराम कुशल भएको जानकारी गराउन चाहन्छु. साथै गुड नाइट शुभ सपनाको कामना. र अहिलेको समयमा जसले फेसबुक लाइभ मार्फत टिक लाइभ मार्फत प्रोग्राम सुनेर बस्नुहुन्छ सम्पूर्ण प्रति साथीहरूलाई शुभरात्री, गुड नाइट भन्दै बिदा हुन्छु. हस्ते टिक केयर, बाइ बाइ.
0: नमस्कार छोटो राई पिके. यति बेला चाहिँ प्रवासमा मलेसियामा हुनुहुन्छ. घर उहाँको मोरङ हो है, मोरङको केराबारी. यति बेला सबैजनालाई सम्झनु भयो र यो यात्राबाट छुटेर गइसक्नु भएको छ. उहाँसँग मैले कुराकानी गरेँ, सबैलाई सम्झनु भयो र छुट्नु भयो. यति बेला अर्को साथी आउनु भएको छ. अर्को एकजना साथी हुनुहुन्छ, उहाँसँग पनि म कुराकानी गर्छु. को हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ, स्वागत गरौँ उहाँलाई. हेलो. गुड इभिनिङ. नमस्ते. को बोल्नु भयो, कहाँबाट? को भन्नु भयो, कहाँबाट? सबिन तामाङ भन्नुभयो. ए सुभाष तामाङ बोल्नुभयो. के छ सुभाषजीको खबर खबर? एकदम मेरो पनि ठिकठाक छ सुभाषजी, ठिकठाक छ, आराम छु है. अनि अब यो यात्रामा जोडिसकेपछि पक्कै पनि अब तपाईँका सम्झना सन्देशहरू राख्न सक्नुहुन्छ यहाँले.

0: गुड नाइट शुभ पनि भन्न चाहन्छु। त्यसरी नै केही साथीहरूलाई शुभ पनि सन्देश राख्नु पर्दाखेरि चाहिँ हुनुहुन्छ सङ्गीता तामाङ, त्यसै गरी जुन तामाङ हुनुहुन्छ, जनजना बायङ राई हुनुहुन्छ, त्यसै गरी विनिता बङ्गान, सुनिल शेर्पा लगायत माया मोक्तान लगायतलाई जति पनि मलाई सुभाषी तामाङ भनेर चिन्नुहुन्छ सम्पूर्णलाई चाहिँ गुड नाइट शुभ पनि भन्न चाहन्छु।
1: नमस्कार, फेरि भेटौँला। साथी हुनुहुन्थ्यो खानबारीको साथी, कुराकानी गरे सबैलाई सम्झनुभयो र छुटेर जानु भएको छ, फोन लाइनबाट बाहिरिसक्नु भएको छ। अर्को साथी आउनुभयो, म उहाँसँग पनि कुराकानी गर्छु। को हुनुहुन्छ? हेलो, हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ, कहाँबाट? चन्द्र तामाङ, पाँच खपनबाट है। के छ चन्द्रजीको खबर खबर, आराम हुनुहुन्छ? एकदमै, यता पनि ठिकठाक छ, मजाले पानी पानी परिरहेको थियो अघि, अहिले पनि अलिकति छिट्टै रहेछ कि के छ बाहिर? एकदम पानी पर्यो अघि चन्द्रजी। ल, यो यात्रामा जोडिनु भयो, खुसी लाग्यो। अब तपाईँका सम्झना सन्देशतर्फ लगाउन।
2: अनि केही साथीहरू हुनुहुन्छ, हजुर तपाईँलाई त मान्छु।

0: नमस्ते छुट्यौ यति बेला साथी हुनुहुन्थ्यो छुटेर गइसक्नु भयो म यति बेला फेरि पनि फोन लाइन तर्फै लाग्छु कोही साथी आउनु भएको छ उहाँलाई स्वागत गरौँ उहाँले हो हेलो फोन लाइनमा कोही साथी हुनुहुन्छ स्वागत गर्छु हेलो हजुर रात्रिकालीन नमस्कार हजुर को आउनुभयो कहाँबाट फोन अघि रिसिभ भइसक्यो बोल्नु भएको छैन
1: दुबईदेखि
0: रोमनजी आउनुभयो है के छ रोमनजीको खबर खबर आराम हुनुहुन्छ ड्युटीबाट आएर बसिरहनु भएको छ त्यतिकै है ठिक छ खुसी लाग्यो मलाई पनि तपाईँसँग कुराकानी गर्न पाइयो अनि अब व्यवसाय मार्फत तपाईँका सम्झना सन्देशहरू राख्नुहोस् ल रमनजी
1: अनि भोजपुरतिर हुनुहुने घरबाट धेरै धेरै माया सम्झना भन्न चाहन्छु अनि दाई मन्त्री आकाराई हुनुहुन्छ अनि पूर्वेली आकाश राई सुरज राई सुरज राई तुम्छ अनि राजु राई काईलाई एक्साइज व्याज राई बरुण चञ्चल राई अनि हिमा राई अनि युनेश्वर तामाङ सपना तामाङ कल्पना तामाङ अनि भूमिका राई अनि सानो कोमला अनि खुचियाम कला कुलुङ सरस्वत पोखरेल रैनी रसकला रञ्जना ब्याङ्ग्राई अनि जति पनि साथीहरूले मलाई रोपन मुक्तान तामाङ भनेर चिन्नुहुन्छ सम्पूर्ण साथीलाई गुड नाइट वर्ष पनि भन्दैछु ल
0: नमस्कार छुट्यौँ यति बेला रोमन मोक्तान यो यात्रामा जोडिनु भयो कुराकानी गऱ्यौँ सबैलाई सम्झनु भयो दुबईबाट घर चाहिँ उहाँको भोजपुर हो र छुटेर गइसक्नु भएको छ फोन लाइनबाट यति बेला अर्को साथी आउनुभयो उहाँसँग कुराकानी गर्छु हेलो नमस्ते गुड इभिनिङ को बोल्दै हुनुहुन्छ ए मोरङको कानी पोखरीबाट आउनुभयो हाम्रो गुरुङजी अनि के छ तपाईँको नयाँ नौलो सुनाउनुहोस् न एकदमै मेरो पनि ठिकठाक छ हाम्रो एकदम ठिकठाक छ है चैनपुरतिर अलिअलि पानी पर्दैछ अरू सबै ठिकै छ त्यतातिर के छ तराईतिरको अवस्था के छ थोरै जानकारी गराइदिनुहोस् न पानी चाहिँ परेको छैन अरू सबै ठिकै छ है ल ठिक छ अनि व्यवसाय मार्फत तपाईँका सम्झना सन्देशहरू राख्नुहोस् न ल

गएर गृहणी गाई र मासिका पत्र टिचरलाई कलफल गर्ने कुमारी उहाँ सुरुवात गर्दैले विनयामको जुन चाहिँ पत्र जुटेको उहाँलाई हुन्छ अनि हाम्रो अन्न थुलुङ टेकु क्षेत्री

0: सुभाग सुने बसिराख्नु भएको छ सम्पूर्ण साथीहरूलाई गुड नाइट शुभरा थ्याङ्क यू भन्दै
1: नमस्कार छुट्यौ यति बेला साथीसँग कुराकानी गरे मोरङको काने पोखरीबाट आउनु भएको थियो सबैलाई सम्झनु भयो र छुटेर गइसक्नुभयो यति बेला अर्को एकजना साथी आउनु भएको छ म उहाँलाई पनि स्वागत गर्छु को हुनुहुन्छ कहाँबाट हुनुहुन्छ स्वागत गरौ हेलो हजुर नमस्ते को बोल्दै हुनुहुन्छ सुजन थापा बोल्दै हुनुहुन्छ मलेसियाबाट है एकदमै भन्नु पर्यो अनि कता हराउनु भएको त नि यति लामो समयसम्म सुजनजी
2: अब हराएको चाहिँ होइन सुनेर चाहिँ एकदम मजाले साथ दिइरहेछु अब त्यही आफ्नै काम कार्यतिर व्यस्त पनि हुन्छ त्यही भएर
1: ल ठिक छ आफ्नो काम कर्तव्य जिम्मेवारी त पुरा गर्नै पर्यो नि त नि होइन एकदमै खानपिन भइसक्यो चैनपत्रको खबर खबर ठिक ठाक छ मौसम शीतल छ पानी परिरहेछ आजभोलि होइन अरू ठिकै छ ल अब तपाईँका सम्झना सन्देशतर्फ लागौ न ल
2: हुन्छ विशेष गरी हजुरलाई अनि हाम्रो अरुण एफएम होल युनिटलाई एकदम गुड नाइट शुभ सत्र पनि भन्न चाहन्छु अनि उता भोजपुरतिर हुनुहुन्छ बाबा मम्मी भाइले पनि एकदम धेरै सम्झिरहेको छु गुड नाइट हुन्छ साथी हुनुहुन्छ राजवीर काइला चञ्चली कृष्णा रमाङ सरलाई पनि गुड नाइट भन्न चाहन्छु अनि हाम्रो भाइ निमा शेर्पा अनि हाम्रो भाइ कमला वनेन हुनुहुन्छ अनि हाम्रो राजकला रेनी अस्मि सोताङ अनि हाम्रो भोलि सुनिता गुरुङलाई पनि गुड नाइट शुभ सब पनि भन्न चाहन्छु अनि हाम्रो सबिना तामाङ अनि लिम्बु विजय हुनुहुन्छ हाम्रो राजीव श्रेष्ठ सरलाई पनि गुड नाइट शुभ सब पनि भन्न चाहन्छु हाम्रो पूर्वली आकाश राई अनि हाम्रो माया शेर्पालाई पनि एकदम गुड नाइट शुभ सब पनि भन्न चाहन्छु अनि हाम्रो सुस्मिता नाथ छिरिङ सानो माया शेर्पालाई पनि एकदम गुड नाइट शुभ सब पनि भन्न चाहन्छु अनि अब धेरै धेरै साथीहरू हुन्छ सबै
1: नमस्कार छुट्यो कुराकानी गरेँ मलेसियाबाट सुजन थापा जोडिनुभयो र सबैलाई सम्झँदै सम्झँदै यो यात्राबाट छुटेर गइसक्नु भएको छ म यति बेला फेरि पनि अर्को एकजना साथीसँग कुराकानी गर्छु को हुनुहुन्छ हेलो हजुर नमस्कार को बोल्दै हुनुहुन्छ बुटौलबाट के भन्नुभयो यहाँको शुभ नाम सरस्वता पोखरेल आउनुभयो बुटौलबाट के छ सरस्वताजीको खबर मेरो पनि एकदम ठिकठाक छ ठिकठाक छ सरस्वताजी अनि बुटौलतिर के छ नयाँ नौलो सुनाउनुहोस् त्यतातिरको मौसम कस्तो छ जानकारी गराउनुहोस् गर्मी चाहिँ निकै छ पानी परेको छैन आजभोलि ए ल ठिक छ जानकारी गराउनु भयो धन्यवाद जानकारीको लागि अब तपाईँका सम्झना सन्देशतर्फ लगाउन सरस्वताजी
0: अनि

नमस्कार सुच्यौँ। यति बेला हामीसँग बुटौलको साथी सरस्वती पोखरेल व्यवसायमा जोडिनु भयो, कुराकानी गऱ्यौं, सबैलाई सम्झनु भयो र छुट्टि गइसक्नु भएको छ, फोन लाइनबाट बाहिरिसक्नु भएको छ। अबको पालोमा तपाईँको लागि एउटा एकदमै मिठो गीत छ, यो गीत सुनाउँछु। यो गीत पश्चात फेरि म तपाईँसँग फर्केर आउँदाखेरि कुराकानी गर्छु, तपाईँका सम्झना सन्देशहरू तपाईँका आफन्तीसम्म पुर्याउँछु। यति बेला यो गीत तपाईँको लागि।

0: हजुर आमा गाह्रो रहेछ बोक्न मनको भारी जीवन थापा मगरको एउटा निकै नै सुन्दर गीत यति बेला तपाईँले सुन्नुभयो मर्मस्पर्शी भावहरूले समेटिएको यो गीत सँगसँगै तपाईँलाई फेरि पनि म स्वागत गर्छु कार्यक्रम क्षितिज पारीको प्रसारमा छौँ हामी रेडियो अरुण चाहिँ तपाईँले यति बेला सुन्दै हुनुहुन्छ विगत लामो समयदेखि सञ्चालनमा आइरहेको कार्यक्रम क्षितिज पारीको प्रसारमा छौँ हामी यति बेला यो कार्यक्रमलाई चाहिँ मिडिया प्रेमी मनहरूले संयोजन गर्नुभएको छ मिडिया प्रेमी मनहरूले सपोर्ट गर्नुभएको छ र हामी चाहिँ यो कार्यक्रमलाई चाहिँ निरन्तर सञ्चालन गरिरहेका छौँ हरेक आइतबार बुधबार र शुक्रबार यही प्रहरमा कार्यक्रमले चाहिँ स्थान पाइरहेको छ कार्यक्रमले चाहिँ कार्यक्रम चाहिँ तपाईँमा आज आइरहेको छ र मैले चाहिँ धेरैभन्दा धेरै साथीभाइहरूलाई यो यात्रामा जोड्दै तपाईँलाई तपाईँका आफन्तीसम्म पुर्याइरहेको छु तपाईँको आवाजलाई जस्ताको तस्तै यति बेला विभिन्न प्लेटफर्महरूबाट यो यात्रामा हामीसँग तपाईँहरू जोडिनुहुन्छ सुन्नुहुन्छ साथ दिइरहनु भएको छ म स्वागत गर्छु यति बेला अर्को एकजना साथी आउनुभयो उहाँलाई हेलो हेलो हजुर नमस्ते नमस्कार हजुर फोन अघि रिसिभ भइसक्यो कता हराउनु भयो के भएर त्यस्तो भयो त मेरो आवाज नसुन्निएको हो कहाँबाट कुवेतबाट फेरि भन्नुहोस् त यहाँको शुभ नाम जोनिता चामलिङ राई बोल्दै हुनुहुन्छ कुवेतबाट है अनि के छ जोनिताजीको खबर खबर सुनाउनुहोस् न
1: मेरो खबरहरू चाहिँ सबै ठिकै छ म त ड्युटीमै छु प्रोग्राम सुन्दै कल ट्राई गर्दै थिएँ तिन चार चोटिको पालामा भन्नु पनि लाग्यो भने रिसिभ पनि भयो भन्नुपर्छ
0: ए ल ठिक छ खुसी लाग्यो तिन चार चोटि ट्राई गर्नुभयो त्यसपछि रिसिभ भयो फल प्राप्त भयो भनौँ न होइन ल अब तपाईँका सम्झना सन्देशतर्फ लागौ न त
1: अनि त्यसै गरी जन्तरी छोरा कृष्ण तामाङलाई पनि बुझ्मा छोरा चाहिँ धेरै माया मिठो सम्झना उडी उठ्ने थुप्रा भन्न चाहन्छु अनि त्यसै गरी नेपाल धेरै हुने त्यति बुझ्नु देवता राई भावना मगर दुर्गा कटुवालाई पनि बुझ्ना छोरा चाहिँ धेरै माया मिठो सम्झना उडी उठ थुप्रा उनीहरू भन्न चाहन्छु अनि त्यसै गरी मलाई चाहिँ धेरै हुनुहुन्छ खर्सी जीवन फालिङ बेस्ट सोच्छ बुझाइ चाहिँ बिहानी सोनेमा पनि मेरो सेम त्यो राम्रो मात्रै

0: ल ठिक छ, अब तपाईँका सम्झना सन्देशतर्फ लागौँ न त ल।
1: ल हुन्छ, विशेष अब हजुर लगायतमा रेडियो अरुणाका निम्ता कुनै नै धेरै धेरै सम्झना बाँकी छ, बाँकी रात शुभ बिताउनु होला, शुभ सपनी भन्छु सबै रेडियो इन्डिया टिमलाई फर्स्टमा है, अनि अन्य मेरो साथीहरूलाई सम्झिनु होला, दिदी भूमिका राई, कमला मुखिया, आशिष राई, बिहानी नमस्कार, ढकाल धन्यवाद, सप्तता पौडेल, भाइ निमा शेर्पा, बाकी सुनिता कुलुङ, हाम्रो जुना लिम्बू, प्रवीण मगर, बरुण चन्चली, हिमा राई, अनि सानु कमला, चामलिङ हिर्माला राई, राजकला हुनुहुन्छ सङ्कसाबाई, विशेष उहाँले सम्झना गरे, हलपल रोशनी, सानो सम्झना राई, भाइको मनमोक्तान, अस्मी सोतान, सोनी शेर्पा, राजगले मगर, अनि उताबाट हाम्रो मुना मुखिया, सिर्जना मुखिया, सरिना गुरुङ, हाम्रो दिदी प्रति सम्झना, हाम्रो दोकानतिर ठुने लगायत अब धेरै धेरै साथीले यो टाइममा प्रोग्राम सुनिराख्नु भएको छ, हाम्रो सुरज दाई डुम्छा, हाम्रो बिन्दु विजय हुनुहुन्छ, हाम्रो ठुलोलाई श्रीराम दादा पनि विशेष सम्झना, बाँकी जसले प्रोग्राम सुनेर साथ दिइराख्नु भएको यो टाइममा समग्रमा, बाँकी नाम सुत्ने कृष्ण तामाङ सबैलाई सम्झना, सोधै छुट्टिन्छु ल, बाई
0: नमस्कार छुट्यौँ। हाम्रो साथी हुनुहुन्थ्यो पूर्वेली आकाश राई धरानबाट, सबैलाई सम्झनु हो यो यात्राबाट, उहाँ पनि विदा त हुनु भएको छैन, फोन लाइनबाट छुट्नुभयो है, र यति बेला चाहिँ म अर्को एकजना साथीसँग कुराकानी गर्ने जमर्को गर्दैछु, आउनु भएको छ, को हुनुहुन्छ, स्वागत गरौँ उहाँलाई, हेलो, हजुर रात्रिकालीन दर्शन नमस्ते, को बोल्दै हुनुहुन्छ, कहाँबाट? सुस्मिता नाछिरिङ बोल्दै हुनुहुन्छ कुवेतबाट है, के छ सुस्मिताजीको खबर, खबर ठिकठाकै छ नि होइन?
2: मेरो खबर एकदमै ठिकै छ भन्नुपर्छ, लुगा मार्केट चाहिँ सताइरहेछ भने त ठिक छ भन्नुपर्छ है।
0: ल ठिक छ, अब यो यात्रामा जोडिनु भयो तपाईँले चाहिँ आफ्ना सम्झना सन्देशहरू राख्न सक्नुहुन्छ नि त सुस्मिता नाछिरिङजी।
2: हुन्छ, मेरो राधिकालीन शुभकामना राख्नु पर्दाखेरि सबै तपाईँलेको डान्स सुस्थ पनि भन्न चाहन्छु, अनि बुस्कु खाटा पनि दिनुहुन्छ मेरो मम बाबा सुनिराख्नु भएको होला, मेरो मम बाबालाई गुड नाइट शुभ छ पनि भन्न चाहन्छु, म पनि अरूमै छु, तपाईँ पनि अरूमै हुनुहुन्छ होला भन्न चाहन्छु, अनि मेरो भाइ हुनुहुन्छ गजेन्द्र, अनि दाई भविन्द्र, दाई मौसम, भाउजू निर्मला, सिर्जना, निशा, बधाई बदिन सबैजनालाई गुड नाइट शुभ छ पनि भन्न चाहन्छु, अनि माइ जयसरी मै माग अमर कृष्ण पनि गुड नाइट शुभ छ पनि भन्न चाहन्छु, मरुदी रहनुहुन्छ नाना दुर्गा, अनि मेरो प्यारो छोरी युवना सिंह जी अनि छोरालाई गेट हुन्छ, छोरा चारै ठिक हो भन्न चाहन्छु, छोरा रिवाज, अनि बहिनी सानो सरगम, अनि साथीहरू भन्नुपर्दाखेरि अस्मी सोताङ, सानो माया शेर्पा, लिम्बू विजय, सुरज राई तुम्छ, अनि कृष्ण तामाङ, राजवीर काइला, अनि तीर्थ राई, सन्देश गुरुङ, अनि राई असफल आयु, र जति पनि मलाई सुस्मिता नाछिरिङ भनेर चिन्नुहुन्छ सम्पूर्णलाई गुड नाइट शुभ पनि भन्दै जान्छु ल, बाई
0: नमस्कार छुट्यौँ सुस्मिता नाछिरिङ, यति बेला यो यात्रामा जोडिनु भयो कुवेतबाट, सबैलाई सम्झनु भयो र छुटेर गइसक्नु भएको छ है, यति बेला चाहिँ साथीहरूले विभिन्न हाम्रा चाहिँ डिजिटल प्लेटफर्महरूबाट पनि कार्यक्रमलाई साथ दिइरहनु भएको छ, फ्रिक्वेन्सीमा भन्दा अझै धेरै चाहिँ डिजिटल प्लेटफर्महरू प्रयोग गरेर साथीहरूले हामीलाई साथ दिनुहुन्छ, यति बेला फेसबुक लाइभमा पनि धेरै साथीहरूले सुन्दै हुनुहुन्छ, त्यहाँ चाहिँ आफ्ना सन्देशहरू चाहिँ पोस्ट गरिरहनु भएको छ, कार्यक्रम सेयर गरिदिनु भएको छ, लाइक गरिदिनु भएको छ, सबै कुराहरू त्यहाँबाट साथीहरूले गर्नुभएको छ, सबै र म विशेष विशेष धन्यवाद भन्छु, र यति बेला म वाट्सएप कलतर्फ लाग्छु, एकजना साथीको आगमन भयो, हेलो दर्शन नमस्ते, को आउनु भयो?
3: हजुर म ताप्लेजुङ घरबाट हाल कुवेतदेखि बोल्दैछु, अनमोल छेत्री,
0: अनमोल छेत्री कुवेतबाट, घर चाहिँ यहाँको ताप्लेजुङ,
3: हजुर
0: अनमोलजीसँग सम्भवतः पहिलो पटक कुरा गर्दैछु मैले, सम्भवतः भन्दा पनि पहिलो पटकै हो जहाँसम्म लाग्छ, त्यही त मसँग त भन्दैछु नि मैले, अनि के छ तपाईँको खबर सुनाउनुहोस् न, एकदमै मेरो खबर ठिकठाक छ, खानपिन भइसक्यो, एकदम टन्न भएर चाहिँ यहाँहरूसँग चाहिँ जोडिएको छु है, अनि अब यो व्यवसायमा तपाईँका सम्झना सन्देशतर्फ लागौँ न त ल,
3: हस् हुन्छ दादा, सम्झना सन्देश भन्नुपर्दाखेरि ताप्लेजुङतिर हुनुहुन्छ मम्मी, दादा, दिदी, बहिनी, उहाँहरू सबैलाई धेरै छोराएछु भन्न चाहन्छु, अनि यता कुवेततिर हुनुहुन्छ एकदम मनमुटुको मान्छे हुनुहुन्छ दिलकरीका, उसलाई पनि धेरै छोराएछु अनि भन्छु, अनि अहिले भर्खरै कल गर्न साथी हुनुहुन्छ चामलिङकै, उसलाई पनि धेरै छोराएछु भन्छ, अनि सुस्मिता नाम छिरिङमा पनि उसलाई पनि धेरै छोराएछु भन्छु, अनि छोराछोरी त हुन्छ

0: तितालाई रोसा भोटिया ताप्लेन सन्ध्या थोमा लगायत मलाई चिन्ने सम्पूर्ण फ्यानलाई गुड नाइट भन्न चाहन्छु। बाबाई
1: नमस्कार। सुक्यौ साथी आउनुभयो ताप्लेजुङ, उहाँको घर यति बेला चाहिँ सात समुद्र पार हुनुहुँदो रहेछ। सबैलाई सम्झनु भयो र यो यात्राबाट छुटेर गइसक्नु भएको छ र म यति बेला फेरि पनि फोन लाइन तर्फै लाग्छु। कोही साथीको आगमन भएको छ। हेलो नमस्ते हजुर, को आउनुभयो? हेलो हजुर नमस्ते नमस्ते नमस्ते, को आउनुभयो, कहाँबाट आउनुहुन्छ? के छ खबर खबर हाम्रो प्रकाश कमरको? ए ल ठिक छ, खुसी लाग्यो आउनुभयो, अस्ति पनि कुरा भएको थियो यहाँसँग। अनि अब साथीहरूलाई सम्झनुहोस्। साथीहरूलाई सम्झन सक्नुहुन्छ व्यवसायबाट तपाईँले प्रकाशजी?
2: पहिला त तपाईँलाई
1: धन्यवाद।
2: अनि भावना कम्मर, रवि कम्मर, सुमन कम्मर, उहाँलाई आज शुभ सपनी भन्। अनि हुन्छ मेरो सूर्य कम्मर, उहाँलाई प्यारो साथी निशान नम्बर, उहाँलाई आज
1: नमस्ते, टेक केयर, बाय बाय। सट्यौ साथी हुनुहुन्थ्यो चैनपुरको साथी प्रकाश समर, जोडिनुभयो कुराकानी गरे, उहाँसँग कुराकानी भइसक्यो र उहाँ छुटेर जानुभयो, अर्को साथी आउनु भएको छ, म उहाँसँग कुरा गर्छु, हेरौँ को हुनुहुन्छ कहाँबाट, उहाँलाई स्वागत गरौँ। हेलो रात्रिकालीन नमस्ते हजुर, को आउनुभयो कहाँबाट? अभागी मनिषा पोया बोल्दै हुनुहुन्छ, कहाँबाट पो बोल्दै हुनुहुन्छ? भन्ज्याङबाट बोल्दै हुनुहुन्छ। के छ मनिषा पोयाको खबर खबर? एकदमै आराम कुशल छु। कार्यक्रम सुन्दै गर्दा पनि पक्कै आज त ज्यानलाई आराम रहेछ भन्ने जस्तो लाग्दैन तपाईँहरूलाई? होइन त्यस्तो भन्दा नि म अलिक बढी व्यस्त मान्छे है, त्यो भएर कहिले काहीँ कार्यक्रममा चाहिँ आउन भ्याइदिनँ, यसो साथीहरूलाई जिम्मा दियो के गर्यो होइन, अब त्यस्तै हो नि त, जिम्मेवारीले हरेक कुराहरूले चाहिँ व्यवहारले मान्छेलाई चाहिँ कहिले काहीँ साथीभाइ भनौँ न यस्तो मित्रबाट पनि अलिक टाढा पुऱ्याउँदो रहेछ कि, भएको त्यति मात्रै हो। ठिक छ, भरे भोलि यो विषयमा चाहिँ चर्चा परिचर्चा गरौँला मजासँगले मनिषाजी, अब मेरो घर कता के कसो के भन्ने विषयमा आजलाई तपाईँका सम्झना सन्देशतर्फ लागौँला। नमस्कार, मनिषा पोया चैनपुरको भन्ज्याङबाट जोडिनु भयो, सबैलाई सम्झनु भयो र छुटेर गइसक्नु भएको छ, घडीले 9 बजाउनु लाग्यो, अब एकजना साथी यो यात्रामा जोडिँदै हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो हेलो साथी लाइनमा हुनुहुन्छ तर उहाँको आवाज मैले सुन्न सकिरहेको छुइनँ। हेलो हजुर गुड इभिनिङ नमस्ते हजुर, एकदम ठिक ठाउँमा फोन लगाउनु भएको छ, यहाँले किन बोल्नु भएन? फोन त लागिसक्यो नि, फोन त लागिसक्यो नि, यहाँको फोन रिसिभ भएकै लगभग लगभग लगभग 40-45 सेकेन्ड भइसक्यो है। को बोल्नु भयो कहाँबाट? घर पाँच खपन, यति बेला कुवेतबाट सानो माया। के छ सानो मायाको खबर खबर, ल सुनाउनुहोस् त।
3: हजुर बहिनी, सबै एकदम ठिकै छ भन्नुभयो अनि तपाईँको के कसो छ, खाना खानु भयो बहिनीलाई?
1: एकदम खानपिन भइसक्यो सानुमायाजी, धेरै गफ गफ गर्ने मन थियो यहाँसँग, तर अब के गरौँ, समय लिमिटो काट्यो, 9 बज नै लाग्यो है। हुन्छ, यहाँका सम्झना सन्देश तर्फ लागौ न सानुमायाजी।
3: हुन्छ, मेरो अनि मेरो काठमाडौँतिर हुनुहुन्छ बाबा मम्मी अनि छोरा पेमा रेडियोमा हामीलाई मिठो छ भने भन्नु भएको मिठो मलाई सम्झना सानो भन्न चाहन्छु। अनि बहिनी मिडिया क्रिमिन्छ अनि राजुरी काइला अनमोल छेत्री सीता राई कृष्ण तामाङ दिनु बिचाए रुटिन लिम्बु सुनिल शेर्पा सुनिता सुस्मिता नात्रिङ दिनुजी रन्जित राई जीवन थालिङ सभा तामा मोक्तान मिडिया बेमी र अनुसा टिका राई
1: लगायत सबैलाई भनौँ ल, अब समय थोरै छ, छुट्यौँ है त। नमस्कार, अर्को बसाइमा मजाले कुरा गरौँला सानुमायाजी। सानुमायाजी आउनु भएको थियो कुवेतबाट, घर चाहिँ उहाँको 5 कफन रहेछ है। अझै धेरै साथीहरूलाई सम्झन मन गर्दै हुनुहुन्थ्यो, सम्झनै हुनुहुन्थ्यो, तर के गरौँ, बिचैमा उहाँसँग सुत्न पर्यो, घडीले 9 बजाउन लाग्यो। एउटा जाँदा जाँदै मिठो गीत पनि तपाईँलाई सुनाउनु छ, बिदा पनि माग्नु छ, तपाईँलाई धन्यवादका शब्दहरू पनि बोल्नु छ है। यो साथको निम्ति, यो सामिप्यताको निम्ति तपाईँ सम्पूर्ण सम्पूर्ण मनहरूलाई म विशेष विशेष धन्यवाद दिन्छु। कार्यक्रम सुनेर साथ दिनुभयो, सहभागिता जनाएर साथ दिनुभयो होइन, जसरी जसरी आफ्नो ठाउँबाट चाहिँ आफ्नो भूमिका खेल्नुभयो, तपाईँ सबैप्रति आभार व्यक्त गर्न चाहन्छु। कार्यक्रमलाई सेयर गर्नुभएको छ कि साथीहरूले, मैले उहाँहरूको नाम लिन्छु भन्दै थिएँ तर समयले निटो काट्यो, म अर्को बसाइमा फेरि पनि साथीहरूसँग जोडिन्छु, कुराकानी गर्छु। यति बेला अब जाँदा जाँदै तपाईँको लागि कि सम्झिन सानीले बाडुल कि चल्यो, स्वरूप राज आचार्यको आवाजमा सजिएको एउटा निकै नै मिठो गीत छ। यो गीत तपाईँको लागि छोड्दै, तपाईँको बाँकी पल सुखद रहोस् यो कामना गर्दै यो यात्राबाट आजलाई म बिदा माग्छु। हस्त, नमस्कार, शुभरात्रि, शुभ सपना।

0: रेडियो अरुण
1: अरुण
0: 97.6 MHz
1: हरपल
0: हर तपाईं सँगै
2: रेडियो अरुण टाइम चेक
3: इट्स 5 AM
4: अहिले बिहानको 5 बज्यो।

0: अरुण अरुण
1: 97.6 MHz हर पल हर तपाईं सँगै अहिले बिहानको 5:30 बज्यो। अब सुन्नुहुनेछ नेपाली खबर।

0: बाट यस्तो व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो। बुधबार बसेको मन्त्री परिषद बैठकको निर्णयबारे जानकारी दिने क्रममा उहाँले त्यस्ता विद्यार्थीको विवरण पठाउन स्थानीय तह तथा शिक्षा इकाईलाई आग्रह गरिएको पनि जानकारी दिनुभयो। उनीहरूको शिक्षाको पूर्ण जिम्मेवारी शिक्षा मन्त्रालयले र विद्यालय गुमाएका विद्यार्थीलाई अस्थायी सिकाई केन्द्र बनाएर अध्यापन कार्य शुरू गरिने पनि उहाँको भनाई छ। मन्त्री पोखरेलले भन्नुभयो, विद्यालय नभएको अवस्थामा तत्कालका लागि अस्थायी सिकाई केन्द्र बनाएर विद्यार्थीका लागि पठन पाठनको काम शुरू गरिसकेका छौं। विद्यालय भवन क्षति भएका सबै ठाउँमा अस्थायी सिकाई केन्द्र स्थापना गर्ने काम सम्पन्न भइसकेको छ। विद्यालयहरू निर्माण गर्नका लागि विवरणहरू माग्ने काम पनि भइरहेको छ। विद्यार्थीहरूलाई नजिकको विद्यालयमा स्थानान्तरण गर्ने वा काठमाडौँ आउन चाहने विद्यार्थीलाई काठमाडौँ ल्याउने र सामुदायिक विद्यालयहरूमा सहजीकरण गर्ने काम पनि भइरहेको मन्त्रालयले जनाएको छ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्यो, बिस्तारै यो बानी स्वभाव बन्यो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
4: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
3: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
4: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेर लाग्ने।
2: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
3: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। करिब 5 महिनादेखि 120 सुकुम्बासी परिवार काठमाडौँ र भक्तपुरका विभिन्न होल्डिङ सेन्टरमा छन्। उनीहरू कहिलेसम्म होल्डिङ सेन्टरमा बस्नुपर्ने हो, टुङ्गो छैन। पूर्वाधार विकास मन्त्रालय माथतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सदस्य सचिव माचा काजी महर्जनका अनुसार तीनवटा होल्डिङ सेन्टरमा 102 सुकुम्बासी परिवार छन्। उनीहरूलाई सुकुम्बासी बस्तीबाट हटाएर काठमाडौँको इचङ्गु नारायण स्थित अपार्टमेन्ट, भक्तपुरको बोडे स्थित कृषि तालिम केन्द्र र खरीपाटी स्थित विद्युत प्राधिकरण तालिम केन्द्रमा राखिएको हो। उहाँहरू कहिलेसम्म होल्डिङ सेन्टरमा बस्नुहुन्छ अझै टुङ्गो लागेको छैन। महर्जनले भने, जग्गा नभएका र वास्तविक सुकुम्बासीलाई फारम भर्न लगाएर प्रक्रिया अघि बढ़ाएका छौं। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका एक कर्मचारीका अनुसार वास्तविक सुकुम्बासीहरूलाई सरकारले कहिलेसम्म जग्गा दिन्छ र उनीहरू होल्डिङ सेन्टरबाट कहिलेसम्म बाहिरिन्छन् भन्ने यकिन छैन। सरकारले उनीहरूलाई आवश्यक जग्गा नदिएसम्म होल्डिङ सेन्टरमै बस्नुपर्ने हुन सक्छ। ती कर्मचारीले भने उनीहरू अनन्तकालसम्म होल्डिङ सेन्टरमा बस्ने भन्ने हुँदैन, यसको पनि एउटा समय हुन्छ। जग्गा पनि दिन नसक्ने र होल्डिङ सेन्टरमा पनि कतिसम्म राख्ने भन्ने यकिन नहुँदा सरकारका लागि यो समस्या निल्नु न उकल्नु भएको अर्का एक कर्मचारीले बताए। होल्डिङ सेन्टरका सुकुम्बासीलाई सरकारले भोजनको व्यवस्था गर्दै आएको छ, यसमा राज्यको करोड़ौं रूपियाँ खर्च भइसकेको छ। महर्जनका अनुसार उपत्यका नदी किनारका सुकुम्बासी बस्ती खाली गराउने क्रममा 2608 सुकुम्बासी परिवार हटाइएका थिए। तीमध्ये 1819 परिवारलाई सरकारले प्रति परिवार 25,000 रूपियाँ दिइसकेको छ। यसै गरी होल्डिङ सेन्टरमा नबसेकालाई सरकारले प्रति परिवार मासिक 15,000 रूपियाँ दिने समेत गरेको छ। सरकारले गत वैशाखमा काठमाडौँ उपत्यका विभिन्न स्थानबाट सुकुम्बासीलाई हटाएको थियो। सुकुम्बासी बस्तीबाट हटाइएका परिवारलाई अस्थायी रूपमा विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। सरकारले 19 सुकुम्बासी बस्ती हटाएको थियो। सुकुम्बासी बस्तीबाट हटाइएपछि शुरूमा 388 परिवारलाई नगरकोट, बनेपा, किर्तिपुर, बोडे कृषि तालिम केन्द्र, खरीपाटी, बालाजुका विभिन्न होटल र इचङ्गु नारायणका होल्डिङ सेन्टरमा बसेका थिए। पछि सरकारले होल्डिङ सेन्टर खाली गराउन थाल्यो। हाल तीनवटा होल्डिङ सेन्टरमा सुकुम्बासी रहेका छन्। सरकारले सुकुम्बासी समस्या दीर्घकालीन समाधानका लागि भूमि समस्या समाधान समिति गठन गरेको छ। सरकारले 600 दिनभित्र वास्तविक सुकुम्बासीलाई लाल पूर्जा वितरणको समेत घोषणा गरेको छ। 5 महिनादेखि होल्डिङ सेन्टरमै सुकुम्बासी, निल्नु न उकल्नु शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
0: आजको अन्नपूर्ण पोस्टमा भोटेकोशी बाढ़ीमा बेपत्ता सबै मृतक शीर्षकमा खबर छापिएको छ। गत भदौ 10 गते भोटेकोशीमा आएको बाढ़ीमा परि 4,000 भन्दा बढ़ी नागरिक बेपत्ता भएका छन्। उनीहरू भेटिने सम्भावना क्षीण बन्दै गएपछि सरकारले कानून संशोधन वा नयाँ कार्यविधि मार्फत उनीहरूलाई मृत घोषणा गर्ने तयारी थालेको छ। बाढ़ीमा मृत्यु भएका 1403 जनाको शव फेला परिसकेको छ भने 4,089 जना अझै बेपत्ता रहेका छन्। मृतकका परिवारले राहत र क्षतिपूर्ति पाए पनि बेपत्ताका आफन्त भने कानूनी स्पष्टताको पर्खाइमा रहेका छन्। मुलुकी देवयानी सहितमा बेपत्ता व्यक्तिलाई मृत घोषित गर्न 12 वर्ष पर्खनुपर्ने प्रावधान रहेकाले विपत्का घटनामा शीघ्र प्रक्रियाबाट मृत्युको न्यायिक घोषणा वा दर्ता गर्न सकिने गरी गृह मन्त्रालय र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नीतिगत र कानूनी सहजीकरणको विकल्पमा छलफल अगाडि बढ़ाएका छन्। भदौ 10 गते आएको भोटेकोशी बाढ़ीमा परि अहिलेसम्म 1403 जनाको शव फेला परेको छ। रौसुवामा 193 जना, नुवाकोटमा 202 जना, धादिङमा 72 जना, चितवनमा 364 जना, गोर्खामा 78 जना, तरहुमा 38 जना, नवलप्रासी पूर्वमा 232 जना र नवलप्रासी पश्चिममा 222 जना गरी 1403 जनाको शव फेला परेको हो। साथै 3 जनाको काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको थियो। यसैबीच गत भदौ 10 मा भोटेकोशीमा आएको बाढ़ीमा 102 बालबालिकाले आमा बुबा गुमाएका छन्। आमा बुबा गुमाउनेमा 49 बालिका र 53 बालक रहेका छन्। आजको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ, भोटेकोशी बाढ़ीमा बेपत्ता सबै मृतक, बाढ़ीमा 102 बालबालिकाले गुमाए आमा बुबा। आजको अन्नपूर्णमा खबर छ,
7: विवादका बीच कांग्रेसको 15 महाधिवेशन असोज 16 गर्ने तयारी, 7,000 प्रतिनिधि सहभागी हुने शीर्षकमा खबर छ। नेपाली कांग्रेसको 15 महाधिवेशनको तयारी तीव्र पारिए पनि पार्टीभित्रको विवाद भने अझै समाधान हुन सकेको छैन। संस्थापन पक्षले यही असोज 16 19 गतेसम्म काठमाण्डुमा 15 महाधिवेशन गर्ने गरी निर्वाचन प्रक्रिया अघि बढ़ाइरहेको छ भने संस्थापन इतर समूहले उक्त कार्यतालिका अस्वीकार गर्दै छुट्टै प्रक्रिया अघि बढ़ाउने तयारी गरेको छ। संस्थापन पक्षले आयोजना गर्न लागेको महाधिवेशनमा करिब 7,000 प्रतिनिधि सहभागी हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा निर्वाचन समितिका सदस्य राजु नेपालले करिब 7,000 को हाराहारीमा महाधिवेशन प्रतिनिधि सहभागी हुने जानकारी दिएका छन्। कांग्रेसका अनुसार रसुवा, नुवाकोट र धादिङ लगायत केही जिल्लाको विवरण बाहेक पार्टीमा करिब 8,70,000 क्रियाशील सदस्य रहेका छन्। महाधिवेशन अन्तर्गत ओडा तहदेखि नै नेतृत्व चयनको प्रक्रिया अघि बढ़िरहेको छ। महाधिवेशनलाई व्यवस्थित र पारदर्शी बनाउन देशभर करिब 9,000 निर्वाचन अधिकृत परिचालन गरिएको कांग्रेसले जनाएको छ। ओडा तहसम्म निर्वाचन प्रक्रिया सञ्चालन गर्न स्थानीय पार्टी संरचनासँग समन्वय गरेर निर्वाचन अधिकृतहरू परिचालन गरिएको हो। कांग्रेस केन्द्रीय निर्वाचन समितिले यसअघि सार्वजनिक गरेको कार्यतालिका अनुसार 6,743 ओडामा अधिवेशन गरी क्षेत्रीय प्रतिनिधि चयन गर्ने, त्यसपछि पालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र, जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गरेर असोज 16 19 गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यक्रम छ। निर्वाचन समितिका अनुसार अधिकांश जिल्लामा निर्वाचन सम्बन्धी सामग्री तथा प्रक्रिया अघि बढ़िसकेको छ। वडा तहदेखि शुरू हुने निर्वाचन प्रक्रिया मार्फत कांग्रेसले देशभर ठूलो संख्यामा नयाँ नेतृत्व चयन गर्नेछ। कांग्रेसको 15 महाधिवेशन प्रक्रियाले देशभर 3.5 लाख भन्दा बढ़ी पार्टी पदाधिकारी र प्रतिनिधि चयन गर्ने अनुमान गरिएको छ। वडा तहमा मात्रै करिब 2,96,692 जना निर्वाचित हुने कांग्रेसको आकलन छ। विवादका बीच कांग्रेसको 15 महाधिवेशन असोज 16 गर्ने तयारी शीर्षकमा नेपाल समाचार पत्रमा यो खबर छ।
0: जेन्जी आन्दोलनपछि पानी बारबार, जल प्रलयपछि एक ठाउँ शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छ। जेन्जी आन्दोलनपछिको चुनावले पुराना दल किनारामा परे, झण्डै 2/3 बहुमतसहित राष्ट्रिय स्वतन्त्र पार्टी सत्तामा पुग्यो। त्यसपछि पुराना र नयाँ बीचको द्वन्दले राजनैतिक तिक्तता बढ़ाएको थियो। दलहरू एउटै मत शेयर गर्न पनि आनाकानी गर्थे, तर भोटेकोशी बाढ़ीको वितण्डापछि नयाँ पुराना दल फेरि एकै ठाउँमा उभिएका छन्। राहत र उद्धारका लागि मिलेर काम गर्न उच्चस्तरीय राजनैतिक संयन्त्र पनि बनाएका छन्। रासोपा संसदीय दलको कार्यालय सिंहदरबारमा हिजो बसेको बैठकले सर्वदलीय संयन्त्र बनाउने निर्णय गरेको छ। अब संसदमा प्रतिनिधित्व रहेका र नरहेका प्रमुख राजनीतिक दलहरू समेटेर उच्च स्तरीय राजनीतिक संयन्त्रका रूपमा निरन्तरता दिने निर्णय भएको सहभागी नेताहरूले बताएका छन्। बैठकपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सर्वदलीय बैठकमा भएको छलफलले संयन्त्रको रूप दिने र प्रतिनिधि सभा र राष्ट्रिय सभामा रहेका र नरहेका दलहरूलाई पनि समावेश गरी उच्च स्तरीय राजनैतिक संयन्त्रका रूपमा निरन्तरता दिने सहमति भएको जानकारी दिए। एक साताभित्रमा प्रतिनिधि सभामा विशेष समिति गठन गर्नका लागि सभामुखलाई आग्रह गरिनेछ। थापाले भने गत भदौ 10 गते भोटेकोशी नदीको विनाशकारी बाढ़ी आएको भोलिपल्टै लामिछाने सर्वदलीय बैठक आह्वान गरेका थिए। रासोपाका प्रवक्ता जगदीश खरेलका अनुसार भदौ 19 गते बसेको अनौपचारिक रूपमा सर्वदलीय संयन्त्रले मंगलबारदेखि औपचारिकता पाएको छ। दलहरूबीच सौहार्दपूर्ण वातावरणमा उद्धार राहत लगायतका दीर्घकालीन व्यवस्थापनका लागि उच्च स्तरीय राजनीतिक संयन्त्र निर्माण गरिएको प्रवक्ता खरेलले जानकारी दिए। आजको अन्नपूर्ण पोस्टमा खबर छ।
7: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा भदौ 14 गतेदेखि अवरूद्ध सड़क 18 दिनपछि संचालनमा आएको छ। त्रिशुले नदीको कटानका कारण सड़कको पूरै भाग भाषिएपछि पुरानो संरचनाको विकल्पमा माथिल्लो भित्ता काटेर नयाँ ट्र्याक निर्माण गरिएसँगै सड़क संचालनमा ल्याइएको हो। नयाँ ट्र्याकमा ग्राभेलिङ तथा नाला निर्माणको काम समेत पूरा गरिएको छ। नागढुङ्गा मुगलिन सड़क आयोजना नेतृत्वमा भदौ 18 गतेदेखि भदौ 31 साँझसम्म निरन्तर काम गरेर सड़क संचालनमा ल्याइएको हो। सड़क निर्माणका क्रममा दैनिक करिब 18 घण्टासम्म विभिन्न किसिमका निर्माण उपकरण तथा प्राविधिक जनशक्ति परिचालन गरिएको थियो। लामो समयदेखि अवरूद्ध पृथ्वी राजमार्गको यो खण्ड संचालनमा आएसँगै राजधानी काठमाडौँ र देशको विभिन्न भागबीचको सड़क आवागमन समेत सहज हुने पाएको छ। त्रिशुली नदीको कटानले सड़कको पूरै भाग पहिरोले बगाएपछि पुरानै स्थानमा सड़क पुननिर्माण सम्भव नभएपछि माथिल्लो भागको भित्ता काटेर सड़क चौड़ा पारिएको नागढुङ्गा मुगलिन सड़क आयोजनाका कन्सल्ट्याण्ट इन्जिनियर प्रभुराज पाण्डेले जानकारी दिएका छन्। उनका अनुसार जोखिमपूर्ण भौगोलिक अवस्था र भित्तामा देखिएको पानीको समस्याका बीच नयाँ ट्र्याक निर्माण गरिएको हो। भित्ता काटेर सड़क बनाउने क्रममा पहराका ठाउँ ठाउँमा पानी रसाएपछि निर्माणमा थप चुनौती देखिएको थियो। कृष्णवीरको भित्तामा जता काट्यो उतैबाट पानी निस्कने समस्या देखिएपछि निर्माण व्यवसायी इन्जिनियर तथा प्राविधिक टोलीले पानी व्यवस्थापन गर्दै सड़क निर्माण अघि बढ़ाएका थिए। भित्ताबाट निरन्तर रसाइरहेको पानी अझै पनि सड़कको दीर्घकालीन सुरक्षाका लागि चुनौतीका रूपमा रहेको आयोजनाले जनाएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले कृष्णवीरको पहिरो क्षेत्रमा निरन्तर डोजर र प्राविधिक जनशक्ति परिचालन गरेर सवारी आवागमन संचालन गरिने बताएका छन्। सड़क निर्माणका क्रममा पहिरो खस्ने सम्भावना र पानीको बहावलाई निरन्तर निगरानी गरिने भएको छ। वर्षाका कारण भित्तामा थप चिरा पर्ने, पानीको बहाव बढ़ने वा माथिल्लो भागबाट पहिरो खस्ने अवस्था आएमा तत्काल आवश्यक व्यवस्थापन गर्ने गरी उपकरण तथा जनशक्ति समेत परिचालन गरिने भएको छ।
0: पछिल्लो समय सर्वोच्च अदालतमा बारम्बार आगलागीका घटनाहरू हुन थालेका छन्। यसअघि भदौ 17 गते भएको आगलागीको घटनाको छानबिन सम्पन्न पूरा नहुँदै बुधबार अर्को आगलागीको घटना भएको छ। बुधबार बिहान सर्वोच्च अदालतको निर्माणाधीन नयाँ भवनमा भएको आगलागीले 3 फाँटमा क्षति पुगेको छ। जेएनजी आन्दोलनका बेला भदौ 24 को विदमसमा आगलागी हुँदा सर्वोच्चको सिंगो संरचना नै ध्वस्त भएको थियो भने पछिल्लो 2 आगलागीका घटनाले समेत सर्वोच्चका मिसिलहरूमा प्रयोगको प्रभाव पारेको प्रभावका बारेमा जनमानसमा विभिन्न प्रश्नहरू उठेका छन्। तर सर्वोच्च प्रशासनले बुधबार भएको आगलागी घटनाका कारण फाँटमा भएका मिसिल र फाइलहरूमा असर नपरेको बताएको छ। यसैबीच सर्वोच्चले आगलागीका कारण प्रयोगविहीन अवस्थामा राखिएका पुराना कागजातहरू जलेको जनाएको छ। तर भदौ 17 को घटनाको छानबिन प्रक्रिया जारी रहँदै गर्दा पुनः दोहोरिएको आगलागीले सुरक्षा व्यवस्था र विद्युतीय संरचनाको गुणस्तरमाथि गम्भीर प्रश्न उठेको छ। अघिल्लो वर्षको भदौ 24 गते देशव्यापी रूपमा भएको जेएनजी आन्दोलनका क्रममा भएको तोड़फोड़ र आगजनी पछि सर्वोच्च अदालतको मुख्य भवनमा क्षति पुगेको थियो। त्यस अदालतले आफ्ना दैनिक प्रशासनिक तथा न्यायिक काम कारवाहीहरू संलग्न एनएक्स भवनबाट संचालन गर्दै आइरहेको थियो। बुधबार बिहान भएको आगलागीका कारण सर्वोच्च अदालतको नयाँ भवनमा सामान्य क्षति पुगेको प्रतिवेदन पेश भएको छ। यसैबीच जेएनजी आन्दोलनका क्रममा भदौ 24 को विदमसर आगलागीबाट बचेका मुद्दाका मिसिल रहस्यमय ढंगले अदालतबाट चोरी भइरहेका छन्। आगजनी र तोड़फोड़पछि बचेका मुद्दाका मिसिल अभिलेख र कागजात काठमाडौँ जिल्ला अदालतबाट नेपाल नागरिक उड्डयन प्राधिकरणको खाली कोठामा राखेर तालाबन्दी गरिएको थियो। तालाबन्दी गरिएकै अवस्थामा राखिएका सात थान मुद्दाका फाइल त्यहाँबाट गायब पारिएको बताइएको छ। यसैबीच सर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा दुई तिहाई बहुमत हुनै पर्ने आदेश जारी गरेको छ। संविधान विपरीत हुने गरी प्रदेश सभा नियमावलीमा राखिएका दुईवटा नियमहरू कार्यान्वयन नगरी